र प्रतिशोधको भावना नराख्ने अवस्था नै सामाजिक शान्ति र सद्भाव वृद्धि हुने अवस्था हो। प्रिय सज्जन, हामी सबैले सबैको अस्तित्व स्वीकार्ने बानीको विकास हुने हो भने त्यतिखेर मात्र मान्छेको समाज समुन्नतिको दिशातिर अभिमुख हुन सक्दछ। हामी फरक फरक ठाउँमा, फरक फरक नाउँमा, फरक फरक काममा लागेका भए पनि सबैले चाहेको सुख र आनन्द नै केन्द्रमा भने हाम्रो प्रसन्नता छ, आनन्द छ र खुसी छ। हामी सबैको खोज एउटै हो, सुख, आनन्द, सत्य। प्रिय सज्जन, सत्य भन्नु नै सुख हो र सुख भन्नु नै सत्यको नाम हो। हामीले सबैतिर सत्यकै खोजी गर्न सक्नुपर्दछ भन्ने विशिष्ट साधक, चिन्तक र ऋषि मनुष्यहरूको विचार रहेको छ। सबैतिर सत्यकै दर्शन गर्न सक्नुपर्दछ। हामीले जे खोज्दछौँ त्यही पाउँदछौँ। मस्तिष्कभित्र उठ्ने हरेक विचारहरू अर्थपूर्ण हुन्छन् भन्ने कुरा हामीले कहिल्यै पनि बिर्सन हुँदैन। हरेक पटक उठ्ने विचारहरूले कुनै न कुनै किसिमको असर अवश्य छोडेका हुन्छन् हाम्रो अन्तस्तलमा, मन मस्तिष्कमा। त्यसैले मन मस्तिष्कमा सत्य सम्बन्धी विचारहरू उत्पन्न भइरहन् भन्नेतिर हामी विशेष सचेत बन्नुपर्ने हुन्छ। वरपर हामीले जे देख्छौँ ती सबै सबै सत्यकै साक्षात रूप हुन् भनेर हामीले स्वीकार गर्न सक्यौँ भने सत्यको कहिल्यै पनि अभाव हुँदैन। सत्यको कहिल्यै पनि अभाव हुँदैन। प्रिय सचिन, विशिष्ट पुरुषहरूको शब्दकोशमा कतै पनि विभेद भन्ने शब्दावली हुँदैन। विभेदका ठाउँमा उनीहरूले समता शब्दको अधिक प्रयोग गरेका छन्। अध्यात्म पुरुषहरू समता मन पराउँछन्, विभेद होइन। मान्छे मान्छेका बीचमा विभेद सिर्जना गर्ने काम केवल मान्छेले नै गरेको हो। प्रिय सचिन, तर मान्छेको तहभन्दा निकै माथि उठेका र देवताको तहमा पुगेका परम योगीहरू जीव र जडमा समेत फरक देख्दैनन्। सुकेको रुखको ठुटो प्रति पनि उनीहरूमा प्रेम भरिएको हुन्छ। भगवान गौतम बुद्धले व्यक्ति र वस्तुमा कुनै पनि फरक देख्नु हुँदैन थियो। उनीहरूको विचारमा, त्यस्ता विशिष्ट योगीहरूको विचारमा, ईश्वरले रहित यो जगतको कुनै पनि विषय, वस्तु र व्यक्ति छैन। कसैलाई उचाल्ने र कसैलाई पछार्ने काम त केवल सामान्य मानिसको काम हो। विशिष्टहरूले कसैलाई पनि फरक दृष्टिले हेर्दैनन्, सबैलाई समान भावनाले स्वीकार गर्दछन्, समान विचारका साथ ग्रहण गर्दछन्। प्रिय सज्जन, यहाँसम्म कि आफूलाई समेत उनीहरूले अरूभन्दा फरक दृष्टिले हेर्ने गर्दैनन्। म जे छु, म बाहेकका सबै त्यो म जस्तै हुने हैसियत राख्दछन् भन्ने विशिष्ट चेतनाको आलोकमा उनीहरू रमाउने गर्दछन्। उनीहरू अर्थात् ती विशिष्ट साधक व्यक्तित्वहरू, योगीजनहरू। गीतामा भगवान श्रीकृष्णले यस सम्बन्धी दिशा निर्देश गर्ने काम गर्नुभएको छ। उहाँ भन्नुहुन्छ, यो माम पश्यति सर्वत्र सर्वं च मयि पश्यति तस्याहं न प्रणश्यामि सचमे न प्रणश्यति। जसले दृश्य अदृश्य सबैतिर मलाई देख्दछ र सम्पूर्ण दृश्य अदृश्य जगत म भित्र समेटिएको देख्दछ, उसका लागि म कहिल्यै पनि अदृश्य छैन र ऊ पनि मेरा लागि कतै कहिल्यै अदृश्य हुँदैन। प्रिय सज्जन, यहाँ भगवान श्रीकृष्णले सत्यलाई प्रतिनिधित्व गर्नुभएको छ। हामीले जहाँ हेरे पनि त्यो विशिष्ट कृष्ण तत्व, त्यो विशिष्ट ईश्वरीय तत्व अथवा जन्मजात अस्तित्वलाई भेट्न सक्दछौँ। त्यही अस्तित्वको नाम नै सत्य हो। प्रिय सज्जन, सत्य नै ईश्वरको नाम हो, ईश्वर नै सत्यको नाम हो। ईश्वर र सत्य एकअर्काका परिपूरक हुन्। जहाँ सत्य हुँदैन त्यहाँ असत्यको राज्य चल्दछ। जहाँ असत्यको राज्य चल्दछ त्यहाँ सबै कुराहरू अप्राकृतिक हुन्छन्। जब सबै विषय वस्तु र विधिहरू अप्राकृतिक हुन्छन् त्यसपछि
दुःख तनाव आपसी बेमेल आदि इत्यादि बढेर जान्छन्। त्यसैले प्रिय सज्जन, सत्यसँगको सम्पर्क हाम्रो जीवनका निमित्त अत्यन्त महत्त्वपूर्ण छ। जब सत्यलाई स्वीकार गर्दछौँ, सर्वत्र सत्यको दर्शन गर्दछौँ, सबैलाई ईश्वरको त्यो दिव्यतम मूल्य दिने अवस्थामा हामी पुग्दछौँ, अनि त्यसपछि हामी कहिल्यै पनि दुःखी हुनु पर्दैन। जब सबैलाई ईश्वरका दृष्टिकोणले हामीले देख्दछौँ, त्यसपछि कसैप्रति पनि हामीलाई अपमान गर्ने मन लाग्दैन, कसैप्रति पनि हामीलाई अन्याय र अत्याचार गर्ने इच्छा पैदा हुँदैन। जब हामी सबैप्रति ईश्वरीय ढङ्गको व्यवहार गर्न थाल्दछौँ, दैवी व्यवहार गर्न थाल्दछौँ, त्यसपछि सम्पूर्ण जगत नै दैवी भन्न बाध्य हुन्छ, हाम्रो जीवन पनि वास्तवमा दैवी बन्दछ, धन्य बन्दछ। त्यसैले प्रिय सज्जन, आउनुहोस् सर्वत्र सत्यको दर्शन गरौँ, ईश्वरको दर्शन गरौँ र दैवी संसारमा बाँच्ने अभ्यास गरौँ। अवस्थ प्रिय सज्जन, आजका लागि कार्यक्रम जीवन गङ्गा यति नै। अर्को श्रृङ्खलामा फेरि हामी भेटिनेछौँ। तबसम्मका लागि म लक्ष्मण भण्डारी बिदा भए, बिदा दिनुहोस्, नमस्ते।

0: आजको कविता, आजको कविता,
1: आजको कविता, आजको कविता।
2: नमस्कार, म नारायण निरासी। मैले पढ्ने कविताको शीर्षक हो नेपाल मेरो घर। यो शार्दूल विक्रीत छन्दमा लेखिएको छ। सुरु हुन्छ यसरी। मेरो हो हिम शैलको सिरा आहो सन्झ्याल संसारको, मेरो हो हिम शैलको

सीता तेन्जिङ भानु भक्त समले चाले यही पाइला खोप्दै पत्थरमा यिनै अरनीको बार्थे सुनौला कला गौरी शंकर अन्नपूर्ण नभका चुम्छन् घना बादल सल्ला सुस्त सुसाउँदा नद नदी ठोक्छन् यहाँ मादल छोरोल्पा तिलिचो बराहरूले सौन्दर्य फैल्याउँछन् हाँगा माथि बसेर कोकिल यहाँ झिस्केर बोलाउँछन् छाया डुल्छ हिमालको गजुरको रारा र फेवा भरि मिठो गान सुनाउँछन् उडी उडी डाफेर मैना चरी मिठो गान सुनाउँछन् उडी उडी डाफेर मैना चरी फुल्दा फुल हजार लाख पुतली झुम्छन् यही बागमा रम्छन् यी

0: 99.4 Radio Thaha Sanchar Studio Time.
1: It's 6 a.m.
2: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संचार सुन्न थाल्छ। थाहा संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज, समयको।

0: शुभ प्रभात। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा सञ्चुबलन सँगै रविन्द्र सुवेदीको नमस्कार। नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशन सहित रेडियो थाहा संचार हेटौडाबाट पनि सुन्न सकिन्छ।
1: आज मिति 2083 साल असार 28 गते आइतबार, नेपाल सम्बत 1146, जुलाई 12 तारिक सन् 2026।
0: नेपाल परिवेश सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बाढीबाट जोगाउन भन्दै उठाइएका सुकुम्बासी होल्डिङ सेन्टर नै डुबेपछि थप पीडित, लगातार दर्दनाक घटनामा प्रधानमन्त्री र राष्ट्रपा सभापति मौन।
0: भ्रष्टाचार नियन्त्रणका लागि भन्दै प्रधानमन्त्री कार्यालय मातहत विशेष इकाइ राखिँदै, निजी क्षेत्रबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व बापतको रकम अब सरकारी कोषमा जम्मा हुनुपर्ने।
1: बजेट विवादले सुदूरपश्चिमको सत्ता संकट थप गहिरिँदै, मधेश केन्द्रित दल अस्तित्व रक्षा गर्ने रणनीतिमा।
0: आफ्नो हत्या प्रयास भए सारा देश ध्वस्त पार्ने इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी, 1000 मिसाइल तयारी अवस्थामा राखिएको दावी।
1: र बेलिङहमको दुई गोलमा नर्वेलाई हराउँदै इङ्ल्यान्ड

0: ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौँ।
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड।
2: यो हो सञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: समाचार अब विस्तारमा। प्रधानमन्त्री वारेन्द्र शाहले 11 वैशाखमा सामाजिक सञ्जाल फेसबुकमा डुबानमा परेका बस्तीको तस्विर सेयर गर्दै खोला किनारमा सुकुम्बासी असुरक्षित भएकाले उनीहरूको सुरक्षाका लागि बस्ती खाली गर्नु परेको स्टारस लेख्नुभयो। उहाँले लेख्नु भएको थियो, बिर्सिनुभयो कि सम्झिनुहुन्छ, हरेक वर्षको बाढीका कारण काठमाडौँका नदी किनारमा रहेका हजारौँ मानिस ज्यान मात्र जोगाएर आफ्ना सबै सामान छोड्दै भाग्नु परेको अनि सरकारले उद्धार गर्नु परेको दृश्य। यो वर्षौंदेखिको समस्या हो र हरेक वर्ष दोहोरिने नियति पनि। यो समस्यालाई अब आउने वर्षका लागि थातिन राखी उनीहरूलाई सुरक्षित रूपमा बसोबासको व्यवस्था मिलाउनुपर्छ भनेर मैले बारम्बार लेख्दै र भन्दै आएको छु। प्रधानमन्त्री शाहले नदी किनारका सुकुम्बासीलाई सुरक्षित ठाउँमा लैजान बस्ती खाली गर्नु परेको स्पष्टीकरण दिनुभएको थियो र भोलिपल्ट बिहानैदेखि सरकारले सुकुम्बासी बस्तीहरूमा डोजर चलायो। तर सरकारले सुरक्षाका लागि भनेर सुकुम्बासीलाई राखेको होल्डिङ सेन्टर नै असुरक्षित बनेको छ। शुक्रबार राति 12:30 बजेदेखि किर्तिपुर स्थित राधास्वामी सत्संग होल्डिङ सेन्टर डुबानमा परेपछि विस्थापित सुकुम्बासी थप विचल्लीमा परे। बिहान 5 बजे होल्डिङ सेन्टरमा पुग्दा विस्थापित सुकुम्बासीको आश्रयस्थल जलमग्न देखिन्थ्यो। उनीहरू अनिदो आँखा लिएर बाहिर टोलाउँदै बसिरहेका थिए। शुक्रबार साँझदेखि परेको अविरल वर्षाले बागमती खोला बढिरहेको थियो। रातको करिब 12:30 बजेतिर होल्डिङ सेन्टरभित्र अचानक होहल्ला भयो। सरकारले 12 वैशाखदेखि सुकुम्बासी बस्ती भत्काउन थालेपछि थापाथली र शान्तिनगरका विस्थापितले यहाँको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका थिए। उनीहरू टेन्टभित्र बास बस्थे। सरकारले हामीलाई बाढीबाट जोगाउन यहाँ ल्याएको भनेको थियो, तर यहाँको बाढी त त्यहाँको भन्दा नै ठुलो भयो, भित्तामा अडेसिएर चिन्तित कमला उराउले भनिन्। अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका संयोजक विकास समितिका आयोजना प्रमुख मचाकाजी महर्जनले अब अर्को व्यवस्थापन नभइन्जेल किर्तिपुर होल्डिङ सेन्टरका विस्थापितलाई खरीपाटी लैजाने बताउनुभयो। उहाँले समितिका अध्यक्ष पनि दिउँसोदेखि फिल्डमा खटिएर विस्थापितको व्यवस्थापनमा लागि परेको बताउनुभयो। सरकारले खोला किनारबाट जोगाउन भन्दै लगिएका सुकुम्बासीको सेल्टर पनि डुब्यो। आजको कान्तिपुरमा समाचार छ।
4: सर्लाहीको गुडैता नगरपालिका 10 का 35 वर्षीय विवेक मण्डलको परिवार आर्थिक रूपमा विपन्न थियो, तर पढाइमा तेज थिए। विज्ञान साइन्स उनको सूचीको रुचिको विषय थियो। विलक्षण छोरालाई पढाउन सके भोलिका दिन सुखद हुनेछ भन्ने आशमा परिवार ऋण काटेर भए पनि विवेकलाई पढाउने निष्कर्षमा पुग्यो। विवेकका काका हजुरबा राम एकबाल मण्डलका अनुसार उनलाई प्लस टू बिएससी र एमएससीसम्म पढाउँदा बुबा उपेन्द्रको टाउकोमा ऋणको गरौँ भारी लाग्यो। गाउँका महाजनसँग लिएको ऋण मिटर ब्याज लाग्दा यति चर्को पर्यो कि बोझ घटाउन जमिन धितो राखेर लक्ष्मी बैङ्कबाट 14 लाख ऋण लिए, तर पढ्दा लागेको ऋणको ब्याज तिर्न बैङ्कले गर्ने ताकेता र पढेपछि बेरोजगार रहनुपर्ने आफ्नो अवस्थाका कारण विवेक मानसिक दबावमा थिए। त्यही दबाव खेप्न नसकेका उनले शुक्रबार दिउँसो शरीरमा पेट्रोल छर्किएर आगो लगाए। हेलिकप्टरबाट उद्धार गरिएका उनको काठमाडौँको किर्तिपुर स्थित वर्ण अस्पतालमा उपचार भइरहेको छ। विवेकले करिब 3 वर्ष महोत्तरीको गौशाला स्थित एक विद्यालयमा कक्षा 11 र 12 पढाए। त्यहाँको जागिर छाडेको पनि 1 वर्ष भइसकेको थियो। परिवारका सदस्यका अनुसार विद्यालयभित्रका राजनीतिक चलखेलका कारण उनी जागिर छाड्न बाध्य भएका थिए। हजुरबुवा एकबालका अनुसार उनले अन्य विभिन्न विद्यालय र शैक्षिक संस्थामा पनि रोजगारीको प्रयास गरे। लोकसेवा आयोगको परीक्षामा समेत सहभागी भए, तर कुनै पनि प्रयास सफल नभएपछि उनी बेरोजगार भएर घरमै बस्दै आएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार विवेकको 90% शरीर जलेको छ। बेरोजगारीले निम्त्याएको अप्रिय कदम नयाँ पत्रिकामा समाचार छ।
3: काठमाडौँको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका 45 वर्षीय व्यवसायी अश्विन कुमार राउतको मृत्यु भएको छ। आत्मदाह प्रयास लगतै प्रहरीले उद्धार गरी वीर अस्पताल पुर्याएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दिलीप घिमिरेले जानकारी दिनुभयो। शनिबार बिहान काठमाडौँ महानगरपालिका 10 बुद्धनगर स्थित बुद्ध विहार छेउमा

0: भएको आफ्नै घरमा श्रीमती र छोरा नभएको मौका छोपी राउतले आत्मदाहको प्रयास गरेका थिए। सिराको लहान स्थायी घर भएका राउत क्षेत्रीय सेवा समाजका अध्यक्ष समेत हुन्। उनी केही समय अघि मात्र भारतमा स्वास्थ्य उपचार गराएर नेपाल फर्किएका थिए। पारिवारिक स्रोतका अनुसार सुपर वायर एन्ड स्टिल इन्डस्ट्रियल प्राली र दिव्य श्री ट्रेड कन्सर्न प्राली सञ्चालन गर्दै आएका राउत पछिल्लो समय व्यापार व्यवसाय धराशायी भएपछि तनावमा देखिन्थे। उनी ग्याभिन उत्पादन र चीनबाट फ्रिज पंखा जस्ता होम एप्लायन्सेस सामान आयात गर्दै आएका थिए। व्यवसाय संकटमा पर्दै गएपछि राउतको ललितपुरको भैँसे पार्टीमा रहेको जग्गा बेच्न खोजेको पारिवारिक स्रोतले जनाएको छ। आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
1: नगर प्रहरीसँगको विवादपछि मुगुका गणेश नेपालीले बिहिबार आत्मदाह प्रयास गरी नेपालीलाई वीर अस्पतालमा पुर्याइएपछि उपचार सम्भव भएन। शुक्रबार अस्पतालमा उपचारको क्रममा निधन भएको छ। गणेश नेपालीको आत्मदाहपछि काठमाडौँमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका 45 वर्षीय व्यवसायी अश्विन कुमार राउतको पनि मृत्यु भयो। उनको पनि वीर अस्पतालमा मृत्यु भएको छ। शुक्रबार सर्लाहीको गडौता नगरपालिका 10 का 35 वर्षीय विवेक मण्डलले पनि शरीरमा पेट्रोल छर्केर आगो लगाए गम्भीर अवस्थामा उनको उपचार भइरहेको छ। बागमती खोलाको बाढीले काठमाडौँको किर्तिपुर स्थित सुन्दरी घाटको राधा स्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा पर्यो। होल्डिङ सेन्टरभित्र राति अचानक बाढी पसेपछि त्यहाँ आश्रय लिइरहेका विस्थापित सुकुम्बासीहरूको विचल्ली भएको छ। सरकारले 15 दिनभित्र स्थायी व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए पनि 3 महिना बितिसक्दा समेत व्यवस्थापन नभएको र असुरक्षित स्तरमा राखिएको भन्दै पीडितहरू आक्रोशित छन्। विगतमा आत्मदाह प्रयास होस् वा सुकुम्बासी व्यवस्थापनको विषयमा रासोपा सभापति रवि लामिछानी र प्रधानमन्त्री बालेन्द्र शाह बालेनले पीडितको पक्ष लिन्थे र तत्कालीन सरकार विरुद्ध आगो ओकल्थे। आचार्यको घटना हुँदा गृहमन्त्री थिए लामिछानी। नयाँ दलहरूको आगमनले पनि आचार्यमा उत्साह थप्न नसक्नु झन् दुःखद भएको बताउँदै लामिछानेले लेख्नु भएको थियो, मलाई थाहा छ आत्मदाहको निर्णय हिजो देखिएको निराशा र पीडाको परिणाम हो। दुःखद त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँहरूको आगमनले समेत तपाईँमा उत्साह थप्न सकेन, आशा जगाउन सकेन, आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौँ, म दोषी छु। उनै लामिछानेले लामिछानेको दल अहिले संसदमा 2/3 नजिक छ। एकल बलियो सरकार छ, तर पनि आत्मदाह प्रकरण होस् वा सुकुम्बासी प्रकरणमा बोलेका छैनन्। आत्मदाह र सुकुम्बासीको विपद नबोले रवि नबोले बालेन नै आजको अन्नपूर्ण पोस्टमा समाचार छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।

0: חשבון הספאם.
1: וסתם אלא לשאול, כן טוב מצא פתאו אחריון.
0: ભરપૂર મનોરંજન સહિત માત્ર રૂ 999 માં ડીશ હોમ કો ફીફા વર્લ્ડ કપ 2026 સીઝન પાસ લીનોસ ર પાઉન્ડોસ 15 દિન દેખી 3 મહિના સમ સંપૂર્ણ ચેનલ હેને પેકેજ બોનસ યદિ અજે લીનુ ભાઈકો છઈને ભને આજે નજીકે કો ડીલર દાઈ મારફત વા ડીશ હોમ કો કસ્ટમર સપોર્ટ 01421766 માં સંપર્ક કરનોસ
1: વિસ કપ હે ના ડીશ હોમ કેલ કો મચા પીટેલ આફે હોમ
2: ભાઈ ભાઈ ભાઈ सामान पुराने अनि आइले अरु सामान पनि पुराउँछ।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नु पर्छ? एकदम ठीक छ, कुरा मिलाउ।
2: यो ओ मन्दै नमस्कार।
3: अनि घर सर बेच्न छोडेर यतातिर कता नि?
2: त्यो त साइड जब दाइ, यो चाहिँ मेन। जाउ न।
3: यो मेरो छोरा विदेशबाट आको, नयाँ घर बनाएको, पाइप किन्न आको।
2: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
2: साथ जीवन भरको।
5: यो हो हा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज।
6: हामी थाहा सञ्चार नेटवर्कबाट बोलिरहेका छौँ। नेपाल परिवेश अनलाइनमा थाहा सञ्चार र थाहा खबर .com पनि संसारभर सुन्न सकिन्छ।
7: अब बाँकी समाचार। भ्रष्टाचार नियन्त्रण गर्ने उद्देश्यले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत एक विशेष सुशासन अनुगमन इकाइ राख्न प्रस्ताव गरिएको छ। सरकारले स्वीकृत गरेको भ्रष्टाचार विरुद्धको राष्ट्रिय रणनीतिक योजनामा त्यस्तो प्रस्ताव गरिएको हो। सदाचारिता मा आधारित भ्रष्टाचार मुक्त र समृद्ध राष्ट्र निर्माणको अवधारणासहित भ्रष्टाचार विरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना ल्याइएको छ। 18 असारमा बसेको मन्त्री परिषद बैठकले स्वीकृत गरेको उक्त रणनीतिक योजनालाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो। भ्रष्टाचार नियन्त्रण गर्न तथा सुशासन प्रवर्धनको लागि स्वतन्त्र संयन्त्रको रूपमा प्रधानमन्त्री कार्यालय मातहत रहने इकाइको संरक्षक प्रधानमन्त्री रहनेछ। यस इकाइले भ्रष्टाचार विरुद्ध तथा सुशासन प्रवर्धनका सम्बन्धमा सूचना सङ्कलन गर्ने, तथ्य प्रमाण जुटाउने र प्रधानमन्त्रीलाई सिधै प्रतिवेदन पेश गर्नेछ। चुस्त, छरितो, गतिशील र स्वतन्त्र संयन्त्रको रूपमा उक्त इकाइ रहने भनिएको छ। प्रधानमन्त्री संरक्षक रहने यस इकाइमा प्रधानमन्त्रीले नियुक्त गरेको वा तोकेको वरिष्ठ अनुसन्धानकर्ता, तथ्याङ्क विश्लेषक, साइबर सुरक्षा विज्ञ, कानुनी सल्लाहकार, सञ्चार अधिकृत र प्रशासन तथा समन्वय अधिकृत लगायतका विषय विज्ञ रहने प्रस्ताव छ। यस इकाइले प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको एकीकृत अनुगमन संयन्त्रलाई सुदृढ बनाउनका साथै निर्देशक समिति तथा कार्य सम्पादन समितिको काममा सहयोग गर्नेछ। इकाइले आवश्यकता अनुसार कुनै पदाधिकारी वा विज्ञलाई आमन्त्रण गरी आफ्नो जिम्मेवारी सम्पादनमा सहयोग लिन सक्नेछ। भ्रष्टाचार विरुद्धका सूचना सङ्कलनको लागि राष्ट्रिय अनुसन्धान विभागको विशेष टोली समेत परिचालन गर्न सकिने भनिएको छ। विभागलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइसकिएको छ। यस्तै गरी सङ्घ, प्रदेश र स्थानीय तिनै तहमा भ्रष्टाचार नियन्त्रणको लक्ष्य रणनीतिक योजनाले लिएको छ। त्यसको लागि भ्रष्टाचार नियन्त्रण र सार्वजनिक सदाचारका लागि राष्ट्रिय आवश्यकता र अन्तर्राष्ट्रिय मापदण्ड अनुकूल कानुनको परिमार्जन गरी तीन तहका निकायको संस्थागत सुदृढ गर्ने लक्ष्य राखिएको छ। भ्रष्टाचार नियन्त्रणको लागि प्रधानमन्त्री कार्यालय मातहत विशेष इकाइ राखिँदै कान्तिपुरमा समाचार छ।
6: सरकारले निजी क्षेत्रबाट संस्थागत सामाजिक उत्तरदायित्व सिएसआर अन्तर्गत खर्च गर्दै आएको रकम अब प्रत्यक्ष रूपमा खर्च गर्न नपाउने र सरकारी कोषमा जम्मा हुने गरी विधेयक मसौदा तयार गरेको छ। कम्पनी कानुन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक 2083 को मसौदामा नेपालमा दर्ता भई सञ्चालनमा रहेका कम्पनीको सिएसआर रकम आफैले खर्च गर्न नपाउने व्यवस्था गर्न लागि हो। प्रस्तावित विधेयकको व्यवस्था अनुसार निजी क्षेत्रले सिएसआर बापतको रकम सरकारले स्थापना गर्न लागि संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ। यो प्रस्ताव निजी क्षेत्रले लामो समयदेखि अभ्यास गर्दै आएको सिएसआर खर्च प्रणालीभन्दा फरक छ। हाल उद्योग, ब्याङ्क तथा वित्तीय संस्थाले आफ्नो मुनाफाको निश्चित हिस्सा स्थानीय समुदाय, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, खेलकुद, विपद व्यवस्थापन लगायत क्षेत्रमा आफैले खर्च गर्दै आएका छन्। तर नयाँ मसौदाले उक्त रकम सरकार मातहतको कोषमा जम्मा गरी सरकारले तोकेको प्राथमिकताका क्षेत्रमा परिचालन गर्ने व्यवस्था अघि सारेको छ। मसौदा अनुसार वार्षिक 25 करोड रुपियाँभन्दा बढी कारोबार गर्ने कम्पनीले प्रत्येक आर्थिक वर्षको खुद मुनाफाको कम्तीमा 1% रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्नुपर्नेछ। 25 करोड रुपियाँभन्दा कम कारोबार गर्ने कम्पनीले पनि उक्त कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था प्रस्तावमा छ, तर उनीहरूले जम्मा गर्नुपर्ने रकम प्रष्ट उल्लेख छैन। यसलाई व्यवसायले अप्रत्यक्ष रूपमा थप कर असुली गर्न खोजेको रूपमा व्याख्या गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सीएसआर बापत छुट्याइएको रकम व्यवसाय आफैले खर्च गर्न पाउनुपर्ने बताउनुभयो। आजको कान्तिपुरमा समाचार प्रकाशित छ।
7: सुदूरपश्चिम प्रदेशमा बजेट विवादले सत्ता संकट गइरहेको छ। असारभित्र संसदबाट बजेट पारित गरिसक्नुपर्ने संवैधानिक व्यवस्था भए पनि सत्तारूढ दल काङ्ग्रेस र एमाले बीच सहमति जुट्न नसक्दा बजेट पारित हुने नहुने बारे अन्यल झनै बढेको छ। असार मसान्त सकिन 5 दिन मात्र बाँकी रहँदा प्रदेश सभामा बजेटमाथि दफावार छलफल समेत सुरु हुन सकेको छैन। बरु सत्ता साझेदार एमाले 6 वटै मन्त्रालयको बजेटको खर्च कटौती प्रस्ताव दर्ता गरेको छ। एमाले संसद दलका नेता राजेन्द्र सिंह रावलले आर्थिक मामिला मन्त्रालय, सांसद धर्मराज पाठकले सामाजिक विकास मन्त्रालय र जानकी ऐन ऐर बमले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको खर्च कटौती गरी 1 रुपियाँ खर्च कायम गर्न माग गर्दै शनिबार प्रदेश सभामा प्रस्ताव सचिवालयमा दर्ता गराउनु भएको छ। यसअघि शुक्रबार वातावरण मन्त्रालय प्रमुख सचेतक चक्र मल्लले भौतिक पूर्वाधार विकास मन्त्रालय र सांसद दमन भण्डारीले आन्तरिक मामिला मन्त्रालयको बजेट कटौतीको प्रस्ताव शुक्रबार दर्ता गराउनु भएको थियो। एमाले आफ्नै मन्त्रीले नेतृत्व गरिरहेका मन्त्रालयको पनि खर्च कटौतीको प्रस्ताव दर्ता गरेको हो। आन्तरिक मामिला, भौतिक पूर्वाधार र भूमि व्यवस्था मन्त्रालयको नेतृत्व एमालेकै मन्त्रीले गरिरहेका छन्। सामान्यत प्रतिपक्षी दलबाट खर्च कटौतीको प्रस्ताव दर्ता हुने अभ्यास छ, तर सत्तापक्षबाटै खर्च कटौतीको प्रस्ताव दर्ता भएपछि बजेट पारितलाई अनिश्चितता बढेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा संसदीय दलका नेता खगराज भट्टले पनि भौतिक पूर्वाधार विकास मन्त्रालयको खर्च कटौती गरी 1 रुपियाँ कायम गर्न माग गर्दै शनिबार प्रस्ताव दर्ता गराउनु भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताउनुभयो। एमालेका प्रमुख सचेतक चक्र मल्लले बजेट पुनर्लेखन नभएसम्म समर्थन नगर्ने बताउनु भएको छ। एमाले नेतृत्व गरेका मन्त्रालयको अनलाइन प्रणाली हाइज्याक गरी मुख्यमन्त्री कार्यालयबाट योजना हालिएको एमालेको आरोप छ। सरकार आफैले जारी गरेको योजना छनौट सम्बन्धी मापदण्ड पालना नगरेको, मुख्यमन्त्री र के मन्त्रीको क्षेत्रमा केन्द्रित गरेको तथा विधि र प्रक्रियाभन्दा बाहिर बजेट ल्याएको प्रमुख सचेतक मल्लले बताउनुभयो। बजेटमा दीर्घकालीन महत्त्वका योजना समावेश नभएको, आसेपासेको टुक्री योजनाले बजेट भरिएको र मुख्यमन्त्री र के मन्त्रीको क्षेत्रबाट बजेट खनाइएको उहाँले बताउनुभयो। अब 29 असारको लागि बोलाइएको कार्य व्यवस्था परामर्श समितिको बैठकले बजेट विवाद समाधान गर्ने बाटो खोल्ने वा प्रदेश सरकार थप राजनीतिक संकटमा फस्ने भन्ने चासो बढेको छ। सुदूरपश्चिममा बजेट विवादले थप गहिरियो सत्ता संकट शीर्षकमा नयाँ पत्रिकामा समाचार छ।
6: मधेस आन्दोलनपछि सत्ता समीकरणमा निर्णायक शक्तिका रूपमा उदाएका मधेस केन्द्रित दल गत 21 फागुनको प्रतिनिधि सभा निर्वाचनमा 0 सिटमा खुम्चिएपछि हाल अस्तित्व जोगाउने संघर्षमा छन्। गत निर्वाचनमा 1 सिट पनि जित्न नसकेपछि निराश भएका नेता तथा कार्यकर्ता आगामी रणनीति बनाउन केन्द्रित छन्। आन्तरिक रूपमा अगुवा कार्यकर्ता भेलादेखि मुद्दा मिल्ने दलहरूसँग एकताको गृह कार्य समेत भइरहेको छ। सत्तारूढ दल रासोपाले प्रदेश खारेजी र संघीयता पुनर्संरचना गर्ने प्रस्ताव महाधिवेशनबाट अघि सारेपछि मधेस केन्द्रित दलहरू आन्दोलनको तयारीमा छन्। त्यसका लागि विभिन्न चरणमा आन्तरिक र अन्तरपार्टी छलफल चलिरहेको नेताहरू बताउँछन्। त्यसको सुरुवात जसपा नेपालका संरक्षक एवं राष्ट्रिय सभा सदस्य महन्त ठाकुर, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदय त्रिपाठी, जसपा नेपालका नेता राजकिशोर यादव, राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झा, सन्तोष मेहता र रामकुमार शर्मा लगायतका नेताहरू तथा केही नागरिक अगुवाहरूको उपस्थितिमा रणनीतिक बैठक बसेको थियो। छलफलमा आन्दोलनका लागि छुट्टै संयन्त्र बनाउने सम्मको कुराकानी भएको थियो। संहिता जोगाउन दलभन्दा माथि उठेर आन्दोलनमा जानुपर्ने निष्कर्ष बैठकले निकालेको छ। पुनः बैठक बसेर संयन्त्र र आन्दोलनको मोडालिटीबारे छलफल हुने नेताहरूले बताएका छन्। आजको नयाँ पत्रिकामा समाचार छ।
7: पशुपति क्षेत्र विकास कोष अन्तर्गतको 18,000 रोपनी भन्दा बढी जग्गा मध्ये विभिन्न स्थानमा भू माफियाको कब्जा र केही स्थानमा अलपत्र रहेको छ। कोषले गठन गरेको पशुपतिनाथको सम्पत्ति तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिको प्रतिवेदन अनुसार काठमाडौँ, सिन्धुपाल्चोक, मोरङ, सुनसरी सहित विभिन्न जिल्लामा पशुपतिनाथका नाममा रहेका जग्गा अवैध रूपमा भोगचलनमा रहेको देखिएको हो। समितिको अध्ययन प्रतिवेदनमा जग्गा संरक्षणको लागि तत्काल थप अध्ययन गर्न पनि भनिएको छ। जग्गा खोजीको लागि गठित समितिको प्रतिवेदनमा चाबहिलको जोसमणि मठ, गोपीकृष्ण हल नजिकैको 9 रोपनी, बालाजुको 9 रोपनी, सिन्धुपाल्चोकको 400 रोपनी र गोलढुङ्गाको 150 रोपनी जग्गालाई कोष मातहत ल्याउन तत्काल छानबिन समिति गठन गरी कानुनी प्रक्रिया थाल्नुपर्ने निष्कर्ष निकालिएको छ। पशुपतिनाथको सम्पत्ति तथा गुठी जग्गा अध्ययन एवं छानबिन समितिका संयोजक एवं कोषका पूर्व सदस्य सचिव डाक्टर मिलन कुमार थापाले कोष मातहतका 3 कार्यालय र गुठी संस्थान अन्तर्गत पशुपतिनाथसँग 18,382 रोपनी 2 आना 2 दाम रहेको छ। पूर्व सदस्य सचिव डाक्टर थापाले कोष मातहतका 3 कार्यालयको जग्गा मध्ये दर्ता प्रमाणित जग्गाको क्षेत्रफल 3,667 रोपनी 4 आना 3 दाम रहेको बताउनुभयो। पशुपति क्षेत्र विकास कोष, मालपत्त विभाग, नापी विभाग, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, भूमि सुधार मन्त्रालय, गुठी संस्थान र विज्ञ सहितको 11 सदस्य अध्ययन समितिले 2075 वृहत अध्ययनपछि प्रतिवेदन तयार पारेको हो। पशुपतिनाथको 100 रोपनी अलपत्र गोर्खापत्रमा समाचार छ।
6: सर्वोच्च अदालतले गम्भीर फौजदारी अपराधमा अभियुक्तको बयान लिँदा अनिवार्य भिडियो रेकर्डिङ गर्न आदेश दिएको छ। सर्वोच्चको संयुक्त इजलासले शारीरिक वा मानसिक यातनाका गुनासालाई सधैँका लागि निरुत्साहित गर्न यस्तो आदेश गरेको हो। अनुसन्धानका क्रममा अभियुक्तको बयान लिँदा हुन सक्ने शारीरिक वा मानसिक यातनाका गुनासालाई सधैँका लागि निरुत्साहित गर्न र अनुसन्धानको वैधता पुष्टि गर्न सम्भव भएसम्म र गम्भीर प्रकृतिका फौजदारी मुद्दाहरूमा अनिवार्य रूपमा श्रव्य दृश्य रेकर्डिङ प्रणाली लागू गर्न आवश्यक भौतिक पूर्वाधार, प्रविधि र बजेटको व्यवस्थापन गर्नु फैसलामा छ। न्यायाधीशद्वय हरिप्रसाद फैयाल र बालकृष्ण ढकालले अभियुक्तको मौलिक हकको रक्षा र फौजदारी अनुसन्धान प्रणालीलाई अनुसन्धानका रूपमा कानून व्यवसायको पहुँच थप सुदृढ, आधुनिक एवं अनुमानयोग्य बनाउन आवश्यक देखिएको भन्दै सम्बद्ध निकायहरूका नाममा निर्देशनात्मक आदेश जारी गरेका हुन्। आजको नयाँ पत्रिकामा समाचार छ। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहित थप समाचार बाँकी नै छन्, रेडियो सुन्दै गर्नुहोला।
8: ब्याङ्क खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र ब्याङ्कबाट क, ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 बुँदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। ब्याङ्क तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत, चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा सुरुमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित ब्याङ्किङ। नेपाल राष्ट्र ब्याङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाइको सम्पर्क 01-5719-605।
5: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
6: नेपाल परिवेशमा अब बाँकी समाचार। पूर्वाधार विकास मन्त्रालयले निर्माण व्यवसाय इजाजत पत्र नवीकरण नगर्ने 44 फर्म तथा कम्पनीको इजाजत पत्र स्वत खारेज गरेको जनाएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको निर्माण व्यवसाय प्रवर्धन शाखाले निर्माण व्यवसाय ऐन 2055 5 उपदफा 3 बमोजिम आर्थिक वर्ष 2083-84 लागि 2082 चैत मसान्तभित्र अनिवार्य रूपमा इजाजत पत्र नवीकरण गर्नुपर्ने व्यवस्था गरेको छ। आजको अन्नपूर्ण पोस्टमा समाचार प्रकाशित छ।
7: सम्झौता भएको 8.5 महिनामा पुराना मितिका 29 लाख मध्ये करिब 26 लाख सवारी चालक अनुमति पत्र लाइसेन्स छापिएको छ। दुई चरण गरेर सुरक्षण मुद्रण केन्द्रले उक्त लाइसेन्स छापेको हो। 25,92,417 लाइसेन्स छापिसकेको केन्द्रले जनाएको छ। यसमा 3,07,583 लाइसेन्स 1 वर्षभन्दा कम समय अवधिका छन्। यस्ता लाइसेन्स भने नवीकरण पछि मात्र छापिने यातायात व्यवस्था विभागले बताएको छ। विभागबाट प्राप्त डेटा अनुसार सबै लाइसेन्स छपाइसकेको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाको भनाइ छ। नयाँ कान्तिपुरमा समाचार छ।
6: आइतबार सोमबार देशका विभिन्न स्थानमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले हिजो उक्त जानकारी दिएको हो। विभागका अनुसार हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेको छ। आज र भोलि कोशी बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा मध्य प्रदेश लगायत कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ।
7: सामरिक महत्व बोकेको चितवनको सोमेश्वर गढीमा नेपाल एकीकरण अभियानका योद्धा तथा काजी प्रधान सेनापति अभिमान सिंह बस्नेतको शालिक स्थापना गरिएको छ। नेपाल भारत सीमा क्षेत्रमा पर्ने सोमेश्वर गढीमा माडी नगरपालिका र नेपाली सेनाको श्री नयाँ गोर्खा गणको संयुक्त आयोजनामा निर्माण गरिएको शालिकको शनिबार मध्य प्रेतनापति विष्णु बहादुर खड्काले अनावरण गर्नुभएको छ। कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ताराकाजी महतोले अभिमान सिंह बस्नेतले सैनिक नेतृत्व रणनीतिक क्षमता तथा राष्ट्र निर्माणमा पुर्याएको योगदान प्रेरणादायी रहेको बताउनुभयो। गोर्खापत्रमा समाचार छ।
6: नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स युएईका लगानीकर्तालाई नेपालमा लगानी विस्तार गर्न आग्रह गर्नुभएको छ। नेपालमा लगानीका लागि उपयुक्त समय भएको उहाँको भनाइ छ। युएईका विदेश व्यापार मन्त्री थानी अहमद अल जैदी नेतृत्वको सरकारी तथा निजी क्षेत्रको उच्चस्तरीय प्रतिनिधिमण्डलको सम्मानमा चन्द्रगिरीमा आयोजित कार्यक्रममा ढकालले नेपाल युएई सम्बन्धलाई अब श्रम र विप्रेषणमा मात्र सीमित नराखी व्यापार लगानी नवप्रवर्तन उद्यमशीलता तथा संयुक्त लगानीतर्फ केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो। कान्तिपुरमा समाचार छ।
7: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा प्रहार गर्नको लागि 1,000 मिसाइलहरू तयारी अवस्थामा राखिएको बताउनु भएको छ। उहाँले आफ्नो हत्या गर्ने प्रयास भएमा इरानमाथि 1,000 मिसाइल प्रहार गर्ने चेतावनी दिनुभएको छ। 1,000 मिसाइलहरू लक र लोड गरेर इरानतर्फ लक्षित गरिएका छन्। यदि दावी गरिए जस्तै इरान सरकारले मेरो हत्या प्रयास गरे तुरुन्तै अरू 1,000 मिसाइलहरू प्रहार गरिनेछन् आदेशहरू दिइसकिएको छ र अमेरिकी सेना इरानका सबै क्षेत्रहरूलाई पूर्ण रूपमा ध्वस्त र नष्ट गर्न तयार इच्छुक र सक्षम छ। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्नु भएको छ। इरानका सर्वोच्च नेता अली खामेनेईको अन्त्येष्टिका क्रममा सहभागीहरूले ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई मार्नुपर्ने नारा लगाएका थिए। त्यस्तै टर्कीको अङ्कारामा आयोजित नेटो शिखर सम्मेलनमा बुधबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफूमाथि इरानले हत्याको षड्यन्त्र रचेको दावी गर्नुभएको थियो।
9: विश्वकप फुटबल विशेष।
6: जुड बेलिङहमको उत्कृष्ट 2 गोलको मदतले नर्वेलाई अतिरिक्त समयमा 2-1 गोलले पराजित गर्दै इङ्ल्यान्ड फिफा विश्वकप 2026 सेमी फाइनलमा प्रवेश गरेको छ। मियामी स्टेडियममा भएको निकै रोमाञ्चक क्वार्टर फाइनल खेलमा 1 गोलले पछि परेको स्थिति उल्ट्याउँदै थोमस टुचेको टोलीले अन्तिम 4 आफ्नो स्थान सुरक्षित गरेको हो। खेलको सुरुवाती चरणमा दुवै टोली समयमित देखिए पनि 36 मिनटमा नर्वेले अग्रता लियो। एर्लिङ हालान्डको प्रहारलाई इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले विफल पारे पनि त्यसको लगत्तै एन्ड्रियास स्लिग्डे रूपले क्रस सट मार्फत गोल गर्दै नर्वेलाई 1-0 गोलको अग्रता दिलाए। तर पहिलो हाफको इन्जुरी समयमा जोड बेलिङ्गमले उत्कृष्ट एकल प्रयासमा गोल गर्दै इङ्ल्यान्डलाई खेलमा बराबरी फर्काए। त्यसको केही बेरमै ह्यारिकेनले बललाई जाली चुमाए पनि भिडियो असिस्टेन्ट रेफ्री भिएआरले त्यसलाई अफसाइड घोषणा गरेको थियो। 59 मिनटमा नर्वेका टोर्ब जोन हेगमेजले गोल गरे पनि हाल्यान्डले इङ्ल्यान्डलाई एलियट एन्डरसनलाई फाउल गरेको भन्दै भिएआरले उक्त गोललाई पनि मान्यता दिएन। निर्धारित 90 मिनटको खेल 1-1 गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकिलियो। अतिरिक्त समयको 93 मिनटमा मोर्गन रोजर्सको शक्तिशाली प्रहारलाई नर्वेका गोलकिपर नेन्ल्यान्डले पूर्ण रूपमा नियन्त्रणमा लिन सकेनन्। सोही रिबाउन्ड बलमा छोटो प्रतिक्रिया जनाउँदै बेलिङ्गमले क्लोज रेन्जबाट गोल गरी इङ्ल्यान्डको जित सुनिश्चित गरे। यो सँगै नर्वेको ऐतिहासिक विश्वकप यात्रा क्वार्टर फाइनलमै टुङ्गिएको छ। यसैबीच अहिले अर्जेन्टिना र स्विजरल्यान्डको खेल बिहान 7:45 सुरु हुँदैछ। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौँ। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
7: बाढीबाट जोगाउन भन्दै उठाइएका सुकुम्बासी होल्डिङ सेन्टर नै डुबेपछि थप पीडित, लगातारका दर्दनाक घटनामा प्रधानमन्त्री र रासोपा सभापति मौन।
6: भ्रष्टाचार नियन्त्रणका लागि भन्दै प्रधानमन्त्री कार्यालय मार्फत विशेष इकाइ राखिँदै निजी क्षेत्रबाट प्राप्त हुने सामाजिक उत्तरदायित्व बाबतको रकम अब सरकारी कोषमा जम्मा गर्नुपर्ने।
7: बजेट विवादले सुदूरपश्चिमको सत्ता संकट थप गहिरिँदै मधेस केन्द्रित दल अस्तित्व रक्षा गर्ने रणनीतिमा।
6: आफ्नो हत्या प्रयास भए सारा देश ध्वस्त पार्ने इरानलाई अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी, 1000 मिसाइल तयारी अवस्थामा राखेको दावी।
7: र बेलिङ्गहमको 2 गोलमा नर्वेलाई हराउँदै इङ्ल्यान्ड विश्वकप फुटबलको सेमी फाइनलमा अहिले बिहान अर्जेन्टिना र स्विजरल्यान्ड भेट्दै।
6: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्राविधिक साथी सुरेश पौडेललाई धन्यवाद। सन्चु र रविन्द्र बिदा हुन्छौँ। नमस्कार।
10: थाहा सञ्चार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
11: रेडियो थाहा सञ्चार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।
12: Coming up next,
11: the news plus. विचार तितो पनि मिठो पनि, विषय राजनीतिक पनि गैर राजनीतिक पनि, अतिथि परिचित पनि अपरिचित पनि, र सरोकार सिधा तपाईँसँग, प्रत्यक्ष पनि अप्रत्यक्ष पनि। द न्यूज प्लस, द न्यूज प्लस रेडियो थाहा सञ्चार 99.4 सहित थाहा सञ्चार नेटवर्कका पार्टनर स्टेशनहरूबाट एकैसाथ प्रत्येक दिन बिहान 6:30 निष्पक्ष सक्रियताको अभ्यास।
13: AIO
14: AIO
13: Yes AIO All in One Mart, the best place for shopping.
14: के छ र हो खास त्यहाँ?
13: के छैन भन न, नुनदेखि सुनसम्मका सम्पूर्ण सामग्रीहरू, लत्ता कपडा, खाद्य सामग्री, बैंकिङ संस्थाहरू एकै ठाउँमा, त्यो पनि सुलभ मूल्यमा, अनि गुणस्तरीय रेस्टुरेन्टहरू, त्यसमाथि प्रशस्त पार्किङ एरिया।
14: वाउ, कहाँ छ र यो?
13: यही मिन भवनमा, शान्तिनगर गेट सँगै यातायात व्यवस्था कार्यालयको छेउमा।
15: All in One Mart, helping make your life easier.

0: रेडियो थाहा संसार 99.4 एकताको आवाज समानताको आवाज निष्पक्ष सक्रियताको अभ्यास
1: रेडियो थाहा संसार 99.4 मा अबको प्रस्तुति
2: द न्यूज प्लस

0: नमस्कार, थाहा संसार नेटवर्कको कार्यक्रम द न्युज प्लसको आजको श्रृङ्खलामा तपाईँलाई स्वागत छ। म जगत भण्डारी। यो कार्यक्रम काठमाडौँमा रेडियो थाहा संसार 99.4 मेगाहर्ज, हेटौँडामा 99.6 मेगाहर्जका साथै थाहा संसार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेसनबाट एकसाथ प्रसारण भइरहेको छ। तपाईँ हामीलाई थाहासंसार.com र थाहाखबर.com का साथै हाम्रो फेसबुक पेज मार्फत पनि सुन्न सक्नुहुन्छ। पछिल्ला 3 दिनमा एउटै प्रकृतिका 3 आत्मदाह प्रयासका घटना भएका छन्। काठमाडौँको त्रिपुरेश्वरमा बिहिबार गणेश नेपालीले गरेकै प्रयास, भोलिपल्ट सर्लाहीको गडैता नगरपालिका 10 का 42 वर्षीय विवेक मण्डल र पर्सिपल्ट शनिबार बिहान काठमाडौँकै बुद्धनगरमा 45 वर्षीय आश्विन राउतले गरे। यी घटनालाई लिएर सडकदेखि संसदसम्म सरकारको विरोध भइरहेको छ। यी घटनालाई राजनीतिकरण गर्न पनि खोजिएको छ, राजनीतिक विषयसँग पनि जोडिन्छ। तर यसको मनोसामाजिक अर्थात् मनोवैज्ञानिक कारण के हो? किनभने आत्मदाह अर्थात् आत्महत्या गर्ने सङ्ख्या हरेक वर्ष बढ्दो क्रममा छ। नेपाल प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2023-24 7,223 जनाले आत्महत्या गरेका थिए, अर्थात् औसतमा दैनिक 18-20 जनासम्मले ज्यान गुमाउने गरेका छन्। विश्व स्वास्थ्य सङ्गठनका अनुसार हरेक वर्ष 7 लाख मानिसले आत्महत्या गर्छन्। तीमध्ये 77% आत्महत्या निम्न र मध्यम आय भएको देशमा हुन्छ। आज हामी आत्महत्या गर्ने अवस्थासम्म मानिस किन पुग्छ, यसको मनोविज्ञान र मनोसामाजिक पक्ष के हो, यसै विषयमा म आज वरिष्ठ मनोचिकित्सक डाक्टर अनन्त अधिकारीसँग कुराकानी गर्दैछु। डाक्टर साहब, यहाँलाई थाहा संसार नेटवर्कको कार्यक्रम द न्युज प्लसमा हार्दिक स्वागत छ।
1: हजुर, धन्यवाद। हजुर,
0: मानिस सार्वजनिक रूपमा आत्मदाह अर्थात् आत्महत्या गर्ने अवस्थासम्म कसरी पुग्छ, यसको मनोविज्ञान के हो?
1: हजुर, मान्छेले जानी जानी आफूलाई सिद्ध्याउने, आफ्नो जीवन समाप्त गर्ने हिसाबले विलफुल्ली गरिने क्रियाकलापहरूलाई आत्महत्याका प्रयासहरू भनिन्छ, जसमा आत्म अब पनि एउटा एक प्रकारको एउटा माध्यम हो र व्यक्तिले आफूले आफूलाई समाप्त गर्ने निमित्त एउटा घटना मात्रै त्यसमा चाहिँ जिम्मेवार हुँदैन। त्यो इभेन्ट एउटा चाहिँ ट्रिगरिङ पोइन्ट हुनसक्छ, तर प्रक्रिया अवलम्बन गर्नुभन्दा अगाडि धेरै लामो समयदेखि व्यक्ति मानसिक रूपमा आघात, निराशा, कुण्ठा, तनावग्रस्त हुनुपर्छ। र धेरै जसो घटनाहरूमा के देखिन्छ भने विगतमा भएको मानसिक स्वास्थ्यको समस्या, जस्तै मुख्य गरेर रेसनको चाहिँ समयमा पहिचान नहुँदा, उपचारको दायरामा नआउँदा, आफ्ना मनका समस्याहरू खुलेर व्यक्त नगरी, यसको मनोसामाजिक तथा चिकित्सकीय उपचार प्राप्त नहुँदाखेरि व्यक्ति एउटा कालखण्डमा पुगेर आत्महत्याको शिकार, आत्महत्याको निर्णयमा पुगेको चाहिँ धेरै जसो प्राप्त हुन्छ, त्यसो चाहिँ देखिन्छ।
0: मैले अघि पृष्ठभूमिमा 3 घटना उल्लेख गरेका थिएँ नि, आत्मदाहको जुन प्रयास भयो एउटा भयो, त्यसपछि भोलिपल्ट भयो, फेरि पर्सिपल्ट त्यही सिको गरेको एउटै प्रकृतिको। यसलाई चाहिँ अब राजनैतिक हिसाबले त राजनीतिक टिका टिप्पणीहरू विभिन्न कोडले भएको छन्, तपाईँ मनोविज्ञान बुझ्ने मनोसामाजिक कर्ता अथवा चिकित्सकका हिसाबले यी 3 घटनालाई चाहिँ कसरी हेर्नुहुन्छ, के हुने, कस्तो कसो गरी भए, कस्तो मनोविज्ञान?
1: हाम्रो देशको कुरा गर्दा हामीले के भन्छौँ भने यो नेपाल प्रहरीको डाटा पनि हो र हाम्रो सुसाइड रजिस्ट्री नभएको हुनाले अझ ठ्याक्कै यथार्थ नआएको अवस्थामा पनि एक दिनमा लगभग 18-20 जना व्यक्तिले आत्महत्या गरेर आफ्नो जीवन समाप्त गर्नुभयो। अब हिजो अस्ति र आजको एउटा अथवा 2 घटनालाई लिएर हेर्दाखेरि 4 कुराहरू भएको कि अब प्रकृतिका समस्या किन आए भन्ने कुरामा चाहिँ हामीले बहस गर्न सकिएला। त्यसमा चाहिँ एउटा कपिक्याट सुसाइड भन्छ, एउटा लहैमा लागेर अथवा मेथड मे त्यो जुन माध्यमको बारेमा खुलासा भएर उसले अवलम्बन गरेको हुनसक्छ। तर यो 3 बाहेक पनि हरेक दिन 18-20 व्यक्तिले त आत्महत्या गर्नुभएको छ नि। हो, यो कुरालाई चाहिँ हामीले यी 3 कुरालाई जोडेर भन्दा पनि समग्रमा नेपालको अहिलेको मानसिक स्वास्थ्य र मानसिक स्वास्थ्यलाई चाहिँ हामीले एड्रेस गर्न नसकेको अवस्था एउटा, र मानसिक स्वास्थ्यको समस्यालाई एडभर्स कन्डिसनमा नपुर्याउने सामाजिक र व्यक्तिको मनोविज्ञान, सामाजिक फ्याक्टर कतिकै रोल रेस्पोन्सिबल छन् छैन भन्न मिल्दैन। तर जो व्यक्ति आफूले आत्महत्यासम्म पुग्छ उसको चाहिँ केही न केही मानसिक विचलनमा स्वास्थ्यको समस्या आएको अवस्थामा यो अहिले हामीले बेरोजगारका कुराहरू गर्छौँ, अब डिसिप्लिनका कुराहरू गर्छौँ, राजनीतिक अस्थिरताका कुरा गर्छौँ, सबै कुराहरूले अलिकति ट्रिगर गर्ने, त्यसलाई प्रोभोक गर्ने हो। तर व्यक्तिले आफूलाई समाप्त गर्नुको निमित्त उसमा रहेको जिजीविषा भन्छ नि, बाँच्न चाहने इच्छा, प्रकृतिले राखिदिएको इच्छामा कुनै केही माध्यमबाट चाहिँ उसमा त्यसमा पनि आयो, त्यो चाहिँ उसले आफ्नो विल पावरलाई जित्न सकेन, डिप्रेसनको उपचार हुन सकेन, अथवा अन्य ठुलो खालको कुण्ठा निराशाबाट गुज्रेको अवस्थामा यी सामाजिक परिवेशहरूले अलिकति बढावा दिने मात्रै हुन्। ओभरअलमा हामीले मानसिक स्वास्थ्य र मनोसामाजिक स्वास्थ्यलाई चाहिँ विचार नगरिकन एउटा पक्ष अथवा एउटा घटनालाई मात्रै चाहिँ सर्वोपरि छानेर त्यो हिसाबले एकपक्षीय ढङ्गले व्याख्या गर्न चाहिँ अलि अतिरञ्जित होला।
0: तपाईँ चिकित्सक पनि भावनाले कस्ता खालका मानसिक रोगीहरू बढी जसो आउँछन् र ती आएकाहरू, जस्तो तपाईँका त कति एटेम्प गरेका पनि आउँछन् होला, ती आइसकेपछि फेरि पनि त्यस्तो अवस्थामा तिनीहरू फर्किन्छन् कि सुधार हुने दर कस्तो छ, हामी कहाँ कस्ता खालका समस्याहरू बढी आउँछन्?
1: विशेष गरेर यो मानसिक स्वास्थ्यसँग सम्बन्धित समस्याहरूमा चाहिँ हिस्ट्रीमा भनौँ, बिरामीको लिने क्रममा आत्महत्याका प्रयासहरू भएका बिरामी, आत्महत्याको सोचहरू आएका बिरामीहरू चाहिँ धेरै जसो चाहिँ डिप्रेसन काल भएका बिरामीहरू हुनुहुन्छ। यो बाहेक जस्तो अब एङ्जाइटी, एक्सट्रिम खालको सिभियर खालको एङ्जाइटी, अनि विगत यो ट्रमा, एकदम साइकोलोजिकल ट्रमाहरू झेल्नु भएर अहिले पोस्ट ट्रमाटिक स्ट्रेस जस्तो डिसअर्डर भएको बिरामीहरू, अनि लागुपदाको दुर्व्यसनीको शिकार भएर त्यस्तोमा फस्नुभएका बिरामीहरू, उहाँहरूमा पनि आत्महत्याको सोच विचारहरू आएको र आत्महत्या गरेको देखिन्छ। अनि यदा कदा यो विक्षिप्तता उत्पन्न गराउने रोग हुन्छ, साइकोसिस, सिजोफ्रेनिया, यी खालका रोगमा पनि कहिले कहिले आत्महत्याका प्रयासहरू हुन्छन्। मूलत डिप्रेसन, विशेष गरेर यो निराशन भनौँ न, हामीले डिप्रेसन भनेर बुझ्छौँ, त्यो स्वास्थ्य समस्यामा चाहिँ मान्छे उपचार नपाएको खण्डमा आत्महत्यातिर उद्यत हुने सम्भावना बढी रहन्छ।
0: यसका लक्षणहरू चाहिँ परिवारका अरू सदस्यले कसरी थाहा पाउने? तपाईँले भन्नुभयो नि यो तिनवटा घटनालाई एकैचोटि हेरेर झट्ट भएको जस्तो देखिए पनि यो लामो समयदेखिको निराशा, डिप्रेसन, त्यो मान्छेको माइन्ड मेकअप होइन, यसले काम गरेको हुनसक्छ। परिवारका सदस्यहरूले कसरी थाहा पाउने, त्यसका लक्षणहरू के हुन्, थाहा पाइसकेपछि दिन सकिने सुझावहरू के हुन सक्छन्?
1: हामीले यो मानसिक स्वास्थ्यको भाषामा चाहिँ भन्नुपर्दा आत्महत्यालाई रोक्न सकिने खालको जनस्वास्थ्यको समस्या भनेर भनिन्छ, प्रिभेन्टेबल मेन्टल हेल्थ इस्यु भनौँ न यो हो भनेर भनिन्छ, पब्लिक हेल्थ इस्यु। त्यसो भन्ने बित्तिकै केही सङ्केतहरू पाइन्छ भनेर बुझ्नु पर्यो। अब एउटा आत्महत्यातिर उद्यत भएको अथवा हत्याको जोखिममा रहेको व्यक्तिले, आत्महत्या गर्न सक्ने सम्भावना भएको व्यक्तिले सुरुमा कस्ता लक्षण देखाउनुहुन्छ त भन्दाखेरि चाहिँ केही मुख्य कुरा हामीले यसरी बुझ्न सकिन्छ। जस्तै व्यक्तिलाई आफूलाई रमाइलो लागिराखेका कुराहरू, आफूलाई आनन्द प्राप्त कुराहरूमा उसलाई रुचि हुन छोड्यो, क्रमशः त्यो रुचिहरू कम भएर गयो, अथवा उसको जुन तिनीकीमा निराशाजनक सोच र कुराहरू र व्यवहारहरू देखिन थाल्यो, भनेको मतलब मान्छेहरूको सम्पर्कबाट क्रमशः टाढिने, अनि कुराहरू गर्दाखेरि जीवनको निरर्थकताको बारेमा कुरा गर्ने, नैराश्यता जस्तो, होपलेस, भविष्य राम्रो छैन, अथवा म एक्लो छु समाजमा, होइन मलाई सपोर्ट गर्ने खासै कोही हुनुहुन्न, अथवा मेरो जीवन नभएकै ठिक होला, यस्ता खालका विचारहरू चाहिँ साझा गर्न थाल्नुभयो भने चाहिँ कतै यो मान्छेमा पनि जीवनप्रति त्यसमा आइसक्यो हो कि भनेर विचार गर्नुपर्छ। त्यो बाहेक अलिक छिट्टै थाक्ने, छिटो गर्ने, कुनै कामहरू गरेको कामहरूलाई बिचमै छोड्ने, होइन, यी कुराहरू पनि डिप्रेसनका केही देखिने लक्षणहरू हुन् जसलाई हामीले चाहिँ बेलैमा विचार गर्नुपर्छ। अनि अर्को कुरा चाहिँ, जस्तो कोही मान्छे आत्महत्याको सोच समय पुगिसकेको हो कि भनेर सोच्दाखेरि चाहिँ, अब अहिले आत्महत्याको जस्तो उपायहरूका बारेमा खोजी गर्ने, त्यसको बारेमा कुरा गर्ने, अनि घर परिवारमा चाहिँ अब आर्थिकहरू लेनदेनका कुराहरू सेयर गर्ने, मलाई केही भइहाल्यो भने अथवा म रहन भने योसँग लेनदेन यति छ, यस्तो यस्तो खालको सेयर गर्ने, होइन, यो पनि देख भने, अब अहिले समय पनि अब धेरै अगाडि आएको छ, सोसल मिडियाहरूमा यो सर्च इन्जिनहरूमा चाहिँ आत्महत्या कसरी गर्ने, के गर्ने, यस्ता खालका सर्च गर्ने कि विधिहरूको बारेमा खोज्ने यस्तो कुराहरू पनि सङ्केतको रूपमा लिनुपर्छ। सम भन्नुपर्दाखेरि निराशा नैराश्यता आफूलाई होपलेस हेल्पलेस र वर्थलेस ठान्ने समाजबाट बिस्तारै टाढिन खोज्ने आफूलाई पहिले रमाइलो प्लेजर लाग्ने कुराहरूमा रमाउन छोडिने र जीवनलाई चाहिँ ब्ल्याक एन्ड व्हाइट भनौँ न एकदमै अन्धकारमय भने जस्तो यस्ता सोचहरू क्रमशः सेयर गर्न थाल्नु भयो भने हामीले एक्सप्लोर गर्नुपर्छ आत्महत्याका सोचहरू पलाएको छ कि भनेर बुझ्नुपर्छ। यसको बारेमा कुरा गर्दैमा आत्महत्याको दर बढ्छ भन्ने होइन, बरु अन्तर्निहित समस्या मानसिक स्वास्थ्यको समस्याको बारेमा कुरा गर्ने सोच बनाउने र मनोपरामर्श र मनोचिकित्सकीय सहयोग प्राप्त गर्ने हो भने यस्तो बाट जोगाउन चाहिँ सकिन्छ।
0: अलिकति नयाँ जस्तो मलाई लागेको हामी कहाँ जति समस्या भएका मानिसहरू छन् नि तिनीहरूलाई उपचारका लागि जस्तो मानसिक अस्पताल हामी कहाँ त्यो सङ्ख्या अरू देशहरू विकसित देशहरू हेर्ने हो भने अथवा हाम्रो जस्तै समस्या भएका देशहरूमा हेर्ने हो भने अनि मनोपरामर्शदाताहरू तपाईँहरू जस्ता डक्टरहरूको सङ्ख्या अस्पताल आउने दर कस्तो छ?
1: अब यो मानसिक स्वास्थ्यको चाहिँ समस्या मनोरोगीहरूलाई पहिले चाहिँ एउटा छुट्टै सेन्टरमा राखेर उपचार गर्ने ट्रेन्ड थियो है। अब त्यसको फलस्वरूप विश्वमा धेरै ठुल्ठुला मेन्टल हेल्थका असाइलम बने, पछि अस्पताल बने, प्रतिष्ठान बने। अब अहिले आएर चाहिँ के भनिन्छ भने अब मानसिक स्वास्थ्यको समस्यालाई छुट्टै अलग्गै होइन, यसलाई चाहिँ ओभरअल हेल्थको इस्यु हो भन्ने हिसाबले इन्टिग्रेटेड रूपमा चाहिँ स्वास्थ्य संस्थाहरूमा मूल प्रभावीकरण गर्नुपर्छ भन्ने ट्रेन्ड आएको छ। यसको मतलब चाहिँ के हो भने अब हाम्रो जुन स्वास्थ्य संस्थाहरू हुनुहुन्छ छुट्टै विशिष्टीकृत अस्पतालभन्दा पनि जुन प्रदेश स्तरीय स्थानीय स्तरीयमा जुन स्वास्थ्य संस्था त्यसमा चाहिँ मेन्टल हेल्थलाई पनि इन्टिग्रेट गर्ने एकाकार गरेर एकीकृत गरेर सबै लिएर जाने भन्ने एउटा ट्रेन्ड छ। त्यो ट्रेन्डको भनौँ नलाई विचार गरेर अहिले अब नेपालमा तपाईँले भन्नुभयो मानसिक स्वास्थ्यसँग सम्बन्धित जनशक्तिको असाध्यै कमी होइन, अनि साइकाट्रिस्टहरू भएका पनि अब सहर केन्द्रित र प्रदेश र समुदाय स्तरमा कम भएको हिसाबले चाहिँ मध्यमवर्गीय जनशक्तिहरूलाई चाहिँ मेन्टल हेल्थको ट्रेनिङ बेसिक ट्रेनिङ दिने अनि मनोसामाजिक परामर्शदा स्थानीय निकामी उत्पादन गर्ने त्यहाँ चाहिँ मानसिक स्वास्थ्य समस्यालाई पहिचान गर्ने निराकरण गर्ने प्रिभेन्टिभ मेजरहरूको लागि प्रयोग गर्ने भन्ने स्थानीय देशले नीति अङ्गीकार गरेको देखिन्छ। तर जति कार्यान्वयन हुनुपर्ने हो त्यति पर्याप्त चाहिँ छैन। अब 2020 जुन मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना भनेर आयो नि हो यसपछि चाहिँ अलिकति जागरण आएको चाहिँ देखिन्छ। तर पनि यो मानसिक स्वास्थ्यप्रतिको जनताले हेर्ने दृष्टिकोण बिरामीलाई कलङ्कित गर्ने कुराहरू अधिकारबाट वञ्चित गर्ने कुराहरू हेयरको दृष्टिकोणले हेर्ने कुराहरू यी कुप्रथाले गर्दाखेरि मान्छेहरू खुलेर उपचारमा आउने मनोपरामर्शमा आउने सम्भावना चाहिँ अझै पनि धेरै कम छ। त्यसको लागि अब यो हजुरहरूको जस्तो मिडिया होइन अब कम्युनिटी लिडर्सहरू पोलिटिकल एक्टिभ जुन एक्टिभिस्ट सबै मान्छेहरू लागे नै मानसिक स्वास्थ्य पनि स्वास्थ्यको अरू समस्या जस्तै समस्या हो यसको बारेमा खुलेर कुरा गर्नुपर्छ स्टिग्माटाइज गर्नु हुँदैन भने हामीले व्यापक रूपमा जनस्तरमा लिएर जान सकियो भने चाहिँ मानसिक स्वास्थ्यको समस्या पनि हल हुन्छ र यो आत्महत्याको दर पनि घटाउन सकिन्छ।
0: यो मानसिक समस्या हुनै नदिन चाहिँ बढी जसो त अब कतिपयले पैसाकै कारण आर्थिक अवस्था कमजोरीका कारण भन्छन् होइन त्यो खुलाउँदाखेरि पनि पछि त्यसरी आउँछ तर त्यो सहित अरू के कारणले हुन्छ यो हुन नदिनका लागि राज्यको नीति कस्तो हुनुपर्छ हाम्रो समाजको संरचनागत त्रुटिहरू समस्याहरू के छन् त्यसलाई कसरी म्यानेज गर्दाखेरि यो दर घट्न सक्छ मानसिक रोगी कम हुने सम्भावना के गर्दाखेरि हुन्छ ह्याप्पिनेसका कुराहरू होला होइन?
1: हजुर अब यो मानसिक स्वास्थ्यको समस्या र त्योसँग जोडिएको आत्महत्यालाई आर्थिक पाटोसँग मात्रै जोडेर हेर्नु हुँदैन है। अब मानसिक स्वास्थ्यको समस्याको केही कारक तत्त्वहरू छन् त्यसमा हजुरले भन्नुभयो जस्तै आर्थिक पाटो अथवा सामाजिक पाटो पनि छ। तर पनि कुनै व्यक्ति गरिब हुँदैमा उसले आत्महत्या गरिहाल्दैन हेर्नुहोस् विश्वमा ठुला ठुला धनी व्यक्तिहरू धनाढ्यहरू होइन ठुला सेलिब्रिटीहरूले पनि आत्महत्या गर्नुभएको इतिहास छ र धेरै गरिब तन्नम गरिब मान्छेहरू जसले एक थाक खान पाउनुहुन्न उहाँ खुसी भएर बाँचेको अवस्था छ। तर के चाहिँ भने मानसिक स्वास्थ्यको समस्या र आत्महत्याको जोखिममा को छन् भनेर हामीले बुझ्नुपर्दा चाहिँ जो व्यक्ति जेनेटिकल्ली भल्नरेबल हुनुहुन्छ कोही कोही जस्तो कुनै पुस्तामा आत्महत्या अथवा मानसिक स्वास्थ्यको समस्या देखिएको छ भने उहाँहरूको सन्तान दर सन्तानमा कुनै कालखण्डमा यस्तो सोचहरू रहने सम्भावना बढी हुन्छ जो चाहिँ जैविक रूपले जोखिममा हुनुभयो हो यस्ता व्यक्तिहरूलाई चाहिँ यहाँले भने जस्तै सामाजिक कारक तत्त्वहरू हुन्छ नि गरिबी अशिक्षा बेरोजगारी घर झगडा क्रियाकलाप वैदेशिक रोग यी धेरै कुराहरू अब राज्यको अराजकता यी सबै कुराहरू चाहिँ ले अलिकति प्रभोग गर्यो भने जो मान्छेले मार्छ त्यो मान्छेले चाहिँ गर्ने सम्भावना बढी हुन्छ. त्यसमा पनि अर्को एउटा तत्त्वले पनि रोल प्ले गर्छ फेरि व्यक्तिको मनोविज्ञान व्यक्तिले सलाह हेर्ने समाधान गर्ने उपायहरू खोज्ने वर्ल्डलाई उसको वातावरणलाई हेर्ने दृष्टिकोण होइन सहन गर्ने क्षमता यो यो योले पनि प्रभाव पार्ने हुनाले गरिबी हुनु अथवा धनी हुनु मात्रै चाहिँ मानसिक स्वास्थ्यको कारक तत्त्व अथवा मानक मान्न सकिँदैन. क्रममा समग्रमा हेर्नु पर्दाखेरि चाहिँ केही जैविक तत्त्वहरू केही यहाँले भन्नुभयो जस्तै सामाजिक आर्थिक पर्यावरणीय तत्त्वहरू केही मनोविज्ञान कुराहरूले चाहिँ निर्धारण गर्छ.
0: महिलाको तुलनामा पुरुषको संख्या बढी चाहिँ किन
1: यो चाहिँ हाम्रो देशको चाहिँ कस्तो छ भने एटेम्प्ट र थट सोच आउने र एटेम्प्ट गर्ने चाहिँ महिलामा बढी देखिन्छ. कम्प्लिटेड सुसाइड चाहिँ अलिकति पुरुषमा केही सङ्ख्यामा बढी देखिन्छ. यो चाहिँ बेला बेलामा फरक पर्न सक्ने तत्त्वहरू चाहिँ जस्तो लाग्छ. वर्ल्डमा आत्महत्या अथवा मानसिक स्वास्थ्यको समस्याले बालबालिका युवा महिला पुरुष केही पनि भन्दैन कि सबैतिर छ. तर महिलामा किन भन्ने प्रश्नमा चाहिँ एट्रिम्प किन भन्ने प्रश्नमा चाहिँ उसलाई चाहिँ अब अलिकति साइकोलोजिकल सोसियल हिसाबले पनि अलिकति
0: सामाजिक संरचनाको
1: अवस्था सामाजिक संरचना पितृसत्तात्मक संरचना अधिकारका कुराहरू जुन सामाजिक र मनोवैज्ञानिक फ्याक्टर छ नि त्यो अलिकति बढी अनि एन्टी र डिप्रेसनको प्रिभालेन्स चाहिँ पुरुषमा भन्दा महिलामा अलिकति बढी चाहिँ देखिन्छ. त्यो हिसाबले एटेम्प्ट बढी भएको हुनसक्छ र कम्प्लिटेड चाहिँ पुरुषमा नै बढी छ. यसको मतलब चाहिँ अलिकति तयारी एटेम्प्टको जुन एउटा एफोर्ट त्यो चाहिँ हो कि भन्ने अब मैले ठ्याक लजिकल्ली भन्न सकिन्छ तर कारण ठ्याक्कै देखाउनलाई गाह्रो छ. ओभरअलमा चाहिँ के बुझ्नुपर्छ भने मनोरोग अथवा आत्महत्याको सोच दुवैमा आउन सक्छ र महिला र पुरुष दुवैलाई चाहिँ हामीले उत्तिकै मेन्टल हेल्थको इस्युमा चाहिँ अवेर गराउनु र उपचारको दायरामा ल्याउनु जरुरी छ भनेर चाहिँ बुझ्नु पर्ला.
0: कतिपय मानिसले चाहिँ म एन्जाइटीको औषधि खाइरहेको छु अथवा डिप्रेसन भएको थियो मलाई म यसरी सुधार भएँ भनेर भनेको पनि सुनिन्छ होइन. त्यो एन्जाइटी डिप्रेसन जस्तो समस्या भइसकेपछि सुधार भएर नर्मल लाइफमा बाँच्ने दर कस्तो छ अथवा अलि बढी खतरा उनीहरूमै बढी हुन्छ कि औषधि सेवन गर्नुपर्ने स्टेज कस्तो अवस्थामा पुग्छ मानिस.
1: अब समयमै समस्याको पहिचान र उपचार पाएको खण्डमा एङ्जाइटी डिप्रेसन लगायतका मानसिक स्वास्थ्य समस्याहरू पूर्णतया निको हुने समस्याहरू हुन् है. यसलाई चाहिँ अब लुकाइनु पनि छिपाइनु पनि पर्दैन र औषधि उपचार र मनोपरामर्श सँगसँगै लिएर जाने र सामाजिक सद्भाव पारिवारिक माया पाउने हो भने जो व्यक्ति मनोरोगको शिकार भएको हुनुहुन्छ उहाँले पनि नर्मल मान्छेले जस्तै आफ्नो दैनिक जीवनचर्या राम्रोसँग बिताउन सक्नुहुन्छ र जीवनको कुनै कालखण्डमा एकचोटि डिप्रेसन भयो अथवा कुनै बेला एङ्जाइटीको शिकार भएको पोस्ट ट्रोमेटिक स्ट्रेस डिसअर्डर भएको व्यक्ति पछिसम्म पनि त्यस्तै रहन्छ भनेर सोच्नु चाहिँ उहाँहरूलाई कलङ्कित गर्नु मात्रै हो. किनभने अधिकांश समस्याहरू ट्रिटमेन्टको दायरामा आइसकेपछि पूर्णत निको हुन्छन् वा नियन्त्रण आउँछ.
0: भनेपछि अब मैले अघि पनि तपाईँलाई थोरै जोडेको थिएँ राज्यले के गर्नुपर्ला भनेको राज्यले ठ्याक्कै आजको भोलि आर्थिक स्थिति अथवा जे समस्याबाट मानिस गुज्रिरहेको छ त्यो समस्याको समाधान त गर्न नसक्ला. अरू सचेतनात्मक कार्यक्रमहरू अथवा यस्ता मनो जुन आत्महत्याको दर छ नि त्यो त ठुलो सङ्ख्या छ हामी कहाँ होइन. यो घटाउनका लागि न्यूनीकरणका लागि राज्यले गर्न सक्ने कामहरू के हुन् तपाईँको नजरमा.
1: हजुर राज्यले गर्न सक्ने थुप्रै कामहरू छन् है. एउटा राज पहाडको रूपमा तपाईँ हामी कम्युनिटी पिपल पनि हौ र हामीले राज्यकै कुरा गर्नुपर्दा फर्स्ट अफ अल अवेरनेसको कार्यक्रम ल्याउनुपर्छ. मानसिक स्वास्थ्य सचेतना कार्यक्रम भनिन्छ यो चाहिँ कम्युनिटी स्तरमै पुर्याउनु. अझ म त भन्छु यो बेसिक मेन्टल हेल्थको कुराहरू त हाम्रो विद्यालय स्तरको पाठ्यक्रममा पनि राख्नुपर्छ के मेन्टल वेलबिङ द हेल्थ भनेको के हो अनि जटिलताहरू उपचार नगर्दा के हुन सक्छन् यसमा त चाहिँ जोगिनलाई चाहिँ प्रिभेन्टिभ उपायहरू के हुन् जीवनचर्या कसरी लिएर जाने यी कुराहरू चाहिँ हामीले स्कुलको पाठ्यक्रममा पनि राख्नुपर्छ एउटा कुरा अनि अर्को कुरा चाहिँ नीतिगतहरू अब केही कामहरू त भएका पनि छन् राष्ट्रिय यो मानसिक स्वास्थ्य रणनीति तथा कार्ययोजना भन्ने छ त्यो आइसकेपछि धेरै कुराहरू चाहिँ भएका छन् प्रदेश स्तर र कम्युनिटी स्तरमा पनि केही ट्रेनिङका कुराहरू अवेरनेसका कुराहरू लिएर गएका छन् कति प्रदेशहरूले चाहिँ मानसिक स्वास्थ्यको नीति रणनीति पनि बनाउनु भएको छ कि हो यसलाई चाहिँ अलिकति अगाडि लिएर जाने र मानसिक प्रति भएका गलत धारणाहरू स्टिग्मालाई चाहिँ चिर्नु जरुरी छ एउटा कुरो त्यो चाहिँ अब राज्यले नीतिगत रूपमा गर्ने कुरा भयो अब हान्न सक्ने चाहिँ के हो भने हामीले फर्स्ट अफ अल आफ्नो मानसिक स्वास्थ्यको जगेर्ना गर्ने त्यसको लागि के गर्ने त भन्दाखेरि जीवनशैली सरल उपाय एकदमै सरल बनाउने एकदमै अत्याधिक ठुला महत्त्वाकाङ्क्षा नराख्ने राखेर फुलफिल भएन भने पनि आफ्नो रेजिलियन्स सैनिक क्षमतालाई क्रमशः बढाउने आफूसँग भएका तनाव कुण्ठा का कुराहरू सेयर गर्ने आफन्तहरूलाई भन्ने हल गर्न प्रयत्न गर्ने नभए पनि हो त्यो आफ्नो चाहिँ एउटा भनौँ न जीवनको महत्त्वको बारेमा चाहिँ सबैतिर चाहिँ प्रचार प्रसार गर्ने कुराहरू छ अनि अर्को एउटा चाहिँ यो लागु पदार्थ दुर्व्यसनी अल्कोहलको यो बिना पर्वा हाम्रो त्यो कुनै रेगुलेसन छैन नि यसलाई पनि अलिकति मोनिटरिङ गर्नुपर्छ होला अनि हामीले छिमेकी देश उदाहरणमा यो श्रीलङ्काले चाहिँ यो विषादीहरू नियन्त्रण गर्ने कार्यक्रमहरू ल्याएर पनि यो आत्महत्याको दरलाई घटाए ती कुराहरूमा पनि अब त्यसैले बहुआयामिक नै छ यसमा चाहिँ अब राज्य नीति निर्माता पोलिटिसियन कम्युनिटी लिडर्स टिचर्स होइन हामी जस्तो मिडिया कर्मीहरू समेत लागियो भने चाहिँ अलिकति सहज होला नत्र स्वास्थ्य कर्मी अथवा मेन प्रोफेसनलले मात्रै रोक्छु भनेर चाहिँ अलिकति गाह्रै हुन्छ त्यसैले हातमा हात मिलाएर हिँड्यो भने मानसिक स्वास्थ्यको जगेर्ना पनि हुन्छ रक्तको बढ्दो दरलाई पनि घटाउन सकिन्छ
0: विश्वको अभ्यास हेर्दाखेरि चाहिँ कस्तो देशमा कस्तो समाजमा यो अलिक कम भएको तपाईँले अध्ययन गर्नुभएको होला होइन पढ्नुभएको
1: हजुर यो प्रायः जसो अब हाम्रो छिमेकीको कुरा गर्नुपर्दा विगत केही दशक अगाडिसम्म श्रीलङ्कामा आत्महत्याको दर बढी थियो होइन उहाँहरूले चाहिँ यस्तै खालको नीतिहरू भयो बहुआयामिक नीतिहरू ल्याउनु भयो अवेरनेस बढाउनु भयो विषादी नियन्त्रणको कार्यक्रमहरू ल्याउनु भयो अहिले कम छ त्यस्तै गरेर यो स्कान्डिनेभियन कन्ट्रीहरू जो कल्याणकारी राष्ट्रहरू भनिन्छ नि त्यस्ता देशहरूमा चाहिँ आत्महत्याको दर कम र मेन्टल हेल्थको इस्युहरू पनि अलिकति कम भएको देखिन् तर यो हाम्रो साउथ इस्ट एसियामा चाहिँ आत्महत्याको पनि मेन्टल हेल्थको पनि भार धेरै छ अघि पनि तपाईँले डाटाको कुरा गर्दै हुनुहुन्थ्यो त्यसैले जुन ठाउँमा चाहिँ अलिकति अवेरनेस बढी छ र राज्य संयन्त्र नै लागेको छ त्यो ठाउँमा चाहिँ मानसिक स्वास्थ्यको पनि स्थिति राम्रो र आत्महत्याको दर पनि कम छ
0: अन्त्यमा अब तपाईँले हेरेका बिरामीहरू जस्तो त्यस्तो अहिलेको यो यी तिनवटा घटनाक्रमलाई गरिएको राजनीतिकरणलाई तपाईँ के भन्नुहुन्छ
1: अब यो मैले फेरि एकचोटि रिपिट गरेँ नेपालमा हरेक दिन 18-20 मान्छेले आत्महत्या गरेर आफ्नो जीवन समाप्त पार्नुहुन्छ यी तिनवटा घटना प्रतिनिधि घटना मात्रै हुन् र हामीले गर्नुपर्ने चाहिँ के हो भने मेन्टल हेल्थको अवेरनेस एकदमै बढाउनुपर्छ कुनै एक पक्षलाई आक्षेप लगाउने कुरा त्योमा त्यति सहमत हुन सकिँदैन यसमा चाहिँ अब बायोलोजिकल साइकोलोजिकल सोसियल सबै इस्युहरूलाई एड्रेस गरेर अब हामीले जतिसुकै विकास प्रगति गरे पनि हाम्रो जनताहरूको जीवन जोगाउन सकेनौँ भने हाम्रा प्रयासहरू अर्थपूर्ण हुँदैनन् त्यसैले राज्यले पनि व्यक्तिले पनि प्रोफेसनले पनि समग्रमा चाहिँ मानव जीवनको मूल्य सबैभन्दा ठुलो हो भन्ने कुरा लिनुपर्छ अनि त्यसपछि ऐन नियमका कुराहरू हुन्छन् जसको निमित्त मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना असाध्यै धेरै अभिवृद्धि गर्नु भयो लागु पदार्थ दुर्व्यसनीलाई एकदमै मोनिटरिङ गर्ने त्यसलाई कन्ट्रोल गर्नुपर्ने भयो र समाजमा अब यो एक नहुने भए पनि अमन चयन कायम गर्ने कुराहरू होइन यो कल्याणकारी राज्यको अवधारणामा अगाडि बढ्ने कुराहरू र मेन्टल उपचारको पहुँच स्थानीय स्तरसम्म पुर्याउने कुराहरूमा चाहिँ हामी लाग्नुपर्छ भन्ने मलाई लाग्छ अनि अर्को एउटा मैले भन्नुपर्ने कुरा चाहिँ यो जुन दिनमा एउटै माध्यमबाट किन यस्तो भयो भनिन्छ नि हाम्रो रिपोर्टिङ सिस्टम पनि गलत छ के, जुन हामीले समाचार आउँछौँ न्युज बनाउँछौँ नि, यसलाई एकदमै सनसनीपूर्ण बनाउने न्युज ब्रेक गर्ने होडबाजीमा चाहिँ गलत फ्रेमहरू अथवा आत्महत्याको उपायहरू इन्डाइरेक्टली सिकाइदिए जस्तो स्थान माध्यम सिकाइदिए जस्तो यस्तो चाहिँ नगरौँ,
0: एकदमै हाइड
1: नगरौँ। सोसल मिडियामा असाध्यै बढी त्यस्ता दृश्यहरू देखाउने भिडियो देखाउने हेर्नुहोस् हेरिसक्नु छैन मिडियामा, मान्छेहरूलाई दृश्यहरूले यसै पनि विक्षिप्त बनाउँछन् र आफूले जे पीडा भएको छ यसको निराकरण अल त यो पनि यो को रहेछ कि भनेर यो कपी क्याप सुसाइड गर्ने सम्भावना बढी भएको हुनाले हामीले हाम्रो रिपोर्टिङ न्युज बनाउने कुरामा पनि असाध्यै रेस्पोन्सिबल संवेदनशील हुनु पर्यो र मानसिक स्वास्थ्य प्रतिको जागरण मेन्टल वेलबिङ प्रति चाहिँ हामी अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ।
0: हुन त आत्मदाह अथवा आत्महत्या गर्नका लागि एउटा कुनै इभिडेन्सले मात्र होइन त्यो मान्छे तयारै भएको हुन्छ भनेर भन्नुभयो, तर एउटा घटना सतहमा आएपछि चाहिँ त्यही प्रकृतिको घटना भएको भनेको त्यसको प्रभाव चाहिँ पर्दो रहेछ,
1: एकदमै त्यसको प्रभाव चाहिँ पर्छ, विश्वमा नै देखेका छ, यसलाई कपीक्याट सुसाइड भन्छ के, एउटा माध्यमबाट गरेको देखेर त्यसको देखासेखी सनसनीपूर्ण न्युजलेको देखासेखीले त्यो माध्यम प्रयोग गरेर आत्महत्या गर्ने दर चाहिँ बढी छ, र त्यही भएर नै डब्लुएचओले यो रेस्पोन्सिबल रिपोर्टिङ गाइडलाइन भनेर पत्रकारहरूको लागि बनाइदिएकै छ के, त्यो अब हामीलाई धेरैलाई छैन है, त्यसको बारेमा पनि हामीले अलिकति प्रचार प्रसार गर्नु जरुरी छ।
0: पत्रकारिता भन्दा नि यो त सोसल मिडिया इन्फ्लुएन्सरले अलिकति
1: दुइटै, अब यो भनौँ इन्फर्मेसन जुन जुन माध्यमबाट मान्छेमा जान्छ नि, अब अहिले अब अलि हाम्रो अब हुनु त देशका फाइदा बेफाइदा दुवान अब सेन्सरसिप पनि छैन, जसले जे मन लाग्यो सोसल मिडियामा ठ्याक्कै राखिदिने, अनि हाम्रो चाहिँ के छ भने यो स्क्रिनमा चार पाटे स्क्रिनमा बित्तिकै त्यो सही हो भनेर नेपालीहरूको मानसिकतामा पर्ने हो, त्यसैले हामीले जेसुकै पनि हामी व्यक्तिले पनि केही अपलोड गर्दा सोसाइटी प्रति उत्तरदायित्व वहन गरेर मात्रै अपलोड गर्नुपर्छ, जसले प्रत्युत्पादकको रिजल्ट दिन सक्छ त्यस्तो चिजहरू चाहिँ हामीले अपलोड नगरौँ भनेर मलाई लाग्छ।
0: हस् महत्त्वपूर्ण जानकारी र यहाँको महत्त्वपूर्ण समयको लागि थाहा सञ्चार नेटवर्कको तर्फबाट यहाँलाई धन्यवाद।
1: हस् यहाँलाई पनि धन्यवाद, नमस्कार।
0: उहाँ हुनुहुन्थ्यो वरिष्ठ मनोचिकित्सक डाक्टर अनन्त अधिकारी, उहाँसँग आज हामीले पछिल्ला तिन दिनमा भएका एउटै प्रकृतिको आत्मदाहको घटनाबाट सिर्जित परिस्थिति र आत्महत्याका घटनाबारे केन्द्रित भएर कुराकानी गऱ्यौँ। यसै कुराकानीका सँगसँगै कार्यक्रमको निर्धारित परिस्थिति र आत्महत्याका घटनाबारे केन्द्रित भएर कुराकानी गऱ्यौँ। यसै कुरा

नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा। कार्यक्रम ज्योतिष वास्तु लिएर सधैँ आज पनि उपस्थित भइसकेका छु म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी। कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी लिने गरेका छौँ आजका तिथिमिथि पञ्चाङ्ग मेषादि बाह्र राशिफल। राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी पनि दिने गरेका छौँ। पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान र श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्पयोगका समस्या, माङ्गलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845-75-223 र 9805-75-223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेसनबाट तपाईँहरूले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तुलाई सुन्दै आइराख्नु भएको छ। हाम्रो एफएम 94 मेगाहर्ज भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 मेगाहर्ज रत्नगर 2 टाँडीबाट, इच्छाकामना एफएम 102.4 मेगाहर्ज इच्छाकामना कुरिन्टार चितवनबाट, रेडियो साहिनो 89.8 मेगाहर्ज चनौली चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 मेगाहर्ज भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 मेगाहर्ज सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोली एफएम 97.2 मेगाहर्ज दुधोली सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 मेगाहर्ज होलेरी रोल्पाबाट, सामुदायिक रेडियो चलजला 96.4 मेगाहर्ज रिवाङ रोल्पाबाट, सामुदायिक रेडियो

रेडियो मकनपुर 101.3 मेगाहर्ज छेटुडा मकनपुरबाट, रेडियो वर्षा 91.1 मेगाहर्ज मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 मेगाहर्ज बिरगञ्ज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्ज निलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 मेगाहर्ज गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 मेगाहर्ज पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ। भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ। कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क हुने गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। तपाईँले हामीलाई सम्पर्क भने गर्दै गर्नुहोस्। म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु। आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 28 गते, तदनुसार इसी सन् 2026 जुलाई 12 तारिक, सक सम्वत 1948, नेपाल सम्वत 1146 तथा राघव रुद्र नामक सम्वत, उत्तरायण ग्रीष्म ऋतु। आज आइतबार रहेको छ, आषाढ कृष्ण पक्ष तिथि रहेको छ। आज त्रयोदशी तिथि रहेको छ, 38 घडी 47 पला रहेको छ। यस्तै गरेर नक्षत्रमा रहेको छ, रोहिणी नक्षत्र रहेको थियो, विशेष गरी तपाईँको 4:10 यानि कि बिहानको 6:57 तत्प्रान्त मृगशिरा नक्षत्र रहनेछ। यस्तै गरेर योगमा रहेको छ, वृद्धि योग रहेको छ 36:40 पला, करणमा रहेको छ, ग्रह करण रहेको छ 11:54 पला रहेको छ। चन्द्रमा वृष राशिमा, श्री सूर्यनारायण चाहिँ विशेष गरी मिथुन राशिमा, आनन्दादि योगमा आज धाता योग रहेको छ। आज बिहान सूर्योदय 5:17 भयो भने सन्त सूर्यास्त ठिक 7 हुनेछ। आजको दिनमा घडी 13:43 पला रहनेछ। आज दिन रहेको छ, आज प्रदोष व्रतको दिन पनि रहेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। पालो रहेको छ आजको समय, यानि कि आजको शुभ समय, लाभ समय, यस्तै गरेर काल समय कतिखेर रहन्छ भन्ने विषयमा जानकारी म गराउनेछु। सर्वप्रथम लागौँ आजको कालबेला, यानि कि अशुभ समय। र आजको कालबेलाको समय रहेको छ दिउँसोको 12:09:24 विशेष गरी बिहानको दिउँसोको 1:52:39 आज कालबेला रहेको छ। यस्तै गरेर शुभ बेला रहेको छ दिउँसोको 1:52:40 दिउँसोको 3:35:54 शुभ बेला। लाभ बेलाको समय रहेको छ बिहानको 8:42:54 विशेष गरी बिहानको 10:26:09 आज लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने विशेष गरी हामीले तपाईँलाई गराउँदैछौँ। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा गर्नेछौँ। सूर्य मिथुन राशिमा, चन्द्रमा वृष राशिमा, मङ्गल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, यस्तै गरेर शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिष्यहरूको राशि वृष राशि आउँछ। मृगशिराको प्रथम चरण नाम आउँछ वेदमणि अथवा वेदप्रसाद, नाम आउँछ मध्यनडी देवगण परेको छ भनेर पञ्चाङ्गले उल्लेख पनि गरिएको छ। यी त भए आजका तिथिमिति पञ्चाङ्ग। यस्तै गरी पालो रहेको छ अब भने आजको विशेष गरी दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेषादि 12 राशिफल।

0: मेष राशि हुनेहरूको लागि आजको दिन बोलीको गलत अर्थ लाग्नुले विवादमा पर्ने सम्भावना रहेको छ। आत्मीय बानीले काम बिग्रिनुका साथै हातमा आएको मौका गुमाउनु पर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। स्थायी सम्पत्तिमा पनि विवाद आउन सक्छ। विचार सम्प्रेषण गर्न केही समय पर्खाउनु बुद्धिमानी हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि साँझतिर लक्ष्य प्राप्त गर्न सकिने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ। वृष राशि उनीहरूका लागि आजको दिन सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछडीको परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जन्मघरको बिच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नामदाम इनाम कमाउने बेला रहेको छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। विगतका कमी कमजोरलाई पनि सुधार गर्ने मौका मिल्ने खालको योग हुने राशि वृषलाई आजको दिन विशेष देखिएको छ। मिथुन राशि उनीहरूको लागि आजको दिन समयमा होसियार बन्न नसक्दा खर्च बन्नेछ। आकस्मिक समस्याले अर्थ अभाव देखा पर्न सक्छ। बेलैमा होस नपुर्याउँदा केही चुनौती झेल्नु पर्ला। समयको प्रतिकूलतालाई काम बिग्रिन सक्छ। लगानी बढाउनु पर्ने बाध्यात्मक परिस्थिति आउँदा आवश्यक पर्दा शुभचिन्तकहरू समेत टाढा रहनेछन्। साँझतिर स्थितिमा सुधार आउनेछ। चिता काम सम्पादन हुने खालको योग भइ राशि मिथुनलाई आजको दिन विशेष देखिएको छ। कर्कट राशि उनीहरूको लागि आजको दिन मेहनत गर्दा सजिलै काम बन्दै जानेछन्। आमदामीका नयाँ स्रोत फेला पर्दै जाँदैछन्। आवश्यक भौतिक साधन सजिलै जुट्दै जाँदैछ। पहिलेको उपलब्धिले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइन्छ। व्यापारमा राम्रो फलको मार्न सकिन्छ। सानादेखि खर्च बन्नाले सर सपोर्ट लिनुपर्ने हुनसक्छ। शोकले फजिल खर्च बढाउनेछन्। पछिको लागि लगानी र सम्भावना खोजी गर्ने समय राशि कर्कटलाई आजको दिन विशेष देखिएको छ।
1: सिंह राशि
0: उनीहरूको लागि आजको दिन तारिफको काम गर्दै अरूको उपकार गर्न सकिन्छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिसँग मित्रता बढ्न सक्छ। व्यापार बढ्दै जाँदैछन्। कृषि पशुपालन तथा पेसा व्यवसायमा लाभ हुनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने मौका मिल्नेछ। मिहिनेतले नामदाम इनाम दिलाउन सक्छ। भौतिक साधन जुट्नले दिगो योजना प्रारम्भ हुने खालको योग भइ राशि सिंहलाई आजको दिन विशेष देखिएको छ।
1: कन्या राशि
0: उनीहरूको लागि आजको दिन आफ्ना कमजोरी बाहिर्नले समस्या पर्ला। सम्भावनादेखि पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। नियमित कामलाई निरन्तरता दिन सकिन्छ। जीवनशैली व्यस्त रहनेछ। उपलब्धिविहीन काममा समय बित्न सक्छ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नु पर्ला। साँझतिर स्थितिमा सुधार आउनाले नयाँ योजनातर्फ अघि बढ्न सकिनेछ। काममा बाधा हट्न सक्ने यो राशि कन्यालाई आजको दिन विशेष देखिएको छ।
1: तुला राशि
0: उनीहरूको लागि आजको दिन विशेष गरी प्रत्याशित नतिजा कमजोर देखिनाले काम दोहोऱ्याउनु पर्ला। सम्भावनादेखि पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। सामान्य कामकै लागि धेरै दौडधुप गर्नुपर्नेछ। विशेष गरी चुनौतीभित्र अवसर खोज्ने समय रहेको छ। उपलब्धिलाई केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्शाउँदा सहयोगीहरूको साथ पाइन्छ। स्वास्थ्य कमजोर रहनेछ। आहार विहारमा समेत सजग रहनुपर्ने खालको योग भने राशि तुलालाई आजको दिन विशेष देखिएको छ।
1: वृश्चिक राशि
0: उनीहरूको लागि आजको दिन सुन्दर पहिरनले व्यक्तित्वमा निरेखाता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। प्रियजनसँगको सानिध्यले दिन रमाइलो रहनेछ। अध्ययन लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। मित्रता प्रेमको बन्धन कसिलो भएर जानेछ भने शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ। भौतिक साधन जुट्नाले बाधा र व्यापारमा आमदानी बढाउन पनि सकिन्छ। सानादेखि स्वास्थ्य कमजोर हुन सक्ने योग राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ।
1: धनुराशि
0: उनीहरूको लागि आजको दिन स्रोत साधन जुट्नाले मेहनतीका लागि समय उत्साहजनक रहनेछ। प्रतिस्पर्धा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खाँदैछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। व्यापार लगायत आर्थिक लाभ हुने नयाँ काम प्रारम्भ हुनेछ। रोकिया काम बन्ने र नयाँ काम सुरु गर्ने समय रहेको छ। साँझतिर यात्रा गर्ने सायद पनि जुड्न सक्ने योग राशि धनुलाई आजको दिन विशेष देखिएको छ।
1: मकर राशि
0: उनीहरूको लागि आजको दिन असफलताले लक्ष्य अनुसार काममा जुट्न नसकेला। अप्ठ्यारो परिस्थिति सुल्झाउनमै समय बित्नेछ। सहयोगीहरू पछि हट्नाले नयाँ काम गर्न समस्या पर्नेछ। व्यावहारिक अलमलले आँटेकामा पनि बाधा पुर्याउन सक्छ। अप्रिय समाचारले चिन्तित तुल्याउन सक्छ। गुरुजनसँग मतभेद हुनाले अध्ययनमा बाधा पर्ने योग देखिया छ। साँझतिर स्थिति अनुकूल बन्दै जाने खालको योग भए राशि मकरलाई आजको दिन विशेष देखिएको छ। कुम्भ राशि हुनेहरूको लागि आजको दिन अवसर पछ्याउन नसक्दा व्यवहारमा पछि परिन्छ। विषयमा बोल्ने बानीले गोपनीयता भङ्ग हुन सक्छ। विशेष योजना सार्वजनिक नगर्दा राम्रो। काम बिग्रने डरले सताउँदैछ। साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौताहरू भङ्ग हुन सक्छ। प्रगतिमा यसै गर्नेहरूले पनि अवरोध पुर्याउन सक्छन्। नयाँ योजना प्रारम्भ गर्न उपयुक्त सायद नै पर्खँदा राम्रो हुने खालको योग भए राशि कुम्भलाई आजको दिन विशेष देखिएको छ। मीन राशि हुनेहरूको लागि आजको दिन हिम्मत गर्दा काम बन्दै जानेछ। लगनशीलताले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। छोटो समयमा उपलब्धि हात लाग हुनेछ। स्रोत साधन जुट्नले कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउन सक्छ। रोकिया काम बन्दै नयाँ काम सुरु गर्ने समय रहेको छ। उद्योग र व्यापारमा फाइदा हुनेछ। साझातिर आफन्तमा मतभेद बन्न सक्ने योग राशि मीनलाई आजको दिन विशेष देखिएको छ।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु। मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु। पञ्चाङ्ग, राशिफल, भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा, भरतपुर चितवन। मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने सुन्नुहोस् कार्यक्रम ज्योतिष वास्तु। बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिषशास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सङ्गाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपालभर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग, दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
0: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
3: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

0: पुनः स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा र कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी गरिसकेका छौँ आजका तिथिमिति पञ्चाङ्ग मिसारी बाह्र राशिफलका विषयमा जानकारी हामीले तपाईँलाई गराइसकेका छौँ र अब भने पारा रहेको छ तपाईँको भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ 9845175223 र 9806675223 नम्बरमा तपाईँले आफ्नो र आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने तपाईँले प्राप्त गर्न सक्नुहुन्छ कुनै पनि जिज्ञासाहरू रहेका छन् भने तपाईँले हामीलाई सम्पर्क गर्नुहोस् भूत वर्तमान र भविष्यको विषयमा ग्रह दशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने हामी तपाईँलाई गराउनेछौँ फोन गर्दा साल महिना गते र समय चाहिँ तपाईँले हामीलाई जानकारी भने गराउनुहोला साल महिना गते र समयको आधारमा भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु कोही मित्र आउनुभएको छ कार्यक्रममा स्वागत गरौँ कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर नमस्ते
1: नमस्कार गुरु
0: कहाँबाट को बोल्दै हुनुहुन्छ
1: म यता रोल्पाको परिवर्तनबाट तुफान डागी
0: तुफान डागी रोल्पाको परिवर्तन गाउँपालिकाबाट बोल्दै हुनुहुन्छ
1: हजुर
0: कसको विषयमा हेर्न चाहनुहुन्छ
1: आज मेरो आफ्नै बारेमा
0: हेर्न चाहनुहुन्छ हजुर जन्ममिति भन्नुहोस् त कति हो तपाईँको
1: 2067 साल 3 महिना 32 गते
0: 2067 साल असारको 32 गते के बार पर्छ
1: शुक्रबार
0: जन्म समय भन्नु
1: बिहानको 3:35
0: बिहानको 3 चाहिँ नै 35 मिनटमा उज्यालो भएको 32 गते हो नि
1: हजुर शुक्रबार उज्यालो भएको
0: ल सुन्नुहोस् है ध्यान दिएर
1: हजुर
0: श्री गणेशाय नमः श्रीमती रामानुजाय नमः सर्वमङ्गल मङ्गल्ये शिवे सर्वदशादिके सर्वनेत्र मुखे गौरी नारायणी नमस्ते हे 2067 साल असार शुक्ल पक्षको बिहिबारको राति उज्यालो भएको शुक्रबार पञ्चमी तिथिमा जन्म राशि सिंह राशि पूर्व फाल्गुनीको तेस्रो चरण नाम आउँछ टीका राम नाम आउँदो रहेछ मध्य नारी नरगण परेको छ बाबुको नराको नाम टिकाराम आउँछ राशि सिंह राशि पर्छ है
1: हजुर
0: अनि त्यसपछि बाबुको लागि चाहिँ घातकमा परेको छ तिथिहरू तृतीया अष्टमी त्रयोदशी शनिबार घातक मूल नक्षत्र घातक नम्बरमा 10 नम्बर राशिमा कन्या राशि घातक भनेर लेखिया छ कुण्डली राम्रो छ ग्रह राम्रो छ महालक्ष्मी योगमा जन्म पनि भएको छ है बाबुको महालक्ष्मी योगमा जन्म भएको छ अनि छिट्टो रिसाउने बाबु है यहाँबाट देख्दाखेरि छिट्टो रिसाउने स्वभावको देखिन्छ बाबुलाई अलिकति आँखामा टाउकोमा दाँतहरूमा अलिकति समस्या आउनसक्छ अलिक विशेष ख्याल गर्नु पढाइको लागि एकदम राम्रो दिमाग तेजिलो चलाक चतुर व्यक्तित्व तर पढाइमा रुचि भने कम हुन्छ पढ्न अलिकति कम मन लाग्ने ग्रहहरू पनि परेको देखाउँछ अहिले ग्रह बाबुको सङ्कटा अर्को सूर्य भन्ने ग्रह चलेको छ यो सङ्कटा र सूर्यको शान्ति बाबुले गर्नुपर्छ निधारमा टाउकोमा चोट लाग्न सक्छ अलिक विशेष सावधान रहनु है
1: हजुर
0: समस्या जिज्ञासा के छ र भन्नुहोस् त
1: पढाइ लेखाइ गर दशा अनि भविष्यमा के गर्दा राम्रो हुन्छ समग्रमा मिलाएर हेरिदिनु न
0: पढाइ लेखाइको विषयमा मैले भनिसकेँ बाबुलाई पढाइमा रुचि कम भयो अलि मिहिनेत गरेर पढ्यो भने फर्स्ट हुन सकिन्छ राम्रो नम्बर लिएर आउन सकिन्छ अनि रिसाउने बानी नराम्रो छ छिट्टो रिसाउने बानी छ त्यसलाई कम गर्नुपर्छ भविष्यमा सफल हुनुको लागि होइन त्यसलाई कम गराउनुहोस् विवाह बारी राम्रै छन् अलिकति प्रेम विवाह चाहिँ त्यति राम्रो देखाउँदैन बाबुलाई है माङ्गलिकहरू परेको छैन अरू त्यस्तो राम्रो नराम्रो ग्रह छैन सूर्य ग्रहको योग परेको छ आइतबारको दिन नुन नखाने सूर्यदेवको पूजा गर्नाले पछि भविष्य राम्रो सफलता मिल्ने हुन्छ आत्मविश्वास बढी हुन्छ म यो गर्न सक्दिनँ कि मबाट यो हुँदैन कि भन्ने मनमा आइरहन्छ हो त्यसो लागि चाहिँ आइतबारको दिन नुन नखाने चोखो खाने शुद्ध भोजन गर्ने रोग लाग्दैन स्वास्थ्य रहन्छ शरीर पनि अनि परिवारमा दाम्पत्यमा पछि भविष्यमा राम्रो हुन्छ बाबुको है
1: हजुर हजुर
0: अनि अरू केही छ
1: बुबा आमाको सम्बन्ध कस्तो
0: ठिकै छ बाबासँग त अलि मिल्दैन मम्मीसँग ठिक छ बाबु राम्रै छ है
1: हस् त
0: हुन्छ हस् उहाँले फोन गर्नुभएको थियो रोल्पा परिवर्तन गाउँपालिकाबाट फोन गर्नुभएको थियो रोल्पा जिल्लाबाट तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह दशा र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न तपाईँले पनि सक्नुहुन्छ 9845175223 र 9806675223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ मैले तपाईँलाई भनिराखेको छु, हामी चाहिँ विशेष गरी गोर्खामा, हामी गोर्खा जिल्लामा हामी तपाईँको चिना ग्रह दशा भाग्य हेर्नको लागि हामी आउँदैछौँ, तपाईँले पनि भेट्नुहोला। यस्तै गरी गोर्खाको हामी बजारमा आउँदैछौँ, हामी साउनको 3 गते हेर्ने अनि 4 गते तपाईँहरूसँग चिनाहरू हेराउने कार्यक्रम पनि हाम्रो रहेको छ। तपाईँहरू एकदम तयार भएर बस्नुहोला है। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते
2: सर। गुरुजी
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: म सल्यान शारदा नगरपालिका 5 बाट जनखड्का।
0: शारदा नगरपालिका 5 बाट जनखड्का बोल्दै हुनुहुन्छ सल्यानबाट।
2: हजुर,
0: कसको विषयमा हेर्न चाहनुहुन्छ?
2: म छोरीको विषयमा गुरु।
0: कार्यक्रम कतिको सुन्नुहुन्छ?
2: हजुर होलेरी रेडियो सुन्छौँ। हजुर
0: दिनदिनै सुन्नुहुन्छ कार्यक्रम?
2: हजुर दिनदिनै सुन्छौँ।
0: हजुर ल भन्नुहोस् त, जन्ममिति कति हो तपाईँको? आफ्नै बारेमा हो?
2: नाइ छोरीको बारेमा गुरु।
0: छोरीको जन्ममिति भन्नुहोस् त।
2: 2071 साल।
0: 2071
2: असार 8 गते।
0: असारको 8 गते
2: ए राति साँझको 8:25 गुरु।
0: 8:25 साँझको?
2: हजुर
0: साँझको 8:25 मलाई सुन्नुहोस् है ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुजाय नमः। सर्वमङ्गल मङ्गले शिवे सर्वत साधिके सर्वनेत्र मुखे गौरी नारायणी नमस्ते हे। तपाईँको 2071 साल असार कृष्ण पक्षको आइतबारको दिन 11 तिथिमा जन्म भएको छ छोरीको। छोरीको नाम लालुमाया नाम आउँछ, मेष राशि पर्छ है।
2: यस्तै गरी
0: हजुर लक्ष्मी पनि हुन्छ, तर ओजिरलाङ चाहियो भने लाबाट नाम आउँछ लालुमाया, अथवा हामीले लक्ष्मी भन्न पनि सकिन्छ है। मेष राशि पर्दछ, आज दिनाले देवगुण परेको छ नानीको, घातकमा परेको छ, तिथि नराम्रो, प्रतिपदा षष्ठी एकादशी आइतबार घातक, नम्बरमा 1 नम्बर राशिमा मेष भन्ने राशि घातक भन्ने लेखिया छ। कुण्डली राम्रो छ, ग्रह राम्रो छ, त्यस्तो चिन्ता लिनु पर्दैन। अलिकति पेटमा समस्या हुन्छ यिनलाई, अनि त्यसपछि राति सपनामा झस्किने गर्ने गर्छिन्। यिनलाई कालो सर्पयोग परेको छ, कालो सर्पयोगको शान्ति गर्नुपर्छ। नागपञ्चमी बेलामा कालो सर्पयोगको शान्ति गर्ने, चन्द्रग्रहणको योग परेको छ, चन्द्रग्रहणको लागि चाहिँ पूर्णिमाको दिन चोखो निदो गर्ने, शुद्ध भोजन गर्ने, खुट्टामा पाउजु बनाएर लगाइदिनुहोस्। नानीको लागि पढाइमा एकदमै धेरै राम्रो, उन्नति राम्रो, प्रगति राम्रो गर्ने, तर कालो सर्पयोगले रोकाइदिन सक्छ, यसको लागि चाहिँ तपाईँले विशेष ख्याल गर्नुपर्छ। अहिले ग्रह नानीको चलिराखेको छ उल्का, अर्को शुक्र भन्ने ग्रह चलेको छ। 15 वर्ष पुरा भएर 16 वर्ष लागेपछि फेरि ग्रह शान्ति गर्नुपर्छ यिनको लागि चाहिँ है, अनि राम्रो हुन्छ, समस्याहरू कम हुन्छ। पछि गएर विवाहबारीमा दाम्पत्यमा आफै खोजेर आफै रोजेर ग्रह दशाहरू मिलाएर विवाहबारी गर्नुपर्छ, नभए फेरि पहिलो घरबार दाम्पत्यमा समस्या आउने, ग्रहहरू नमिल्ने, विचार नहुने, त्यति सुख नहुने, सुविधा नहुने हुने पनि सक्छ। त्यही भएर अलिकति यसमा ख्याल गर्नु, अरू त्यस्तो नराम्रो छैन, ठिकै छ ग्रहहरू है। पढाइ लेखाइको लागि नानीको अहिले चाहिँ रुचिहरू पढाइमा उल्काले गर्दा नपढ नपढ भन्छ, पढ्ने हो भने राम्रो आउँछ, दिमाग भएको मान्छे हो होइन, ठिक छ ग्रहहरू त्यस्तो नराम्रो छैन। छोरीमा राम्रै गुणहरू छन् अहिलेमा, अब 15 वर्ष पुरा भएर 16 वर्ष लागेपछि चाहिँ ग्रह बिग्रिन्छ, त्यो बेलामा विशेष ख्याल गर्नुहोला। अहिलेको लागि चिन्ता गर्नुपर्ने अवस्था छैन, ठिक छ नानीको, राम्रो छ है। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद, कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो आफ्नो छोरीको विषयमा हेराउनको लागि फोन गर्नुभएको थियो। तपाईँहरू पनि फोन गर्न सक्नुहुन्छ 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्न सक्नुहुन्छ। र विशेष गरी अब साउनको 4 गते पनि नजिक आउँदैछ, तपाईँको चिनाहरू कता कता राख्नु भएको छ खोजेर रा एकदम रेडी बनाएर राख्नुहोला। चिना छैन भने आफ्नो मातापितालाई सोधेर आफ्नो जन्ममिति र जन्म समय चाहिँ तपाईँले पत्ता लगाउनुहोस्। हामी 4 गतेदेखि गोर्खामा, हामी गोर्खा बजारमा हामी आएर चिना हेर्नेछौँ, अनि त्यसपछि 6 गतेबाट 7 गतेबाट हामी फेरि धादिङ पुछार बजारमा हामी आउनेछौँ है। तपाईँहरू आउनुहोला, तयार हुनुहोला भेट्नको लागि चाहिँ। अरू केही तयारी गर्नु पर्दैन, मात्र चिना खोजेर राख्नुहोस्। चिना छैन भने साल महिना गते र समय तपाईँले पत्ता लगाएर राख्नुभयो भने अनि हेर्न मिल्छ, कुनै पनि समस्या आउँदैन है। कोही मित्र आउनु भएको छ कार्यक्रम ज्योतिष वास्तुमा, उहाँलाई स्वागत गरौँ। कहाँ को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: हेटौँडाबाट।
0: हेटौँडाबाट हजुरको शुभ नाम?
3: मेरो रञ्जु ढुङ्गाना।

0: रन्जु ढुङ्गाना हेटौँडाबाट बोल्दै हुनुहुन्छ, कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: मेरो छोरोको
0: छोराको जन्ममिति भन्नुहोस् त, कति हो?
1: 74/6/20
0: 2074 साल 6 महिना भनेको असोजको 20 गते हो,
1: राति 6:12:06
0: रातिको 12:06
1: हजुर।
0: उजालो भएको कति गते हो?
1: उज्यालो चाहिँ शनिबार भयो,
0: शुक्रबार है
1: हजुर।
0: 21 उजालो भएको,
1: 20 राति शुक्रबार,
0: 21 उजालो भयो
1: हजुर।
0: ल सुन्नुहोस् है, ध्यान दिएर
1: हजुर।
0: श्री गणेश आइनमा श्रीमती रामानुज आइनमा 2074 साल कार्तिक पर्दो रहेछ, कार्तिक कृष्ण पक्षको द्वितीय तिथिमा जन्म, मेष राशि, असोज भए पनि कार्तिक महिना लागिसकेको छ है, कार्तिक महिनाको कृष्ण पक्षको द्वितीय तिथिमा जन्म भएको रहेछ क्या, बाबुको नानी कसको अरे, नानीको
1: बाबुको
0: है। अनि त्यसपछि मेष राशिमा जन्म, अश्विनीको प्रथम चरण नाम आउँछ चुडामणि हो हजुर, चुडामणि मेष राशि आउँछ। के नाम राख्नु भएको नराम्रोमा भन्नु त? देवेन्द्र राज त आउँदैन त नाम त हजुर, देवेन्द्र राज धेरै फरक पर्छ त मिनल
1: ए हजुर।
0: 2074 साल भन्नुभयो होइन
1: हजुर, 74 साल 6/20 राति,
0: 6/20 राति
1: हजुर
0: होइन त, पर्खनुहोस् है, 11 के अरे 12
1: छ
0: मिनटमा जना भएको
1: हजुर,
0: एकचोटि हेर्छु है, पर्खनुहोस् फेरि कोसिस गर्छु, त्यति धेरै फरक नपर्नु पर्ने हो, नाम त
1: होइन
0: चुडामणि नाम नै आउँछ मिडम
1: हो,
0: कार्तिक कृष्ण पक्ष पछि यस्तो हुन्छ, पक्षले त केही फरक पर्दैन, कुरा बुझेँ मैले, जस्तै तपाईँको अब आउने यो महिनाको असारको
1: हजुर,
0: असारको तपाईँको चाहिँ 31 असार शुक्ल पक्ष पर्छ
1: हजुर,
0: अनि फेरि साउनको 1 13 चाहिँ असारको शुक्ल पक्ष नै पर्छ क्या
1: हजुर,
0: यो पक्षको हिसाबले हुन्छ, तिथिको हिसाबले हुन्छ यो चाहिँ, बुझ्नु हो
1: हजुर,
0: त्यो भएको अरू केही होइन। बाबुको मेष राशि नाम चुडामणि, आज दिनाले देवगुण परेको छ, घातकमा परेको छ, तिथिहरू प्रतिपदा षष्ठी एकादशी, आइतबार घातक, नम्बरमा 1 राशिमा मेष राशि घातक छ बाबुको, कुण्डली राम्रो छ त त्यस्तो नराम्रो छैन, अलिकति नाग दोष चाहिँ परेको रहेछ बाबुको, नागको शान्तिहरू गराइदिनुहोस्, पूजा लगाइदिनुहोस्, नाकको कालो सर्प एकको रत्न कवच पाउँछ हामीसँग, निकै समस्या पर्यो भने लगाइदिनुहोस्, बाधाहरू आयो भने नभए त्यो पनि पर्दैन, अहिले सानै छन् होइन, अहिलेलाई ग्रह भद्रिका अर्को शुक्र भन्ने ग्रह चलेको छ, स्वास्थ्यमा अलिकति समस्या चाहिँ बिरामी भइराख्ने ग्रह चाहिँ हो, यो चाहिँ नाकले गर्दाखेरि भएको हो, अब नाकको रत्न कवच लगाइदिनु भयो भने राम्रो, चिन्ता गर्नु पर्दैन, ठिक छ ग्रहहरू,
1: पढाइमा
0: बाबुको राम्रो हुन्छ, त्यसो चिन्ता गर्नु पर्दैन, तर बाबुको 9 पुरा भएर 10 लागेपछि फेरि उल्का भन्ने ग्रह चल्छ, अनि यस्तो हुन्छ कि ग्रह शान्ति बेला बेला गराइदिनु भयो भने बाबुको बारेमा तपाईँले चिन्ता गर्नु पर्दैन, ठिक छ ग्रहहरू है, वर्षमा 2 एकचोटि राम्रो तरिकाले पण्डित राखेर गराइदिनुहोस्, नाक दोष परेको छ नाकको लागि चाहिँ नाग पञ्चमी बेलामा यसो खोला किनारतिर शिवको मन्दिरतिर कतै गएर अथवा घरमै नाकको थान बनाउनु भएको छ घर बाहिर भने त्यहाँ राखेर स्थानको थानमा पनि पूजाहरू गराइदिनु बाबुको नाम पारेर, बाबुलाई पनि यसो दुधहरू लावाहरू नागलाई चढाउनु लगाउनुहोस्, राम्रो हुन्छ, चिन्ता गर्नु पर्दैन है,
1: हस्
0: उहाँले फोन गर्नुभएको थियो हामीलाई हेटौँडाबाट फोन गर्नुभएको आफ्नो छोराको विषयमा हेर्नको लागि चाहिँ, तपाईँ पनि आफ्नो आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्न सक्नुहुन्छ 98451-75-223 र 98056-75-223 नम्बरमा सम्पर्क भन्ने गर्नुहोस्, भूत वर्तमान र भविष्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँहरूलाई गराउँदैछु, र प्रत्यक्ष रूपमा मसँग तपाईँहरू भेट्न चाहनुहुन्छ भने हाम्रो जतिसुकै कार्यालयको ठेगाना भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि हाम्रो जतिसुकै कार्यालय रहेको छ, आएर तपाईँले हामीसँग कुरा गर्न छलफल गर्न र भेटघाट गर्न पनि सक्नुहुन्छ भन्दै कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गर्ने गरौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ, नमस्ते नारायण, कहाँबाट को बोल्दै हुनुहुन्छ,
2: सत्यजी
0: सल्यान 4 कसको विषयमा हेर्न चाहनुहुन्छ? आज चाहिँ बुहारीको, हिजो पनि फोन गर्नुभयो तपाईँले हो? हजुर, हिजो दुईपटक फोन लाग्यो, आज एकपटक फोन लाग्दैछ है। अनि कसरी फोन गर्नुहुन्छ तपाईँ? ठ्याक्क ठ्याक्क लाग्नु लाग्छ फोन? फोन गरिराख्नुहुन्छ अनि लागिहाल्छ है। ल, अनि बुहारीको जन्ममिति भन्नुहोस् त कति हो?
1: 2063 साल 7 महिना।
0: सातको महिना 7 गते? सातको महिना 7 गते। जन्म समय भन्नु?
1: जन्म समय बिहान 10:35
0: 10:35 बिहानको हो। के बार पर्छ अरे, थाहा छ?
1: आइतबार के भन्नु है?
0: होइन, आइतबार त होइन। नाम के हो त नारायणको नाम?
1: मङ्गलबार हो क्या?
0: हजुर, नारायणको नाम के हो थाहा छ?
1: नर्मीको नाम त उसले सरस्वती राखेको थियो, हामीले हेराउँदाखेरि तेजी आइहाल्छ।
0: हो, ठिक छ, तेज नै नाम आउँछ के? तेज कुमारी, तेज कुमारी है।
1: हजुर,
0: पहिला पनि हेराउनु भएको थियो बुहारीको? बिहान गर्दै हेराउनु भएको, छोरा र बुहारीको दुवैको हेराएर मैले जुराइदिएको हो कि नजुरीमा बिहा गर्नु भएको?
1: अनि तपाईँले के छ मलाई अहिले
0: अन्तरणी राष्ट्रीकरण परेको छ, अलिक जिद्दी जिद्दी स्वभावकी छिन् भनेको थिएँ मैले त्यो बेलामा पनि होइन। नानीको घातक परेको छ, तिथिहरू चाहिँ चौथी नवमी चतुर्दशी बिहिबार घातक, नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक छ। नानीको कालो सर्प एक परेको छ क्या यो नानीको चाहिँ है, कालो सर्प एक परेको छ। अनि सूर्य निजो छ, आइतबारको दिन नुन खानु हुँदैन, महालक्ष्मी योगमा जन्म भएको छ। नानीको कुण्डली राम्रो छ, त्यति धेरै नराम्रो त होइन। कालो सर्पको शान्ति गर्ने, कालो सर्पको रत्न कवच पाउँछ हामीसँग, त्यो इच्छा भयो भने रत्न कवच लाउने, हुँदै भएन भने नभए ग्रह शान्ति गराएर हेर्नु एक फेर कस्तो हुन्छ के हुन्छ विचार गरौँ, अनि त्यसपछि गरौँ लाइक गरे पनि है। अब अहिलेको लागि ग्रहहरू चलेको छ सिद्धा र अर्को शनि, शनि भन्ने ग्रह चलेको छ एउटा, एउटा सिद्धा छ। शनिले पनि त्यो धेरै असर गरेको छैन, ठिकै छ। ग्रहहरू राम्रै छ, नराम्रो छैन। छोरासँग जुझाएर हेराएर बिहा गर्नु भएको हो नि?
1: हजुर,
0: ए, छोराको जन्ममिति थाहा छ?
1: हजुर, 56 साल 6 गते
0: बिहान। 2056 साल कुन महिनाको 6 गते? फागुनको 6 गते। कति समय कति?
1: बिहान 8:45
0: बिहानको 8:45 हो। अब मिलेको मिलेन, गुण गण माङ्गलिक साङ्गलिक यताउता पर परेन, म हेरिदिन्छु है त। होइन, मैले काम बिहापछि हेर्नु भन्ने, बिहा गर्ने भइसकेपछि त अब होइन, त्यो हो नि त, विशेष ध्यान दिनुपर्छ। बुहारीको मङ्गलबार जन्म, छोराको शुक्रबार जन्म। अब छोराको नाम आउँदैछ, डाबाट नाम आउँदो रहेछ, कर्कट राशि आउँदो रहेछ होइन। अब यी दुईवटाको ग्रह चाहिँ 21 गुण आएको छ, गुण चाहिँ छोरो माङ्गलिक परा रहेछ नि त होइन, लग्नेछ माङ्गलिक रहेछ छोरा। हो, यो माङ्गलिकको रत्न कवच लगाइदिनुपर्छ है तपाईँले, नभए यिनीहरूको सन्तानमा बाधा आउँछ, अनि दाम्पत्यमा बाधा आउँछ, झगडाहरू गर्छन्, छिटो रिसाउने स्वभावको हुन्छ। तपाईँको छोराको बहुविवाहको योग परेको छ होइन, त्यो भएर यो माङ्गलिकले बुहारीलाई रोगी गराउँछ है, अलि रोगी रोगी खालको गराउन सक्छ। अलिकति विशेष ख्याल गर्नुहोला, माङ्गलिकको रत्न कवच चाहिँ लगाइदिनु होला, नभए यो विवाहमा अलिकति समस्या आउँछ कुनै बेलामा, त्यो भएर अलिकति विचार गर्नुपर्छ, अलिकति सावधान चाहिँ हुनुपर्छ है। अरू त गुण गणहरू त मिलेको छ, 21 गुण आएको छ, गुण राम्रो, माङ्गलिक चाहिँ नराम्रो हो क्या। छैन छैन, बुहारीको माङ्गलिक भएको त कायदा भइहाल्थ्यो नि, राम्रो हुन्थ्यो नि।
1: छैन
0: छैन, माङ्गलिक कहाँ हुनु, माङ्गलिक छैन, 2063 कति साल भन्नुभयो, 63 साल होइन?
1: हजुर 63 साल,
0: कार्तिकको 7 गते,
1: कार्तिकको 7 गते
0: हो त नि, 10:35 बिहानको।
1: हजुर
0: हो, माङ्गलिक छैन, बुहारी माङ्गलिक छैन, छोरो चाहिँ माङ्गलिक छ। होइन होइन, माङ्गलिक छैन है, त्यो कन्फ्युजन हुनु, त माङ्गलिक छैन, छोरो माङ्गलिक हो, बुहारी होइन, यो चाहिँ कन्फर्म ग्यारेन्टी हो फेरि, बुझ्नुभयो? माङ्गलिकको माङ्गलिकको लागि चाहिँ छोरालाई मङ्गलबारको दिन चोखो खाने, शुद्ध भोजन गर बाबु भन्नु, बुहारीले आइतबारको दिन नुन नखाना नि, फेरि जसलाई रोग लाग्छ भन्नु। अब अहिलेको लागि त ठिक ठिकै छ, अलि पछि गएर बुहारीलाई बुहारी रोगी हुने, छोरासँग ग्रह नमिल्ने, मनमुटाव झै झगडाहरू हुने, सन्तान बाधाहरू आयो भने पछि रत्न कवच लाउनुपर्छ, लगाउनु त अहिले लगाए पनि हुन्छ, तर समस्या आएपछि बाबुले लगाएको छ, लगाएको छ तपाईँको छोराले, रत्न कवच लगाएको छ कि चाँदीको सिक्री लगाएको छ भन्नुभएको, ए रत्न कवच लगाउनु पर्छ, माङ्गलिकको बिहा गरिसकेपछि लगाउनु पर्यो नि, अब त्यसोलाई चाहिँ दिउँसो फोन गर्नु पर्यो तपाईँ है,
1: हुन्छ,
0: ठिक छ, राम्रै छ, नराम्रो छ, ठिक छ, यस्तो छ, सरकारी जागिर खाने खानको लागि आइतबारको दिन नुन खानु होइन, चोखो खानु पर्यो, शुद्ध भोजन गर्नु पर्यो, सरकारी जागिर खाइन्छ, बुहारीले चाहिँ म्यानेजमेन्टहरू, साइन्सहरू अथवा होटल म्यानेजमेन्टहरू लिएर पढ्ने, एकाउन्ट सम्बन्धी विषय लिएर पढ्ने, नर्सिङ सम्बन्धी, सिए सम्बन्धी विषय लिएर पढ्ने, यस्तो पढ्नुपर्छ, ठिकै छ, त्यस्तो नराम्रो छ नि बुहारीको, त छोराको चाहिँ माङ्गलिक परेको भएर नराम्रो भयो, सबै कुरा ठिकै छ, राम्रै छ है त, हुन्छ, उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको बुहारीको हेराउनुको लागि चाहिँ फोन गर्नुभएको थियो, तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी पनि तपाईँले पनि प्राप्त गर्न सक्नुहुन्छ, 9845573223 र 9805675223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ। कोही मित्र आउनुभएको छ कार्यक्रममा, स्वागत गरौँ उहाँलाई, कहाँको बोल्दै हुनुहुन्छ, नमस्ते,
2: नमस्ते
0: हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ, धादिङको जोगीमाराबाट, कसको विषयमा हेर्न चाहनुहुन्छ त,
2: छोराको,
0: हजुरको शुभ नाम, तपाईँको नाम भन्नुहोस् त,
2: मेरो नाम ऋषि मगर,
0: ऋषि मगर, हजुर, धादिङमा हामी 6-7 गतेतिर धादिङ पुसार बजारमा आउने भनेको, भेट्न आउनु न एकचोटि है,
2: कुरो हामीले यता पऱ्यो धादिङ जोगीमारा यता के बेनीघाटतिर,
0: ए हो, टाढा टाढा पर्छ,
2: टाढा पर्छ, हामी धादिङ जान 2-3 घन्टा भन्दा नि अलिक बढी बढी जस्तो लाग्छ,
0: हो र,
2: हामीलाई धादिङ जान र त्यता मारघाटतिर आउनु उस्तै पर्छ,
0: ए गोर्खा जानलाई,
2: गोर्खा नि टाढै पर्छ, हामीलाई
0: टाढै पर्छ है, ल त्यस्तो मेसो मिलो भने आउनु होला नि त है,
2: अघि एकपल्ट आयो लाग्दै नलागेर तपाईँलाई
0: लाग्यो नि, कसको बारेमा हेर्नुहुन्छ त,
2: छोराको
0: जन्ममिति भन्नुहोस् त, कति हो,
2: 2059
0: 10 बजे ठ्याक्कै बिहान कि बेलुकाको,
2: बेलुकाको रातिको,
0: रातिको
2: अनि सोमबारको,
0: हजुर सुन्नुहोस् है त, श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2059 भाद्र कृष्ण पक्षको सोमबार र चौथी तिथिमा जन्म, राशि चाहिँ मीन राशि, रेवतीको दोस्रो चरण नाम आउँदो रहेछ, दोबाट नाम आउँदो रहेछ है, दोलबहादुर नाम आउँछ, हजुर दोबाट है, दोलबहादुर क्या,
2: दोलबहादुर
0: होइन, दोबाट दीपक जस्तै क्या, दीपक हुन्छ नि,
2: दीपक
0: हो, दीपक जस्तै, दि भनेको चाहिँ इकार भयो, दो भनेको चाहिँ ओकार भयो, दबाट क्या नाम आउँछ क्या, बुझ्नुभयो, अन्तरणी देवगण परेको छ, विदेश एकदम राम्रो, सरकारी जागिर एकदम राम्रो छ, छोराको कुचिना त, अलिकति नाक त छ, राम्रो छ छोराको, चिन्ता गर्नु पर्दैन, ठिक छ। सरकारी जाइ खाने ग्रह पनि थियो, आर्मी पुलिसमा भर्ती भए राम्रै ग्रह थियो है। छोराको त ग्रह एकदम चकाचक छ, चिन्ता गर्नु पर्दैन। के चिन्ता गर्नुभएको तपाईँले? अहिले ग्रह अलिकति बिग्रिया छ, पिङ्गला भन्ने ग्रह छ, यसले मन बिगार्छ। पिङ्गलाले मनमा पिर चिन्ता लिएर आउँछ। विदेश एप्लाई गर्नुहोस्, भिसा लाग्छ, लागेन भने रत्न कवच लाउनु पर्छ है। यो कालो सर्प एकको मन बिग्रिएको हो बाबुको चाहिँ। विदेश जाए गए पनि, विदेश नगए पनि रत्न कवच नाक दोषको लगाइदिनुहोस्, नभए राम्रो हुने बेलामा यस्तै अल्छी लाग्छ क्या फेरि, बुझ्नुभयो? हो, त्यो भएर एकदम ख्याल गर्नुपर्छ यो कुरामा, ठिक छ। ग्रहहरू चिन्ता गर्नु पर्दैन छोराको, छोरो इमान्दार छ, सक्षम छ, राम्रो छ। हजुर, विवाह बारीमा आफै खोजेर विवाह गर्ने ग्रह छ, लभ गरेर त्यति राम्रो लभ गरेको हुँदैन, माघे विवाह चाहिँ राम्रो हुन्छ। विवाह त अन्तर्जातीय देखाउँछ त, हो नि, अन्तर्जातीय विवाह पनि देखाउँछ। अब दोष कटाइदिनु नि, एउटा आँखासँग बिहा गरिदिनु, व्रतबन्ध गरिसक्नु होला नि छोराको,
2: अहिले अन्तर्जाति नै बिहे गरेर बसेको कि।
0: त्यही त भन्दा छ, लभ गरेर होइन,
2: लभ गरेर अन्तर्जाति नै बिहे गरेर बसेको छ।
0: त्यही त भनेको छ त मैले, अन्तर्जातीय विवाह हुने ग्रह छ, प्रेम विवाह हुने ग्रह छ, अनि यो विवाहले त्यति राम्रो सफलता दिँदैन भन्छ होइन। माता पितासँगको सम्बन्ध पछि भविष्यमा राम्रो हुन्छ, अहिले राम्रो छैन,
2: अहिले
0: रिसाएको छ, मन रिसाएको छ, ग्रह रिसाएको छ, त्यति राम्रो छैन। बाबुको लागि चाहिँ नागदोषको रत्न कवच तपाईँले कुनै पनि हालतमा बनाएर लगाइदिनु भयो भने धेरै कुरामा सहज हुन्छ, राम्रो हुन्छ है। यो गर्नुहोला, दिउँसो फोन गर्नुलाई यही नम्बरमा, म अर्डर गर्नुभयो बनाएर पठाइदिन्छु, लिन पनि आउनु पर्दैन तपाईँहरू है।
2: म एउटा कुरा सोध्छु है, तपाईँलाई भनिदिनु है,
0: ठ्याक्कै भन्नु, ठ्याक्कै भनिदिन्छु।
2: मेरो श्रीमानको के सबै सब थाहा भयो, एउटा ऊ मात्रै थाहा भएन, के कसो गर्ने होला गुरु?
0: के थाहा भएन?
2: जन्म मिलिके समय मात्रै थाहा भएन, सबै थाहा भयो, जन्म समय
0: पत्ता लगाउन मिल्छ नि, म्यासेन्जरमा म्यासेज गर्नु, म पत्ता लगाएर तपाईँलाई जानकारी गराउँला। अब अनुमानित समय बिहान हो कि बेलुका हो कि दिउँसो हो, त्यो थाहा छ?
2: थाहै भएन, झन् सोध्नु पर्छ यतातिर, अनि साह्रै गाह्रो भयो कि, अनि त्यही भएर
0: हुन्छ।
2: म कति सुन्छु कि, मैले सधैँ सुन्छु, अनि साह्रै नै विश्वास लागेर अनि हजुरलाई फोन गरेको हो कि आज नि मैले। मेरो सामान पनि हेर्नु बाहिर नि कति राम्रो हुन्छ होला भने, विदेश जानलाई एप्लाई गरेको हुँदै भएन, कति काम गरिसकेको हुँदै भएन, अनि
0: दिउँसो एकचोटि सम्पर्क गर्नु न म्यासेन्जरमा, श्रीमानको जन्ममिति, जन्म चाहिँ समय चाहिँ यतिखेर होला गुरु, अलि अनुमानित समय थाहा छ, त्यो ठ्याक्कै थाहा छैन भन्नु, म समय नाम राशि सबै निकालिदिन्छु नि दिउँसो है, रिप्लाई गर्छु नि।
2: हस्,
0: उहाँले फोन गर्नुभएको थियो आफ्नो छोराको विषयमा हेर्नुको लागि फोन गर्नुभएको उहाँले, तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रहदशा र भाग्यको विषयमा जानकारीका लागि 9845175223 र 9805675223 नम्बरमा सम्पर्क तपाईँले गर्नुहोस्। भूत वर्तमान र भविष्यको विषयमा, ग्रहदशा र भाग्यको विषयमा विशेष रूपमा जानकारी भने म तपाईँलाई गराउँदैछु। मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर पनि तपाईँले हामीलाई भेट्न सक्नुहुन्छ भन्दै, आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय अवधि सकेको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ। भोलि बिहान ठिक 7 बजे म कार्यक्रम लिएर फेरि पनि उपस्थित हुने नै छु। तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस्। नमस्कार, शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पुरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौँ वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने हेराउने
1: वास्तुशास्त्र सम्बन्धी परामर्श
0: घर घडेरीको माटो परीक्षण
1: विदेश यात्राको समस्याको समाधान
0: वैवाहिक समस्याको निराकरण
1: व्यापार व्यवसायमा भएका बाधा
0: निसन्तान सम्बन्धीका समस्याहरू
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण
0: नानी बाबुको भविष्य प्रेम मित्रता पछिको दोष निवारण
1: पितृ उद्धार
0: ग्रह अनुसार रत्न र कवच धारण
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन मोबाइल नम्बर 9845175223 र 9806575223 पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: समुदायकोलागि सामुदायिक रेडियो झलझला एफएम 96.4 मेगाहर्ज झलझला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 8 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार लुम्बिनी पुत्र आसपास माय फेम बे 96.4 मे गहजर हाम्रो वेबसाइट jaljalapress.com तथा facebook.com/radiojaljalabaट संसार भरेकै साथ प्रसारण भइरहेको बिहान 8 बजेको समाचार प्रभातमा मगरको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। रसायन मलको माग बढेकाले आपूर्तिमा चुनौती, वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने 5 जना पक्राउ। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शव नबुझ्ने परिवारको अडान, आज र भोलि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना। रोल्पा जिल्ला पुनखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा, रुकुम पश्चिम कृषि विकास कार्यालयबाट सञ्चालित योजनाको संयुक्त अनुगमन। जग्गादाता र आर्थिक सहयोगदातालाई दाङको राप्ती आधारभूत अस्पतालद्वारा सम्मान, पद्मोदय मावि दाङ घुराईमा 4 निर्वाचित। र हर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो, नर्वेलाई हराउँदै इङ्ल्यान्ड विश्वकप फुटबलको सेमी फाइनलमा।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन, कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ, यस्तो केटासँग पनि कसले बिहे गर्छ।
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए, मेरा बाङ्गा टिङ्गा नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला। मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो, मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त, डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टरसँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि, त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुनेवाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु। अनि
1: गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ,

0: आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
0: थप जानकारीका लागि डाक्टर अमीर हुसैन सम्पर्क नम्बर 9851904141 र 9812690118। अब दाँतको बिरामी भएर आङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
2: अब समाचार सुरु गरौं। रासायनिक मलको माग बढेकाले आपूर्तिमा चुनौती सम्बन्धी प्रसंगबाट कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले यस वर्ष विगत वर्षको तुलनामा सबैभन्दा बढी रासायनिक मल आयात गरिएको बताउँदै किसानलाई सहज रूपमा मल उपलब्ध गराउन सरकार निरन्तर लागि परेको स्पष्ट पार्नुभएको छ। चितवनको खैरेनीमा हिजो आयोजित कार्यक्रममा उहाँले यस वर्ष रोपाई गर्नु अघि मल उपलब्ध गराउने प्रयास गरिए पनि केही प्राविधिक तथा आपूर्ति व्यवस्थापन सम्बन्धी समस्याका कारण मल पुर्याउन नसकिएको बताउनु भएको छ। कुन देशबाट मल आयात गर्दा सहज हुन्छ भन्ने हामीले दिनरात खटेर काम गरेका छौँ। आगामी साउन 1 गतेदेखि नयाँ लटको आयात सुरु हुँदैछ। मल बन्दर गाहमा पुगिसकेको छ, मन्त्री चौधरीले भन्नुभएको छ। उहाँले आगामी दिनमा क्यालेन्डर बनाएर देशभर व्यवस्थित रूपमा मल वितरण गरिने बताउँदै स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकार बीच समन्वय गरी वितरण प्रक्रिया प्रभावकारी बनाइने जानकारी दिनुभएको छ। माग र आपूर्ति बीच अझै सन्तुलन कायम गर्न चुनौती रहेको उल्लेख गर्दै मन्त्री चौधरीले किसानलाई सहज सेवा प्रदान गर्न टोल फ्री नम्बर सञ्चालनमा ल्याइदिएको बताउनु भएको छ। आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा विभिन्न देश पठाइन्छु भन्दै रकम ठगी गरेको अभियोगमा 5 जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा काठमाडौँको बुढा नीलकण्ठ नगरपालिका 2 बस्ने सिन्धुली घर भएका 36 वर्षे कुनसाङ लामा, काठमाडौँ तार्केश्वर नगरपालिका 8 बस्ने बर्दिया घर भएका 42 वर्षे धनबहादुर शाही, काठमाडौँ टोखा नगरपालिका 5 बस्ने ताप्लेजुङ घर भएका 48 वर्षे उमेश लिम्बू, काठमाडौँ महानगरपालिका 3 बस्ने तनहु घर भएकी 21 वर्षे सचिता परियार, काठमाडौँ बुढा नीलकण्ठ नगरपालिका 10 बस्ने खोटाङ घर भएका 41 वर्षे निरोज राई रहेका छन्। पक्राउ मध्ये कुनसाङले युएई पठाइदिन्छु भन्दै एकजना पीडितबाट 2,07,000 रुपियाँ, धनबहादुरले जर्जिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट 2,95,000 रुपियाँ, उमेशले बेलारुस पठाइदिन्छु भन्दै एकजना पीडितबाट 5,00,000 रुपियाँ, सचिताले रोमनिया पठाइदिन्छु भन्दै एकजना पीडितबाट 1,50,000 रुपियाँ र निरोजले टर्की पठाइदिन्छु भन्दै 2 जना पीडितबाट 7,90,000 रुपियाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। कुनसाङलाई बुढा नीलकण्ठ नगरपालिका 2 बाट, धनबहादुरलाई तारकेश्वर नगरपालिका 8 बाट बिहिबार तथा उमेशलाई टोखा नगरपालिका 5 बाट, सचितालाई काठमाडौँ महानगरपालिका 3 बाट र निरोजलाई काठमाडौँ महानगरपालिका 4 बाट शुक्रबार पक्राउ गरिएको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ। राहदानी विभाग अगाडि आफूलाई आगो लगाएर ज्यान गुमाएका गणेश नेपालीको परिवार र सरकार बीच निरन्तर वार्ता भइरहेको छ। परिवारले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म शव नबुझ्ने अडान दोहोर्याएका मोटरसाइकलमा महानगर प्रहरीले

0: व्हीलर लगाएपछि उत्पन्न भएको घटनाले यस्तो अवस्था आएको भन्दै परिवारले दोषीमाथि कारवाही घटनाको निष्पक्ष छानबिन र स्पष्ट सरकारी प्रतिबद्धता माग गरेको छ। यही विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सरकारी पक्ष र परिवारबीच हिजो अबेरसम्म वार्ता भए पनि अन्तिम सहमति हुन सकेन। परिवारले शव नबुझेकाले पोस्टमार्टम प्रक्रिया अघि बढ्न सकेको छैन। वीर अस्पतालमा लामो समय शव राख्ने पर्याप्त साधन नभएकाले शवलाई त्रिवी शिक्षण अस्पताल महारञ्जको शव गृहमा सारिएको छ। घटनाको छानबिनका लागि उपत्यका प्रहरी कार्यालय रानी पोखरीका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा 5 सदस्यीय समिति गठन गरिएको छ। घटनामा नगर प्रहरीको भूमिका, व्हीलक लगाउने प्रक्रिया तथा त्यसपछिका सम्पूर्ण घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मुगुको सोरु गाउँपालिका 6 गणेश नेपाली भक्तपुरको कमल विनायकमा बस्दै आएका थिए। अब मौसम सम्बन्धी जानकारी। आज र भोलि देशका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीका एक दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखा र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै ठाउँमा तथा मधेस कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्रको एक दुई ठाउँमा ठूलोदेखि अति ठूलो वर्षाको सम्भावना रहेको छ। साथै तीनवटा प्रदेश कोशी, बागमती र गण्डकीका पहाडी क्षेत्रका एक दुई ठाउँमा पनि अति ठूलो पानी पर्ने सम्भावना रहेको छ। लगातारको वर्षासँगै आकस्मिक बाढी, पहिरो, नदी कटान, ग्रेगान बहाव तथा सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम बढ्ने भएकाले आवश्यक पूर्व तयारी र सावधानी अपनाउन विपद प्राधिकरणले अनुरोध गरेको छ। विशेष गरी खोला, खोल्सा र नदी आसपासको क्षेत्र पहिरोको जोखिम भएको ठाउँका नागरिक तथा नदी किनारका बस्तीमा बसोबास गर्ने नागरिकलाई थप सतर्क रहन आग्रह गरिएको छ। यात्रामा पनि सावधानी अपनाउन भनिएको छ। प्राधिकरणले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, पालिका तथा स्वयंसेवक सहित सबै सरकारवाला निकायलाई उद्धार तथा प्रतिकारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त राजमार्ग तथा सडकमा डोजर, एस्काभेट र लोडर जस्ता उपकरण तयारी अवस्थामा राख्न तथा विपद व्यवस्थापन समितिहरूसँग समन्वय गरेर पूर्व तयारीलाई प्रभावकारी बनाउन पनि आग्रह गरिएको छ। साथै वर्षा र बाढी सम्बन्धी जानकारीको लागि 1155 विपद सहायता 1234 नेपाल प्रहरी 100 तथा सशस्त्र प्रहरी बल 1114 नम्बर मोबाइलमा सुरक्षित राख्न र आवश्यकता परे तत्काल सम्पर्क गर्न प्राधिकरणले अनुरोध गरेको छ। साथै जल तथा मौसम विज्ञान विभाग र प्राधिकरणबाट जारी हुने अध्यावधिक पूर्वानुमान तथा चेतावनीको नियमित जानकारी लिन पनि सबैलाई आग्रह गरेको छ। तपाईँले रेडियो जलजलाबाट प्रसारित समाचार प्रभात सुन्दै हुनुहुन्छ। अब केही छिन विश्राम। विश्रामपछि रोल्पा जिल्ला पुनखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा। रुकुम पश्चिम कृषि विकास कार्यालयबाट सञ्चालित योजनाको संयुक्त अनुगमन लगायतका समाचार बाँकी नै छन्। हामी सँगै रहनुहोला।
1: दाँती त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोल्पाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुली चौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवामा तत्पर छौँ।
3: हजुर हाम्रा सेवाहरू
5: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7340-318-9905-14652।
4: रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुली चौर रोल्पा ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
7: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मन मुटुमा गुन्जी रहने रोल्पाली आवाज, यो हो तपाईको मनको आवाज। रेडियो साझा 96.4 MHz।
0: रेडियो जलजलाको समाचार प्रभातमा तपाईँलाई फेरि पनि स्वागत छ। खबर परिक्रमा, रोल्पा जिल्लालाई 8 पटक पुनः खोप जिल्ला घोषणा गरिएको छ। जिल्लाभर खोप लगाउने उमेरका सबै बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार पुनः खोप प्राप्त गरेको सुनिश्चित भएपछि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले जिल्लालाई औपचारिक रूपमा घोषणा गर्नुभएको हो। स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख माधव राउतका अनुसार जिल्लाका 72 ओडा र 10 स्थानीय तहमा सञ्चालित गरिएको खोज र खोप अभियान मार्फत छुटेका बालबालिकाको पहिचान गरी खोप लगाइएको छ। हाल जिल्लामा 5 वर्ष मुनिका 13,577 जना बालबालिकाले पुनः खोप प्राप्त गरेका छन् भने 15 महिना मुनिका 4,564 जना बालबालिका नियमित खोप सेवामा रहेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री घिमिरेले बालबालिकालाई भविष्यमा लाग्न सक्ने विभिन्न रोगबाट जोगाउन खोप अत्यन्त प्रभावकारी भएकाले कुनै पनि बालबालिका खोपबाट वञ्चित हुन नहुने बताउनु भएको छ। उहाँले खोप अभियानलाई विश्वव्यापी जनस्वास्थ्यको साझा अभियानका रूपमा निरन्तर अघि बढाउनु पर्नेमा जोड दिनुभएको छ। नेपाल सरकारको मापदण्ड अनुसार स्थानीय तहदेखि जिल्ला तहसम्म प्रत्येक वर्ष पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिने व्यवस्था रहेको छ। सोही प्रक्रिया अनुसार रोल्पा यस वर्ष 8 पुनः खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको हो। कार्यक्रममा पुनः खोप अभियानमा योगदान पुर्याउने स्वास्थ्य कर्मीहरूलाई सम्मान गरिएको थियो। जिल्ला खोप समन्वय समिति रोल्पाका प्रमुख जिल्ला समन्वय समिति प्रमुख आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी कार्यालयका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि तथा सरकारवालाहरूको सहभागिता रहेको थियो। कृषि विकास कार्यालय रुकुम पश्चिम मार्फत चालु आर्थिक वर्ष 2082-83 जिल्लामा सञ्चालन भएका विभिन्न योजनाहरूको संयुक्त अनुगमन गरिएको छ। शुक्रबार अस्ति जिल्लाका विभिन्न ठाउँमा सञ्चालित भएको योजनाको जिल्ला स्थित संयुक्त टोलीले अनुगमन गरेको हो। कार्यालयका अनुसार जिल्लाका विभिन्न पालिकामा सञ्चालन भएका 6 योजनाको अनुगमन भएको हो। योजनाको अवस्था, प्रभावकारिता, दिगोपना, त्यसले रोजगार हुन गरेको योगदान, उत्पादनको अवस्था, चुनौती, बजारीकरण लगायतका विषयमा अनुगमन गरिएको कृषि विकास कार्यालयका निमित्त प्रमुख लालबहादुर भण्डारीले जानकारी दिनुभएको छ। मुसिकोट 11 राता पहरामा युवा लक्षित कार्यक्रम मार्फत अनुदान पाएको खड्का व्यवसायिक कृषि फर्म, मुसिकोट 3 मासिमीका साना सिंचाई निर्माण तथा बर्मत सम्भार अन्तर्गत निर्माण भएको घिउखोला भोटेमारे सिंचाई कुलो र मासिमीकै व्यावसायिक तरकारी खेती प्रबन्धन कार्यक्रम अन्तर्गतको सानीभिरी ताजा तरकारी

तथा बिउ उत्पादन कृषि फर्मको अनुगमन गरिएको उहाँले बताउनु भएको छ। यस्तै रोड करिडोर तरकारी उत्पादन कार्यक्रम भेरी राप्ती मध्यपहाडी अन्तर्गत बाँफीकोट र पैया बारामा सञ्चालित स्यारपुताल बहुउद्देश्य कृषि तरकारी तथा पशुपन्छी फर्म रोड करिडोर कार्यक्रम अन्तर्गत नै बाँफीकोट चार छिनखेतमा सञ्चालित सानीभेरी स्वावलम्बन कृषक समूह र सुन्तलाजात फलफुल बगैँचा स्थापना तथा शुद्धिकरण कार्यक्रम अन्तर्गत सानीभेरी आठ बिपेमा सञ्चालित दाजुभाइ कृषि तथा पशुपन्छी फर्मको पनि अनुगमन गरिएको उहाँले बताउनु भएको छ। दाङको राप्ती गाउँपालिका पाँच कालापानी स्थित राप्ती आधारभूत अस्पतालले अस्पताल निर्माणमा योगदान पुर्याउने जग्गादाता र आर्थिक सहयोगदातालाई शनिबार हिजो सम्मान गरिएको छ। अस्पताल विकास समितिका अध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापति चौधरीले सम्मानपत्र टीका फुलमाला तथा दोसल्ला उडाएर सम्मान गर्नुभएको हो। सम्मानित हुने जग्गादाता मा झगबहादुर सारू, कुमारी माया आचार्य, कालु प्रसाद चौधरी, प्रसाद चौधरी, गोविन्द बहादुर कुँवर छेत्री, मंगल प्रसाद चौधरी, संगीता चौधरी र पल्टुराम चौधरी रहनु भएको छ। यस्तै काभ्रे पलाञ्चोकका निर्माण व्यवसायी रवि कुमार गौतम सहित 44 जना आर्थिक सहयोगदातालाई पनि सम्मान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्षले अस्पतालको वर्तमान अवस्था, जनस्तरबाट प्राप्त सहयोगको प्रतिफल भएको बताउनु भएको छ। उहाँले जग्गादाता, आर्थिक सहयोगदाता तथा स्थानीय समुदायको योगदानकै कारण अस्पतालले उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गर्नुभएको छ। स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाको प्राथमिकतामा राखिएको बताउँदै उहाँले आगामी आर्थिक वर्षदेखि डायलासिस सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ। अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर सुशील केसीले अस्पतालले निशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवासँगै समुदायमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने अभियानलाई निरन्तरता दिएको बताउनु भएको छ। आर्थिक अभाव का कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सेवा विस्तार गरिएको उहाँले उल्लेख गर्नुभएको छ। यही अवसरमा अध्यक्ष विश्रली विपद उदार शीघ्र परिचालन प्रणाली तथा अनलाइन टोकन प्रणालीको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बोल्ने वक्ताहरूले अस्पताल निर्माण तथा विस्तारमा दाता, आर्थिक सहयोगदाता र स्थानीय समुदायको योगदान प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि अस्पतालको स्तर उन्नति र सेवा विस्तारका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएको छ। पद्मोदय पब्लिक नमुना मावि दाङघुराईको विद्यालय व्यवस्थापन समिति सदस्यका लागि भएको निर्वाचनबाट 4 सदस्य निर्वाचित हुनुभएको छ। जस अनुसार सबैभन्दा धेरै मत लिएर बुद्धिराम पुन 155 निर्वाचित हुनुभएको छ। यस्तै भीमबहादुर पुन 120, सृजना पाण्डे 159 र लीला सारो 149 सहित निर्वाचित हुनुभएको छ। कुल 11 उम्मेद्वारमध्ये 4 समूह बनाएका थिए, जसमध्ये एउटा समूहबाट बुद्धिराम र भीमबहादुर तथा अर्को समूहबाट सिर्जना र लीला निर्वाचित हुनुभएको छ। शनिबार भएको निर्वाचनमा 415 मत खसेको थियो। निर्वाचन अधिकृतमाथि भएको दुर्व्यवहार पनि छानबिन भएको छ। विद्यालय व्यवस्थापन समितिको निर्वाचन अधिकृतको रूपमा खटिनुभएका घोराई उपमहानगरपालिका शिक्षा शाखाका शिक्षा अधिकृत अजय बोहरा माथि मोबिल खनाएर गरिएको दुर्व्यवहारको छानबिन सुरु गरिएको प्रहरीले जनाएको छ। घोराई 15 वडा सदस्य लेखनाथ बुढाखोकीले मोबिल छर्केर दुर्व्यवहार गर्नुभएको थियो। यो घटना विभिन्न क्षेत्रबाट चौतर्फी विरोध समेत भएको थियो। अब देश बाहिरको समाचार। इरानले हर्मुज जलमा अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गरेपछि अमेरिकाले इरानले चरणको सैन्य आक्रमण गरेको छ। अमेरिकी रक्षा मन्त्री पिट हगसेथ सञ्जाल मार्फत इरानले गलत गरेको
गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनु पर्ने भन्दै अमेरिकाले कारवाही गर्ने चेतावनी दिनुभएको छ। इरानले अर्को

सूचना जारी नभएसम्म हर्मुज जलमार्ग बन्द गरिएको घोषणा गरेको छ। साथै इरानले अमेरिकाले कुनै त्यसको कडा प्रतिकार गर्ने र मध्यपूर्वमा रहेका नयाँ अमेरिकी समेत निशानामा पार्ने चेतावनी दिएको छ। केही दिन अघि अमेरिकी आक्रमणमा इरानका 17 जनाको ज्यान गएको र 115 जना घाइते भएको इरानको दावी रहेको छ। यसको जवाबमा इरानले खाडी क्षेत्रमा रहेका अमेरिकी साझेदार राष्ट्रका अखडाहरूमा मिसाइल आक्रमण गरेको छ। दुवै देशबीच वार्ताको प्रक्रिया भने पूर्ण रूपमा रोकिएको छैन। मध्यस्थकर्ता मार्फत अमेरिकाले इरानलाई हर्मुज जलमार्ग अन्तर्राष्ट्रिय जहाजहरूका लागि सार्वजनिक घोषणा गर्न र व्यावसायिक जहाजहरूमाथिको आक्रमण रोक्न आग्रह गरेको छ। यसैबीच इरानका नयाँ सर्वोच्च नेता मुस्तफा खामेनीले आफ्नो पहिलो सार्वजनिक सम्बोधन गर्दै अली खामेनीको हत्याको बदला अवश्य लिने बताएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू विरुद्ध कुनै पनि हत्या प्रयास भए अमेरिकाले इरानमाथि पूर्ण रूपमा विनाशकारी जवाब दिने चेतावनी दिनुभएको छ। हर्मुज विश्वको सबैभन्दा महत्त्वपूर्ण व्यापार मार्ग मध्ये एक हो। विश्वको ठूलो हिस्सा कच्चा तेल र प्राकृतिक ग्यास त्यही मार्ग हुँदै अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकाले यसको बन्दले विश्व ऊर्जा आपूर्ति, तेलको मूल्य र अन्तर्राष्ट्रिय व्यापारमा गम्भीर असर पर्ने चिन्ता बढेको छ। अन्त्यमा खेल समाचार। नर्वेसँगको खेलमा पुनरागमन जित गाल्दै इङ्ल्यान्ड विश्वकप फुटबलको सेमी फाइनलमा प्रवेश गरेको छ। आज बिहान अमेरिकाको मियामी रङ्गशालामा भएको खेलमा इङ्ल्यान्डले नर्वेलाई 2-1 गोलले हराएको हो। इङ्ल्यान्डको जितमा दुवै गोल जुड बेलिघमले गरेका थिए। खेलको पहिलो हाफको 36 मिनटमा एनडिएस इसले अफले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इङ्ल्यान्डका जुड बेलिघमले गोल गर्दै खेललाई बराबरीमा ल्याएको। दोस्रो हाफमा 7 मिनट इन्जुरी समय दिएको थियो। निर्धारित 90 मिनटमा कुनै टोलीले थप गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा पुगेको हो। अतिरिक्त समयको 93 मिनटमा बेलिघमले इङ्ल्यान्डका लागि दोस्रो गोल गरे। सेमी फाइनलमा इङ्ल्यान्डले साबिक विजेता अर्जेन्टिना र स्विजरल्यान्ड मध्ये एकसँग खेल्नेछ। सेमी फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विजरल्यान्ड बीच अहिले बिहान 7:15 प्रतिस्पर्धा भइरहेको छ। हामी समाचार प्रभातको अन्त्यमा आएका छौँ। जाँदा जाँदै समाचारका शीर्षकहरू पुनः एकपटक। रसायन मलको माग बढेकाले आपूर्तिमा चुनौती। वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने 5 जना पक्राउ। राज्यले घटनाको जिम्मेवारी नलिएसम्म गणेशको शब नबुझ्ने परिवारको अडान। आज र भोलि केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना। रोल्पा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा। रुकुम पश्चिम कृषि विकास कार्यालयबाट सञ्चालित योजनाको संयुक्त अनुगमन। जग्गादाता र आर्थिक सहयोगदातालाई दाङको राप्ती आधारभूत अस्पतालद्वारा सम्मान। पद्मोदय मावि घोराईमा 4 सदस्य निर्वाचित। र हर्मुज बन्द गरेपछि अमेरिकाले इरानमाथि थप हवाई आक्रमण गर्यो। नर्वेलाई हराउँदै इङ्ल्यान्ड विश्वकप फुटबल सेमी फाइनलमा। लुम्बिनी प्रदेशका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलापress.com तथा facebook.com/radiojaljalabaट संसारभरेकै साथ रहेको बिहान 8 बजेको समाचार प्रभात पुरहेको छ। 9 बजे थाहा संचार नेटवर्कबाट प्रसारित थाहा खबर सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मको लागि प्राविधिक साथी प्रिया मगरलाई धन्यवाद दिँदै समाचार कक्षबाट म रिता मगर बिदा हुन्छु। ताजा र जनपक्षी विचारको लागि तपाईँको मनको आवाज रेडियो जलजला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 0044414241। तपाईँ इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@newsrg.com र त्यही छौँ। हरेक घन्टा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला FM 96.4 MHz।

0: यो दाँतले त हैरान नै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, तर पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु थियो, यसको उपचार गर्न कहाँ पो जाने ला?
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ तपाईँको साथ।
2: ओ, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, 24 घन्टा तपाईँकै सेवा तत्पर छौँ।
2: हजुर, हाम्रा सेवाहरू
4: हजुरकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनका लागि विशेष छुट सहित चिनिने गरी दाँत सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत थप झन्डाको लागि प्राइभेट विष्णु भट्टका, सम्पर्क नम्बर 9840741
1: 9805 94 1452।
3: रोलपाली डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल IME बैंक जोडिएको घरमा।
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
6: नेपाल सरकार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिकदेखि एडभान्स सम्मका कोर्सहरू,
6: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि निमावि,
6: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैङ्किङका सम्पूर्ण तालिम, ज्ञान तालिम, लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसन तालिम र आनन्द युक्त तथा
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको
6: अनजारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
7: होइन,
1: यो छोरीले के दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ अघि पनि यसको दाँत कहिले ठिक नहुने भयो।
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान भइसके। जुन डेन्टल क्लिनिक

0: लगे पनि कहिल्यै नि
1: ए के के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईहरु कन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिक मा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्
0: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
1: जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने आङ्गो टिङ्गो दाँत मिलाउने दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसीटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अगाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123
1: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
2: मेलायु मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्त जरुरी सूचना जो बेला खेमरिदे गरम ओबोदिरी जेउ बेला न फुरी कतास ओचुदिरी जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिमे प्राकृतिक सम्पदा र त खेप्त ज सखेम नादे वातावरण मिले ने लगे पा असर केने रि उमुल र थंगने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकेने सुन नाखार नामे ल भे लागिने सज जिमे गिमे लापरवाही सुन चाउसो खेलगेमा दुख गिजिम पिकनिक वनभोज बाको मे सचाङसु छिन्ने मेले चाउसो सैदेगी खेनाए वन छाम्ने दैगे बारीको चुरो विधि ओरेको नै कोबाजेमके
3: सामुदायिक बनी हुमी ढाल्ले छ अनुगमन दुने व्यवस्था चाउसो गिडुए
2: गेछो छामेला खोरे ल चाउसी पोलिए हरिदे तरिम गाई गेजम हे केलाई छु आब नजिदे बनाए गेङ ये ल गेजम हे के मालाए औलेम लायो के मालिए
3: वन जंगल छ जुडिसियो गेङ बारी ल बाली नाली कुचिउला चुली झ्याप्रा र सताउसु छिनि ने चाउसो सैले के खेले या
2: वन जंगल मे लागि के माइए मे लागि किनि पार जना खरनाम ल दिदे बनाई चानो ज मे के सये
3: बतास उचलिजु बेलाको हिजिम के कोटल मे के सताङ्किने हेन अखेम छिन्ने मे चाउसो के सया
2: मे लागि ने निताए के मने के बे सोनो अरुले मने के बच या
3: के छ थामला पोयाल मे लागि के सन्किने के छ का ओडा कार्यालय परहरी कार्यालय सज सुनछरी गाउँपालिका गाउँ कार्यपालिका भूमि कार्यालय ल खबर गिरिए
2: अनुरोध सुनछरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।

0: हजुर हाम्रा सेवा तथा सुविधाहरू हात दिखिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू नीलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा युवा अवस्थामा पक्षघात भएमा मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस् हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-670
1: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ

0: सङ्कलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर सङ्कलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर सङ्कलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई सङ्कलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र सङ्कलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: के तपाईँ पाइल्स रोगबाट ग्रस्त हुनुहुन्छ?
2: के फिसर र फिस्टुलाबाट थलिनु भएको छ?
1: यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
2: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
1: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
1: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श।
2: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
1: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ।
1: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल, मिलन चोक, घोराही दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
1: 98479802,
2: 98095082605
1: र 98103940।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हाड जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोडाही टाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाथे घरको मुखको क्यान्सरको जाँच, स्टन गाँठा गुठी र अन्य सुरक्षित प्रसुति सेवा, पाथे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार रिमाल हुनुहुन्छ।
5: डाक्टर कमलजङ शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ डाक्टर बेलवासै हार्जोनी तथा नसा रोग विशेषज्ञ,
5: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा, फोक्सो, दम, थायराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थायराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्यापिएको र जोर्ने दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकजाँच

0: तथा रिपोर्ट परामर्श गरिने
1: कम तौल, दूध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पत्ता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
2: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
1: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
2: जसका लागि मोबाइल नम्बर छ 9858743123, 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
1: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।

0: जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 9 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोर्नी, मांसपेशी वा बाथको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: 99.4 Radio Thahasanchar Studio Time.
1: It's 9 a.m. हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन। समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको।

0: यूहो हाँ संचार नेटवर्क समय को आवाज समय को आवाज
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
2: अब बाँकी समाचार पूर्व गृह सचिव पदम प्रसाद पोखरेलको 78 वर्षको उमेर

0: र छोरी रमिला अस्ट्रेलियाबाट काठमाडौँ आउँदैछन्। उनीहरू आइपुगेपछि अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
1: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकाले फेरि इरानमाथि हवाई आक्रमण गरेको छ। पछिल्ला केही दिन यता इरानमाथि गरिएको यो तेस्रो चरणको आक्रमण हो। अमेरिकी अधिकारीका अनुसार शुरूमा इरानले होर्मुज जलमार्ग हुँदै गइरहेको एउटा जहाजमाथि आक्रमण गरेको थियो। त्यसको जवाब स्वरूप अमेरिकी सेन्ट्रल कमाण्ड सेन्टकमले हवाई आक्रमण गरेको हो। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोप्सले अर्को आदेश नआएसम्म होर्मुज जलमार्ग बन्द गरिएको घोषणा गरेको छ। इरानको सरकारी संचार माध्यमका अनुसार आक्रमणमा परेको जहाजले आफ्नो ट्र्याकिङ प्रणाली बन्द गरेको थियो र निर्धारित मार्गबाट बाहिरिएको थियो। त्यसपछि उक्त जहाजमाथि आक्रमण गरिएको बताइएको छ। उता अमेरिकी सेन्ट्रल कमाण्डले यसै साता इरानमाथि तेस्रो चरणको आक्रमण गरिएको जनाएको छ। सेन्टकमका अनुसार आईआरजीसीले साइप्रसको झण्डा बोकेको एउटा जहाजमाथि आक्रमण गरेको थियो। सेन्टकमले जहाजको इन्जिन रहेको भागमा गम्भीर क्षति पुगेकाले त्यसले आफ्नो यात्रा जारी राख्न नसकेको जनाएको छ। अमेरिकी रक्षा मन्त्री पीट हेगसेथले इरानले गलत निर्णय गरेको र अब त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिनुभएको छ। यसअघि यही साता

0: ଆଗେ ତୋ ହଇରାନ ପାରି ହକିଓ ଅଲେ ତ ଝନ୍ତା ତୋ ଚିଜ ଖାନ ପନି ଦିଗୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖି ଗର୍ଝା ଦାଁତ କୁ ଉପତାର ପନି ଗରୁ ପର୍ଣ୍ଣି ଝିଅ ଝୁରୀ କୁ ଦାଁତ ତ ଝନ୍ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝୁ ନ ସୁଆଉନି ଭାଗ ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଅ ଏସବୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ଲ ଅବ ଚିନ୍ତା କରୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: दात का संपूर्ण रोगी अब पर्दैन चिन्ता लिन रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुलिचौर रोल्पामा जानुहोस् निको हुन
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दात र गिजाको सम्पूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् 24 घण्टा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने
5: नदुखाई दाँत निकाल्ने
4: दुखीको दाँत जरैदेखि उपचार गर्ने
5: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
4: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नचुनिने गरी दाँतमा सिमेन्ट भर्ने
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840 3318 9905 14 652
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना
6: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो
2: भाषातर्फ अङ्ग्रेजी जापानिज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू
6: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स
6: लोकसेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
6: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
6: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडेमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
2: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडेमी घोराही दाङ
7: मम्मी दाजु के हो म त खाना खान नि सक्दिन
1: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो
8: होइन ए भाउजू तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त के पर्यो तपाईँलाई
1: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन
8: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ
9: मेरा लागि मायुका लागि त सुनसरी गाउँपालिका योनी मस्तक जरुरी सूचना जो बेला खिमृदे गरम ओगोत्री जेऊ बेला सुन भुरी कता ओचुदुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्तक सम्भावना ताई आउ ये गिने प्राकृतिक सम्पदा र त खेप्त जस खेम्नारी वातावरण मिलेने ल खेप्ता असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्तक तानाले भने जलवायु परिवर्तन ल असर सकिन सुन नाखा नामेल भे लागिने सज जिनी गिमी लापरवाही सुन चाउसो खेलगेमा दुख गिजी निमुगे को ठेल नेला की नाटे जन धने में खेतपान छेती ताऊ दुबो फोकाई
10: गेचो छानेला बल्ल नेला की ने पूरा रहुदे गाउ पूरा ले चौसो खेल गिरी
9: बन जंगल सर मेरा आइरी बानी एमएल एमए ओ सो छानेला ली उसो कर पोतर राले पार जगे रहते
10: सलाई लाइटर सियाउला मे सचाउने चीज राले जबांगजा र यामा देने पोल गेले या इतो चीज र रहिदे बन जंगल याले के भाबाय
9: पिकनिक बन भोज बाको मे सचाउसु छिन्नी मे ले चौसो सैदे के खनाई बन जंगल ले ओसो छान्नि दैके बारी प चुरोद विधि ओरे बनै कोबा
10: नाङथार नामलो लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हो मे हालले छ अनुगमन दिने व्यवस्था चौसन गिरुए
9: गेछो छानेला खोरे ल चाउसी खोरिए हरिदे तरिन गाई गेज मेकेलाई जु अब नजिदे बने गेम यलो गेज मेके नालाए औले नायो के नाइए
10: वन जंगल स जुडिसी हो गेम बारी ल बाली नाली कुचुला चुली यात्रा रस चाउसो छिनी ने चाउसो सहिदे के खेले या
9: वन जंगल मेला दु गेमाइए ने लागि किनि पार्सोना खर्नामार मिलिदे भनै सानो जन हे गेसै
10: बट्टा सुचली जु बेलाको हिजिनके कोटल मेके सताकिले हेनोखिम छिन्नी ने चासो गेसै
9: ने लागि नि मिताए गे मने गे बचिए सोनो अरुले मने गे बचया
10: के छ थामला पोयाल ने लागि किसन किनि गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनछरी गाउँपालिका गाउँ कार्यपालिकाए उनी कार्यालयले खबर गिरिए
9: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्। हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
3: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
2: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
3: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
2: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
3: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
2: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनसादी पसलसँग सटेको घरमा, तुलसीपुर दाङ
3: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
2: सम्पर्क मोबाइल 98578211105,
3: 98479802,
2: 98095
3: र 98103949040।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्य क्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
2: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरेपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हार्जोनी तथा नसा रोग विशेषज्ञ
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेङ्गु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने विनाश नसा च्याटिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
0: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि डेलैमा नाम दर्ता गराउनुहोस्
1: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
3: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
4: होइन के भएको र तपाईँलाई
3: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
4: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या
5: अरे काका यस्तो लागि त घोराही डाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
6: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
7: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिएर आउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना खाना नहुने, पिसाब पुन्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
4: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
7: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
4: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
8: हैया बद्दी मेरो त दाँत दुखिलो, के गर्ने होला अब।
9: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
10: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन, मैले उहिलेदेखि भनिरहेको छु। पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
9: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
10: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत, फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ, खतिरा, सेतो डब्बाको उपचार गर्ने,
10: लामो समयसम्म गुटका, सुपारी, पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत, मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ। थप जानकारीका लागि 082-562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-879 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।
4: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
7: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
4: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
7: लौ उसो भए म सामान लिन गइहाले।
4: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
7: उत्पादक प्रभु लघु उद्योग घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578 30504।
6: श्री स्वर्गदारी महापर्वको जय। दाङको सान रुन्टी ब्रान्ड सामान गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
7: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग घोराही 15 दाङ।
11: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
12: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
13: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
12: जन्म, मृत्यु, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
14: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
12: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
13: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
12: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
14: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
12: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
13: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र पोखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
12: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवान्छित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
14: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
12: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
13: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
12: आदरणीय रोल्पा बाफे आमा बुबा, दाजुभाइ, दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा, स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाडी आयो भने संकलित फोहोरलाई तुरुन्तै गाडीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउ। रोल्पा नगरपालिकाको कारणले

0: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबा गोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पढाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म प्रवेश परीक्षा 2083 5 महिना 3 गते भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा हासालाई खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
2: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
0: 9860819020 प्रशासन शाखा 9844900008 9868639040 लेखा शाखा 9847086320 कार्यालय टेलिफोन नम्बर 086440367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
3: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ
4: होइन। ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
4: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
0: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848851234 ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849325627 राम्रो छाला आत्मविश्वासको प्रतीक हो। त्यसैले खोजी प्रयोग गरौ क्विन केयर क्रिम सबैका लागि सधैँका लागि।
1: एसई त राम्रो जीपीए ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला? कहाँ पढ्न जाने होला?
5: कहाँ जानु नि? मैले पढेको स्कुलमा जाउँ न।
1: कुन स्कुल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
5: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाउँ न। त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
1: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
5: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
1: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी सत्रमा सञ्चालन गरिने,
5: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
1: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011
5: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरी दाङ।

0: होइन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकी भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
1: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ? भन्नुहोस् त, के पर्यो तपाईँलाई?
0: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
1: ए के के न ठुलै समस्या होला भनेको त? जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको? अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
0: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भर्ने।
0: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
1: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
2: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
3: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
2: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
3: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
2: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
3: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
2: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
3: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 98-68-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
2: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 98-578-22-275, रेणुका रोका 98-481-68-697।
3: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 98-578-22-275।
2: प्रकाशक तथा व्यवस्थापक मान सिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: ਜਿਨ੍ਹਾਂ ਨਾਲ ਜਾਮੂ ਜਾਮੂ ਕਰਾਈ ਸਕੇ।
1: ਸਹੀ ਦਾ ਮਾਮਲਾ ਦਾਨਾ ਹਲ ਦਿਓ ਨਾਨੀ।
2: ਖਾਈ ਯੋ ਮਾਤਾ ਦਾਦਾ ਤੇ ਖਾਈ ਨਾ कहिले देखि भन्दासु दाना छैन कहाँ बदल्याउनी हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब।
1: ओहो भुसुक्कै दिर्थेछु जाउ जाउ दिमाग चुरी खेल्न जिकै रुपा स्टोरबाट दाना लिएर आऊ त।
0: लौका गिरिरा सबै चल्ला लेखाने दाना पाइने रहेछ।
2: बुनु जाउँ है दाना लिनु।
3: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9848750571 र 9855724171। रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिवाङ थुडीखेत रोल।

0: जलजला ट्रैक चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 10 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0171-562-459 र 98-645-78-232।
3: पोस्टमार्टम भएको छैन। नेपालीको शव पोस्टमार्टमका लागि त्रिवेणी शिक्षण अस्पतालमा लगेर राखिएको छ। परिवार र सरकार बीच हिजोदेखि निरन्तर छलफल भए पनि सहमति हुन नसक्दा पोस्टमार्टम हुन नसकेको हो। परिवारले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म शव नबुझ्ने अडान लिएका छन्। हिजो साँझदेखि सहमतिका लागि भएको छलफल अझै टुंगोमा नपुगेको बताइएको छ। त्रिपुरेश्वर स्थित राजधानी विभाग अगाडि असार 25 गते महानगर प्रवेशसँग विवाद भएपछि नेपालीले पेट्रोल छर्केर आफैलाई आगो लगाएका थिए। सुकुम्बासीको अधिकारका लागि आवाज उठाउँदै आएका जिन्जी अभियन्ता माजिद अन्सारीको गिरफ्तारीपछि सरकारको चौतर्फी आलोचना भएको छ। शुक्रबार रातिको बाढ़ीले डुबानमा परेको कृतपुरस्थित होल्डिङ सेन्टरमा पुगेका माजिद अन्सारी, सरिष्मा थापा लगायतमाथि प्रहरीले दुर्व्यवहार गर्दै नियन्त्रणमा लिएको थियो। त्यसअघि सरिष्मा थापा लगायतले सरकारका तर्फबाट पुगेका भनिएका ओजस्वी थापाको आधिकारिकतामाथि प्रश्न उठाएका थिए। उनै ओजस्वीले सुकुम्बासी अधिकार कर्मी नयेन्द्र खड्कालाई पार्टीको टोपी लगाएको भन्दै दुर्व्यवहार गरेका थिए।

0: ଆଜି ତ ହଇରାଣ ପାରି ସକିଓ ଅଲେ ତ ଝନ୍ତା ତୋ ଚିଶୋ ଖାନ ପନି ଦିଦୈନ ଦୁଃଖେ କୋ ଦୁଃଖି ଗର୍ଝା ଦାତ କୋ ଉପକାର ପନି ଗର୍ଣୁ ପର୍ଣ୍ଣି ଝିଓ ଝୁରୀ କୁ ଦାତ ତ ଝନ୍ ବାଙ୍ଗୋ ଟିଙ୍ଗୋ ଝା କଷ୍ଟ ନ ସୁଆଉନି ଭାଗୋ ଝା ସିଧା ବନାଉନୁ ପର୍ଣ୍ଣି ଝିଓ ଏସକୁ ଉପଚାର କରନ କାହାକୁ ଜାଣି ହେଲା
1: ଲ ଅବ ଚିନ୍ତା କରନୁ ପର୍ଦେନ ରୋଲପାଲି ମୁସ୍କାନ ଡେଣ୍ଟାଲ କ୍ଲିନିକ ଛନି ତପାଇକୁ ସାଥ
2: ओ, दात का संपूर्ण रोगी अब पर्दन चिंता लिना रोलपाली मुस्कान डेंटल क्लिनिक सुनील स्मृति चार सुनी चौर रोल्प जानु निको हुना
3: हजुर हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ता को सातै दिन दात र गिजा को संपूर्ण उपचार गरिन्छ
1: हजुर आउनुहोस् चौबीसै घंटा तपाईकै सेवामा तत्पर छौ
2: हजुर हाम्रा सेवाहरू
1: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने
4: नदुखाइ दाँत निकाल्ने
1: दुखीको दाँत जरैदेखि उपचार गर्ने
4: गिजाबाट रगत आउने सास बनाउने समस्याको सफल उपचार
1: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805914
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा
5: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
6: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
5: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
6: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा
5: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा महिनावारी अनियमितता बाँझोपनको समस्या यौन अङ्ग चिलाउने गनाउने र पानी बग्ने आङ खस्ने तल्लो पेट दुख्ने ढाड दुख्ने पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने पाठै घरको मुखको क्यान्सरको जाँच स्तनको गाँठा गुठी र अन्य समस्या सुरक्षित प्रसुति सेवा पाठै घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच
6: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ
7: शाहीद्वारा अनुहारमा चाया कालो पोतो आउने डन्डीफोर पुरानो दाग एलर्जी आउने अनुहारमा चाउरेपना आउने कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ
5: गर्दन ढाड कम्मर दुख्ने जोर्नी जाम भएको युरिक एसिड बढेको हड्डी भाँचिएको शरीर लाटो हुने झमझमाउने नसा च्यातिएको हात गोडा जोर्नी अर्रो हुने हड्डी खिएको
6: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासै हार जोर्नी तथा नसा रोग विशेषज्ञ
7: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाथ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने विनाश नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
5: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिभी नाकबाट रगत बग्ने

0: जिउमा तथा घाँटीमा गिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, मुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर 98578443173 98478076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
0: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
2: निःशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
3: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
2: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
3: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
3: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्रास शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
3: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
3: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 98490207 र 98479394412।
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
4: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
5: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
4: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्याची, द्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श,
5: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
4: बाथरोग, युरिक एसिड, हात जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
5: अनुहारको चाखा, कालो को उपचार,
4: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
5: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा, तुलसीपुर डाङ
4: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराइदा।
5: सम्पर्क मोबाइल 98578211105,
4: 98479802,
5: 98095826605
4: र 98103940।
6: आया मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
7: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसक्यो भने जहाँ।
8: ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन गन्थन गरिरहनु भएको छ भन्नु, के पर्यो तपाईँलाई?
7: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
8: के न ठुलै समस्या होला भनेको त जाबो, यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या चैट हुन्छ।
7: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न

0: व्यवस्थाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, चरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसीसी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि बियन्ड बी डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
0: बीएनबी डेन्टल क्लिनिक, घोराही 15, दाङ।
2: हैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
3: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन जे सुझै गर्नुहोस् तपाईँले।
3: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
4: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
3: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
4: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल 562-367 र मोबाइल नम्बर 98-478-57-569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 082-590-869 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वा जारी सन्देश।
5: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तज जरुरी सूचना। झुङ बेला खिमरिदे गरम ओबोतिरी जेउ बेला सुनो फुरी कटास ओचुदिरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र तखेक्त जस खेम्नाभे वातावरण मिलेने ल खेप्पा असर केने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो नाखार नामे ल भे लागिने सज जिनी गिमी लापरवाही सुनो चाउसो खेलगेमा दुख जिन्दगी कोठेल मेला कि नाते जन धनी मे खेप्पा छेती ताउ हो खोकाई वन जङ्गल सर मेरो आइरुली बाली एमएल एमए छामेला सोतर पोतरा पार जगे हटे
6: सलाई लाइटर स्याउला मे सचाउने चिज्रालाई जबाङजा र यामा पोल गेने चिज्र रहे वन जङ्गल यहाँ के भए
5: पिकनिक।

0: रोजबाको मेसो चाँसु छिन्नी मेले चाँसु सहिदेकी खेनाए वन जङ्गले ओछो छाम्ने दैके बारेको चुरोत विधि ओरेको नै कोबाजेङ्गे माथि
1: लाङथाङ नाम्ल लिज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बने हो मे हाल्ने छ अनुगमन दिने व्यवस्था चाउसन गिरिए
0: गेसो छामेला खोरेल चाउसी पोलिए हैरिदे तरिम गाई गेजो मेके लैजु अब नजिरे बनाए गेम येल गेजो मेके मालाए औले गायो के लाइए
1: वन जङ्गल छ जुडिसियो गेम बारी ल बाली नाली चिउला चिउली झाक्रा चाउसो छिर्नी ने चाउसो सहिदेकी खेले यहाँ
0: वन जङ्गल नेलाई गेमाइए नेला दिनी पाँचजना खरनाम दारिदे बनाई चानो
1: बतासु चुलिजु बेला हो घिजिङ्गे कोटल मेके सताङ्गिने हेन अखिम छिन्नी मे चाउसो घेस यहाँ
0: मे लागि निताई गे भने गे बचिए सोनो अरूले भने गे बच्छ यहाँ
1: के छ छामला पोयाल मे लागि किसन किनी गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सर सुनछरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालय खबर गिरिए
0: अनुरोध सुनछरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर थतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, ओक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ। एलर्जी सम्बन्धी
2: यति बेला हाम्रो स्टुडियोको घडीमा बिहानको 11 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्मरमा प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाथको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुइनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकारी नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि,
5: कहिले निको हुने होइन
6: होइन के भएको छ र तपाईँलाई
5: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने अरे काका यस्तो लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
7: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँ सहर घोरामा विगत वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन
5: आँसु बाहिर आउने रगत आउने दुख्ने फुल्ने मलद्वारको वरिपरि घाउ खटिएर आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
6: त्यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती सुरोट छुटाउने औषधि पनि उपलब्ध छ
5: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3 98-65-44-83-83
6: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ लिएर
8: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो
9: मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नु सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ
8: पढाइ हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म प्रवेश परीक्षा 2083 5 महिना 3 गते भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.avedanfaramvitaran 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29

0: 1299034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्न सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
2: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
0: 9860-81-90 प्रशासन शाखा 9844-900-008 9868-63-90-47 लेखा शाखा 9847-86-32-60 कार्यालय टेलिफोन नम्बर 086-440-367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
3: आदरणीय रोल्पावासी आमा बुबा दाजुभाइ दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा। विशेष ध्यान दिउँ, रोल्पा नगरपालिकाको कार्यालय।

0: अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
3: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
4: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ। 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौ क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।
1: एसी त राम्रो जिपे ल्याएर पास भयो। आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
5: कहाँ जानु नि? मैले पढेको स्कुलमा जाऊ न।
1: कुन स्कुल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
5: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका 2 लाख

0: रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमूना माध्यमिक विद्यालय लालमटियामा जाउन, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
1: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
0: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय लालमटिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटी भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
1: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी सत्रमा सञ्चालन गरिने,
0: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
1: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578420011।
0: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय, अति गाउँपालिका 2, लालमटिया, देउखरी दाङ।

0: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
1: होइन, यो बुढीले के गनगन गनगन गर्छे, अब यतिका सामान म कहाँ गरे ल्याऊ, एकै ठाउँमा पाइनु पर्यो नि।
0: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
1: ल उसो भए म सामान लिन गइहाले।
0: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
1: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ, सम्पर्क मोबाइल नम्बर 98578 30504।
0: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
1: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्, प्रभु लघु उद्योग, घोराही 15 दाङ।
2: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन।
3: होइन, के भाछ र तपाईँलाई
2: के भन्नु र नानी, भन्नै लाज लाग्ने, मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
3: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त, अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो। अरे काका, यसको लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
0: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स, फिसर, फिस्टुलाको बिना अपरेशन, छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
1: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिराउने, पिप बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने बढाउने, जन्डिस, मधुमेह, रुगाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात, जोर्नीको दुखाई, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पुल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
0: त्यति मात्र कहाँ हो र, हामी कहाँ जाँड, रक्सी, सुर्ती, चुरोट, छुटाउने औषधि पनि उपलब्ध छ।
1: विस्तृत जानकारीका लागि सम्पर्क 082-5-63-8-3, 98-65-44-83-83।
0: आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
4: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
5: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषि जन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
5: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
7: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
5: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
6: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
5: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
7: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छलक

0: कपट अनियमितता भएको छ भने तुरुन्तै खबरदारी गर्नुहोस्।
1: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
1: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
0: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
3: एकताले बनाउँछौं हामी आफ्नो नगर।
1: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: सबैजना जुटेर
4: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामान पनि छपाएको थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
2: कामका लागि किन चिन्ता लिन्छ सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस छ, स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्य पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस? साँच्चैका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारिक केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
4: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है।
0: हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छाप सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
2: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोका 9481-68-697।
2: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मुरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभावन जाने बाटो लिएर सम्पर्क नम्बर 9558।
0: व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: सही डालो में होला दाना हाल दे नानी
1: दाना कहाँ बदल्याउने हो भनेर यी बुढाले सुन्ने काम नहुन्न भने कस्तो दिमाग खराब

0: ओहो भुसुक्कै बिर्सेछु, जाउ जाउ जीवाङ चुरी खेल्न जितै रुपा स्टोरबाट दाना लिएर आऊ त।
1: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9894850571 र 9855724171। रूपा स्टोर्स, रोल्पा नगरपालिका 4, दिबाङ, टुडीखेत।

0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको उदानम तीन चोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार बाह्र कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: बद्दी मेरो त दाँत दुखिलो, के गर्ने होला अब।
2: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
3: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन।
2: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त, यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको।
3: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
3: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजिना जाने चौक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908970 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं। प्रत्येक 6-6 महिनामा

0: दात चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश। जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस निवा गोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पढाइ हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म प्रवेश परीक्षा 2083 5 महिना 3 गते भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर 9860-81-9020 प्रशासन शाखा 9844-900-008 9868-63-90-40 लेखा शाखा 9847-86-32-60 कार्यालय टेलिफोन नम्बर 086-440-367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
1: एलसी त राम्रो जिपे ल्याएर पास भयो। आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला? कहाँ पढ्न जाने होला?
2: कहाँ जानु नि? मैले पढेको स्कुलमा जाऊ न।
1: कुन स्कुल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
2: मैले एसएई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान मानविकी शिक्षा आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
1: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
2: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमटिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं सिटीई जीटीबाट मान्यता प्राप्त 3 वर्ष डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
1: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आईटी का कक्षाहरू बिहानी सत्रमा सञ्चालन गरिने
2: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
1: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 9858 42011
2: प्रदेशका स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमटिया देउखरीदा
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
1: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
1: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ
1: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

0: Sei dar uma rolada na Andeu Nani.
1: Coi, yuma ta dada ta thaino. Coi, le de ki bhanda so dana thaino ka badle aune ho bhanera. Ki bura le tunne ka naun nan bhane. Tu dimag khara.
0: Oho, busukke dirthesu. Jau jau jibang chudi khelna jike. Ruba store bata dana liera aau ta.
2: Lala, lala, aan. Baidar, les, battai, lauka, girila. सबै चल्ला लेखाने दाना पाइने रहेछ
1: बुनु जाउँ है दाना लिनु
2: लाला सिधान जाउँ
3: हजुर यदि तपाईँ पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9847 50571 र 9855 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ चुडिखेल रोल्पा

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी भनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन न चलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी दिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ते मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फटक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी किएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजेमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न

0: छैन।
1: होइन यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए के के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खो राख्ने, फ्लोराइड पेन्ट थिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डीमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
3: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ, कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि, यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
2: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके, तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र, रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
2: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या, त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ, हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने, राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
2: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर, रोल्पा नगरपालिका 4, रुडीखेल अगाडि, लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98-478-51-234, ढिङ्ग्री जोठानका लागि सपना ब्युटी पार्लर, प्रोप्राइटर सपना श्रेष्ठ, 98-439-25-627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौ क्विन केयर क्रिम, सबैका लागि सधैँका लागि।
4: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत, पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो, साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
5: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छस् सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
4: साँच्चै भन्छस् कि के हो, यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
5: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
4: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
4: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, स्वेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुफद मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
5: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238,
4: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9857-22-275, रेणुका रोगा 9481-68-697।
5: साथै शाखा कार्यालय लुम्बिनी, प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट, मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9857-22-275।
4: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
0: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
6: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: जलजला ड्राइभ चेक। जलजला ड्राइभ चेक।
8: यति बेला हाम्रो स्टुडियोको घडीमा मध्याहको 12 बज्यो।
9: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल प्राली, तिलोतमा 5 मडिग्राम, रूपन्देही।
10: के तपाईँलाई गर्दन वा कम्बरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एक ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली, 5 मडिग्राम, रूपन्देही। फोन नम्बर 0175-62-459 र 9645-78-232।

0: न्याय माग्न भन्दै काठमाडौँको पैदरामा सरकारले कार्यान्वयन नगरेको गुनासो।
1: त्रिपुरेश्वरमा आत्मदाह गरेका गणेश नेपालीको अझै भएन पोस्टमार्टम। सर्लाहीका विवेक मण्डलको अवस्था चिन्ताजनक।
0: महाजित अन्सारी पक्राउ परेपछि सरकारको चर्को आलोचना। प्रश्न सोध्नेमाथि दमन गर्नु निन्दनीय विषय भएको नेताहरूको टिप्पणी।
1: इरानमाथि अमेरिकाले गरेको पुनः हवाई आक्रमण। इरानद्वारा हर्मुज जलमार्ग।
0: र फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा। स्विजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना र नर्वेलाई पराजित गर्दै इङ्ल्याण्ड शीर्ष चारमा।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम चिसो कुरा मिला।
3: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
3: सामान राम्रो छ।

0: था। सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिक संचालन में रहेको कुरा जानकारी गराउँदछौं। थप जानकारी का लागि उक्त शाखा को नंबर 082-590-869 में संपर्क करी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँत को रक्षा आफै गरौं। प्रत्येक 6-6 महीना में दाँत चेकअप गर्ने बानी को विकास गरौं। जनहित का लागि पन्थी डेन्टल क्लिनिक गोराही दान द्वारा जारी संदेश।
1: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
2: होइन, यो बुढीले के गनगन गनगन गर्छे? अब यतिका सामान म कहाँ गरे ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
1: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
2: लौ उसो भए म सामान लिन गइहाले।
1: हजुर, हामी कहाँ गुणस्तरीय हापुर टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
2: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 98578-30504।
1: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
2: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध।
4: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
4: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
4: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
5: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
6: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
4: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
5: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
4: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
6: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेज

0: तर नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
1: सुन्दर सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
2: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न? यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका एफएम रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका रेडियो टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, शिल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868 60 34 12, कार्यालयको सम्पर्क नम्बर 086 440 2038,
0: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9857 22 275, रेणुका रोगा 9481 68 697,
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरी घाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9857 22 275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: Entertaining the nation.

0: Sei dar uma rolada na Andeu Nani.
1: Koi, Yuma Tadada Tino. Koi, Lady Hibunda Sudana Tino, Kamba Leon Yoganera. You will let you never know them, but to Dimakra.
0: Oh, super business. Zazo Zibank to the Hanazik, Ruba is told by the Dana Lear out of.
2: हजुर यदि तपाई पनि पशुपन्छी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुबोध मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9874505071 र 9855824171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ चुडीखेत रोल्पा
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्त्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौं
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौं
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि टोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याउ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचौ अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, यति क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेकजाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरौ, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरौ, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरौ, लेन अनुशासनको पालना गरौ, पैदल यात्रीले सड़कको नयाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डा खुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

आदरणीय रोल्पा वासी आमाबुबा दाजुभाई दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित टवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाई स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कार्यालय।

0: हैरान पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
1: ल अब चिन्ता गर्नु पर्दैन, रोलपानी मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
2: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति चार सुनि चौर रोल्पामा जानुहोस् निको हुन।
3: हजुर, हामी कहाँ दन्त चिकित्सक द्वारा हप्ताको सातै दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
1: हजुर आउनुहोस्, चौबिसै घण्टा तपाईँकै सेवामा तत्पर छौ।
2: हजुर, हाम्रा सेवाहरू
4: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सिधा बनाउने,
5: नदुखाई दाँत निकाल्ने,
4: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
5: गिजाबाट रगत आउने, सास गनाउने समस्याको सफल उपचार,
4: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
5: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
4: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
5: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
1: 9800594652।
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका चार सुली चौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
6: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
7: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
6: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
7: कम्प्युटर तर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
6: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
7: लोक सेवा तर्फ खरिदार नासु महिला विकास निरीक्षक प्रास्व शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
6: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट,
7: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
6: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने,
7: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207054 र 9849793412।
6: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
8: आया मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
1: होइन, यो छोरीले के भन्थे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
9: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
9: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
9: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गा र उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट टिचर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूका लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
9: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।
10: मेरो लागि उमायुका लागि त सुनसरी गाउँपालिका योमी मस्तक जरुरी सूचना। झुङ्गो पेला खेमरिदे गरम ओबोतिरी ज्याउ पेला सुन भुरी कता ओचुबुरी ज्याउ आउ पेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये जिमी प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नारी वातावरण मिलेने लगे।

0: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस निवा गोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पढाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाज शास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गतेबाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
2: क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर
0: 9860-81-9020 प्रशासन शाखा 9844-900-008 9868-63-90-40 लेखा शाखा 9847-86-32-60 कार्यालय टेलिफोन नम्बर 086-440-367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
3: अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
4: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
4: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
0: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिमको आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोपाइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848-51-234 ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोपाइटर सपना श्रेष्ठ 9849-25-627 राम्रो आत्मविश्वासको प्रतीक हो। त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि।
5: ए
1: एसई त राम्रो जीपीए ल्याएर पास भयो। आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला? कहाँ पढ्न जाने होला?
5: कहाँ जानु नि? मैले पढेको स्कूलमा जाऊ न।
1: कुन स्कूल हो र तपाईँले पढ्नु भएको? यो कहाँ छ?
5: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
1: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
5: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
1: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने,
5: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने।
1: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578-42011
5: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा।
3: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ, के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
6: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ, यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
3: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
6: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
3: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
5: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: हड्डी खिएमा, खोक्रो भई, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधि लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एंड स्किन केयर सेंटर सुपरिजित फार्मेसी ट्राफिक चौक देखि 100 मीटर पश्चिम उकालो तर्फ घोरा हिदान। थप जानकारी का लागि संपर्क नंबर 082-591-670 98-578-43-123 98-478-070
1: बाथ रोग एंड स्किन केयर सेंटर प्राली ट्राफिक चौक देखि 100 मीटर पश्चिम उकालो तर्फ घोरा हिदान। संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
7: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ? के फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
8: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
7: दिशा गर्दा रगत आउने, पित बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
8: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
7: बाथरोग, युरिक एसिड, हाड जोडी दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
8: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
7: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्नाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
8: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दान,
7: र घोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही दान।
8: सम्पर्क मोबाइल 98-578-21-105,
7: 98-479-02-802,
8: 98-095-82-605
7: र 98-10-93-39-40।
9: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
10: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
9: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
10: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
9: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, आफै घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा कुची र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पासे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
10: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
11: डाक्टर कमल जन शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, लुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
9: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी, अर्रो हुने, हड्डी खिएको,
10: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेल पूर्वासै हाड जोर्नी तथा नसा रोग विशेषज्ञ
11: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगु टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकग्लास तथा रिपोर्ट परामर्श
9: कमतौल दूध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो पिभी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा गिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता मुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाथ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम पिभी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
10: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल
9: यी सबै समस्याको उपचारका लागि धेरैमा नाम दर्ता गराउनुहोस्
10: जसका लागि मोबाइल नम्बर छ 9857443173 9847076770 र ल्यान्डलाइन फोन नम्बर 08251670
9: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ
12: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
13: होइन के भाषा र तपाईँलाई
12: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
13: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या अरे काका यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
14: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन खरसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
15: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोड्नेको दुखाइ हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डीफोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
13: यति मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
15: विस्तृत जानकारीका लागि सम्पर्क 0825568303 9865443383
13: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर
16: बद्दी मेरो त दाँत दुखिलो के गर्ने होला अब
17: यिनी बद्दा पनि कराइरहन्छन् यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो यिनको दाँत निको हुन्न
18: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन मैले उहिलेदेखि भनिरहेको छु पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन जे सुकै गर्नुस् तपाईले।
17: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? इनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
18: पहिला लानुस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
17: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
18: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक, हस्पिटल रोड, गोराही दाङ। थप जानकारीका लागि 0825623367 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908790 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराही दाङद्वारा जारी सन्देश।
19: घरमा भाँडा माझ्ने साबुन पनि सकिएको छ, हात धुने साबुन पनि छैन, टोयलेटको लागि पनि फिनेल ल्याउनु पर्ने थियो। होइन, यी बुढालाई कति भन्नु, जति भने पनि कहिले सुन्ने होइन।
20: होइन, यो बुढीले के गनगन गनगन गर्छ? अब यतिका सामान म कहाँ गएर ल्याऊ? एकै ठाउँमा पाइनु पर्यो नि।
19: ल बुढा, तपाईँलाई यति पनि थाहा छैन, हाम्रै दाङमा रुन्टी ब्रान्डका सामानहरू पाइन्छ नि, त्यहीबाट गएर ल्याउनु न।
20: लौ उसो भए म सामान लिन गइहाले।
19: हजुर, हामी कहाँ गुणस्तरीय हापुर, टोयलेट क्लिनर, कालो फिनाइल, सेतो फिनाइल, भाँडा माझ्ने साबुन, हात धुने साबुन, लुगा धुने साबुन, नुहाउने साबुन, डिटर्जेन्ट पाउडर, ग्लास क्लिनर, टाइल तथा मार्बल क्लिनर, ब्याट्रीको पानी र गाडी धुलाईका लागि आवश्यक पर्ने सम्पूर्ण सामग्रीहरू उत्पादन गरिन्छ।
20: उत्पादक प्रभु लघु उद्योग, घोराही 15 दाङ। सम्पर्क मोबाइल नम्बर 9858830504।
19: श्री स्वर्गदारी महाप्रभुको जय। दाङको सान रुन्टी ब्रान्ड सामान, गुणस्तरमा दम छ, मूल्य आधा कम छ।
20: गुणस्तरीय सामानका लागि सदैव हामीलाई सम्झिनुहोस्। प्रभु लघु उद्योग, घोराही 15 दाङ।
21: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
22: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
23: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
22: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
23: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
22: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
0: गर्नुहोस्।
23: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
0: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
2: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
23: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, मार्डीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
2: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका, फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
23: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।

0: ए निकेश, हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? जो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेसनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेसनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेसनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलिचुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेसनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन, प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नु।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्फ छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसन आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-440-238।
0: सुलिचौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9481-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय र प्रदेश सभा भवन जाने बाटो लिएर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मानसिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।

0: सही डालमा होला दाना हालदेउ नानी
1: खै यो त दादा त छैन कहिले देखि भन्दासु दाना छैन कहाँबाट ल्याउने हो भनेर इबुराले सुन्ने काम नहुन्न भने त्यो दिमाग खराब
0: ओहो भुसुक्कै बिर्सेछु जाऊ जाऊ दिमाग चोरी खेल्न जिते रुबा स्टोरबाट दाना लिएर आऊ त
2: हजुर यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस् हामी कहाँ ग्लोबल फिडका सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ साथै बोइलर लेट्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ प्रोप्राइटर रूपा गुरुङ मोबाइल नम्बर 9894 50571 र 9855 24171 रूपा स्टोर्स रोल्पा नगरपालिका 4 दिबाङ टुडीखेर रोल्पा
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौं स्थानीय जडीबुटीहरू तितेपाती नीम टिमोर बोझो खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौं
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि को निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ बाहिरको पात बोक्रा फ्याकेर मात्र खाने गरौ
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा

0: दिउँसोदेखि बसेको थाहा अपडेटमा कृष्णको नमस्कार। संरक्षण मुद्रण केन्द्रले गत कार्तिक यता 26 लाख सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स छापेको जनाएको छ। दुई चरण गरी संरक्षण मुद्रण केन्द्रले उक्त लाइसेन्स छापेको हो। पुरानो मितिका 29 लाख मध्ये 25,92,417 लाइसेन्स छापिसकेको केन्द्रले जनाएको छ। यसमा 3,07,583 लाइसेन्स एक वर्षभन्दा कम समय अवधिका छन्। यस्ता लाइसेन्स भन्ने नवीकरणपछि मात्र छापिने यातायात व्यवस्था विभागले जनाएको छ। विभागबाट प्राप्त डेटा अनुसार सबै लाइसेन्स छापिसकिएको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले बताउनुभयो। सरकार विरूद्ध काठमाडौँको माइती घरमा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूले आज पनि प्रदर्शन गरेका छन्। उनीहरूले सरकारले 78 दिनसम्म सुकुम्बासी व्यवस्थापन गर्न नसकेको गैर न्यायिक पक्राउ गरेको भन्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले दमन होइन न्याय दे, अभियन्तामाथिको दमन बन्द गर, होइन भने होस गर जस्ता प्लेकार्ड समेत प्रदर्शन गरेका छन्। सरकारले 78 दिन अघि काठमाडौँको थापाथली लगायतका स्थानबाट सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरमा राखे पनि स्थायी बन्दोबस्त गरेको छैन, जसकारण पीड़ितहरू थप पीड़ा भोग्न बाध्य भएका छन्। कीर्तिपुर स्थित राधा स्वामी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले अस्ति राति बाढ़ी पसेर डुबानमा परेपछि थप आक्रोश व्यक्त गरिरहेका छन्। आज दिउँसो 1 बजेका लागि बोलाइएको मधेस प्रदेश सभाको बैठक अझै सुचारू हुन सकेको छैन। विपक्षी दलको अवरोधले लामो समय बस्न नसकेको प्रदेशसभाको बैठक आजका लागि बोलाइएको थियो। विपक्षी दलको अवरोधका कारण प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथिको छलफल अझै हुन सकेको छैन। हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले प्रदेशसभा सञ्चालन गर्ने सहमति गरेपछि आजलाई आह्वान गरिएको बैठक समय कुर्तिँदा समेत अझै टुङ्गो लागेको छैन। र काठमाडौँ मार्चमा जनकपुरबाट असार 25 गते हिँडेका मिटर ब्याजी पीड़ितहरू आज सर्लाही आइपुगेका छन्। करिब 250 जनाको संख्या रहेका पीड़ितहरू आज चौथो दिन पैदल हिँडेर सर्लाहीको मलंगवा आइपुगेको मिटर ब्याज तथा ठगी विरूद्ध किसान मजदूर संघर्ष समितिका प्रवक्ता नवीन मिर्गले जानकारी दिनुभयो। मार्चमा विभिन्न जिल्लाबाट पीड़ितहरू थपिने क्रममा रहेको उहाँको भनाइ छ। विगतमा सरकारसँग भएको सम्झौता कार्यान्वयनका लागि पटक पटक आग्रह गर्दा पनि सुनवाई नभएपछि दवाब दिन काठमाडौँतर्फ हिँडेको नवीनले बताउनुभयो। 15 दिनमा काठमाडौँ पुग्ने लक्ष्यका साथ अघि बढ़ेको मार्चमा सहभागीहरू आज राति रौतहटको चपुर आएर बस्नेछन्। सरकारले 4 पटक सहमति गरे पनि प्रतिबद्धता कार्यान्वयन नगरेकाले दवाब बढ़ाउन फेरि काठमाडौँ आएका उनीहरू 1 साताभित्र काठमाडौँ पुग्नेछन्। काठमाडौँको त्रिपुरेश्वरमा आत्महत्या प्रयास गरी उपचारको क्रममा मृत्यु भएका गणेश नेपालीको अझै पोस्टमार्टम भएको छैन। नेपालीको शव पोस्टमार्टमका लागि त्रिवी शिक्षण अस्पतालमा लगेर राखिएको छ। परिवार र सरकारी बीच हिजोदेखि निरन्तर छलफल भए पनि सहमति हुन नसक्दा पोस्टमार्टम हुन नसकेको हो। परिवारले घटनाको जिम्मेवारी राज्यले नलिएसम्म शव नबुझ्ने अडान लिएका छन्। दिउँसो 2 बजेको थाहा अपडेट सकियो। कृष्ण बिदा हुन्छु, नमस्कार।
1: यो दाँती त हैरानै पारिसक्यो। अहिले त जनता तो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
2: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
3: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोल्पाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
4: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
3: हजुर, हाम्रा सेवाहरू
5: हजुर, जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाई दाँत निकाल्ने,
5: दुखीको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
5: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
5: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840741318,
2: 9805014652।
4: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिली स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा।
7: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
8: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
7: भाषातर्फ अङ्ग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
8: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
7: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
8: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, प्राश्व शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
7: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
8: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
7: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849993412।
7: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849207754 र 9849993412।

0: नम तीन रूनीबांग बजार र ओदानम चार सुलीचोर बजार परिसर बाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलीचौर रोल्पा।
1: मेलागी माइलका लागि त सुनसरी गाउँपालिका यो मस्तज जरुरी सूचना। झुङ बेला खिम्रिदे गरम ओबोत्री जेउ बेला सुनो फुरी कता ओचुदुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र त खेत जस खिम्नादे वातावरण मिलेने ल खेता असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुनो माखार नामे ल भे लागिने सज जिमी बिमी लापरवाही सुनो चासो खेलगेमा दुख जिन्दगी पोखरेल हेलागी नाते जन धनी नि खेप्पा छिपी ताउजु हो फोकाई वन जङ्गल सर मेरा आदिमी बाली एमएल एमए हो छामेला सोतर पोतरले पार जगेर हटे
2: सलाई लाइटर स्याउला ले सचाउने चिज्रालाई जा बाङ्जा र यामाले पोल गेले या इतौ चिज्र रहे वन जङ्गल याल के भाबा या
1: पिकनिक वनभोज बाको मे सचाउँछु छिन्नी मेले चाउसो सहिदे कि खेनाले वन जङ्गल ओछो छामी दैके बारी पो चुरो दिदी ओरे बने कोबा
2: नाङथार नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बने हुने ढाल्ने छ अनुगमन दिने व्यवस्था चाउसर गिरिए
1: गेछो छामेला खोरेल चाउसी खोलिए होलिदे तरिम गाई गेज निकेलाइजु अब नजिरे बनाए गेङ एल गेज निकेमा लागे औलेम लायो के लागे
2: वन जङ्गल छ जुडिसी हो घेङ बारी ल बाली नाली चिउला चिउली झ्याक्रा र सताउँछु छिनी ने चाउसो सहिरेके खेले यहाँ
1: वन जङ्गल मेला दिमाइए
2: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
1: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
4: आफ्नो घर वरपर सधैँ सफा राखौं। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस।
4: जन्म मृत्यु विवाह बसाई सराई सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
6: जथाभावी मदिरा पिउने खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
4: तपाईँका सन्ततिहरू कतै मदिरा पान लागू औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने, अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कार्यवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
5: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
4: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि

0: कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
1: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
0: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
2: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ गाउँ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र ओखरेनी छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
0: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
1: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
0: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौं।
2: रोल्पा नगरपालिका नगर कार्यपालिकाको कार्यालय रोल्पा।
3: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
4: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
5: होइन ए दिदी बहिनीहरू, के गन्थन गन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
4: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
5: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या? त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
4: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो, दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको, छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो, त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
6: थप जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा, प्रोप्राइटर सरला श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98478251234, ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि।
7: तस्करी गर्छस् क्या?
8: होइन सर, कता नै छुट्टीमा आएको।
7: यो के हो?
8: स्वास्नी रिसा र माइते गइछ, यसो दुई चार तोलो गर।
7: यो दुई चार तोलो घर कहाँ हो?
8: स्याङ्जा।
7: यो पाइललाई छोड्दैछु, अर्को चोटिबाट यस्तो नहोस्। जाऊ

0: जलजला बहुमुखी कैंपस मा नया शैक्षिक सत्र को लागि भर्ना खुल्यो।
1: मध्यपश्चिम विश्वविद्यालय को आंगिक कैंपस एच जलजला बहुमुखी कैंपस लिबांग रोल्पा में शैक्षिक सत्र 2083-84 का लागि सन् 2026 ब्याच को स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकाय मा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नु भएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौका को फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पढ़ाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाजशास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 3 महिना 13 गते देखि 2083 4 महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 5 महिना 3 गते भर्ना फारम 2083 5 महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गते देखि कक्षा सञ्चालन 2083 5 महिना 15 गते बाट दुब्बर दरखास्त का लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा हालसालै खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर 9860-81-9020 प्रशासन शाखा 9844-900-008 9868-63-90-40 लेखा शाखा 9847-86-32-60 कार्यालय टेलिफोन नम्बर 086-440-367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त बुटौल, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हड्डीमा खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलटी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: भैया बद्दी, मेरो त दाँत दुखिलो, के गर्ने होला अब?
3: यिनी बद्दा पनि कराइरहन्छन्, यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
4: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर, मान्ने होइन, जे सुझै गर्नुहोस् तपाईँले।
3: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
4: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बना, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो डब्बाको उपचार गर्ने,
4: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्।
5: पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड गोराहीदाङ।
4: थप जानकारी का लागि 0825 62 367 र मोबाइल नम्बर 98478 57 569। यता सुन्नुहोस् त यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापन का साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारी का लागि उक्त शाखा को नम्बर 0825908669 मा सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक 6-6 महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक गोराहीदाङद्वारा जारी सन्देश।
6: एसई त राम्रो जीपे ल्याएर पास भयो, आईटी पढ्नको लागि सबैभन्दा राम्रो स्कूल कुन होला, कहाँ पढ्न जाने होला?
7: कहाँ जानु नि, मैले पढेको स्कूलमा जाउ न।
6: कुन स्कूल हो र तपाईँले पढ्नु भएको, यो कहाँ छ?
7: मैले एसई र प्लस टू पास गरेको एकमात्र विद्यालय राप्ती गाउँपालिका 2 लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमूना माध्यमिक विद्यालय लालमतियामा जाउ न, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
6: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
7: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
6: हाम्रा विशेषताहरू दसैँ योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने
7: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
6: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578 42 011
7: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमूना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरी दाङ।

0: चाहिँ न
1: हैन यो छोरीले के भन्थे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
2: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
1: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
2: ए के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घुराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
1: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
2: हजुर, हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध। दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक दाँत गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
1: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, निमा हल, कुमारी बैंक अगाडि, दाङ शाखा, नारायणपुर बुधौरा चोक। सम्पर्क टेलिफोन नम्बर 082-590-350 र मोबाइल नम्बर 98-578-43-122 र 98-578-43-123।
2: B&B डेन्टल क्लिनिक, घोराही 15, दाङ।

0: यदि केस हाम्रो गाउँको जनभेलाको समाचार टिपाउनु थियो, साथै त्यस भेलाले गरेको सार्वजनिक जनहितको सूचना पनि प्रकाशन गर्नु थियो। हाम्रो समूहको बचत पासबुक, विद्यालयको खाताहरू, कार्यालयका सामानहरू पनि छपाई गर्नु थियो। साथमा स्टेसनरीका सम्पूर्ण सामानहरू पनि दिनु थियो। कहाँ जाने होला, तलाई थाहा छ भने भन् त।
1: होइन, यी सबै कामका लागि किन चिन्ता लिन्छ सुलभ? यो काम त रोल्पा समाचार साप्ताहिक, रोल्पा अफसेट प्रेस र स्टेशनरीमा गए त सबै काम त्यही भइहाल्छ नि। त्यहाँ त रंगीन तथा छपाईको सम्पूर्ण कार्यहरू पनि गरिन्छ, साथै स्टेशनरीका सम्पूर्ण सामानहरू पनि पाइन्छ नि, थाहा पाएस?
0: साँच्चै भन्छस् कि के हो? यी सबै कामका लागि एकै ठाउँमा पाइने भए त सजिलो भइहाल्यो नि।
1: हो नि सुलभ, मैले विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिकको नाम सुनेकै हो। समाचार प्रकाशन, छपाईका सम्पूर्ण काम, स्टेशनरीका सामान पनि एउटै स्थानबाट पाइन्छ। सबै रोल्पालीका लागि लिबाङ टुटीखेल जिल्ला समन्वय समितिकै नयाँ भवन छेउनेर र पूर्वी रोल्पाका लागि प्रमुख व्यापारी केन्द्र सुलितुरमा पनि शाखा छ नि यसको।
0: ओहो, यस्तो कुरा त मलाई थाहा नै थिएन त। ल निकेश, तलाई धेरै धेरै धन्यवाद है। हो, तपाईँ यस्तै यस्तै काम नबनेर हैरान त हुनुहुन्न। यदि त्यसो हो भने विगत 15 वर्षदेखि रोल्पा समाचार साप्ताहिक तथा स्टेशनरी तपाईँकै सेवामा रहेको जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू समाचार तथा प्रकाशन, प्रसारण सेवा, समाचार प्रकाशनका लागि एवं बोलपत्र आह्वान लगायत सबै प्रकारका सूचनाहरू स्थानीय स्तरका FM रेडियो पत्रिका र केन्द्रीय स्तरका पत्रिका, रेडियो, टेलिभिजनमा विज्ञापन प्रसारण तथा प्रकाशन, डकुमेन्ट्री निर्माण गर्नु परेमा हामीलाई सम्पर्क गर्नुहोस्।
0: साथै गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने बिल, भरपाई, लेटर प्याड, रजिस्टर, रसिद साथै छपाई सम्बन्धी काम, नाइलन छाप, सेल्प छाप लगायत सम्पूर्ण कामहरू सुपथ, छिटो र गुणस्तरीय छपाई सम्बन्धी काम गर्नु परेमा हामीलाई सम्झनुहोस्। यसका साथै स्टेसनरी सम्बन्धी सेवा रोल्पा कोर्चाबाङी स्टेसनरीबाट सरकारी तथा गैर सरकारी कार्यालय, संघ संस्था, विद्यालय, व्यक्तिगत फारम लगायत आवश्यक पर्ने सम्पूर्ण स्टेसनरी आवश्यक परेमा सुपथ मूल्यमा बिक्री वितरण भइरहेको पनि जानकारी गराउँदछौ।
1: रोल्पा लिबाङको लागि सम्पर्क नम्बर खुबिना सुनारी मगर, सम्पर्क नम्बर 9868-60-34-12, कार्यालयको सम्पर्क नम्बर 086-44-2038।
0: सुली चौर शाखाका लागि मोबाइल नम्बर 9858-22-275, रेणुका रोका 9841-68-697।
1: साथै शाखा कार्यालय लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यका देउखुरी मौरीघाट मुख्यमन्त्री तथा मन्त्रालय प्रदेश सभा भवन जाने बाटो निर सम्पर्क नम्बर 9858-22-275।
0: प्रकाशक तथा व्यवस्थापक मान सिंह विश्वकर्मा, रोल्पा समाचार साप्ताहिक एवं रोल्पा अफसेट प्रेस।
2: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
3: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
2: दिशा गर्दा रगत आउने, ती बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
3: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक, अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानु गोलाको उपचार,
2: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
3: अनुहारको चायापोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
2: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्हाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
3: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
2: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
3: सम्पर्क मोबाइल 9858-21-105,
2: 9479-02-802,
3: 9805-82-605
2: र 9810-93-39-40।
4: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
5: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
4: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
5: यदि त्यसो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोडाही टाङमा।
6: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा दुखी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
5: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमार हुनुहुन्छ।
7: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
6: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अर्रो हुने, हड्डी खिएको,
5: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे हार्जोनी तथा नसा रोग विशेषज्ञ
7: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसी द्वारा फोक्सो दम थाइराइड प्रेसर पेट कलेजो बाघ मृगौलाको उपचार दीर्घ रोगको उपचार उच्च रक्तचाप मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार डेंगू टाइफाइड निमोनिया र भाइरल ज्वरोको उपचार मुटुको धड्कन बढ्ने कलेजो सम्बन्धी समस्या जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान ग्यास्ट्रिक कब्जियत पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार दम खोकी पुरानो छातीको संक्रमणको उपचार टाउको दुख्ने पिनास नसा च्यापिएको र जोर्नी दुख्ने रगत पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
6: कम तौल दुध नचुस्ने निमोनिया जन्डिस दम पेटको समस्या छातीको समस्या मस्तिष्क ज्वरो टिबी नाकबाट रगत बग्नु जिउमा तथा घाँटीमा तिर्खा देखिनु छारे रोग मृगी निमोनिया रक्त अल्पता हुटुको समस्या बाल बालिकामा देखिने चिडचिडापन छारे रोग मस्तिष्क ज्वरो बाघ रोग माइग्रेन ग्रोथ पेन छातीको समस्या दम टिबी जन्डिस पेटको समस्या बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार
5: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
6: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्
5: जसका लागि मोबाइल नम्बर छ 9858743123 9848076770 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
6: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
8: जति अस्पताल धाए पनि जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन
9: होइन के भाछ र तपाईँलाई
8: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
9: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भन्यो
10: अरे काका यस्तो लागि त घोराही दाङ सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
11: हो यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
12: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिराउने पिप बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुगाखोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी उत्तेजना नहुने पिसाब पोल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो गन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
9: यदि मात्र कहाँ हो र हामी कहाँ जाँड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
12: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83।
9: विकल्प आयुर्वेद क्लिनिक घोराई दाम सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।

0: झलझला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 3 बज्यो।
1: सुरुमा मुख्य समाचारका शीर्षकहरू।
2: मन्त्रीहरूद्वारा खरिपाकी होल्डिङ सेन्टरको संयुक्त निरीक्षण। पीड़ितहरूलाई धैर्यता गर्न आग्रह। सरकार विरूद्ध माइतीघरमा सुकुम्बासीद्वारा आज पनि प्रदर्शन।
1: समता शिक्षा सेवा शुल्कमा पुनर्विचार गर्न निजी विद्यालय संचालकको आग्रह। प्रधानाध्यापकको कम्तीमा 15% भत्ता रोक्न शिक्षक महासंघको माग।
2: दुर्गा प्रसाईलाई विमानस्थलबाट नियन्त्रणमा लिएर प्रहरीले घर पुर्यायो। निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेपछि नियन्त्रणमा लिनु परेको प्रहरीको प्रष्टीकरण।
1: चीनमा एक साता भित्रै दोस्रो ठूलो आधी। 20 लाख मानिसलाई सुरक्षित स्थानमा सारियो।
2: र एसएससी महिला अन्डर-19 प्रिमियर कपमा नेपालको शानदार जीत। सिंगापुर 151 रनको फराकिलो अन्तरले पराजित।
3: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-7624 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो हाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
1: समाचार अब विस्तारमा। भक्तपुरको खरिपाटी सुकुम्बासी होल्डिङ सेन्टरको निरीक्षण गर्न सरकारका 5 मन्त्री पुगेका छन्। कृतिपुर स्थित होल्डिङ सेन्टरमा डुबान भएपछि त्यहाँ राखिएका सुकुम्बासीलाई खरिपाटी सारिएको थियो। त्यहाँको अवस्था बुझ्न गृहमन्त्री सुदङ गुरूङ, शिक्षा मन्त्री सस्मित पोखरेल, स्वास्थ्य मन्त्री निशा मेहता, श्रम मन्त्री रामजी यादव लगायत खरिपाटी पुगेको सुकुम्बासी संघर्ष समितिका अगुवा पवन गुरूङले जानकारी दिनुभयो। उहाँले मन्त्रीहरूले सरकार समस्या समाधानमा केन्द्रित रहेकाले धैर्यता गर्न आग्रह गरेको थाहा संचार नेटवर्कलाई जानकारी दिनुभयो। अहिले सुकुम्बासीलाई व्यवस्थित पार्ने नाममा झनै दुःख दिएको भन्दै आलोचना भइरहेको छ।
2: सरकार विरूद्ध काठमाडौँको माइतीघरमा सुकुम्बासी तथा व्यवस्थित बसोबासीहरूले आज प्रदर्शन गरेका छन्। यिनीहरूले सरकारले 78 दिनसम्म सुकुम्बासी व्यवस्थापन गर्न नसकेको गैरन्यायिक पक्राउ गरेको भन्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले दमन होइन न्याय दिए, अभियन्तामाथिको दमन बन्द गर, होइन भने होस गर जस्ता प्ले कार्ड समेत प्रदर्शन गरेका छन्। सरकारले 78 दिन अघि काठमाडौँको थापाथली लगायतका स्थानबाट सुकुम्बासीहरूलाई होल्डिङ सेन्टरमा राखे पनि स्थायी बन्दोबस्त गरेको छैन, जसकारण पीड़ितहरू थप पीड़ा भोग्न बाध्य भएका छन्। किर्तिपुर स्थित राधास्वामी होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासीहरूले अस्ति राति बाढ़ी पसेर डुबानमा परेपछि थप आक्रोश व्यक्त गरेका छन्।
1: निजी विद्यालय संचालकका विभिन्न संगठनहरूले सरकारले लागू गरेको 3% समता शिक्षा सेवा शुल्क बारे पुनर्विचार गर्न आग्रह गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याप्सन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ हिसान, राष्ट्रिय निजी तथा विद्यालय एसोसिएशन नेशनल प्याप्सन र एसोसिएशन अफ प्री स्कूल एजुकेटर्स नेपाल ओपेनले आज संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त शुल्क व्यावहारिक र न्यायोचित नभएको उल्लेख गर्दै यसको कार्यान्वयनबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन्। संगठनका अध्यक्षहरू कृष्ण प्रसाद अधिकारी, युवराज शर्मा, सुभाष न्यौपाने र कृष्ण कुमार बोहरा ओपेनद्वारा जारी संयुक्त विज्ञप्तिमा पुनर्विचार गर्न आग्रह गरिएको हो।
2: नेपाल शिक्षक महासंघले प्रधानाध्यापकको भत्ता आधारभूत तलबको प्रतिशतमा कम्तीमा पनि 15% तोक्न माग गरेको छ। महासंघले सरकारले हालै जारी गरेको शिक्षा नियमावली 10 संशोधन 2083 विरूद्ध विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। सरकारले सामुदायिक विद्यालयका प्रधान अध्यापकहरूले पाउने मासिक भत्ता बढ़ाएको छ। संशोधित नियमावली अनुसार अब प्रधानाध्यापकले 1,000 देखि 3,000 पाउनेछन्। माध्यमिक विद्यालयकाको प्रधानाध्यापकले मासिक 500 रूपियाँ पाउँदै आएकोमा अबदेखि 3,000 पाउनेछन्। निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापकले 2,000 पाउनेछन्। यसअघि मासिक 300 भत्ता तोकिएको थियो। त्यस्तै प्राथमिक विद्यालयका प्रधानाध्यापकले मासिक 200 भत्ता पाउँदै आएकोमा अब ती प्रधानाध्यापकले मासिक 1,000 भत्ता पाउनेछन्। तर भत्ता बढ़ाउनु पर्ने महासंघको माग छ।
1: प्रहरीले व्यवसायी दुर्गा प्रसाईलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएर घर पुर्याइदिएको छ। झापाबाट आज दिउँसो काठमाडौँ फर्किनुभएका प्रसाईले विमानस्थलमै पत्रकार सम्मेलन गर्न खोजेपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले रोक लगाएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एसपी पवन कुमार भट्टराईका अनुसार विमानस्थल निषेधित तथा संवेदनशील क्षेत्र भएकाले त्यहाँ पत्रकार सम्मेलन गर्न अनुमति दिइएको थिएन। प्रहरीका अनुसार प्रसाईले पोस्टर सहित पत्रकार सम्मेलन गर्ने तयारी गरेपछि उहाँलाई सम्झाई बुझाई गरी भक्तपुरस्थित निवाससम्म पुर्याइएको हो। प्रहरीले यो घटनामा कुनै मानिस पक्राउ वा मुद्दा दर्ता नगरी आवश्यक सहजीकरण मात्र गरिएको जनाएको छ।
2: आज दिउँसो 1 बजेका लागि बोलाइएको मधेस प्रदेश सभाको बैठक अझै सुचारू हुन सकेको छैन। विपक्षी दलको अवरोधले लामो समयसम्म बस्न नसकेको मधेस प्रदेश सभाको बैठक आजका लागि बोलाइएको थियो। विपक्षी दलको अवरोधका कारण प्रदेश सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि प्रस्तुत गरेको बजेटमाथि छलफल हुन सकेको छैन। हिजो बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभा सञ्चालन गर्ने सहमति गरेपछि आज दिउँसो 1 बजेका लागि बैठक आह्वान गरिएको थियो। आर्थिक वर्ष सकिन 7 दिन मात्रै बाँकी रहेको छ। यो अवधिमा बजेट पारित गर्नै पर्ने बाध्यता छ। यद्यपि विपक्षी दल जसपा नेपाल जनमत र राप्रपाले मनमानी भएको भन्दै बजेट नसच्याए बैठक चलन नदिने अडान लिएका छन्।
1: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको परिवर्धन
5: मार्बल कास्टिङ एडिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ
2: अचाल जनमत र राप्रपाले मनमानी भएको भन्दै बजेट नसच्याए बैठक चलन नदिने अडान लिएका छनृ

0: आपको एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशी को कनेक्शन
2: यू हो हाँ संचार नेटवर्क समय को आवाज
3: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहाखबर.com पनि सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। संरक्षण मुद्रण केन्द्रले गत कार्तिक यता 26 लाख सवारी चालक अनुमति पत्र अर्थात लाइसेन्स छापेको जनाएको छ। दुई चरण गरेर संरक्षण मुद्रण केन्द्रले उक्त लाइसेन्स छापेको हो। पुरानो मितिका 29 लाख मध्ये 25,92,417 लाइसेन्स छापिसकेको केन्द्रले जनाएको छ। यसमा 3,07,583 लाइसेन्स एक वर्षभन्दा कम समय अवधिका छन्। यस्ता लाइसेन्स भने नवीकरणपछि मात्र छापिने यातायात व्यवस्था विभागले बताएको छ। विभागबाट प्राप्त डेटा अनुसार सबै लाइसेन्स छापिसकिएको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले बताउनुभयो।
3: अब अन्तर्राष्ट्रिय समाचार। चीनमा शक्तिशाली आँधी बावी प्रवेश गरेको छ। एक साताभित्रै चीनमा आएको यो दोस्रो ठूलो आँधी हो। आँधीबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै यसको सम्भावित प्रभाव क्षेत्र पर्ने करिब 20 लाख भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। चीनको मौसम विभागका अनुसार बावी हिजो साँझ पहिलो पटक ताइझौ शहरको तटीय क्षेत्रमा प्रवेश गरेको थियो। त्यसपछि राति वेनझौ क्षेत्रमा दोस्रो पटक स्थल भागमा प्रवेश गरेको हो। आधी करिब 1,000 किलोमिटर क्षेत्रसम्म फैलिसकिएको छ। चीन पुग्नु अघि बावीले जापानका दुर्गम टापुहरूलाई प्रभावित गरेको थियो भने ताइवानको उत्तरी क्षेत्रमा भारी वर्षा गराएको थियो। आँधीका कारण आज पूर्वी झेजियाङ प्रान्त र उत्तर पूर्वी फुजियान प्रान्तमा भारी वर्षाको चेतावनी जारी गरिएको छ। कुनै पनि गम्भीर अवस्था आउन नदिन मानिसहरूलाई सुरक्षित स्थानमा सार्ने निर्णय गरिएको प्रशासनले जनाएको छ। आँधीका कारण जेजियाङमा विद्यालय कार्यस्थल र बाहिरी गतिविधिहरू स्थगित गरिएका छन्। साथै करिब 400 उडान र धेरै रेल सेवाहरू रद्द गरिएको छ।
4: अब खेल समाचार। एसएससी महिला अण्डर 19 प्रिमियर कपमा नेपालले सिंगापुरलाई पराजित गरेको छ। आज भएको समूह चरणको दोस्रो खेलमा नेपालले सिंगापुरलाई 151 रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले दिएको 200 रनको विशाल लक्ष्य पछ्याएको सिंगापुरले 20 ओभरमा 8 विकेट गुमाएर मात्र 48 रन बनाउन सक्यो। सिंगापुरलाई सस्तैमा समेट्न नेपालका अनुकडायतले 3, मनिष उपाध्याय र रिया शर्माले समान 2 तथा कप्तान सोनी पाखरिनले 1 विकेट लिइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा कुनै विकेट नगुमाई 199 रनको विशाल युगफल तयार गरेको थियो। नेपालका लागि ओपनर साना प्रवीणले 98 रनको अभिजित इनिङ खेलिन्। अर्की ओपनर सावित्री धामीले 78 रन बनाउँदै अभिजित रहिन्। पहिलो खेलमा नेपालले कतारलाई 105 रनले पराजित गरेको थियो।
3: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: मन्त्रीहरूद्वारा खरिपाकी होल्डिङ सेन्टरको संयुक्त निरीक्षण। पीड़ितहरूलाई धैर्यता गर्न आग्रह। सरकार विरूद्ध माइती घरमा सुकुम्बासीद्वारा आज पनि प्रदर्शन।
3: समता शिक्षा सेवा शुल्कमा पुनर्विचार गर्न निजी विद्यालय संचालकको आग्रह। प्रधानाध्यापकको कम्तीमा 15% भत्ता रोक्न शिक्षक महासंघको माग।
4: दुर्गा प्रसाईलाई विमानस्थलबाट नियन्त्रणमा लिएर प्रहरीले घर पुर्यायो। निषेधित क्षेत्रमा पत्रकार सम्मेलन गर्न खोजेपछि नियन्त्रणमा लिनु परेको प्रष्टीकरण।
3: चीनमा एक साताभित्रै दोस्रो ठूलो आँधी 20 लाख मानिसलाई सुरक्षित स्थानमा सारियो।
4: र एसएससी महिला अण्डर 19 प्रिमियर कपमा नेपालको शानदार जीत। सिंगापुर 151 रनको फराकिलो अन्तरले पराजित।
3: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। कृष्ण र दिनेश विदा हुन्छौ। नमस्कार।

0: रायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज।
1: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन?
2: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भए पो हुन्छ।
3: होइन ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या? यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
2: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
3: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् न, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
2: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
4: अब जानकारीका लागि हाम्रै डाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोपाइटर सरला श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 98478251234। ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोपाइटर सपना श्रेष्ठ 98439252627। राम्रो छाला आत्मविश्वासको प्रतीक हो, त्यसैले खोजी खोजी प्रयोग गरौं क्विन केयर क्रिम। सबैका लागि, सधैँका लागि।

0: આજે તો હૈરાન જ પારી શક્યો. અહીએ તો જનતા તો ચીસો ખાના પણ દીધો નો દુઃખે પો દુઃખી કરશે. દાંત કો ઉપકાર પણ ઘરનું પર ની થયો. છોરી કો દાંત તો જન બાંગો ચીંગો છે. કસ્તો નો સુવાવને ભાગો છે. સીધા બનાવવાનું પર ની થયો. એસકો ઉપચાર કરો ક્યાં પો જાને હોલા.
1: લ અબ ચિંતા કરનું પડદૈન. રોલપાલી મુસ્કાન ડેન્ટલ ક્લિનિક છ ની તપાઈકો સાથ.
2: दात का संपूर्ण रोगी अब पर्दन चिंता लिना. रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनील स्मृति चार सुनी चौर रोल में जानूस निको हुना.
3: हजूर हमी कहाँ दंत चिकित्सक द्वारा हप्ता को सात दिन दात र गिजा को संपूर्ण उपचार कर.
1: हजुर आउनुहोस् 24 घंटा तपाईकै सेवामा तत्पर छौ.
2: हजुर हाम्रा सेवाहरू.
1: हजुर जस्तो सुकै बांगा टिंगा दात सुविधा बनाउने,
4: नदुखाई दात निकाल्ने,
1: दुखीको दात जरैदेखि उपचार गर्ने,
4: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
1: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
4: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
1: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने.
4: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का सम्पर्क नम्बर 9840741318
1: 9805014652.
3: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा ग्लोबल आईएमए बैंक सँगै जोडिएको घरमा.
2: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना.
5: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो.
2: भाषातर्फ अंग्रेजी जापानीज कोरियन भाषाका बेसिकदेखि एडभान्ससम्मका कोर्सहरू,
5: कम्प्युटरतर्फ बेसिक डिप्लोमा र एडभान्स डिप्लोमा,
2: शिक्षक सेवा आयोगका प्रावि निमावि मावि र शिक्षक लाइसेन्स,
5: लोक सेवातर्फ खरिदार नासु महिला विकास निरीक्षक प्राश शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
2: सुरक्षा निकायतर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत क्याडेट
5: र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
2: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने.
5: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412.
2: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्. आनन्द अकाडेमी घोराही दाङ.
6: आइया मम्मी दाजु क्यो म त खाना खान नि सक्दिन.
7: होइन यो छोरीले के भन्छे दाँत दुख्यो भनेर हैरान पारिसकि भने जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो.
8: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुहोस् त, के पर्यो तपाईँलाई?
7: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके. जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन.
8: के न ठुलै समस्या होला भनेको त जाबो, यति कुराको लागि पो तपाईँहरू गन्थन मन्थन गरिरहनु भएको. अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ.
7: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यस्ता सेवा सुविधाहरू के छन्?
8: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, आरसिटी गरेको दाँतमा खोल राख्ने, फ्लोराइड, प्रिंट फिटर सिलनेट दात में लगाएर दात लाई किरा लगने बाट बचाउने निशुल्क दंत चेक जांच गरिने दुखी को दात लाई न दुखाई जरी बाट सफा गर्ने दात में तार लगाउने भर्ती तथा विदेश जाने हरुको लागि विशेष खालको दात भर्ने
7: थप जानकारी का लागि B&B डेंटल क्लिनिक घोराई 15 हॉस्पिटल रोड डीमा हल कुमारी बैंक अघाडी दाङ शाखा नारायणपुर बुधौरा चोक संपर्क टेलीफोन नंबर 082-590-350 र मोबाइल नंबर 98-578-43-122 र 98-578-43-123
8: B&B डेंटल क्लिनिक घोराही 15 दाङ

आदरणीय रोल्पावासी आमा बुबा दाजुभाई दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौं। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने ओडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिउँ। रोल्पा नगरपालिकाको कारणले

0: ಅದಕ್ಕೆ ಮೈಗೆ ಭೇವಲಾ ದಿಕ್ಕಿನಿ ಪಾರ್ಸನ ಕರ್ಮದಾರ ನಿಗಿದೆ ಕೊನೈ ಸಾನಸ ನೇಗೆಸಗೆ
1: ಬತ್ತಾ ಸುಚಲಿ ಜು ಬೆಲಾಕ ಗಿಜಿನ್ಗೆ ಕೊಟಲ ನೇಗೆ ಸತಾಂಗಿನಿ ಎನೋಕ್ಷಮ ಚಿನ್ನಿ ನೇ ಚಾಸಗೆಸಯ
0: ನೇ ಲಾಗಿನಿ ನಿತೈ ಗೆ ಮನೆ ಗೆ ಬಚಿಯೆ ಸೋನೋ ಅರುಲೆ ಮನೆ ಗೆ ಬಚಯ
1: ಗೆ ಸೋ ಥಾಮ್ಲ ಪೋಯಾಲ ನೇ ಲಾಗಿ ಗಿಸನ್ ಕಿನಿ ಗೆ ಸೋಟಾ ಓಡಾ ಕಾರ್ಯಲೆ ಪರಹರಿ ಕಾರ್ಯಲೆ ಸಜ ಸುನ್ಸರಿ ಗಾಉಪಾಲಿಕಾ ಗಾಉ ಕಾರ್ಯಪಾಲಿಕಾಯ ಉಮಿ ಕಾರ್ಯಲೆ ಲ ಖಬರ್ ಗಿರಿಯೆ
0: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति पोबाङ रोल्पा
2: यति त राम्रो जिपे ल्याएर पास भइयो आइटी पढ्नको लागि सबैभन्दा राम्रो स्कुल कुन होला कहाँ पढ्न जाने होला
3: कहाँ जानु नि मैले पढेको स्कुलमा जाऊ न
2: कुन स्कुल हो र तपाईँले पढ्नु भएको यो कहाँ छ
3: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाऊ न त्यहाँ राम्रो पढाइ हुन्छ विज्ञान मानविकी शिक्षा आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या
2: ए हो र अब म त्यही जान्छु आईटी पढ्नका लागि
3: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान व्यवस्थापन मानविकी शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ
2: हाम्रा विशेषताहरू दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था विज्ञान र आईटी का कक्षाहरू बिहानी सत्रमा सञ्चालन गरिने
3: दृष्टिविहीन विद्यार्थीहरूका लागि आवश्यक छात्रावासको व्यवस्था हुनुका साथै ब्रेल लिपिको माध्यमबाट पठन पाठन गराइने
2: थप जानकारीका लागि सम्पर्क नम्बर प्रधान अध्यापक 98578 42011
3: प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय राप्ती गाउँपालिका 2 लालमतिया देउखरीदा
4: मेरो कपाल पनि झरिराखेको छ लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ के भएको होला मलाई अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ
5: ए नानी यता सुन त तिमीलाई बाघ रोग भएको हुन सक्छ यो सबै त बाघ रोगको लक्षणहरू हो नि
4: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला मसँग समय पनि छैन खर्च पनि धेरै लाग्ने होला
5: ल तिमीलाई यति पनि थाहा छैन बाघ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाघ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिचित फार्मेसी छँदैछ नि त्यहाँ त बाघ रोगको उपचार हुन्छ बाघ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ
4: ल हुन्छ अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु
3: हजुर हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा खोक्रो भई बारम्बार भाँचिएमा औलाहरू निलो भएमा धेरै कालो भई कुहिना खोजीमा बारम्बार गर्भपतन भएमा कपाल धेरै झरेमा मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा मुख तथा आँखा सुखापन भएमा लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा बिना कारण शरीरको तौल घटेमा जोर्नीको दुखाई ढाड कम्बर दुखेमा गाउट तथा युरिक एसिडको समस्या भएमा बारम्बार आँखा रातो भएमा पोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा बारम्बार लामो समयसम्म ज्वरो आएमा छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा लामो समयदेखि छाला कडा भएमा लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा अवस्थामा पक्षघात भएमा मेरोला फेल भएको कारण बाथरोग हुन सक्छ। एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा कम उमेरमा हृदयघात मुटु रोग भएमा हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विमान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिचित फार्मेसी ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670 98-578-43-123 98-478-23
6: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोरा हिदाङ।
7: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरूरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
8: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ठुक्कले उपचार गरी फर्कनुहोस्।
9: हजुर, हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
8: दिशा गर्दा रगत आउने, पिप बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु फलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
9: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानुगोलाको उपचार
8: बाथरोग युरिक एसिड हाड जोडी दुख्ने हात खुट्टा सुन्निने झमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
9: अनुहारको टायपोटो डन्डीफोर दाग सेतो तथा कालो दुबीको उपचार
8: सेतो पानी बग्ने यौनी चिलाउने गन्धाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
9: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ। सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ न्यू विजय सुनसारी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
8: र घोराहाका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराही दाङ।
9: सम्पर्क मोबाइल 98-578-21-105
8: 98-479-202
9: 98-095-86
8: र 98-10-93-49-40।

0: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
1: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
0: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
1: यदि त्यस्तो हो भने आउनुहोस् बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही टाङमा।
0: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौनाङ्ग चिलाउने, गनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्तनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
1: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमा रिमाल हुनुहुन्छ।
2: चन्द शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो दाग एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग लुतो बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
0: गर्दन, ढाड कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
1: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? डाक्टर दुर्गा बेलवासे, हात जोर्नी तथा नसा रोग विशेषज्ञ,
2: जेनरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बाघ, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा छेपिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेकग्लास तथा रिपोर्ट परामर्श
0: टौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, टिबी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा तिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिरचिरापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, टिबी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
1: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस्। हामी कहाँ हुनुहुन्छ? बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
0: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
1: जसका लागि मोबाइल नम्बर 98578443123, 98478407 र ल्यान्डलाइन फोन नम्बर 082-591-6770।
0: डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही डाङ।
3: स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको विषादीको असर न्यूनीकरणका उपायहरू बारे महत्वपूर्ण जानकारी। अर्गानिक कृषि उत्पादनलाई प्रवर्धन गरौ। स्थानीय जडीबुटीहरू तितेपाती, नीम, टिमुर, बोझो, खुर्सानी आदिबाट तयार पारिएको झोलमोल प्रयोग गरी शत्रु जीवन नष्ट गरौ।
4: यदि तरकारी बालीमा विषादीको प्रयोग गर्नै पर्ने अवस्था भएमा कृषि प्राविधिकहरूको सिफारिस अनुसारको विषादी खरिद गरौ।
3: विषादी छर्कदा व्यक्तिगत सुरक्षाका सामानहरू पीपीई प्रयोग गरेर मात्र काम गरौ।
4: तरकारी फलफूलमा विषादी प्रयोग गरिसकेपछि तोकेको निश्चित समय पछि मात्र उपभोग गरौ वा बजारसम्म पुर्याऊ।
3: बजारबाट किनेर ल्याएका तरकारीहरू राम्रोसँग सफा गरौ। बाहिरको पात, बोक्रा फ्याँकेर मात्र खाने गरौ।
4: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि कहिले निको हुने होइन?
6: होइन, के भएको छ र तपाईँलाई?
5: के भन्नु र नानी, भन्नै लाज लाग्ने। मलाई त पाइल्सले साह्रै दुःख दिया छ।
6: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त? अनि धामी झाँक्री गरेर बस्ने हो र भन्या?
7: अरे काका, यसको लागि त घोराही दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न, निको भइहाल्छ नि।
8: हो, यदि तपाईँलाई पनि समस्या छ भने तपाईँकै सहर घोराहीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छार सूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ।
3: हाम्रा सेवाहरू मलद्वारमा मासु फलाएको, दिशा बस्दा मासु बाहिर आउने, रगत आउने, दुख्ने, पोल्ने, मलद्वारको वरिपरि घाउ खटिरा आउने, पेट बग्ने, चिलाउने, लामो समयदेखि कब्जियत भएको, पुरानो ग्यास्ट्रिक अल्सर, भोक नलाग्ने, तौल घटाउने, बढाउने, जन्डिस, मधुमेह, रुघाखोकी, पिनास, दम, छातीको दाग, युरिक एसिड, पात जोड्नेको दुखाइ, हात खुट्टा झमझमाउने, सुन्निने, पोल्ने, हड्डी खिएको, यौन समस्या, यौन इच्छामा कमी, उत्तेजना नहुने, पिसाब पोल्ने, छिनछिनमा पिसाब लाग्ने, पिसाब रोक्न नसक्ने, किडनीको पत्थरी, उच्च रक्तचाप, कोलेस्ट्रोल, मानसिक रोग, तनाव आदि, डिप्रेसन, माइग्रेन, थाइराइड, चाया पोतो, गन्डी फोर, सेतो दुबी, दाग, सोरायसिस, कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ।
8: यति मात्र कहाँ हो र, हामी कहाँ जाड, रक्सी, सुरुती, चुरोट छुटाउने औषधि पनि उपलब्ध छ।
3: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803, 98-65-44-83-83।
8: विकल्प आयुर्वेद क्लिनिक घोराही दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर।
3: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
9: मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस एस जलजला बहुमुखी क्याम्पस लिबाङ गोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय, व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: पढाइ हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी, नेपाली, जनसंख्या, व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र, वित्त शास्त्र, बजार शास्त्र, मानविकी संकाय तर्फ समाज शास्त्र, अर्थशास्त्र, अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 3 महिना 13 गतेदेखि 2083 4 महिना 29 गतेसम्म प्रवेश परीक्षा 2083 5 महिना 3 गते भर्ना फारम 2083 5 महिना 4 गतेदेखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 5 महिना 11 गतेदेखि कक्षा सञ्चालन 2083 5 महिना 15 गतेबाट दोब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129-9034 डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
9: आवेदन बुझाउँदा भाषालाई खिचेको फोटो, ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
3: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर क्याम्पस प्रमुख श्याम बहादुर बुढा मगर 98-60-81-90-20 प्रशासन शाखा 98-44-9-00-00-8 98-68-63-90-40 लेखा शाखा 98-44-86-32-60 कार्यालय टेलिफोन नम्बर 086-440-367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
10: हैया बद्दी मेरो त दात दुखिलो के गर्ने होला अब। यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
11: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन, जे सुकै गर्नुहोस् तपाईँले।
10: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
11: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
10: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तड्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेत दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
11: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको

0: ಸಮುದಾಯಕ್ಕೂ ಲಾಗಿ ಸಾಮುದಾಯಿಕ ರೇಡಿಯೋ ಜಂಗಲ ಎಫ್ಎಂ 90.2 ಸ್ಟಾರ್ ಮೆಗಾ. यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो.
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली दिलोतमा 5 मणिग्राम रूपन्देही.
2: के तपाईँलाई गरन वा कम्मरमा च्यापिएको प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाटको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथ प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही. फोन नम्बर 0171-562-459 र 98-645-78-232.

हजुर, सम्पूर्ण लोकगीत संगीतको धरोहर कार्यक्रम लोक सारथी अब प्रत्येक दिन साँझको 7 बजेदेखि 5 बजेसम्म तपाईँकै रेडियो सेटमा सुन्न र सहभागिता जनाउन नबिर्सनुहोला कार्यक्रम लोक सारथी।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत एवं न्यानो लोक सांगीतिक अभिवादन टक्र्याउँछौ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम लोक सारथीमा। श्रोता एवं मित्र तपाई यति बेला कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कहाँ के कस्तो अवस्थामा रहनु भएको छ, जहाँ जस्तो अवस्थामा भए पनि कार्यक्रम लोक सारथी कति बेला आउँछ सुन्न अनि सहभागिता जनाउन पाइन्छ भनेर प्रतीक्षा गरेर बसिरहनु भएको थियो होला। तपाईको पर्खाईको घड़ीलाई एकैसाथ समाप्त पार्दै कार्यक्रम लोक सारथीमा हामी आज पनि उपस्थित भइसकेका छौं। मलाई पारीबाट यति बेला टेकमान विष्टको साथ मिलिराखेको छ, आवाजमा उपस्थित भएको छु म वीरेन्द्र गिरी, बाँकी साथ तपाईको पनि रहन्छ। हामी यति बेला सामुदायिक रेडियो जलजला एफएम 96.4 MHz लिवाङ रोल्पाको स्टुडियोबाट बोलिरहेका छौं भने तपाईले हामीलाई इन्टरनेट अनलाइनमा जलजलाप्रेस.com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलजला सर्च गरेर सुन्न सक्नुहुन्छ। यति मात्र हो।

होइन तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि एकैसाथ सुनिरहनु भएको छ। सामाजिक सञ्जाल फेसबुकमा कार्यक्रम लोक सारथी नामक फेसबुक एकाउन्टबाट अडियो लाइभ पनि सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईले हामीलाई विभिन्न रेडियोबाट सुन्दै हुनुहुन्छ। अब म सरस्वती रेडियोहरूको नाम अनि प्राविधिक मित्रहरूको नाम यहाँबाट जानकारी गराउन चाहन्छु। हामीलाई यति बेला सामुदायिक रेडियो महिला आवाज 90 मेगाहर्ज खलंगा प्युठानबाट सुशीला मगर, रेडियो स्वर्गभूमि 93 मेगाहर्ज भिंगरी प्युठानबाट सन्तोष सुनार, रेडियो झुलेनी 104.7 मेगाहर्ज बिजबार प्युठानबाट यमुना धामी, रेडियो पाडिनी 79.1 मेगाहर्ज अर्घखाँचीबाट प्रकाश प्युठानी, रेडियो मालारानी 95.7 मेगाहर्ज, रेडियो निर्सेमा 107.1 मेगाहर्ज अर्घखाँचीबाट कुपिला आचार्य, सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज तमघास गुल्मीबाट सुषमा मल, सामुदायिक रेडियो छत्रभूमि 93.6 मेगाहर्ज तिब्राई गुल्मीबाट प्रकाश आचार्य, रेडियो सारथी 107.4 मेगाहर्ज खरबाङ बागलुङबाट अनिश पाठक, रेडियो मोती 88.4 मेगाहर्ज छापसाङ्जाबाट कृष्ण बस्याल, रेडियो कुटुम्ब 97.8 मेगाहर्ज तानसेन पाल्पाबाट, तिलु राणा भट्टराईले साथ रहनु भएको छ, कपिल वस्तुबाट साथ मिलिराखेको छ, गुडिया भरको पनि, सामुदायिक रेडियो देवघाट 102.6 मेगाहर्ज देवघाट तनहुँबाट गुडिया नम्रता नेपालीको साथ मिलिराखेको छ, दमौली एफएम 94.3 मेगाहर्ज दमौली तनहुँबाट सन्देश चटाई, रेडियो फेमस एफएम 94.3 मेगाहर्ज कहलपुर बाँकेबाट सुदीप कुमार थारू, रेडियो भोटेउडा 90.8 मेगाहर्ज लमजुङबाट प्रमिला रेग्मी, रेडियो सुनवल 90.7 मेगाहर्ज नवलप्रासीबाट दुर्गा पौडेल, रेडियो जननी 90.6 मेगाहर्ज पोखराबाट प्रतिमा गुरूङ, रेडियो क्रान्ति 90.4 मेगाहर्ज काभ्रे प्लाञ्चुकको सिपारीबाट नक्कुल घरती, रेडियो मौराखारा 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो आफ्नो एफएम ओखलढुङ्गामा 104.8 मेगाहर्ज बाट विनु राईले साथ रहनु भएको छ, रेडियो आफ्नो एफएम रुकुम पश्चिममा 90.4 मेगाहर्जबाट साथ मिलिराखेको छ प्राविधिक साथी। यसै क्रममा हामीलाई मनिषा डागीको साथ मिलिराखेको छ, रेडियो मौराखारा 106.5 मेगाहर्ज रुकुम पश्चिमबाट ज्ञानी खड्का, रेडियो सरोवर 92.5 मेगाहर्ज हेटौडाबाट एलिसा ढुङ्गाना, रेडियो भरतपुर 105.2 मेगाहर्ज भरतपुर चितवनबाट भीम निर्दोष केसी, यसै क्रममा रेडियो मेन्स्याम एफएम 103.4 मेगाहर्ज तेह्रथुमबाट शारदा बास्कोटा, रेडियो झन्कार 97.5 मेगाहर्ज रामेछापबाट अनिता रसाइली अनु, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटाबाट जानु तामाङ, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटाबाट खड्गराज बस्नेत आकाश, रेडियो मन सरोवर 92.1 मेगाहर्ज हुम्लाबाट धनबहादुर भण्डारी, रेडियो प्रभु 102.6 मेगाहर्ज जलहरी कञ्चनपुरबाट आरजे राज छेत्री, रेडियो बेलका एफएम 100.9 मेगाहर्ज उदयपुरबाट जम्बर पुलामी, रेडियो भरोसा 104.9 मेगाहर्ज दाङघुराईबाट ईश्वरीपुन, रेडियो मुर्कीचुला 93.5 मेगाहर्ज डोल्पाबाट मंगला कुमारी बुढा, रेडियो मध्यपहाड 88.2 मेगाहर्ज सल्यानबाट गोरख डागी, रेडियो सत्यवाणी 104 मेगाहर्ज पर्वतबाट सन्तोष प्राजुलीले साथ दिइरहनु भएको छ। कार्यक्रम लोकसारथी तपाई यति बेला सुन्दै हुनुहुन्छ र कार्यक्रम लोकसारथीमा हामी रहिरहँदा आज हामी तपाईसँग हामी प्रत्येक आइतबार त भोटिङका क्लिप्सहरूमा तपाईँको विचार लिने गर्थ्यौं, भोटिङका क्लिप्सहरूमा तपाईँको अभिमत लिने गर्थ्यौं, तर आज हामी तपाईसँग कुराकानी मात्रै गर्छौं र तपाईलाई कार्यक्रम प्रतिको तपाईँको अपेक्षाको बारेमा आज हामी कुराकानी गर्नेछौ। कार्यक्रम लोकसारथी प्रति तपाईँको अपेक्षा के छ होइन यो विषयमा हामी कुराकानी गर्नेछौ। तपाईँले हामीलाई फोन गर्नुहोला 98 68 39 40 फोन डायल गर्नुहोला, नम्बर तपाईँका लागि खुला गरेका छौ 98 68 39 40 फोन डायल गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। तपाईँको कार्यक्रम लोकसारथी प्रतिको अपेक्षा के छ र तपाईँले कार्यक्रम लोकसारथी सुन्दै गर्दा कस्तो पाउनु भएको छ भन्ने कुरा तपाईँलाई जानकारी दिनुहोला। 98 644 17 298 म्यासेज पनि गर्न सक्नुहुन्छ, यो विषयमा हामी कुराकानी गर्नेछौ।

0: यो गीत पछि तपाईँलाई फेरि पनि स्वागत छ। कार्यक्रम लोकसारथी सँगै छौ, तपाईँ यति बेला कार्यक्रम लोकसारथी सुन्दै हुनुहुन्छ। राजा आइतबारी बसाईमा छौ र आइतबारी बसाईमा तपाईसँग हामी कुराकानी मात्रै गर्छौ र तपाईँको अपेक्षा कार्यक्रम लोकसारथीसँग सम्बन्धित तपाईँको अपेक्षा भनौँ न तपाईँहरूको पनि अपेक्षा हुन्छन् होइन, कार्यक्रम यस्तो भइदिए अझै राम्रो हुन्छ अथवा यो रेडियोबाट कार्यक्रम नियमित प्रसारण हुँदैन भन्ने पनि तपाईँका गुनासाहरू हुन्छन् होइन, ती गुनासाहरूलाई हामी माझ राख्न सक्नुहुन्छ र हामी तपाईँका ती गुनासाहरूलाई हामी सम्बन्धित अब कुनै रेडियोबाट कार्यक्रम प्रसारण नभएको हो कि अथवा कुनै हामीबाटै कुनै कमी कमजोरी भएको हो कि अथवा यो कार्यक्रममा यस्तो भइदिए अझै राम्रो हुन्छ भन्ने तपाईँको धारणा होला होइन, त्यो धारणाको बारेमा तपाईँले हामीलाई जानकारी दिनुहोला, म तपाईँलाई आग्रह गर्छु। यति बेला 9869607040 फोन गर्नुहोला भने 9864472098 म्यासेज गर्नुहोला भन्दै म पहिलो कल लिन्छु। के छ पहिलो साथी आउनु भएको छ, आउनु भएको छ, म स्वागत गर्छु। नमस्कार हजुर,
1: नमस्कार,
0: को बोल्नु भयो, कहाँबाट? अर्घे खाँचीबाट रुमन कुमार। के छ रुमनजी खबर? हाम्रो पनि एकदम ठिक ठाक छ। कार्यक्रममा आउनु भएको छ अनि आज हामी के गर्छौँ तपाईँलाई थाहा पाउनु भएको छ,
1: जानकारी छ,
0: के छ कार्यक्रम लोकसारथी प्रति तपाईँको अपेक्षा, केही भन्नु छ यो कार्यक्रम प्रति?
1: प्रोग्राम चाहिँ निरन्तर दिनुहोला
0: हल्का समय चाहिँ बढाउनु पर्यो भन्नुहुन्छ होइन? हुन्छ, तपाईँको सुझावको लागि धेरै धेरै धन्यवाद। फेरि व्यवसायमा आउनुहोला। अब केही साथीहरूको नाम लिनुहोस्। आज म तपाईँलाई साथीहरूको नाम लिने अवसर पनि दिएँ किनभने आज कुराकानी मात्रै हो। केही साथीहरूको नाम लिनुहोस्।
1: फर्स्ट अफ अल त हजुरको लागि सम्झिनु चाहिँ अनि मेरो फ्रेन्डले अनि त्यहाँ रेडियो सुनेर बस्नुभयो।
0: हुन्छ, अहिलेको लागि तपाईँलाई विदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँ सँग कुराकानी गरिसकेका छौ र एउटा म्यासेज लिन्छु म, म्यासेज पनि बाज आएको छ। एलिसा पन्थी मदानी गाउँपालिकाबाट कार्यक्रम सुन्दैछु दाई भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ। हामीलाई अर्को म्यासेज, एकदमै राम्रो लाग्छ कार्यक्रम, म तेह्रथुमबाट यो कार्यक्रमलाई

0: सुन्दैछु भन्नु भएको छ। उहाँको नाम हो, उहाँको आफ्नो नाम के लेख्नु भएको छ भने पवित्र लिम्बुले म्यासेज गर्नुभएको छ, तेह्रथुमबाट कार्यक्रम सुन्दै रहेको हामीलाई जानकारी दिनुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यति बेला अर्को साथी आउनु भएको छ, तपाईँ म्यासेज पनि गर्नुहोला 9864 17298 म्यासेज पनि गर्नुहोला। यति बेला साथी नमस्कार हजुर।
1: हजुर नमस्कार
0: हजुर, जलजलीबाट मुना खड्का बोल्दिनु छ, के छ मुना खबर तपाईँको? धुम्मा धुम्मा परिराखेको छ मौसमको कुराकानी गर्दा, होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज हामी के गर्छौ तपाईँलाई जानकारी छ कि छैन? जानकारी छ भने के छ तपाईँको अपेक्षा? कार्यक्रम लोकसारथी यस्तो भइदिए अझै राम्रो हुन्छ, अथवा के छ कार्यक्रम प्रति?
1: लोकसारथी जहिले कहिले आइदियो हुन्थ्यो, कार्यक्रम साह्रै मनपर्छ
0: अनि
1: भन्नुपर्छ, अनि नटुटै आइदियोस्। पहिले पहिले रेडियो बज्दैन, सुन्न पाइँदैन, अलिक नर्भस लाग्छ भन्नुपर्छ।
0: ए, कहिले कहिले बजेन रेडियोमा भन्नुहोस् त, यो पनि भन्न पाइन्छ कि कहिले बजेन भनेर? कुन रेडियोबाट सुन्नुहुन्छ? यो रेडियोबाट कहिले कहिले बजेन? कहिले कहीँ आउँदैन, बज्दैन, अनि नियमित आउनु पर्यो भन्नुहुन्छ, होइन? ठिक छ, कहिले काहीँ त हामी आफै पनि नायक हुन सक्छ, त्यो परिवेशमा पनि नबजे आउन सक्छ, अथवा कहिले काहीँ रेडियोमा अब केही प्राविधिक समस्याले गर्दा पनि नबजेको हुन सक्छ, होइन? नत्र हाम्रा प्राविधिक साथी शारदा बास्कोटा हुनुहुन्छ, त्यहाँका स्टेशन म्यानेजर मनोज याकथुम्बा हुनुहुन्छ, उहाँहरूले चाहिँ कार्यक्रम एकदमै बजाउने एकदमै भनौँ न भरपूर प्रयास गरिरहनु भएको हुन्छ, होइन? आउनु भएको थियो मुना खड्का, उहाँसँग कुराकानी गरिसकेका छौ। साथीहरूलाई सम्झिन पाइन्छ तर उहाँको फोन काटिएको छ। पालो तपाईँको हो, फोन गर्नुहोला 9868 60 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ, फोन डायल गर्नुहोला। यति बेला अर्को एउटा म्यासेज लिन्छु म, म्यासेज लिइसकेपछि फोन कल लिनेछु। उहाँले लेख्नुहुन्छ, गौमाया सोनी सुर्खेतबाट कार्यक्रम सुनिराखेको छु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ गौमाया सोनीलाई। अर्को फोन कल लिन्छु म, कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्ते
0: दाई, हलखबर तपाईँको?
2: ठिकै छ भन्नुपर्छ, मौसमको बारेमा हल्का घाम लागिरहेछ भन्नुपर्छ, तपाईँ के छ खबर?
0: हाम्रो पनि एकदम ठिक छ, काममा आउनु भएको छ। यति बेला के गर्दै हुनुहुन्छ नि?
2: यो समयमा त घाँस काट्दै हुनुपर्छ।
0: घाँस काट्दै हुनुहुन्छ होइन?
2: हजुर।
0: के छ गाई बस्तुहरू कतिको पाल्नु भएको छ?
2: गाई गोरु बाख्रा छ।
0: ल, आज कार्यक्रममा आउनु भएको छ, आज के छ कार्यक्रम प्रति तपाईँको अपेक्षा के छ कार्यक्रम सुन्दै गर्दाखेरि?
2: कार्यक्रमको बारेमा भन्नुपर्दा कार्यक्रम मजै लाग्छ, मलाई राम्रै लाग्छ, होइन? अब हाम्रो भोत्रे एफएम चाहिँ बन्द भएको कारणले अलिक चिन्ता लागिरहेछ, नभए हाम्रो भोत्रे एफएममा आउँदाखेरि प्रोग्राम राम्रै लाग्थ्यो, अब प्रोग्राम आज राम्रै हो। अनि अब हाम्रो यो लाली गुराँस चाहिँ घरमा टिप्दैन, अब घरदेखि अलिक टाढा जानुपर्छ, त्यही भएर अलिक टाढा घरदेखि 10-15 मिनट थियो, त्यही भएर आज यसो हेर्छु आउँदो रहेछ र कल गरेको भन्नुपर्छ।
0: ए, भनेपछि पहिला रेडियो भोजपुरमा कार्यक्रम प्रसारण हुने बेलामा चाहिँ राम्रो थियो, होइन? राम्रोसँग प्रश्न सुन्न पाउनुहुन्थ्यो, आजभोलि रेडियो रेडियो भोजपुरको प्रसारण सेवा बन्द भएको छ, त्यसले गर्दाखेरि तपाईँहरूले कार्यक्रम लोकसारथी सुन्न पाउनु भएन, राम्रोसँग सुन्न पाइराख्नु भएको छैन, होइन?
2: हजुर, अब भनौँ फागुनदेखि यो सुन्न थालेको हो, जलजलाइसन जोडेर अब सुन्न थालेको, ठ्याक्क अब बन्द नि भयो भोजुरेसन, भोजुरेसन बन्द भएपछि अब लालीगुराँस खासै बढ्दैन घरतिर, अनि त्यही भएर घरदेखि अलिक टाढा जानुपर्छ लालीगुराँस सिकाउनुको लागि, त्यही भएर त्यस्तो भइरहेछ भन्नुपर्छ दाई।
0: तपाईँको घरतिर धनकुटाको रेडियो लालीगुराँसले अलि भेटाउँदैन, होइन?
2: हजुर, खासै टिप्दैन, अलिक टाढै जानुपर्छ, टाढा भने 10-15 मिनट मासतिर एकचालो जानुपर्छ।
0: के छ तपाईँको घरतिर प्रश्न टिप्ने कुनै कुन रेडियो छ नजिकमा, कुन कुन रेडियोहरू टिप्छ?
2: हाम्रोमा घर छेउमा टिप्ने भनेको शान्तिपुर एफएम अनि सप्तको शिविर इतहरी अनि महानगर एफएम विराटनगर छु रेडियो नेपाल
0: लगायतका रेडियोहरू टिप्छ होइन ल ठिक छ कार्यक्रममा आउनुभयो तपाईँलाई हामी सुन्नका लागि सहज वातावरण सकेसम्म बनाउने प्रयास गर्नेछौ बन्यो भने बनिहाल्यो बनेन भने रेडियो लाली गुराँसबाटै भए पनि कहिले काहीँ भए पनि कार्यक्रम सुन्नुहोला रेडियो आफ्नो एफएम पनि भोजपुरमा त टिप्नु पर्ने हो होइन र रेडियो आफ्नो एफएम 104.8 मेगाहर्ज उखलढुङ्गाको
2: खोइ दाई हाम्रोतिर त टिप्दैन अरू ठाउँमा अब भोजपुर जिल्ला भयो टिप्छ होला तर हाम्रो गाउँमा चाहिँ टिप्दैन है
0: ए ल ठिक छ कार्यक्रममा आउनुभयो हामी तपाईँको यो सुझावलाई त्यहीको अब कुन रेडियो हुन्छ हामी सहकारी गरेर तपाईँहरूलाई सुन्ने सुनाउने वातावरणको सृजना गर्नेछौ अहिलेको लागि साथीहरूलाई थोरै साथीहरूलाई सम्झिन पाउनुहुन्छ
2: ए हस् हुन्छ फर्स्टमा त तपाईँलाई जलजाल यसले बोलिनुलाई धेरै सम्झना मिसनाए भन्न चाहन्छु
0: धन्यवाद
2: सुन छ अनि आज दिन मनाउनु हुने अङ्कल प्रेम कार्कीलाई जन्मदिनको लाखौँ लाख शुभकामना हार्दिक बधाई यो अङ्कल भन्न चाहन्छु अनि साथीहरू सम्झिनु पर्दा स्टार्डियममा हुनुहुन्छ नि स्पेसियल गेस्ट कमिङमा छु लगायत एम्पल कसिरा आशिष मेन बस्छु लगायत जतिले कलमतिर बस्ने सबैलाई भन्नु भाइ भाइ ल तर
0: नमस्ते म संगीता मगर खोटाङबाट आफ्नो एफएमबाट कार्यक्रम सुन्दैछु कार्यक्रममा सधैँ राम्रो लाग्छ दाई भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ र अब एकजना साथीको कल लिन्छौ त्यसपछि एउटा गीत राख्छौ विशेष गरी विष्णु खत्रीको आवाजमा रहेको एउटा गीत छ होइन बर्खा लाग्यो झौकिरी करायो भन्ने गीत छ त्यो गीत खोजिराख्नका लागि हाम्रो प्राविधिक मित्रलाई आग्रह गर्दै अब अर्को साथी आउनु भएको छ म उहाँलाई लिन्छु नमस्कार हजुर
3: नमस्कार हजुर
0: को बोल्नुभयो कहाँबाट नाम अलिक बुझिएन तपाईँको आवाज अड्किएर आयो हजुर
3: तेजबहादुर बस्नेत भन्ने मान्छे बोले तपाईँसँग धेरै पल्ट कल गरेको मान्छे
0: कुन ठाउँ तेह्रथुमबाट रेडियो मेन्सान एफएमबाट सुन्नुभयो अनि कार्यक्रममा आउनु भएको छ यति बेला के गर्दै हुनुहुन्छ बसिरहनु भएको छ है मेरो आवाज सुन्दै बसिरहनु भएको छ होइन अब लाखौं श्रोताहरूले तपाईँको आवाज पनि सुन्दै हुनुहुन्छ त्यही त नि हुन्छ कार्यक्रममा आउनु भएको छ आज कुन के छ तपाईँको अपेक्षा कार्यक्रम लोकसारथी सुन्दै गर्दाखेरि तपाईँलाई भन्नुपर्ने केही कुराहरू होला नि
3: लोकसारथी सुनिरहँदाखेरि
0: भन्नुहोस् भन्नुहोस् हजुर तेजजी भन्नुहोस् त
3: हजुरको आवाज सुन्नाले म आखिर भएर बसिरहेको
0: हुन्छु
3: अनि एउटा कुरा कस्तो लाग्छ त भन्दाखेरि तपाईँ रोल्पाबाट गर्नुहुन्छ होइन जङ्गली भनेको पनि पाएको
0: रोल्पा
3: अन्त यहाँ तपाईँले यो पूर्वतिर सल्लङ यो यो रेडियो बजिरहँदाखेरि पूर्वतिर भाषा चाहिँ तपाईँले कमै मात्रै बजाउनुहुन्छ सुनिँदैन कारण किन अन्त भेदभाव गरे जस्तो लाग्छ मलाई
0: भेदभाव त होइन तर हामीले पूर्व अब पूर्वतिरको पश्चिमतिरको गीत राख्दै गर्दाखेरि हामीले कतिपय पूर्वेली गीतहरूको बारेमा जानकारी हुँदैन होइन त्यसको लागि हामी सकेसम्म समेट्ने प्रयास गरेका हुन्छौ तर पनि हामीलाई जानकारी भएसम्म जानेसम्म हामी पूर्वेली गीत संगीतहरूलाई पनि समावेश गर्न खोजेका हुन्थ्यौ र खोज्ने पनि छौं होइन त्यसरी हामी भेदभाव गर्न खोजेका होइनौ त्यति हामीलाई जानकारी नभएर पनि हो हामी यो पनि हामी स्वीकार्नुपर्छ किनभने हामी पश्चिम पश्चिमका पऱ्यौं पूर्वेली गीत संगीतहरूको बारेमा त्यति हामीलाई जानकारी नभएर पनि हो है त
3: होइन अहिले युट्युबको जमाना छ तपाईँले जानकारी नभएर त होइन अब त्यो अब साह्रो होला अथवा जानकारी नभएर ठिकै छ धन्यवाद कस्तो लाग्छ नि अब तपाईँले तपाईँको बोलीमा मिठास त्यति राम्रो देख्दैन मान्छेले के भन्नु के भन्दाखेरि झट्टै फोन काटिदिनु अनि तपाईँले रोकिदिनु सबै यस्तो थियो आज पो यस्तो भएन भन्दाखेरि कहिले कहिले त्यस्तो नि हुन्छ उताहरूले आज मैले रेडियो सुनिराखेको छु होइन र आजको कार्यक्रम के थियो भन्दा उसलाई सुझाव नगरिकन त्यसो भए फोन काट्नु है तपाईँ राख्नु है तपाईँ थप दिनुहुन्छ त्यो पनि अब त्यति राम्रो लाग्दैन जलवायु भनेको नि यो देशभरि बच्दो रहेछ कुरा बुझ्दाखेरि देशभरि नै बन्ने रेडियो रहेछ देशभरिको श्रोताहरूले सुन्ने ठाउँमा अलिकति त्यति छिटो चाहिँ क्लारिफाई गर्न
0: ल तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँको अपेक्षाको लागि केही साथीहरूको नाम लिनुहोस्
3: हजुर हजुर हजुर लगायत सबै साथीहरूलाई
0: हुन्छ धन्यवाद नमस्कार टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँको अपेक्षाको लागि उहाँलाई धेरै धेरै धन्यवाद दिन्छु हामीले भेदभाव गरेका हुँदैनौ होइन पूर्वेली लोकभाका पश्चिमेली लोक भाका हामीले पश्चिमेली लोक भाका पनि त बजाएका हुँदैनौ नि देउडा भाकाहरूलाई पनि हामी बजाएका हुँदैनौ र यी भनेका जुन जति पनि हामीले लोक भाकाहरू बजाएका हुन्छौं यी भनेका सबै भेगमा सबै भूगोललाई समेट्ने लोक भाकाहरू हो अनि अर्को कुरा तपाईँको चाहिँ हरेक कार्यक्रमको आफ्नै एउटा नियम हुन्छ त्यो नियमभित्र हामी पनि बाध दिनुपर्ने हुन्छ र बाध दिनौ भने फेरि तपाईँहरूबाटै उहाँलाई यस्तो किन गर्नुभयो भन्ने गुनासो आउँछ कार्यक्रमको उद्देश्य के हो भने रेडियो सुन्ने बानीको विकास गरौं रेडियो कार्यक्रमलाई माया गरौं हामीले सुरुदेखि नै भनेका हुन्छौं कार्यक्रम रेडियो यदि तपाईँले कार्यक्रम सुन्न पाउनु भएन भने रेडियो सुन्ने साथीलाई पालो दिनुहोस् होइन कतिपय धेरै साथीहरूले फोन लगाउन पाइराख्नु भएको हुँदैन कतिपय साथीहरूलाई हामीले कार्यक्रमको बारेमा जानकारी दिँदै गर्दा पनि उहाँहरूले चाहिँ भनौँ न सहभागिता जनाउनै सक्नुहुन्न कतिपयलाई ल लोकगीत गाउनुहोस् भन्दाखेरि आधुनिक गीत गाइदिनुहुन्छ यो पनि त छ नि होइन यसरी हामी फोन काटेका हुन्छौँ अन्यथा हामी तपाईँलाई कार्यक्रमको नियम अनुसार सहभागिता हुँदा हुँदै कहिले पनि फोन काटेका छैनौ यो कुरामा तपाईँ ढुक्क हुनुहोला भन्दै अब एउटा गीत राख्छौं गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि गीतपछि फेरि आउँछौं

0: योगी पुष्प तपाईलाई फेरि पनि स्वागत छ। विष्णु माझी र सुन्दरमणि अधिकारीको आवाज थियो यो। मैले अघि विष्णु खत्री भनेको थिएँ तर विष्णु माझी हो है। विष्णु माझी र सुन्दरमणि अधिकारीको आवाजमा तपाईँको लागि हामी गीत सुनाइसकेका छौं र तपाईँको अपेक्षाको बारेमा आज कुराकानी गरिराखेका छौं। कार्यक्रम लोकसारथीमा यदि बेला साथी हुनुहुन्छ म स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: को बोल्नुभयो? कहाँबाट?
1: सुनिल स्मृति गाउँपालिकाबाट। अनराम अविरल महर।
0: अनराम अविरल महर बोल्दै हुनुहुन्छ। के छ अनराम अविरल महरको हालखबर?
1: हजुर मेरो एकदमै पनि ठिकठाक छ दाजु। अनि तपाईँहरूको के कस्तो छ सुनाउनु?
0: हाम्रो पनि एकदम ठिक छ। के गर्दै हुनुहुन्छ यति बेला?
1: हजुर यतिखेरको समयमा बसिरहेको भनौँ, कार्यक्रम सुन्दै बसिरहेको है।
0: कार्यक्रम सुन्दै बस्दै हुनुहुन्छ होइन?
1: हजुर हजुर
0: हुन्छ। कार्यक्रममा आउनु भएको छ आज। के छ तपाईँको कार्यक्रम लोकसारथी प्रतिको तपाईँको अपेक्षा के छ?
1: लोकसारथीको अपेक्षा चाहिँ मेरो अलिकति धेरै नै रहेको छ, ताकि यसले कुरो चाहिँ ताकि श्रृङ्खला चाहिँ अलिकति जुन हुनुपर्ने श्रृङ्खला चाहिँ भएन, जुन कार्यक्रम चलाउने श्रृङ्खला केही हप्ता अगाडि राखेको थियो मैले फेसबुकमा हेरेको, तर मैले सुन्दाखेरि चाहिँ ताकि त्यो श्रृङ्खला चाहिँ भएन होइन, एकदमै पनि त्यो श्रृङ्खला चाहिँ अलिकति बढाउनु पर्यो होइन, त्यो धेरै श्रृङ्खला एक दुईवटा श्रृङ्खला चाहिँ बढाउनु पर्ने भयो। ताकि लोकसारथी कार्यक्रम एकदमै राम्रो छ, किनकि चार बजेदेखि पाँच बजेसम्म हामीले एकदम ढुक्क साथ सुन्न पाउँछौँ, यो चाहिँ एकदम खुसीको कुरो। त्यही माथि अलिकति कार्यक्रमहरूको चाहिँ फेरबदल चाहिँ हुनु पर्यो, अलिकति श्रृङ्खला फेरबदल हुनु पर्यो पहिलो कुरो। र
0: कुन कुन श्रृङ्खला फेरबदल हुनु पर्यो भन्नु त?
1: हजुर हजुर कार्यक्रमको चाहिँ अलिकति श्रृङ्खला चाहिँ फेरबदल हुनुपर्छ। जस्तो शुक्रबार कार्यक्रम चलाउने श्रृङ्खला थियो कुनै समय कुनै के थियो, तर ताकि कुनै अब त्यो चाहिँ अलिकति भएन है, दुई तिनवटा श्रृङ्खला चाहिँ परिमार्जन गर्नु पर्यो होइन श्रृङ्खला अनुसार। र दोस्रो कुरो चाहिँ यो फोन काट्ने धेरै भएको छ, साथीहरूले पनि जिस्काएको हुनसक्छ अथवा तपाईँले पनि यो फोन काट्ने चाहिँ धेरै नै भयो। अनि यो साथीहरूको नाम लिइराख्ने क्रममा एउटा साथी चाहिँ एउटा साथीको नाम लिने र अर्को साथी यसको ठाउँबाट साथी आउनुभएको थियो भन्ने मात्र हुन्छ, तर साथीको नाम लिने चाहिँ यो चाहिँ भएन। र कार्यक्रमको चाहिँ एकदमै यो कार्यक्रम मैले यति नराम्रो भन्न खोजेको होइन, कार्यक्रम चाहिँ लोकप्रिय बनाउनु पर्छ, हामीले पनि राम्रो बनाउनु पर्छ र यस कार्यक्रमलाई चाहिँ यति लोकप्रिय बनाउनु पर्छ कि ताकि धेरै रेडियोबाट बोझ्छ, तर बोझे जस्तो चाहिँ हुनु पर्यो, अझै लोकप्रिय चाहिँ हुनु पर्यो, अझै भइरहेको छैन। लोकसारथी चाहिँ सबैको साथ चाहिँ पाइरहेको छैन, यो कार्यक्रमले चाहिँ पाउनु पर्ने अवस्था हो तर अझै पनि पाइरहेको छैन। यो लोकसारथी कार्यक्रम पहिला तपाईँले डाङबाट चलाउँदाखेरि नै मैले सुनिरहेको, तर हुनुपर्ने चाहिँ अलिकति भएको छैन व्यापक मात्रामा। रेडियो त थुप्रै रेडियोबाट प्रसारण गर्नुहुन्छ होइन, कतैले बजाउँछन् कतैले बजाउँदैन, प्रायः जस्तो रेडियोबाट बस्ने नै गर्छ, तर लोकसारथी चाहिँ अझै पनि हुन सकेको छैन। लोक सङ्गीतको कार्यक्रम अगाडि एउटा पूर्वको साथीले भन्नुभएको थियो, पूर्वका गीतहरू बोजेन भनेर उहाँले गुनासो गर्नुभएको थियो, किनकि पूर्व धेरै क्षेत्रमा अलग अलग भाषाहरू बोज्ने गर्छ, त्यो पनि बिस्तारै समेट्ने कोसिस गर्नुहोला, प्रश्नमा ल्याउने कोसिस गर्नुहोला, र साथीहरूले पनि अलिकति त्यो मात्रामा हुन सकिरहेको छैन कार्यक्रमको चाहिँ। र फेरि त मैले अर्को कुरा भन्नुपर्दा चाहिँ यो लोकसारथीको ब्याक टोन बिचबिचमा बोजिरहेको छैन, कार्यक्रम साथीहरूले अलिकति बिचबिच ब्याक म्युजिक टोन बोजिरहेको छ, एकदमै आफूले पनि सुन्न मजाको हुन्छ, अलिकति त्यही अनुसारको कुरा अलिकति मिठास पाराले बोल्नु पर्यो होइन, तपाईँ मैले मिठास पाराले बोल्नुहुन्न भन्न खोजेको होइन, अझै मिठास पाराले बोल्नु पर्यो कार्यक्रमलाई। केटा साथीहरूसँग अलिक कम बोलेको जस्तो पाइन्छ, केटी साथीहरूसँग अलिकति धेरै कटाकटी बोलेको जस्तो पाइन्छ, सबैसँग एकै हिसाबले बोले, कार्यक्रमलाई लोकप्रियता बनाऊ, श्रृङ्खलाहरू परिमार्जन गरौँ। र दोस्रो कुरो चाहिँ यो ब्याक म्युजिक टोन चाहिँ पुरानो लोक सङ्गीतहरू चाहिँ धेरै गीतहरू छन्, गीतहरू धेरै छन्, म्युजिक ट्र्याकहरू म्युजिक टोन चाहिँ अलिकति चेन्ज गर्नु पर्यो जस्तो लाग्छ। मैले ताकि त्यो नराम्रो भन्न खोजेको होइन, लोकसारथीलाई देशैभरिबाट धेरै लगभग जिल्लाहरूमा प्रसारण गर्नुहुन्छ, प्रसारण गरेको अनुसार गरे जस्तो चाहिँ हुनु पर्यो, लोकप्रिय चाहिँ बनाउनु पर्यो सबै।
0: हुन्छ तपाईँको अपेक्षाको बारेमा जानकारी दिनुभयो, धेरै धेरै धन्यवाद छ तपाईँलाई। र लोकसारथी कार्यक्रम लोकप्रिय हुनु पर्यो भन्ने खालको जुन तपाईँको यो धारणा छ, तपाईँको धारणाको लागि धेरै धेरै धन्यवाद छ। र दुई तिनवटा श्रृङ्खला परिमार्जित गर्नु पर्यो त भन्नुभयो, तर कुन कुन श्रृङ्खला कसरी परिमार्जित गर्नु पर्यो भन्ने तपाईँको आएन कि, एउटै कुरा तपाईँले दोहोऱ्याउनु भयो होइन?
1: हजुर हजुर
0: त्यो कुरा पनि त आउनु पर्यो नि. अब परिमार्जित गर्नु पर्यो भन्दै गर्दा के परिमार्जित गर्नु पर्यो भन्ने कुरा पनि तपाईँहरूले जानकारी दिनु पर्यो नि त, होइन?
1: हजुर हजुर, एकदम बढी यो तपाईँले कार्यक्रम चलाउने चाहिँ यो हटाउनु भएको छ, यो चाहिँ निरन्तरता लिनु पर्यो. ट्याक्निकमा तपाईँकोमा धेरै अनुभव छ, होइन? साथीहरूलाई सिकाउनु पर्यो, होइन? साथीहरूले हामीले सिक्ने अवसर पनि चल्छ, त्यो चाहिँ मेरो पहिलो कुरो हो. र अरू बाँकी श्रृङ्खला एक दुईवटा परिमार्जन गर्ने अवस्था थियो, त्यो म सल्लाह सुझाव अवश्य पनि दिने नै छु. तर कार्यक्रम चाहिँ निरन्तरता थियो, सिक्नबारे कार्यक्रम चलाउने जसै थियो त्यो म अलिकति हामीले पनि चलाउनु मान्छ, छुट्टै साथीहरूले कार्यक्रम चलाउन मन लाग्छ. तपाईँको हामी कमी कमजोरी भयो भने तपाईँहरूले अनुभवीमा व्यक्तिहरू हुनुहुन्छ, हामीले पनि केही सल्लाह सुझाव दिउँ भन्ने पनि हुन्छ. त्यो कार्यक्रम
0: तपाईँको धारणाको लागि धन्यवाद. अहिलेको लागि केही साथीहरूको नाम लिनुहोस्.
1: साथीहरू सम्झिनु पर्दा तपाईँ लगायत रेडियो जलजला एफएमबाट जति पनि रेडियोहरूमा प्रसारण भइरहेका प्रविधिका संयोजनका मित्रहरूलाई, रेडियो जलजला एफएम 96.6 नभएर रेडियो देशैभरि सुनेर बस्नुभएका सम्पूर्ण साथीहरूलाई एकमुष्टमा सम्झिँदैछु. के नमस्कार.
0: नमस्ते. टेलिफोन सम्पर्कमा आउनु भएको थियो अनराम अविरल, उहाँले राम्रो सुझाव दिनुभएको छ. कार्यक्रम लोकसारथी मा लोकसारथी कार्यक्रमलाई लोकप्रिय बनाउनु पर्यो भन्नु भएको छ. ठिक छ, यो मैले मात्रै सम्भव गरेर सम्भव हुने कुरा पनि भएन. तपाईँहरू सबै हामी सबै मिलेर यो कार्यक्रमलाई लोकप्रिय कार्यक्रम बनाउने हो र श्रोताहरूको सहभागिता भयो र सबै साथीहरू रेगुलर रूपमा होइन सहभागिता जनाउनु भयो र तपाईँहरूको सक्रियता रह्यो भने कार्यक्रम चलाउने बसाईलाई पुनः निरन्तरता दिन सकिन्छ. हामीले पहिला कार्यक्रम चलाउने बसाई ल्यायौं, कार्यक्रम चलाउने बसाई ल्याइसकेपछि अनि फेरि केही समय बीचमा हटायौं र बीचमा हटाइसकेपछि फेरि ल्याउँदाखेरि साथीहरूको सहभागिता भएन, फोनै आइदिएन अथवा साथीहरूको सहभागिता नै भइदिएन. यदि त्यस्तो हो भने त श्रोता सहभागिता बिनाको प्रतियोगिता त सम्भवै हुँदैन नि, होइन? त्यता साथीहरूले पनि निरन्तर रूपमा सहभागिता जनाउनु भयो भने त मलाई पनि कार्यक्रम चलाउने बसाई ल्याउनका लागि एकदम मजा लाग्छ. तर प्रतियोगिता सहभागिता बिनाको प्रतियोगिता भयो भने त्यो प्रतियोगिता सञ्चालन गर्नुको कुनै पनि अर्थ रहँदैन. त्यसैले अब यसमा तपाईहरूको पनि महत्वपूर्ण भूमिका रह्यो भने यो कार्यक्रम पुनः आउन सक्छ, म तपाईँलाई विश्वास दिलाउन चाहन्छु. अर्को साथीको म्यासेज छ, सानो मगर हुनुहुन्छ, प्युठानबाट कार्यक्रम एकदमै राम्रो लाग्छ, सुन्दै रहेको जानकारी दिनुभएको छ. प्युठानबाट धेरै धेरै धन्यवाद ज्ञापन गर्छु. अर्को सहभागी हुनुहुन्छ, म स्वागत गर्छु. नमस्कार हजुर.
2: नमस्कार, म यता पाँचबाट युनिस लिम्बु.
0: युनिस लिम्बु, के छ युनिसजी खबर?
2: एकदमै ठिकठाक के छ भन्नुपर्छ.
0: के गर्दै हुनुहुन्छ यति बेला?
2: एकदम बसी बस्दैछ, कार्यक्रम सुन्दै भन्नुपर्छ.
0: कार्यक्रम सुन्दै कुन रेडियोबाट?
2: अहिले हामी ठ्याक्कै मेन्साम एफएमबाट सुन्दैछौँ.
0: ल, रेडियो मेन्साम एफएमबाट कार्यक्रम सुन्दै हुनुहुन्छ. हजुर, के छ कार्यक्रम लोकसारथी प्रति तपाईँको अपेक्षा?
2: लोकसारथी अब सुन्नुमा एकदमै राम्रै छ, होइन? अनि तर अलिकति समय चाहिँ अलिकति बढाइदिँदाखेरि राम्रो हुन्थ्यो. तर अब समय बढाउनुमा पनि अलिकति अघि तपाईँले ठ्याक्कै भर्खरै भन्दै गर्नुभएको जस्तो अब श्रोताको सहभागिता भयो भने चाहिँ अब बढाउने हो, होइन? त्यसले त होइन र अनि अब श्रोताको सहभागिता बढाउनलाई चाहिँ अब के गर्नुपर्छ भनेपछि चाहिँ अब तपाईँहरू सबै सरसल्लाह गरेर त्यहाँ मिडियाहरूसँग होइन सरसल्लाह गरेर चाहिँ अलिकति श्रोतामुखी कार्यक्रम अब निर्देशन सुन्ने खाले
0: होइन अन्य अन्य कार्यक्रमहरूमा त श्रोता सहभागिता भएको नै छ. मैले त्यो कार्यक्रम चलाउने बसाईको सन्दर्भमा कुरा जोडेको थिएँ, होइन? अन्य मतलब फेरि ठिक छ, अन्यमा त साथीहरूले हाम्रो त फोनै लागेन, पालै पाएन भन्नुहुन्छ. तर कार्यक्रम चलाउने बसाईमा जुन उहाँले भन्नुभयो शुक्रबार बसाईमा कार्यक्रम चलाउने बसाई राख्नु पर्यो, हामी राख्दै गर्दाखेरि कार्यक्रम चलाउन श्रोताहरूमा के हुँदो रहेछ भने म सक्छु कि सक्दिन भन्ने अलिकति भएर उहाँहरूले सहभागिता नजनाउनु भएको र त्यही श्रोता सहभागिता बनाउनको लागि हामीले यो बसाईलाई परिमार्जन गरेका थियौं. तर उहाँहरूले चाहिँ अझै त्यो सुन्न खोजिरहनु भएको छ, त्यो एकदमै राम्रो पक्ष हो. श्रोता सहभागिता भयो भने हामीलाई पनि त्यो कार्यक्रम चलाउने बसाई ल्याउन एकदमै सहज हुन्छ भन्न खोजेको हो.
2: त्यो मैले पनि सुने होइन त्यो तपाईँहरूको त्यो कार्यक्रम चलाउने होइन प्रोग्राम चाहिँ त्यो कति कति साथ च्यालिस अलिकति त्यसको उसमा उन् नहुँदो रहेछ क्या अब त्यसको अब कुन अब कसरी प्रस्तुत गर्नुपर्ने होइन त्यो अब जानकार नभएपछि चाहिँ त्यो अनुभव नभएको साथीहरूले चाहिँ अलिकति गाह्रो हुन्छ क्या गाह्रो हुँदो रहेछ
0: अनि
2: अब त्यहाँदेखि त्यो सहज हुनुलाई चाहिँ तपाईँले त्यहाँनिर अब तपाईँ जुन अब सञ्चालक त्यहाँको सञ्चालकज्यूहरू मिलेर अलिकति उहाँले सहजता तपाईँहरूले दिलाउनुपर्छ सहजता दिलाउनुले के गर्नुपर्छ भन्दाखेरि तपाईँहरू अलिकति नरम भइदिने क्या अलिकति नरम भइदिने किनभने अब अलिकति मिस्टेक भयो भने तपाईँहरूले फोन सबै काटिदिनुहुन्छ त्यस्तो अलिकति गर्नु भएन होइन अब कति अब कति कुरा त अब नियम भएर जान्छ नि अब र पनि अब अलिकति यो हुँदैन है भनेर उतैबाट भन्ने अब कार्यक्रममा त के आउँदैछ भनेपछि कतिले साथ थाहा नभए पनि फोन गर्दोरहेछन् क्या अनि थाहा फोन गर्दाखेरि चाहिँ अब तपाईँहरूले त्यहाँनिर अब यो कार्यक्रम आउँदैछ है आज अब तपाईँले थाहा छैन त यो कार्यक्रम आउँदैछ भनेर अनि त्यसरी अब साथ च्यालिस सहभागिता गराउनु सकिन्छ क्या अनि त्यहाँदेखि अब एउटा कहिलेको एउटा यो लोक कुन कार्यक्रम मैले सुन्दै थिएँ एउटा भविताको साथीले लोकगीत कार्यक्रम नै गाउँदै हुनुहुन्थ्यो होइन त्यो राम थापाको त्यो लाइब्रेरीलाई भन्ने लोकगीतै गाउँदै हुनुहुन्थ्यो तर तपाईँले त्यो यो लोकगीत आएको होइन भनेर काटिदिनु भयो त्यो गीत चाहिँ लोकगीतै हो क्या
0: त्यो कुन लाइब्रेरीलाई कुन गीत
2: त्यो राम थापाको हो लाइब्रेरीलाई गाउँघरका केटी सबैलाई भन्ने एउटा गाना छ क्या राम थापा
0: त्यो हामीले युट्युबमा सर्च गरेर हेर्दाखेरि तपाईँको चाहिँ न डिस्क्रिप्सनमा लोकगीत लेखेको छ न कहीँ पनि लोकगीत लेखेको छ भिडियोमा एकपटि भिडियोमा पनि लोकगीत लेखेको छैन कि त्यो त तपाईँले सर्जकले त्यो सर्जकको कमजोरी छान्छु मैले किनभने सर्जकहरूले पनि प्रश्नसँग लोकगीत भनेर खुलाइदिनु भयो भने सबैलाई राम्रो हुन्छ नि त होइन
2: हजुर त्यो हो त अब यसो रेडियो हामी चाहिँ हाम्रो त हुनु त हामी श्रोता भनेको सुन्ने नै हो होइन अब सुनेर त सल्लाह सुझाव दिने हो अब रेडियो नेपालमा सुन्दाखेरि चाहिँ अब लोकगीत कार्यक्रममा चाहिँ त्यो बज्दै थियो क्या त्यही भएर चाहिँ मैले यो लोकगीतै हो जस्तो लागेर चाहिँ मैले भनेको कि
0: ल यो तपाईँको सुझावको लागि धन्यवाद कतिपय यस्तो हुन्छ कि आजभोलि काममा हुन त त्यो पुरानै गीत हो पुरानै गीतमा पनि तपाईँको चाहिँ युट्युबमा अपलोड गर्ने बेलामा सर्जकहरूले हाम्रा जुन अपलोडकर्ता हुनुहुन्छ नि उहाँहरूले पनि कुन विधाको गीत हो भनेर क्याटेगोरी नछुट्याइदिने भावनाले यो मर्का मलाई मात्र होइन कतिपय अवस्थामा सबै साथीहरूले त्यो पढेको हुन सक्छ किनभने कतिपय धेरै साथीहरूले लोकगीत भनेर अन्य विधाको गीतहरू गाएको पनि उदाहरण छ कि हामीसँग हुन्छ हामी कार्यक्रमको ल भन्नुहोस् त
2: कतिले लोक अब त्यो चलचित्रको गीत होइन आधुनिकको गीत चाहिँ गाइराखेको मैले पनि सुनिरहेको छु म त अब कन्टिन्यू सुन्ने हो नि त रेडियो भनेको त हजुर हामी त सानैदेखि मिडिया सुन्ने हो होइन मिडिया सुन्दै हुर्केको हो सबै थाहा हुन्छ नि त त्यही भएर चाहिँ कतिले चाहिँ हुनु त हो अब आधुनिक गीत गाइदिन्छन् उनीहरूले चलचित्रको गीत गाएर त्यो लोकगीत भनिराखेको हुन्छ त्यसो त मैले सुनिरहेको छु
0: हुन्छ तपाईँको अपेक्षाको लागि धेरै धेरै धन्यवाद तपाईँ यस्तै सुझाव आओस् सल्लाह आओस् भनेर त हामीले बेला बेलामा यो तपाईँको अपेक्षा सुनिराखेका हुन्छौँ होइन
2: हजुर हजुर
0: हुन्छ तपाईँको अपेक्षाको लागि धन्यवाद केही साथीहरूको नाम लिनुहोस्
2: साथीहरूको नाम दिनुपर्दा चाहिँ अब यहाँ छेउमै रहने मेरो मिसेस सन्ध्या लिम्बुलाई र सम्पूर्ण मैले युनिस लिम्बु मैले चिन्दिनँ चिनिन्छ पहिल्यै भन्थ्यो हजुरसँग छुट्टु
0: नमस्ते युनिस लिम्बु आउनु भएको थियो आज हामी तपाईँको अपेक्षा सुनिराखेका छौँ र तपाईँका अपेक्षा कार्यक्रमप्रति धेरै हुन सक्छ किनभने कार्यक्रम मनपर्ने आफूलाई मनपर्ने कार्यक्रम आफूले सुनिरहने कार्यक्रम सुन्दै गर्दाखेरि यदि अपेक्षा भएन भने त्यो कार्यक्रम यदि कुनै पनि कार्यक्रमको यदि आफूले अपेक्षा गरिएन भने त्यो कार्यक्रम प्रतिको माया अलिकति घट्दै घट्दै जान्छ अरे त्यसैले अपेक्षा राख्नुपर्छ होइन त्यो अपेक्षा भयो भने त्यो अपेक्षा अभिव्यक्त गर्न पाइयो भने अनि बल्ल कार्यक्रम परिवर्तन पनि हुन्छ कार्यक्रम राम्रो पनि हुन्छ र कार्यक्रममा सबैको अपनत्व पनि हुन्छ त्यसैले तपाईँको अपेक्षा आजको कार्यक्रममा हामी लिइरहेका छौँ अर्को साथी हुनुहुन्छ म स्वागत गरे नमस्कार हजुर
3: हजुर सर नमस्ते नमस्कार
0: नमस्ते
3: टेकु
0: छेत्री तनहुँबाट के छ टेकुजी खबर तपाईँको
3: हजुर सर सब रमाइलै छ भन्नुपर्छ है
0: ठिक छ कार्यक्रममा आउनु भएको छ आज के छ तपाईँको अपेक्षा कार्यक्रम प्रति
3: मेरो अपेक्षा भन्नुपर्दा लोक सारथी पहिला त यो आफैमा लोकभाग बोकेको र समेटेको भारी प्रिय कार्यक्रम हो यो कार्यक्रम सम्पूर्ण साथीहरूको मन जित्न सफल
0: भन्नुहोस्
3: साँझको र फुर्सदिलो समय भएकोले सुन्नलाई समय मिल्छ पूर्वदेखि पश्चिमसम्म धेरै एफएम रेडियोहरूबाट जोडिएको हुँदा यो कार्यक्रम धेरै साथीहरूको पहुँचमा पुगेको छ र श्रोता साथीहरूको मन जित्न सफल एवं मनमुटुमा बस्न सफल भएको छ र हजुरको एक विशेष प्रोग्राम चलाउने शैलीका कारण मलाई लोकसारथी कार्यक्रम मनपर्नेको अपेक्षा प्रकट गर्न चाहन्छु र साथै बुधबार शनिबार एक बार जुन बार भए पनि एक बार प्रतिभा राख्ने र एक बार नयाँ अथवा पुराना गीतहरू सुनाउने मौका मिलेमा राम्रो हुन्थ्यो कि जस्तो पनि लाग्छ र धेरै ठाउँमा सुनिने भएको हुँदा धेरै भाषा भाषीका गीत बजाउनु पाए आज सुनमा सुगन्ध हुन्थ्यो कि जस्तो लाग्छ सर मलाई
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो तपाईँको अपेक्षाको लागि धन्यवाद केही साथीहरूको नाम लिनुहोस्
3: हुन्छ फर्स्टमा स्पेसली रूपमा हजुरलाई र रेडियो होली न्युजलाई र जहाँ जुन माध्यमबाट पनि धेरै रेडियो स्टेसनहरूबाट सुन्नुहुने मेरा सम्पूर्ण साथीहरूलाई सम्झाउँदै छुट्टिन्छु सर नमस्कार भाइ
0: नमस्कार अब म म्यासेज लिन्छु एउटा म्यासेज मलाई प्राप्त भएको छ उहाँले धेरै लामो म्यासेज लेख्नु भएको छ म त्यो म्यासेजको सार यो सार म तपाईँलाई भन्नेछु उहाँले उहाँको नाम के लेखेर पठाउनु भएको छ म हेर्दैछु है कार्यक्रम राम्रो लाग्छ कार्यक्रमको आफ्नै आफ्नै नियमहरू हुन्छ आर्यनिका राई धरानबाट कार्यक्रम राम्रो लाग्छ कार्यक्रमको आफ्नै आफ्नै नियम छ त्यो नियम अनुसार अगाडि बढ्नुहोला भन्ने भाव समावेश गरेर उहाँले आर्यनिका राई धरानबाट म्यासेज गर्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं तपाईँको यो म्यासेजको लागि र एकजना साथीको कल लिन्छौं त्यसपछि एउटा गीत कुनै अब पूर्वेली गीत बजाउ होइन किनभने साथीहरूले अब पूर्वेली गीत सुन्न पाइएन भन्ने खालको कुरा गर्नु भएको छ अब पूर्वेली गीत कुन बजाउने त एउटा मिलन लामाको असारे गीत छ खोज्नु होला असारे साङ भाइ मिलन लामा भनेर खोज्नु होला त्यो भेटिन्छ र त्यही गीत हामी तपाईँको लागि बजाउनेछौँ अर्को एकजना साथी हुनुहुन्छ नमस्कार हजुर
4: नमस्ते सर
0: को बोल्नु भयो कहाँबाट
4: म पाँचपर फिल्मबाट भाइबर शङ्कर मुखिया
0: चञ्चल मुखिया
4: भाइबर शङ्कर मुखिया
0: ए भाइबर शङ्कर मुखिया
4: हजुर हजुर
0: के छ शङ्करजी खबर कुन रेडियोबाट सुन्नुभयो
4: एकदम राम्रो ठिक छ अनि हजुरको के छ म मेन छाङबाट सुन्दैछु
0: ल तपाईँको अपेक्षा कार्यक्रमप्रति तपाईँको अपेक्षा के छ भन्नु त
4: मलाई कार्यक्रमको लोक सारा चिजहरू एकदम राम्रो छ हजुरको पनि कार्यक्रम सबै राम्रो छ है
0: अनि
4: हप्ताको दिन शुक्रबार बेलुकी 9 बजेदेखि 10 बजेसम्म नि एउटा कार्यक्रम रमाइलो ल्याउनु पाए हुन्थ्यो भनेको एउटा पुरस्कार 5,000 राखेर पनि हुन्थ्यो भनेको एउटा कार्यक्रम
0: शुक्रबार बेलुकी पनि एउटा रमाइलो कार्यक्रम हाम्रो प्रत्येक दिन गुड नाइट कार्यक्रम आउँछ त तपाईँको तापले जुनसम्म पुगेन क्या हो त्यो कार्यक्रम रेडियो धनकुटाबाट प्रसारण हुन्छ त्यो कार्यक्रम पूर्वको ए मेनस्यामबाट पनि बजाउनु पर्यो त्यो गुड नाइट कार्यक्रम होइन अब यो त गुड नाइटको लागि भयो कि यो त गुड नाइटको लागि भयो कि अब लोकसारथी कार्यक्रम प्रतिको तपाईँको अपेक्षा के छ
4: होइन सर मैले भनेको कि गुड नाइटको कि रमाइलो कार्यक्रम एकदम शान्ति भाषाको राख्छ राखेर त्यसो चलाउँदा हुँदैन भनेको नि यस्तो भोइसको तपाईँको नेपाली ताराहरू भन्ने जस्तो कार्यक्रम हुन्छ नि
0: होइन त्यो त भयो कि त्यो त भयो त्यो त मेनस्याम एफएमले त्यो कार्यक्रम उत्पादन गर्नुहोला त्यो कार्यक्रम ल्याउनुहोला मैले त यो कार्यक्रम जुन तपाईँले सुनिरहनु भएको लोकसारथी कार्यक्रम प्रतिको तपाईँको अपेक्षा के छ भनेको
4: त्यसमा त राम्रै छ है
0: ल राम्रै छ हुन्छ के भन्नुहुन्छ
4: हैन अब निजे गाउने के के पनि नि
0: हुन्छ अब अहिलेका लागि तपाईँलाई विदा गर्नुपर्ने हुन्छ केही साथीहरूको नाम लिनुहोस्
4: अब साथीहरूको नाम लिनु पर्दाखेरि प्रमुखको जितेन्द्र समान तेलाको नाम लिनु

0: बुझ्नु होला उहाँले मानिलिम्बु बुझ्नु भएछ भने लिम्बु भन्नु हुन्छ मुठा भन्नु होला भन्न चाहन्छु. अनि मेरो
1: नमस्ते. टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँले पनि आफ्नो अपेक्षा राखेर जानुभयो. उहाँले कार्यक्रम लोकसारथी भन्दा पनि अब रातिमै पनि एउटा कार्यक्रम ल्याउनु पर्यो भन्नुभएको छ. रेडियो मेन्स्याम एफएमबाट हाम्रो कार्यक्रम गुड नाइट प्रसारण हुँदैन होइन, नत्र त उहाँले पनि सुन्न पाउनुहुन्थ्यो कार्यक्रम. सायद त्यही रातिमा पनि कार्यक्रम ल्याउनु पर्यो, एउटा रमाइलो खाले कार्यक्रम भन्नुभएको छ होइन. हामी कोसिस गर्नेछौँ त्यो कार्यक्रम रेडियो मेन्स्यामबाट पनि बजाउनको लागि. अब गीत राख्छु भन्दै थिए तर अब 50 मिनट गइसकेका छ, अब विदा हुने बेला मात्रै गीत राख्छौँ हामीले. अन्तिम साथीसँग म कुराकानी गर्छु, अन्तिम साथीको अपेक्षा लिन्छौ र म्यासेज आएको छ भने म्यासेज लिन्छौ, त्यसपछि हामी कार्यक्रमबाट विदा हुन्छौ. यति बेला साथी नमस्कार.
2: तपाईँको
1: आफ्नो भएको मान्छे होइन, तपाईँलाई कार्यक्रमको सुरुदेखि जब रेडियो माला रानीबाट कार्यक्रम प्रसारण हुन थाल्यो त्यति बेलादेखि नै सुन्दै आउनु भएको मान्छे, तपाईँको अपेक्षा के छ?
2: कहिलेसम्मले ठिक छ दाइ, कार्यक्रमहरू बेलुकामा पनि लिनु पर्यो कि दाइ, जोइन हुनु पर्यो
1: बेलुका कहिले कति बजे आउनु भएको थियो? अनराम होइन, चेतनारायण लामसाल हुनुहुन्थ्यो क्या अरे गुल्मीबाट, उहाँले बेलुका पनि ल्याउनु पर्यो, सायद उहाँले बेलुकाको कार्यक्रम सुन्नुहुन्न जस्तो लाग्यो मलाई. कार्यक्रम गुड नाइट आउँछ है, सामुदायिक रेडियो स्काईबाट पनि प्रसारण हुन्छ, त्यसरी गुल्मीमा पनि तपाईँले सुन्न पाउनुहुन्छ कार्यक्रमलाई है. यो कुरा जानकारी गराए. अब दुईवटा म्यासेज छ, म म्यासेज वाचन गर्छु. हामीलाई लेख्नु भएको छ सञ्जीव मबुहाम तिराथुमबाट, कार्यक्रम सुन्दैछु भनेर म्यासेज गर्नु भएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु. अर्को म्यासेज छ हामीलाई लेख्नु भएको छ एलिना बिके हो, म मेन्साम एफएमबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ. तेराथुमबाट कार्यक्रम प्रत्येक दिन कार्यक्रम सञ्चालक फेरिँदै चलाउँदै गर्दा राम्रो होला भन्नुभएको छ, भन्नुभएको छ. तपाईँको अपेक्षाको लागि पनि धेरै धेरै धन्यवाद, तर यो कतिको सम्भव हुन्छ हुँदैन भन्ने कुरा म नआएको बेलामा अन्य साथीहरू अब आउनु हुनेछ होइन, आउनुहुनेछ. यदि यदि मनै भयो भने त मनै चलाउँछु कार्यक्रम चाहिँ होइन, किनभने पहिलादेखि नै कार्यक्रम म यदि रहेन भने अथवा कुनै कारण काम पर्यो भने अनि अन्य व्यक्तिलाई हस्तान्तरण दिने कुरा त छुट्टै भयो, तर प्रत्येक दिन कार्यक्रम सञ्चालक परिवर्तन हुँदै चलाउँदै गर्नु पर्यो भने चाहिँ यो कार्यक्रमको विषयवस्तुलाई त्यति यो विषयवस्तुसँग त्यति सम्बन्धित हुँदैन कार्यक्रम जहाँसम्म मलाई लाग्छ. लौदा अब एतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं. र मैले यति धेरै अपेक्षा, साथीहरूको यति धेरै अपेक्षा होला कार्यक्रमप्रति, यति धेरै अपनत्व लिनु भएको छ, यति धेरै माया गर्नुहुन्छ भन्ने कुरा मैले सोचेकै थिइनँ. माया त गर्नुहुन्छ कार्यक्रम भन्ने त मलाई लागेको थियो, तर यति धेरै माया गर्नुहुन्छ भन्ने कुरा मैले सोचेको थिइनँ. आज साथीहरूको माया यति धेरै पाइयो कि जहाँ माया हुन्छ त्यही अपेक्षा हुन्छ, जुन कार्यक्रमलाई अझै राम्रो बनाउनको लागि त्यो आफ्नो अपेक्षा यस्तो भइदिए अझै राम्रो हुन्छ भन्ने आफ्नो भावना समावेश गरिन्छ. त्यो कारणले गर्दाखेरि तपाईँको अपेक्षा सकारात्मक छन्, तपाईँका अपेक्षा, तपाईँका सुझाव, सल्लाह र प्रतिक्रिया धेरै उपयोगी छन् हाम्रा लागि भन्दै एतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु. कार्यक्रममा फोन गर्नुभयो त आफ्नो अपेक्षा प्रकट गर्नुभयो, तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु. हाम्रो आवाजलाई रेडियो सेटसम्म पुर्याएर साथ दिने रेडियो जलजलाबाट टेकमान विष्ट लगायतका सम्पूर्ण रेडियोका सम्पूर्ण प्राविधिक मित्रहरूलाई विशेष आभारका शब्दहरू व्यक्त गर्दै आजको लागि आवाजबाट म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु. तपाईँको बाँकी पल शुभ रहोस्. नमस्कार. रेडियो सुन्ने बानीको विकास गरौं, रेडियो कार्यक्रमलाई माया गरौं.

0: जलजला ट्रायल चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा दिउँसोको 4 बज्यो।
1: यस टाइम चेकका प्रायोजक दीर्घायु हस्पिटल।
2: समस्या पुराना रुगा खोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुल्ने वा झमझमाउने, हड्डीर हार्ड मांसपेशी वा बाथाई समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा प्राली तिलोस्तमा 5 मन रूपन्देही, फोन नम्बर 0171 562 459 र 9645

0: 88 2 32। रेडियो थाहा संचार 99.4 मा अबको प्रस्तुति
1: थाहा अपडेट।

बेलुकी 5 बजेको थाहा अपडेटमा दिनेशको नमस्कार। गृहमन्त्री सुदन गुरूङ सहित विभिन्न मन्त्रीहरूले आज भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टरमा पुगेर अवलोक गरेका छन्। लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता बादी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव त्यहाँ पुग्नु भएको थियो। भूमि व्यवस्था मन्त्री रावलले आवश्यक प्रक्रिया पूरा गरेर लाल पूर्जा दिएपछि आगामी दिनमा कसैले पनि औंला ठड्याउन नसक्ने गरी सरकारले काम गरिरहेको सुकुमवासी व्यवस्थापनका लागि केही समय लाग्ने उल्लेख गर्दै उहाँले सरकारले सुकुमवासीको दिगो समाधान गर्ने गरी काम गर्नाले सुकुमवासीका नाममा कसैले पनि राजनीति नगर्न आग्रह समेत गर्नुभयो। उहाँहरूले सुकुमवासीसँग छलफल समेत गरेर तत्कालीन र दीर्घकालीन व्यवस्थापन बारे सरकारको तैयारी बारे अवगत गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुमवासीलाई खरीबोट स्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। नेकपा मसाल निकट अखिल नेपाल युवक संघले काठमाण्डुमा सरकार विरूद्ध प्रदर्शन गरेको छ। आज काठमाण्डुको माइती घर मण्डलामा युवक संघले प्रदर्शन गरेको हो। सरकारले सुकुमवासीलाई उठीवास लगाएर जनविरोधी काम गरिरहेको प्रदर्शनमा सहभागी युवाहरूले आरोप लगाएका छन्। उनीहरूले प्रधानमन्त्री बालेन्द्र शाह, गृहमन्त्री सुदन गुरूङ विरूद्ध नाराबाजी समेत गरेका थिए। उनीहरूले बालेन सुदनको अराजकता, सुकुमवासी जनताको उठीवास, मलाई बोल्न दे सरकार, हत्यारा सरकार, मुर्दाबाद लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरेका हुन्। सरकारले व्यवस्थापन गर्ने भन्दै काठमाडौँ उपत्यका नदी किनारका सुकुमवासीलाई होल्डिङ सेन्टरमा राखेको थियो। घर भत्काउँदा आफ्नो साथमा केही सरसामान लिएर त्यहाँ पुगेका सुकुमवासीहरू होल्डिङ सेन्टर समेत डुबानमा पर्दा थप समस्यामा परेका छन्। राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाओ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईले बालेन्द्र शाह नेतृत्वको सरकारको आयु धेरै लामो नरहेको बताउनु भएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरी खटाएर नियन्त्रणमा लिई भक्तपुरको ठिमीस्थित घरमा छाडिएका उहाँले यस्तो दावी गर्नुभएको हो। प्रसाईले शाह नेतृत्वको सरकार दशैंसम्म मात्र टिक्ने बताउनुभयो। आज घरमै पत्रकार सम्मेलन गर्दै उहाँले यो सरकार जुन बाटो आएको थियो त्यही बाटो जाने बताउनु भएको हो। र सरकारले मनसूनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकारीय अभियानको तयारी थालेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसूनजन्य रोगको प्रकोप बढ़ने भएकाले रोकथाम र नियन्त्रणका लागि प्रतिकारीय अभियानको तयारी गरिएको जानकारी दिएको हो।

0: छ।
1: मैले एसएई र प्लस टू पास गरेको एक मात्र विद्यालय राप्ती गाउँपालिका दुई लालमतियामा रहेको लुम्बिनी प्रदेशकै स्थापित विद्यालय हो नि। सामुदायिक विद्यालय तर्फ एसएई मा दाङ प्रथम हुन सफल श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतियामा जाउन, त्यहाँ राम्रो पढाइ हुन्छ। विज्ञान, मानविकी, शिक्षा, आईटी लगायतका विभिन्न विषयहरू पढाइ हुन्छ क्या?
0: ए हो र, अब म त्यही जान्छु आईटी पढ्नका लागि।
1: वर्ष 2081 सालको एसईई परीक्षामा दाङ जिल्ला प्रथम हुन सफल। लुम्बिनी प्रदेशको राजधानीमा अवस्थित यस प्रदेशकै स्थापित सामुदायिक विद्यालय श्री आदर्श नमुना माध्यमिक विद्यालय लालमतिया दाङ एसईई 2081 सफल सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई हार्दिक बधाई एवं सफल भविष्यको कामना गर्दै 2082 सालका लागि कक्षा 11 विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा शास्त्र एवं सिटिई भिटीबाट मान्यता प्राप्त 3 वर्षे डिप्लोमा इन आईटी का सीमित सिटहरूमा भर्ना खुलेको व्यवहार सबैमा जानकारी गराउँछौ।
0: हाम्रा विशेषताहरू: दक्ष योग्य शिक्षक प्रशिक्षकहरूको टिम भएको पूर्वाधार सम्पन्न विद्यालय, गैर स्थानीय विद्यार्थीहरूका निम्ति अभिभावक संघको नियमित सम्पर्क र समन्वयको व्यवस्था, विज्ञान र आईटी का कक्षाहरू बिहानी 17 सञ्चालन गरिने।

0: जलजला बहुमुखी क्याम्पसमा नयाँ शैक्षिक सत्रको लागि भर्ना खुल्यो।
1: मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस एच जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पामा शैक्षिक सत्र 2083-84 लागि सन् 2026 ब्याचको स्नातक तह अन्तर्गत शिक्षा शास्त्र संकाय व्यवस्थापन संकाय र मानविकी संकायमा नयाँ भर्ना खुलेकाले प्लस टू पास गरेर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरूलाई समयमा भर्ना भई मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गर्दछौ।
0: पढ़ाई हुने संकाय र विषयहरू शिक्षा शास्त्र संकाय तर्फ अंग्रेजी नेपाली जनसंख्या व्यवस्थापन संकाय तर्फ लेखा शास्त्र वित्त शास्त्र बजार शास्त्र मानविकी संकाय तर्फ समाजशास्त्र अर्थशास्त्र अंग्रेजी र नेपाली प्रवेश परीक्षा र भर्ना सम्बन्धी विस्तृत विवरण आवेदन फारम वितरण 2083 तीन महिना 13 गते देखि 2083 चार महिना 29 गते सम्म प्रवेश परीक्षा 2083 पाँच महिना 3 गते भर्ना फारम 2083 पाँच महिना 4 गते देखि शुभारम्भ विद्यार्थी अभिमुखीकरण 2083 पाँच महिना 11 गते देखि कक्षा सञ्चालन 2083 पाँच महिना 15 गतेबाट दुब्बर दरखास्तका लागि विद्यार्थीहरूले आवेदन फारम http://103.140/129/9034 बाट डाउनलोड गरी संकाय र विषय अनुसार उल्लेख गरी बुझाउनु पर्नेछ।
1: आवेदन बुझाउँदा भाषालाई खिचेको फोटो ट्रान्सक्रिप्ट र चारित्रिक प्रमाण पत्रको प्रमाणित प्रतिलिपि बुझाउनु पर्नेछ। आवेदन फारम क्याम्पसबाट पनि प्राप्त गर्न सकिनेछ।
0: भर्ना सम्बन्धी आवश्यक जानकारीका लागि सम्पर्क फोन नम्बर
2: क्याम्पस प्रमुख ज्ञान बहादुर बुढा मगर
0: 9860819020 प्रशासन शाखा 9844900008 9868-63-90-40 लेखा शाखा 9847-86-32-60 कार्यालय टेलिफोन नम्बर 086-440-367 सबैको रोजाई भरपर्दो शैक्षिक गन्तव्य जलजला बहुमुखी क्याम्पस लिबाङ रोल्पा रोल्पाको गौरव रोल्पाको शान जलजला बहुमुखी क्याम्पस रोल्पा नगरपालिका लिबाङ रोल्पा।
3: मेरो अनुहारमा चाया पोतो अनि छालामा दाग पनि छ। कति क्रिम प्रयोग गरिसके सन्चो हुने होइन।
1: त्यही त नि, मेरो हालत पनि त्यस्तै त हो नि। यो रोल्पामा राम्रो क्रिम पाइने भएको हुन्छ
4: होइन। ए दिदी बहिनीहरू, के गन्थन मन्थन गरिरहनु भएको? तपाईँहरूको कुरा मैले सुनिसके। तपाईँहरूले क्विन केयर क्रिम कहिले प्रयोग गर्नु भएको छ? क्विन केयर क्रिमले छालामा रहेको चाया पोतो दागहरू सबै हटाउँछ क्या। यो त प्राकृतिक जडीबुटीबाट बनेको हुनाले एकदमै फाइदाजनक पनि छ।
1: तपाईँले भनेर मात्रै हुन्छ र रोल्पामा यो क्रिम पाइनु पनि त पर्यो नि।
4: हाम्रै लिबाङ रोल्पा टुडीखेलको अगाडि भएको सरला स्टोर देख्नु भएको छ कि छैन तपाईँहरूले? हो, त्यही पाइन्छ क्या। त्यहाँ जानुहोस् त, यो क्रिम प्रयोग गर्नुहोस् अनि आफ्नो सौन्दर्य झन बढाउनुहोस्। छालामा रहेको चाया पोतो दाग सबै हटाउनुहोस्।
1: सुन्दरता तपाईँको हेरचाह हाम्रो। प्राकृतिक जडीबुटीबाट बनेको यो क्रिमले छालालाई बनाउँछ नरम र चम्किलो। दाग धब्बा हटाउन मदत गर्छ। हरेक प्रकारको छालाको लागि उपयुक्त भएको। छालालाई पोषण दिने, कालोपन हटाउन मदत गर्ने, नरम मुलायम र चम्किलो छाला बनाउने। राम्रो छाला आफैमा आत्मविश्वासको प्रतीक हो। त्यसैले प्रयोग गरौ क्विन केयर क्रिम।
0: थप जानकारीका लागि हाम्रै दाङद्वारा उत्पादित तुलसी नेचुरल इन्डस्ट्रीको ब्रान्ड क्विन केयर क्रिम को आधिकारिक विक्रेता रोल्पा लिबाङका लागि सरला स्टोर रोल्पा नगरपालिका 4 रुडीखेल अगाडि लिबाङ रोल्पा प्रोप्राइटर सरला श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9848-51-234 ढिङ्ग्री प्युठानका लागि सपना ब्युटी पार्लर प्रोप्राइटर सपना श्रेष्ठ 9849-25-627 राम्रो आत्मविश्वासको प्रतीक हो। त्यसैले खोजी प्रयोग गरौं क्विन केयर क्रिम सबैका लागि सधैँका लागि।
5: गर स्वास्थ्य कार्यालय रोल्पाको खाद्य पदार्थमा प्रयोग भएको

0: निशुल्क पढ़ाई होने बारे अत्यंत जरूरी सूचना।
1: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकेडमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
0: भाषातर्फ अंग्रेजी, जापानीज, कोरियन भाषाका बेसिक देखि एडभान्स सम्मका कोर्सहरू,
1: कम्प्युटर तर्फ बेसिक, डिप्लोमा र एडभान्स डिप्लोमा,
0: शिक्षक सेवा आयोगका प्रावि, निमावि, मावि र शिक्षक लाइसेन्स,
1: लोक सेवा तर्फ खरिदार, नासु, महिला विकास निरीक्षक, पुरासो शिक्षा, गेम स्काउट, वन रक्षक, रेन्जर र संस्थान बैंकिङका सम्पूर्ण कोर्सहरू,
0: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी, असही, नेपाल आर्मी र अधिकृत क्याडेट,
1: असल र सफल जीवनका लागि लिनै पर्ने तालिमहरू, आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निङ तालिम, भाषण गर्ने कला, व्यक्तित्व विकास, जीवन जिउने कला, नेतृत्व विकास तालिम, मोटिभेसनल तालिम र आनन्द योग तथा प्राणायाम,
0: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको, अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने।
1: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडेमी दाङ प्राली, युट्युब र टिकटक आनन्द अकाडेमी दाङ, सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412।
0: विद्यार्थी भई आउनुहोस्, गुरु भई फर्कनुहोस्। आनन्द अकाडेमी घोराही दाङ।
2: मम्मी दाजु, क्यो म त खाना खान नि सक्दिन।
3: होइन, यो छोरीले के भन्छे, दाँत दुख्यो भनेर हैरान पारिसकी भने, जहाँ लगे पनि यसको दाँत कहिले ठिक नहुने भयो।
4: होइन ए भाउजू, तपाईँ आमा छोरी मिलेर के कन्थन मन्थन गरिरहनु भएको छ, भन्नुहोस् त, के पर्यो तपाईँलाई?
3: के हुनु नि बाबु, यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके। जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने होइन।
4: के न ठुलै समस्या होला भनेको त, जाबो यति कुराको लागि पो तपाईँहरू कन्थन मन्थन गरिरहनु भएको। अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न, त्यहाँ गएपछि त नानीको दाँतको समस्या हुन्छ।
3: ए हो र बाबु, यो कहाँनिर छ र बाबु, यसका सेवा सुविधाहरू के छन्?
4: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था, जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध, दाँत सफा गर्ने, बाङ्गो चिङ्गो दाँत मिलाउने, दाँत भर्ने, जरैदेखि दाँत भर्ने, बुद्धि बङ्गारा उखेल्ने, RCT गरेको दाँतमा खोल राख्ने, फ्लोराइड प्रिन्ट फिटर, सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने, निशुल्क दन्त चेक जाँच गरिने, दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने, दाँतमा तार लगाउने, भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने।
3: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक, घोराई 15 हस्पिटल रोड, डिमा हल, कुमारी बैंक अघाडि दाङ, शाखा नारायणपुर बुधौरा चोक, सम्पर्क टेलिफोन नम्बर 0825903350 र मोबाइल नम्बर 9858743122 र 9858743123।
4: B&B डेन्टल क्लिनिक, घोराही 15 दाङ।
5: मेरो लागि माइलका लागि त सुनसरी गाउँपालिका योमी मस्त र जरुरी सूचना। झुङ बेला खिम्री दे गरम ओबोतिरी जेउ बेला सुनो, भुरी कता ओचुरी जेउ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र सक्षेप्त ज सक्षेन्ना दे वातावरण मिलेने ल झेप्पा असर केने रि उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकेने सुनो, नाखार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सुनो, चाउसो खेलगेमा दुख
6: वन
5: जङ्गल सर मेरा आइबारी एमएल एमएला पोतर पोतरालाई पार जगे हटे
6: सलाई लाइटर सच्याउने चिज्राईजा र यामा पोल
5: पिकनिक वन भोज बाँसो छिन्नी मेले चाउसो सहीदेखि खेनाए वन जङ्गल ओसो छाम्ने चुरोट विधि ओरेको नै अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सभा विपद व्यवस्थापन समिति पोबाङ रोल्पा।

0: मेरो कपाल पनि झरिराखेको छ, लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
1: ए नानी, यता सुन त, तिमीलाई बाथ रोग भएको हुन सक्छ। यो सबै त बाथ रोगको लक्षणहरू हो नि।
0: ल, अब यो रोगको उपचार गर्नको लागि कहाँ जाने होला? कि त भुटान, कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
1: ल, तिमीलाई यति पनि थाहा छैन, बाथ रोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि। त्यहाँ त बाथ रोगको उपचार हुन्छ। बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
0: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
1: हजुर, हाम्रा सेवा तथा सुविधाहरू: भाँचिएमा, खोक्रो भई बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भई कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथ रोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथ रोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43-123, 98-478-070।
0: दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
2: मेरो लागि मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त जरुरी सूचना। झुङ बेला खेमरिदे गरम ओगोतिरी जेऊ बेला सुन थोरी कतास ओचुदुरी जेऊ आउ बेला क वन जङ्गल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये जिमी प्राकृतिक सम्पदा र सक्षेप्त जस खेम्नादे वातावरण मिले हेला खेप्पा असर किएने रि उमुल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानाले भने जलवायु परिवर्तन ल असर सकिने सुन माखार नामे ल भे लागिने सज जिमी जिमी लापरवाही सुन चासो खेलगेमा डुप को जन धने में खेपा छेती ताउ फोकाई
3: गेछो छानियाला बन्न लेलाकिने पुरा रङ्गे गाउँ पुराले चौसो खेल गिरे
2: वन जङ्गल सर मेरा आयुरी बाली एमएल एमए ओसो छानियाला हिउँसो पोतराले पार जगे रहते
3: सलाई लाइटर स्याउला मे सचाउने चिस्राले हुजा बाङ्जा र यामा देने पोल गेने या इतौ चिज र रहे वन जङ्गल याल के भाबा या
2: पिकनिक वन भोज बाको मे सचाउँछु छिन्ने मेले चौसो सैदे कि खेनाले वन जङ्गल ओसो छामी दैके बारी पो चुरोद विधि ओरे बनै कोबा
3: नाङथार नाम्ल निज्याउ वन उपभोक्ता समूह राई सामुदायिक बनी हो नि हामीले चाहिँ अनुगमन दिने व्यवस्था चाउसर गिरिए
2: गेछो छामेला खोलेर चाउसी खोलिए होलिदे तरिन गाई गेजो निकेलाई जु अब नजिरे बनाए गेम एल गेजो निकेमा लागे अरूले लायो के लागे
3: वन जङ्गल छ जुडिसी हो घेङबारी ल बाली नाली चिउला चिउली झ्याक्रा रस चाउसो छिनी ने चाउसो सैले के खेले
2: वन जङ्गल मेला दिखिनी पाँचजना खरनामदार मिलिदिए भने चानोजन मेघ यसैले
3: बतास उचलिजु बेला त झिझिमके कोटल मेघके सताङ्गीले हेन अक्षम छिन्ने मेघ चाउसके
2: मे लागि निताए गे मने गे बचिए सोनो अरूले मने गे बच्छ या
3: के छ थामला पोयाल मे लागि कि सन्किने गे छोटा ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनछरी गाउँपालिका गाउँ कार्यपालिका उनी कार्यालयले खबर गिरिए
2: अनुरोध सुनछरी गाउँपालिका वन वातावरण सहज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
4: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टै संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय चुलीचौर रोल्पा

आदरणीय रोल्पा वासी आमा बुबा दाजुभाई दिदी बहिनीहरू, रोल्पा नगरपालिकालाई सफा स्वच्छ र सुघर बनाउने अभियान अन्तर्गत आफ्नो घर आँगन वरिपरि सधैँ सरसफाई राखौ। अनावश्यक फोहोर गर्ने, घर निर्माणका सामग्रीहरू जथाभावी फाल्ने कामहरू नगरौं। व्यवस्थित तवरले पार्किङ गरौं। आफ्नो घर आँगन, घर अगाडिको बाटो, नालीहरू सफा गरौं। घरबाट निस्किएका फोहोर मैलालाई कुहिने र नकुहिने दुई प्रकारले विभाजन गरौं। फोहोरलाई सधैँ दुई प्रकारले बाँडेर फोहोर राख्ने भाँडामा राखौं। तपाईँको घर अगाडि नगरपालिका पालिकाको फोहोर संकलन गर्ने गाड़ी आयो भने संकलित फोहोरलाई तुरन्तै गाड़ीमा राखौं। याद राखौं, तपाईँ स्वच्छ हुनुभयो भने टोल सफा हुन्छ, टोल सफा भयो भने वडा र नगर सफा हुन्छ। तसर्थ सरसफाईमा विशेष ध्यान दिऊ। रोल्पा नगरपालिकाको कारणले

0: के तपाई पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ? यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्।
1: हजुर, हामी कहाँ पाइल्स, फिसर, फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ।
0: दिशा गर्दा रगत आउने, पी बग्ने, मलद्वार च्यातिएको, दिशा गर्दा मासु बाहिर आउने, मलद्वारमा मासु पलाएको, मलद्वार दुख्ने, पोल्ने, सिलाउने आदिको उपचार तथा परामर्श।
1: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर, कब्जियत, पेट दुख्ने, अमिलो पानी आउने, खान मन नलाग्ने र गानुगोलाको उपचार,
0: बाथरोग, युरिक एसिड, हाड जोड्ने दुख्ने, हात खुट्टा सुन्निने, झमझमाउने, कटकट खाने रोगको उपचार तथा परामर्श,
1: अनुहारको चाया पोतो, डन्डी फोर, दाग, सेतो तथा कालो दुबीको उपचार,
0: सेतो पानी बग्ने, यौनी चिलाउने, गन्धाउने पानी बग्ने, निसन्तान, मानसिक भय, दिमागको बोधोपन, निराशा, खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ।
1: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ।
2: सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर, जेसी चोकदेखि 100 मिटर पश्चिम तर्फ, न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ,
0: र खोराहीका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक खोराही दाङ।
1: सम्पर्क मोबाइल 9857821105,
0: 9479702802,
1: 9805982605
0: र 9910939940।
3: के तपाईँ स्त्री रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ
4: कि त हात जोड्ने तथा नसा रोग विशेषज्ञको खोजीमा पो हुनुहुन्छ कि
3: या बाल रोग विशेषज्ञको खोजीमा हुनुहुन्छ?
4: यदि त्यस्तो हो भने आउनुहोस् टाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही टाङमा।
3: गर्भवतीको चेक जाँच तथा शल्यक्रिया सेवा, महिनावारी अनियमितता, बाँझोपनको समस्या, यौन अङ्ग चिलाउने, बनाउने र पानी बग्ने, आङ खस्ने, तल्लो पेट दुख्ने, ढाड दुख्ने, पिसाब पोल्ने तथा छिनछिनमा पिसाब लाग्ने, पाछे घरको मुखको क्यान्सरको जाँच, स्टनको गाँठा गुठी र अन्य समस्या, सुरक्षित प्रसुति सेवा, पाछे घरको शल्यक्रिया तथा सम्पूर्ण चेक जाँच,
4: जसका लागि स्त्री रोग विशेषज्ञ डाक्टर गोमार बिमार हुनुहुन्छ।
5: शाहीद्वारा अनुहारमा चाया, कालो पोतो आउने, डन्डीफोर पुरानो, दाग, एलर्जी आउने, अनुहारमा चाउरीपना आउने, कुष्ठरोग, रुतो, बोटक्स आउने जस्ता समस्याको समाधान गरिन्छ।
3: गर्दन, ढाड, कम्मर दुख्ने, जोर्नी जाम भएको, युरिक एसिड बढेको, हड्डी भाँचिएको, शरीर लाटो हुने, झमझमाउने, नसा च्यातिएको, हात गोडा जोर्नी अरो हुने, हड्डी खिएको,
4: यदि यस्ता समस्याहरू छन् भने आउनुहोस् हामी कहाँ हुनुहुन्छ डाक्टर दुर्गा बेलवासे, हार जोड्ने तथा नसा रोग विशेषज्ञ,
5: जेनेरल मेडिसिन फिजिसियन डाक्टर संकल्प केसीद्वारा, फोक्सो, दम, थाइराइड, प्रेसर, पेट, कलेजो, बात, मृगौलाको उपचार, दीर्घ रोगको उपचार, उच्च रक्तचाप, मधुमेह र थाइराइड सम्बन्धी समस्याको सफल उपचार, डेङ्गु, टाइफाइड, निमोनिया र भाइरल ज्वरोको उपचार, मुटुको धड्कन बढ्ने, कलेजो सम्बन्धी समस्या, जन्डिस र मृगौलाको प्रारम्भिक रोगहरूको पहिचान, ग्यास्ट्रिक, कब्जियत, पेट दुख्ने र पाचन प्रणाली सम्बन्धी समस्याको उपचार, दम, खोकी, पुरानो छातीको संक्रमणको उपचार, टाउको दुख्ने, पिनास, नसा च्याटिएको र जोर्नी दुख्ने, रगत, पिसाब र अन्य परीक्षणहरू मार्फत सम्पूर्ण शरीरको नियमित चेक जाँच तथा रिपोर्ट परामर्श
3: फाउन्टौल, दुध नचुस्ने, निमोनिया, जन्डिस, दम, पेटको समस्या, छातीको समस्या, मस्तिष्क ज्वरो, पिभी, नाकबाट रगत बग्नु, जिउमा तथा घाँटीमा तिर्खा देखिनु, छारे रोग, मृगी, निमोनिया, रक्त अल्पता, हुटुको समस्या, बाल बालिकामा देखिने चिडचिडापन, छारे रोग, मस्तिष्क ज्वरो, बाथ रोग, माइग्रेन, ग्रोथ पेन, छातीको समस्या, दम, पिभी, जन्डिस, पेटको समस्या, बाल बालिकामा हुने सम्पूर्ण रोगको उपचार,
4: यदि यी सबै उपचार गर्नु परेमा आउनुहोस् हामी कहाँ हुनुहुन्छ बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल।
3: यी सबै समस्याको उपचारका लागि बेलैमा नाम दर्ता गराउनुहोस्,
4: जसका लागि मोबाइल नम्बर छ 9857443123, 9847076770 र ल्यान्डलाइन फोन नम्बर 0825916770।
3: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ, घोराही डाङ।

0: त्यही डालोमा होला दाना हालिदेऊ नानी।
1: खै योमा त दाना छैन, कहिलेदेखि भन्दा छौ दाना छैन कहाँबाट ल्याउने हो भनेर, तिमुराले चुन्ने काम नआउनु भने
2: हजुर, यदि तपाईँ पनि पशु पक्षी वा माछाको लागि सर्वोत्कृष्ट दानाको खोजीमा हुनुहुन्छ भने हामीलाई सम्झनुहोस्। हामी कहाँ ग्लोबल फिड का सबै खाले उत्कृष्ट दाना सुपथ मूल्यमा उपलब्ध रहेको छ। साथै बोइलर, लेयर्स वा गिरिराज चल्ला पाल्न चाहेमा पनि सम्पर्क गर्न सक्नुहुनेछ। प्रोप्राइटर रूपा गुरुङ, मोबाइल नम्बर 9848 50571 र 9858 24171। रूपा स्टोर, रोल्पा नगरपालिका 4, दिबाङ चुडीखेत, रोल्पा।
3: नगरवासीहरूका लागि रोल्पा नगरपालिकाको अनुरोध,
2: आफ्नो घर वरपर सधैँ सफा राखौ। तपाईँको घर नजिकै नगरपालिकाको फोहोर उठाउने गाडी आयो भने कुहिने र नकुहिने गरी दुई प्रकारको फोहोरको वर्गीकरण गरी विसर्जन गर्नुहोस्।
4: रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार, रोल्पा नगरपालिकाको लिबाङमा प्रत्येक आइतबार बिहान लाग्ने हाट बजारमा तरकारी किनमेल गर्न र उत्पादन गरेका कृषिजन्य सामग्रीहरू बिक्री वितरणका लागि जाने गर्नुहोस्।
2: जन्म, मृत्यु, विवाह, बसाई सराई, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता आफ्नो ओडाबाट 35 दिन भित्र अनिवार्य गर्ने गर्नुहोस्।
5: जथाभावी मदिरा पिउने, खुल्ला रूपमा बिक्री वितरण गर्ने कार्यले हाम्रो समाजमा खलल पुग्न सक्छ, तसर्थ नगरपालिकाले तोकेको कानूनी दायरामा रहेर काम गर्नुहोस्।
2: तपाईँका सन्ततिहरू कतै मदिरा पान, लागु औषध दुर्व्यसनीमा फसेका त छैनन्, उनीहरूको निगरानी गर्नुहोस् र यदि भेटिएको खण्डमा सचेतनामूलक कार्यक्रममा सहभागी गराउने, सम्झाउने, बुझाउने अभिभावकत्व निर्वाह गर्नुहोस्। यदि अटेरी गरेमा कानूनी कारवाहीको लागि प्रक्रिया अघि बढाउनुहोस्।
4: स्थानीय सरकारको राजस्व संकलनमा सहयोग पुर्याउनका लागि घर बहाल कर, व्यापारी कर, जग्गा तथा घरको कर, फोहोरको शुल्क, पानी विद्युतको शुल्क नियमित तिर्ने बानीको विकास गर्नुहोस्।
2: रोल्पा नगरपालिकाका कुनै पनि स्थानमा रहेर यदि कुनै पनि व्यवसाय गरिरहनु भएको छ भने नगरपालिकामा दर्ता गरेर मात्रै गर्ने गर्नुहोस्। यदि व्यवस्था गरेमा जरिवाना समेत हुन सक्दछ।
5: ओडाका हरेक विकास निर्माणमा साझेदारीको भूमिका निर्वाह गर्नुहोस्। यदि कुनै स्थानमा छल कपट अनियमितता भएको छ भने तुरन्तै खबरदारी गर्नुहोस्।
2: तपाईँको घरमा उत्पादन भएको दुग्ध नगरपालिकाको नगर डेरीमा ल्याउने र नगर डेरीबाट दुधका परिकारहरू किनेर खाने बानीको विकास गर्नुहोस्।
4: नगरपालिका भित्र रहेका महत्वपूर्ण स्थान, पर्यटकीय तथा धार्मिक क्षेत्रहरू, जनयुद्ध स्मृति भ्यू टावर, रक गार्डन, काली पोखरी, गुरुङ संग्रहालय तथा होमस्टे, मगर संग्रहालय जङ्कोट, जलजला पदयात्रा, स्याकाई र पोखरेली छेडा होमस्टे, गुरिल्ला मार्ग तथा बंकरहरू, दारबोट शहीद गेट, खुमेल शहीद गेट, लिबाङ टुडीखेल, माडीचौर रंगशाला, विभिन्न मन्दिरहरूको संरक्षण, प्रवर्धन र विकासमा सधैँ चासो गर्नुहोस्। खोला नाला, भौतिक निर्माण तथा कुनै पनि पर्यटकीय क्षेत्रमा जथाभावी फोहोर गर्ने काम नगरौं।
2: तपाईँ आफू पनि हिंसा नगर्नुहोस्। यदि तपाईँको घर वरपर कुनै अवांछित घटनाहरू घटिरहेको छ, समाजमा कुनै आपराधिक गतिविधि भइरहेको छ, कुनै पनि लैंगिक वा घरेलु हिंसा भइरहेको छ भने वडा, नगरपालिका वा जिल्ला प्रहरी कार्यालयमा तुरन्त खबर गर्नुहोस्। सभ्य समाजको निर्माण गर्नुहोस्।
5: रोल्पा नगरपालिकाको बारेमा कुनै पनि जानकारी सेवा लिनु परेमा www.rolpamun.gov.np को वेबसाइटबाट रोल्पा नगरपालिकाको सूचना केन्द्र, फेसबुक पेज, नगर प्रमुखको सचिवालय फेसबुक पेजबाट र नगरपालिकाको बडा पत्रमा राखिएका विभिन्न सूचना सन्देशहरू हेर्ने सुन्ने बानीको विकास गर्नुहोस्। यदि कुनै सुझाव वा गुनासो गर्नु परेमा सम्बन्धित निकायको सुझाव पेटिका, फेसबुक पेजको कमेन्ट बक्समा गएर सुझाव सल्लाह दिन सक्नुहुनेछ।
2: सुन्दर, सभ्य र समृद्ध रोल्पा नगरपालिका बनाउनका लागि हामी सबै लागौ।
4: रोल्पा नगरपालिका, नगर कार्यपालिकाको कार्यालय रोल्पा।
6: जति अस्पताल धाए पनि, जति धामी झाँक्री गरे पनि, कहिले निको हुने हैन
1: हैन के भाछ र तपाईलाई
6: के भन्नु र नानी भन्नै लाज लाग्ने मलाई त पाइल्सले साह्रै दुःख दिया छ
1: काका पनि यस्तो कुरामा पनि लाज मान्ने हो त अनि धामी झाँक्री गरेर बस्ने हो र भने
7: अरे काका यसको लागि त घोराले दाँत सहित गेटतिर रहेको विकल्प आयुर्वेदमा जानुहोस् न निको भइहाल्छ नि
8: हो यदि तपाईलाई पनि समस्या छ भने तपाईँकै सहर घोरानीमा विगत 15 वर्षदेखि आयुर्वेद क्षेत्रमा कार्यरत डाक्टर केशव नेउपानेद्वारा प्रत्येक दिन पाइल्स फिसर फिस्टुलाको बिना अपरेशन छारसूत्र विधिद्वारा सफल तथा भरपर्दो उपचार भइरहेको छ
9: हाम्रा सेवाहरू मलद्वारमा मासु पलाएको दिशा बस्दा मासु बाहिर आउने रगत आउने दुख्ने पोल्ने मलद्वारको वरिपरि घाउ खटिरा आउने पेट बग्ने चिलाउने लामो समयदेखि कब्जियत भएको पुरानो ग्यास्ट्रिक अल्सर भोक नलाग्ने तौल घटाउने बढाउने जन्डिस मधुमेह रुघा खोकी पिनास दम छातीको दाग युरिक एसिड पात जोर्नीको दुखाई हात खुट्टा झमझमाउने सुन्निने पोल्ने हड्डी खिएको यौन समस्या यौन इच्छामा कमी नहुने पिसाब फुल्ने छिनछिनमा पिसाब लाग्ने पिसाब रोक्न नसक्ने किडनीको पत्थरी उच्च रक्तचाप कोलेस्ट्रोल मानसिक रोग तनाव आदि डिप्रेसन माइग्रेन थाइराइड चाया पोतो डन्डी फोर सेतो दुबी दाग सोरायसिस कपाल झर्ने जस्ता सम्पूर्ण रोगको सफल उपचार गरिन्छ
8: यति मात्र कहाँ हो र हामी कहाँ जाड रक्सी सुरुती चुरोट छुटाउने औषधि पनि उपलब्ध छ
9: विस्तृत जानकारीका लागि सम्पर्क 082-563-803 98-65-44-83-83
8: विकल्प आयुर्वेद क्लिनिक घोराई दाङ सहित गेटबाट 50 मिटर पश्चिम लमही जाने गाडी लाग्ने ठाउँ नेर

ट्राफिक नियम को पालना करो, सवारी दुर्घटना बाट आफू बचो अरूलाई पनि बचाओ, मादक पदार्थ तथा लागू पदार्थ सेवन करी सवारी साधन न चलाओ, सीट क्षमता भन्दा बढी राखेर यात्रा नगरो, झुन्डिएर तथा छतमा बसी यात्रा नगरो, सवारी साधन चलाउँदा मोबाइल फोनको प्रयोग नगरो, सवारी चालक अनुमति पत्र प्राप्त गरेर मात्र सवारी साधन चलाओ, सवारी धनीहरूले चालक अनुमति पत्र प्राप्त नगरेका व्यक्तिलाई सवारी साधन चलाउन नदियो, लापरवाहीका साथ तीव्र गतिमा सवारी साधन नचलाओ, सवारी साधन चलाउनु पूर्व सवारी साधनको अवस्था ठिक छ छैन चेक जाँच गरेर मात्र सवारी साधन चलाओ, आफू यात्रा गर्ने स्थानसम्मको बाटो तथा मौसमको अवस्थाको बारेमा पूर्व जानकारी लिएर मात्र यात्रा गरो, सड़कमा राखिएका सड़क चिन्ह तथा संकेतहरूको पूर्ण पालना गरो, जेब्रा क्रसिङमा बाटो काट्ने पैदल यात्रीहरूलाई पहिलो प्राथमिकता दियो, जथाभावी ओभरटेक नगरो, लेन अनुशासनको पालना गरो, पैदल यात्रीले सड़कको दायाँ साइडको प्रयोग गरो, घुम्ती मोडहरू तथा सड़कमा रहेका खाल्डाखुल्डी समेतलाई ध्यान दिएर विशेष सावधानी अपनाई सवारी साधन चलाओ, अन्य सवारी साधनसँग प्रतिस्पर्धा नगरौ र ध्वनि प्रदूषण हुने गरी सवारी साधन नचलाओ। दुर्घटनाबाट जोगिनु जोगाउनु आम नागरिक सबैको दायित्व हो, ट्राफिक नियमको पालना गर्नु हामी सबैको साझा कर्तव्य पनि हो।

0: यिनी बद्दा पनि कराइरहन्छन्। यिनलाई सबै डेन्टल क्लिनिकमा लगिसके निको हुने होइन। अब जुन डेन्टल क्लिनिकमा लगे पनि मेरै बद्दाको दाँत हो भनेर डेन्टल क्लिनिकले चिन्ने बेला भइसक्यो, यिनको दाँत निको हुन्न।
1: यी भाउजूको पनि फतफताउने काम बाहेक अरू केही हुने भएन। मैले उहिलेदेखि भनिरहेको छु, पन्थी डेन्टल क्लिनिक अस्पताल रोड घोराईमा जानुहोस् अनि दाँतको सम्पूर्ण उपचार गर्नुहोस् भनेर मान्ने होइन। जे सुझै गर्नुहोस् तपाईँले।
0: ए हो र, त्यहाँ लगेपछि सन्चो हुन्छ त? यिनले फेरि गुटखा खाएको खाइ गर्छन्, के होला र निको?
1: पहिला लानुहोस् न, निको हुन्छ कि हुन्न भन्ने कुरा पन्थी डेन्टल क्लिनिकमा गएपछि थाहा भइहाल्छ नि।
0: हजुर, हाम्रा सेवा तथा सुविधाहरू, क्लिनिक सातै दिन खुल्ला रहने, निशुल्क दन्त परीक्षण गरिने, आधुनिक लेजर मेसिन द्वारा दाँत भर्ने, अल्ट्रासोनिक मेसिन द्वारा दाँतको सफाई गर्ने, दाँत तल्काउने, पोलिस गर्ने, दाँतमा सिसा भर्ने, चाँदी भर्ने, सिमेन्ट भर्ने, हिरा लगाउने, दाँतको डिजिटल एक्सरे गरिने, आरसीटी गर्ने, खराब दाँतलाई थाहा नपाई नदुख्ने गरी निकाल्ने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत फिक्स दाँत बनाउने, ग्यारेन्टीका साथ झिक्न नपर्ने गरी लगाउने, दाँतमा खोल लगाउने, दाँत रोप्ने, मुखमा पुरा सेट दाँत लगाउनु परेमा नयाँ प्रविधिबाट बनाउने, बाङ्गो तिङ्गो दाँतलाई सिधा बनाउने, दाँतको कस्मेटिक उपचार गर्ने, मुखमा घाउ खतिरा सेतो धब्बाको उपचार गर्ने,
1: लामो समयसम्म गुटका सुपारी पान खाई मुख खोल्न गाह्रो भएका बिरामीहरूलाई सफल उपचार गरिन्छ। मुखको हड्डी भाँचिएको, दाँत मुख तथा गिजा सम्बन्धी सामान्य तथा जटिल खालका रोगहरूको उपचारका लागि सदैव हामीलाई सम्झिनुहोस्। पन्थी डेन्टल क्लिनिक हस्पिटल रोड घोराही दाङ। थप जानकारीका लागि 0825623667 र मोबाइल नम्बर 9848557569। यता सुन्नुहोस् त, यस पन्थी डेन्टल क्लिनिक नयाँ व्यवस्थापनका साथ हाम्रो अर्को शाखा सिद्धार्थ गौतम नगर टोल रजना जाने चोक नजिकै सञ्चालनमा रहेको कुरा जानकारी गराउँदछौ। थप जानकारीका लागि उक्त शाखाको नम्बर 0825908709 सम्पर्क गरी थप जानकारी लिन सक्नुहुनेछ। आफ्नो दाँतको रक्षा आफै गरौं, प्रत्येक छ महिनामा दाँत चेकअप गर्ने बानीको विकास गरौं। जनहितका लागि पन्थी डेन्टल क्लिनिक घोराही दाङद्वारा जारी सन्देश।

0: रेडियो झलझला एफएम 96.4 मेगाहर्ट्ज झलझला ट्राइब चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 6 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्रणाली तिलोतमा 5 मणिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाड जोड्ने, मांसपेशी वा बाँझको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 071-562-459 र 98-645-78-232।

0: नमस्कार।
1: लुम्बिनी प्रदेश तथा आसपास का क्षेत्र में एफएम बयान 96.4 मेगाहर्ट्ज हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljala बाट संसार भरिक साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्यामा म वन्दना गर्दैको तपाईलाई हार्दिक स्वागत छ। आरम्भमा सुरु गरौं समाचारका शीर्षकहरूबाट। गरीबलाई नजिस्का सरकार भन्दै माइती घरमा प्रदर्शन, असार सकिन लाग्दा रोपाई आधा पनि सकिएन। निजी विद्यालय संचालकले भन्यो 3% समता शिक्षा सेवा शुल्क तिर्दैनौ, बाढ़ी पहिरो आउने सम्भावना भएपछि सतर्कता अपनाउन काम पाएको आग्रह। सुनसरी झरनाको प्रारम्भिक उचाइ 219 मिटर, विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक। चौरजारीमा 48 मिटर जमिन मुनिबाट पानी निकालियो, खानेपानी समस्या हल हुने विश्वास। जगदाता र आर्थिक सहयोगदातालाई राप्ती आधारभूत अस्पतालद्वारा सम्मान। मुसिकोटका ग्यास पसलमा अनुगमन, अनधिकृत पसलबाट ग्यास बिक्री। र आधुनिक कतारका निर्माता शेख हमाद बिन खलिफा अल थानीको निधन, भारतलाई पछि पार्दै इंग्ल्याण्ड T20 वरियताको शीर्ष स्थानमा उभियो।
2: यो दाँती त हैरानै पारिसक्यो। अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नुपर्ने थियो। छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ। सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला।
3: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
4: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन। रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुलिचौर रोल्पामा जानुहोस् निको हुन।
5: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
3: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
4: हजुर, हाम्रा सेवाहरू
3: हजुर जस्तो सुकै बाङ्गा टिङ्गा दाँत सुविधा बनाउने,
6: नदुखाइ दाँत निकाल्ने,
3: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
6: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
3: दाँतमा सिमेन्ट स्वादी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
6: 1-2 तथा तलमाथिको पुरै दाँत लगाउने,
3: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
6: थप जानकारीको लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 9840-7418-9095-14-652।
5: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 चौर रोल्पा, ग्लोबल IMA बैंक सँगै जोडिएको घरमा।
1: अब समाचार शुरू गरौ। गरीबलाई नजिस्का सरकार भन्दै माइती घरमा प्रदर्शन सम्बन्धी प्रसंगबाट। सरकारले सुकुम्बासीमाथि दमन गरेको भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। होल्डिङ सेन्टरमा पीड़ा सहन नसकेपछि विरोधमा उत्रिएका सुकुम्बासीहरूमाथि सरकारले बर्बर दमन गर्दै नियन्त्रणमा लिएपछि त्यसको विरोधमा आज आइतबार काठमाडौँ माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो। सरकारले गरीबी सुकुम्बासीहरूमाथि समेत बर्बर दमन गरेपछि त्यसको विरोधमा प्रदर्शनमा उत्रिन बाध्य हुनु परेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका कार्यभाग अध्यक्ष नारायण परिश्रमीले बताउनु भएको छ। उहाँले सरकार विरूद्ध आफूहरूले देशव्यापी आन्दोलन सरकाउने चेतावनी पनि दिनुभएको छ। परिश्रमीले भन्नुभयो, पञ्चायत कालमा पनि गरीबहरूमाथि यति साह्रो बर्बर दमन भएको थिएन, यो बर्बर दमन भएको छ। अब 70 लाख सुकुम्बासीहरूले अब सहने छैनन्, यसैको विरोधमा आज हामीले भत्सना स्वरूप विरोध गर्नका लागि सुकुम्बासी अभियन्ता संगठन जेनजी मुभेन्टका भाई बहिनीहरू आज यो माइतीघर मण्डलामा आएका छौ। त्यसक्रममा प्रदर्शनकारीहरूले सरकारको दमन र गैर न्यायिक पक्राउ विरूद्ध सरकार नाराबाजी लगाएका थिए। सुकुम्बासीहरूमाथिको अन्यायको अन्त्यगर जनताको आवाज दबाउन पाइँदैन, गरीबमाथिको अन्याय बन्द गर, सुकुम्बासी यहाँ छ, रवि बालेन कहाँ छ, गरीब बारा मारा सरकार मुर्दाबाद लेखिएका प्ले कार्ड पनि प्रदर्शनकारीहरूले प्रदर्शन गरेका थिए। देशभर मनसुनी वायुको प्रभावसँगै पानी परेपछि धान रोपाई चलिरहेको छ, तर असारको अन्तिम सातासम्म पनि अपेक्षित रूपमा रोपाई हुनुपर्ने जमीनको आधामा पनि रोपाई सकिएको छैन। कृषि विभागले सार्वजनिक गरेको विवरण अनुसार असार 26 गतेसम्म धान रोपाई हुने अनुमान गरिएका मध्ये 45.81% रोपाईमा क्षेत्रमा रोपाई सकिएको छ। यो वर्ष 13,70,062 हेक्टरमा धान खेती हुने अनुमान गरिएको छ। गत शुक्रबारसम्म 6,27,566.78 हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। गत वर्ष असार 29 गतेसम्म 69.28% क्षेत्रफलमा रोपाई सकिएको थियो। मनसुन पूर्ण रूपमा सक्रिय नहुँदा असार दोस्रो सातासम्म पनि रोपाई खासै अघि बढ़न सकेको थिएन। हरेक वर्ष झै यो वर्ष पनि सिंचाईको अभाव, मलको अभावबाट किसानले गुज्रनु परेको गुनासो गरिरहेका छन्। आकाशे पानीको भरमा धान रोप्नु पर्ने ठाउँका किसानले पर्याप्त पानी नपर्दा बिउ तयार भइस नसक्दा पनि रोपाई गर्न सकेनन्। देशभर असार 12 गतेसम्म 11.33% जमीनमा मात्र रोपाई भएको थियो, जुन गत वर्षको तुलनामा 4.27% कम हो। गत हप्ता असार 22 गतेसम्म रोपाई 32% जग्गा सकिएको थियो। निजी विद्यालय संचालकहरूले सरकारले तोकेको 3% शिक्षा सेवा शुल्क नमान्ने भएका छन्। प्याप्सन, एनप्याप्सन, अपेन र हिसानले आज आइतबार संयुक्त विज्ञप्ति जारी गर्दै यो शुल्क कर खारेज गर्न माग गरेका हुन्। निजी विद्यालय संचालकहरूले विद्यालयबाट विद्यार्थीबाट असुल गरिने सम्पूर्ण शैक्षिक शुल्कमा 3% समता शिक्षा सेवा शुल्क लगाउने व्यवस्था व्यावहारिक, न्यायोचित तथा दीर्घकालीन रूपमा उपयुक्त नदेखिएको जनाएका छन्। नेपालको संविधानले शिक्षालाई नागरिकको मौलिक हकका रूपमा स्थापित गरेको छ। राज्यले शिक्षामा पहुँच विस्तार गर्ने नीति अवलम्बन गर्नुपर्ने अवस्थामा विद्यार्थीमा करको भार थप्नु संविधानको भावना, सम्मान अवसरको सिद्धान्त तथा शिक्षालाई सुलभ बनाउने राष्ट्रिय उद्देश्यसँग मेल खाँदैन। तसर्थ सिद्धान्त हामी सम्पूर्ण संगठनहरूको यो कारको व्यवस्थाप्रति असहमति प्रकट गर्दछौ, विज्ञप्तिमा उल्लेख छ। निजी विद्यालयहरूले आफ्नै स्रोत साधन र लगानीबाट शैक्षिक पूर्वाधार, प्रविधि, दक्ष जनशक्ति तथा गुणस्तरीय शिक्षामा निरन्तर लगानी गर्दै अभिभावकको मन जित्दै विद्यालय सञ्चालन गरिरहेको दावी गरेका छन्। निजी विद्यालयमा पढ्ने विद्यार्थीमा कर लगाउँदा संस्थाहरूप्रति नकारात्मक धारणा पैदा हुने हुँदा र अभिभावकहरूले आफ्ना सन्ततिको शिक्षाको जिम्मा आफै लिएको विशिष्ट अवस्थामा कर लगाउन न्यायोचित नहुने र यसको स्वयं लगानी गरेर आफ्ना सन्ततिको शिक्षा दीक्षाको अभिभारा बोकिरहेका अभिभावकलाई अबुल्ले वन हुने ठहर गर्दै अभिभावकहरूलाई दण्ड होइन पुरस्कृत गर्ने कार्यक्रम राखिनुपर्ने स्मरण गराउँदै समता शिक्षा शुल्क कर खारेजीको माग गर्दछौ, विज्ञप्तिमा उल्लेख छ। काठमाडौँ महानगरपालिकाले आज आइतबार भोलि सोमबार धेरै भारी वर्षा हुने सम्भावना रहेकाले बाढ़ी पहिरोबाट बस्न सतर्कता अपनाउन आग्रह गरेको छ। महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र हुन सक्ने बाढ़ी पहिरो हुने ठहर गर्दै अभिभावकहरूलाई दण्ड होइन पुरस्कृत गर्ने कार्यक्रम राखिनुपर्ने स्मरण गराउँदै समता शिक्षा शुल्क कर खारेजीको माग गर्दछौ, विज्ञप्तिमा उल्लेख छ।

0: तथा भोजीको सम्भावित जोखिमबाट बस्न तथा महिला बालबालिका ज्येष्ठ र नागरिक अपाङ्गता भएका बिरामीलाई बचाउन समाधानी अपनाउन अनुरोध गरेको हो। आज र भोलि कोशी बागमती र गण्डकी प्रदेशका केही स्थानमा मनसून सक्रिय भए भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विभाग विज्ञानले पूर्वानुमान गरेको छ। यसबाट काठमाडौँ महानगरपालिका क्षेत्रभित्र हुन सक्ने बाढ़ी पहिरो तथा भूसीको सम्भावित जोखिमबाट बस्न तथा महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका बिरामीलाई बचाउन सावधानी अपनाउनु हुन र आपत परि महानगरपालिका प्रहरी कन्ट्रोलका फोन नम्बर 9851-6509-1176 महानगरपालिकाको टोल फ्री नम्बर 55511 र 1180 नम्बरमा सहायताका लागि सम्पर्क गर्न अनुरोध समेत गरेको छ। सूचनामा उल्लेख गरेको छ मौसम र सम्भावित जोखिमका विषयमा आधिकारिक सूचना अध्यावधि गर्न र तत्काल एम्बुलेन्स चाहिए 102 सम्पर्क गर्न महानगरले आग्रह गरेको छ। तपाईले रेडियो जलजलाबाट समाचार सन्ध्या सुन्दै हुनुहुन्छ। अब एकैछिन विश्राम। विश्रामपछि सुनसरी झरनाको प्रारम्भिक उचाई 219 मिटर, विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक। चौरजारीमा 48 मिटर जमिन मुनिबाट पानी निकालियो। खानेपानी समस्या हल हुने विश्वास। लगायतका समाचार बाँकी नै छन्, हामी सँगै रहनुहोला।
1: छ्या, यो केटासँग त म बिहे गर्दिन। कस्तो नमिलेको दाँत हो, बाङ्गुटिङको पनि छ, अझ दाँत किराले पनि खाछ। यस्तो केटासँग पनि कसले बिहे गर्छ?
2: मेरो बिहेको लागि दर्जनौ केटीहरू आए। मेरा बाङ्गा टिङ्गा, नमिलेको अनि किराले खाएको दाँत देखेर सबैले यस्तै भन्छन्। होइन, अब मेरो बिहे नै नहुने भयो त म कहाँ जाने होला? मेरो दाँतको उपचार गर्नका लागि मेडिकलमा गएकै हो। मेडिकलको औषधिले केही कामै गरेन, म त वाक्क दिक्क प्याक्क भइसके।
1: मेडिकलमा गएर कहाँ हुन्छ त? डेन्टल क्लिनिकमा जानु पर्यो नि, विशेषज्ञ डाक्टर सँग चेक गराउनको लागि। त्यसको लागि त न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लिबाङ रोल्पामा छँदैछ नि। त्यहाँ गएर डाक्टर अमिर हुसेनलाई भेट्नुहोस् त।
2: लौ लौ, मेरो हुने वाली बुढी, म त्यही जाने भए अनि दाँतको उपचार गराउँछु अनि तिमीसँग बिहेको प्रस्ताव लिएर आउँछु है। त्यसपछि नाइ नभन्नु नि।
1: हजुर, हाम्रा सेवाहरू।
2: हजुर, हामी कहाँ विशेषज्ञ डाक्टरबाट दन्त परीक्षण, दाँत परीक्षण तथा आधुनिक मेसिनबाट दाँत सफा गर्ने र टल्काउने, नदुखाई दाँत निकाल्ने, बाङ्गा टिङ्गा दाँतलाई तारले बाँधेर सिधा बनाउने, दाँतको एक्सरे गरिने, आरबीजी डिजिटल माध्यमबाट दाँत हेरिने, किराले खाएको दाँतमा सिमेन्ट भरिने, दाँतको कलरको सिमेन्ट वा विदेश जाने वा भर्ती हुनेहरूका लागि नचिनिने गरी भरिने, दुखेको दाँतलाई जरेबाट उपचार गरिने, आरसीटी दाँतमा खोल तथा क्राउन राखिने, दाँत नभएको ठाउँमा झिक्न नपर्ने गरी दाँत राखिने, फिक्स दाँत, मुखमा घाउ खटिरा गिजाबाट रगत आउने, मुख गनाउने लगायतको उपचार, बुद्धि बङ्गारा दाँतलाई शल्यक्रिया गरी फालिने व्यवस्था पनि उपलब्ध छ।
1: नोट, हामी कहाँ दक्ष दन्त चिकित्सक द्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
2: थप जानकारीका लागि डाक्टर अमिर हुसेन सम्पर्क नम्बर 9861-0-9441 र 9812-90-118। अब दाँतको बिरामी भएर दाङ वा बुटवल जाने सोच बनाउँदै हुनुहुन्छ भने तपाईँको सोचलाई परिवर्तन गर्नुहोस्। दाङ र बुटवलकै सेवा अब लिबाङमा रहेको न्युरोपाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोकमा आउनुहोस्।
1: न्यू रोल्पाली मुस्कान डेन्टल क्लिनिक लोकतान्त्रिक चोक लिबाङ रोल्पा।
3: घर घरको आवाज, गाउँ शहरको आवाज, हरेक मनमुटुमा गुन्जि रहने रोल्पाली आवाज, यो हो तपाईँको मनको आवाज। रेडियो साझा 96.4 MHz।
0: रेडियो झलझलाको समाचार सन्ध्यामा तपाईलाई फेरि पनि स्वागत छ। अब खबर परिक्रमा। रोल्पाको सुनसरी गाउँपालिका 4 सिउरीमा अवस्थित प्रसिद्ध सुनसरी झरनाको प्रारम्भिक उचाइ 219 मिटर रहेको तथ्य सार्वजनिक भएको छ। वडा नम्बर 4 कार्यालयले सञ्चालन गरेको सुनसरी झरनाको विस्तृत अध्ययन तथा प्रवर्धन कार्यक्रम अन्तर्गत तयार गरिएको प्रतिवेदन शनिबार हिजो सार्वजनिक गर्दै झरनाको थप प्राविधिक अध्ययन आवश्यक रहेको जनाएको छ। वडा कार्यालय र कृष्ण इन्जिनियर

बीच भएको सम्झौता अनुसार गत असार 22 गते झरनाको स्थलगत अध्ययन तथा उचाई मापन गरिएको थियो। अध्ययनपछि तयार पारिएको 22 पृष्ठ लामो प्रतिवेदनमा झरनाको प्रारम्भिक उचाई 219 मिटर रहेको उल्लेख गरिएको छ। यद्यपि झरनाको यकिन उचाई तथा अन्य प्राविधिक पक्षबारे थप विस्तृत अध्ययन आवश्यक रहेको प्रतिवेदनले औल्याएको छ। प्रतिवेदन सार्वजनिक कार्यक्रममा गाउँपालिका अध्यक्ष धनबहादुर पुनमगरले सुनसरी झरनाको पर्यटन पूर्वाधार विकासमा हालसम्म विभिन्न चरणमा करिब 1 करोड़ रूपियाँ लगानी भइसकेको जानकारी दिनुभएको छ। उहाँले अझै धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै अध्ययन प्रतिवेदनले आगामी पर्यटन विकासका योजना कार्यान्वयनमा महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो। वडा नम्बर 4 का अध्यक्ष हरकराम बुढा मगरले न्यून बजेटमा झरनाको प्रारम्भिक विस्तृत अध्ययन सम्पन्न गरिएको बताउनु भएको छ। उहाँले आगामी आर्थिक वर्षमा थप गहन अध्ययन तथा पर्यटन पूर्वाधार विकासका लागि आवश्यक बजेट समेत विनियोजन गरिएको जानकारी दिनुभएको थियो। यसैबीच सुनसरी झरनाको संरक्षण सम्वर्धन र पर्यटन विकासलाई व्यवस्थित रूपमा अघि बढ़ाउन निवर्तमान वडाध्यक्ष खड़ग बहादुर घरती मगरको संयोजकतामा सुनसरी झरना संरक्षण तथा प्रवर्धन समिति गठन गरिएको छ। समितिका संयोजक घरती मगरले झरनाको संरक्षण र डिगो पर्यटन विकासका लागि आवश्यक नीति नियम निर्माण गर्दै सम्बन्धित निकायसँग समन्वय र सहकार्य गरेर काम अगाडि बढ़ाइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। स्थानीय तहको पहलमा गरेको अध्ययन संरक्षण तथा पूर्वाधार विकासका कार्यक्रमले सुनसरी झरनालाई रोल्पाको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न थप टेवा पुग्ने अपेक्षा समेत गरिएको छ। रूकुम पश्चिमको चौरझारीमा डिप बोरिङको परीक्षण सफल भएको छ। चौरझारी सुक्खा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको पहल तथा चौरझारी नगरपालिकाको समन्वयमा वार्ड नम्बर 3 को दमारे क्षेत्रमा गरिएको डिप बोरिङ अर्थात जमीन मुनिबाट पानी निकाल्ने कार्यको परीक्षण सफल भएको हो। संस्थाले 2 स्थानमा गरेको डिप बोरिङ परीक्षणमा क्रममा जमीनको 48 मिटर गहिराईबाट स्वच्छ पानी निस्किएको छ। संस्थाका व्यवस्थापक वसन्त भण्डारीका अनुसार 36 मिटर गहिराईमा धमिलो पानी भेटिएको थियो भने त्योभन्दा मुनिको भागबाट सफा पानी निस्किएको हो। दमार क्षेत्रमा गरिएको 2 स्थानको डिप बोरिङ परीक्षण सफल भएको संस्थाका अध्यक्ष तेज बहादुर बटालले जानकारी गराउनु भएको छ। उहाँका अनुसार डिप बोरिङको काम ध्रुवता र डिप बोरिङ कन्स्ट्रक्सन प्रणाली नेपालगंजले गरेको हो। यसमा 15 लाख बढ़ी खर्च भएको बताइएको छ। वडा नम्बर 2 यसअघि पनि बोरिङ परीक्षण गरिएकोमा सफल हुन सकेको थिएन। अब 1 साताभित्र बोरिङ गरिएको स्थानमा मोटर जडान गरी भूमिगत पानीलाई फिल्टर ट्याङ्की हुँदै मुख्य खानेपानी ट्याङ्कीमा झारेर उपभोक्तालाई वितरण गर्ने तयारी गरिएको अध्यक्ष बटालले बताउनुभयो। हाल यसै संस्था मार्फत चौरझारी नगरपालिका 1, 2 र 3 नम्बर वडाका करिब 2100 भन्दा बढ़ी धारामा खानेपानी वितरण हुँदै आएको छ। यो सफल परीक्षणले चौरझारीमा देखिएको खानेपानीको समस्या हल हुने विश्वास समेत गरिएको छ। दाङको राप्ती गाउँपालिका पाँचकालीमा पानी स्थित राप्ती आधारभूत अस्पतालले अस्पताल निर्माणमा योगदान पुर्याउने जोगदाता र आर्थिक सहयोगदातालाई हिजो शनिबार सम्मान गरेको छ। अस्पताल विकास समितिका अध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्ट र उपाध्यक्ष कमलापति चौधरीले सम्मान पत्र टीका फूलमाला तथा दोसल्ला उड़ाएर सम्मान गर्नुभएको हो। सम्मानित हुने जोगदातामा झक बहादुर सारू कुमारी माया आचार्य कालू प्रसाद चौधरी देव प्रसाद चौधरी गोविन्द बहादुर कुंवर छेत्री मंगल प्रसाद चौधरी संगीता चौधरी र पल्टुराम चौधरी रहनु भएको छ। यस्तै काप्रे प्लान्टका निर्माण व्यवसायी रवि कुमार गौतम सहित 44 जना आर्थिक सहयोगदातालाई पनि सम्मान गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष विष्टले अस्पतालको वर्तमान अवस्था जनस्तरबाट प्राप्त सहयोगको प्रतिफल भएको बताउनुभयो। उहाँले जग्गादाता आर्थिक सहयोगदाता तथा स्थानीय समुदायको योगदानकै कारण अस्पतालले उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गर्नुभयो। स्वास्थ्य क्षेत्रलाई गाउँपालिकाको प्राथमिकतामा राखिएको बताउँदै उहाँले आगामी आर्थिक वर्षदेखि डायलिसिस सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ। अस्पतालका मेडिकल सुपरिन्टेण्डेण्ट
डाक्टर सुशील केसीले अस्पतालले निशुल्क तथा सहुलियतपूर्ण स्वास्थ्य सेवासँगै समुदायमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने अभियानलाई निरन्तरता दिएको बताउनुभयो। आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यका साथ सेवा विस्तार गरिएको उहाँले उल्लेख गर्नुभयो। सोही अवसरमा अध्यक्ष विष्टले विपद उद्धार शीघ्र परिचालन प्रणाली तथा अनलाइन टोकन प्रणालीको उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बोले वक्ताहरूले अस्पताल निर्माण तथा विस्तारमा जोगदाता आर्थिक सहयोगदाता र स्थानीय समुदायको योगदान प्रशंसनीय रहेको बताउँदै आगामी दिनमा पनि अस्पतालको स्तर उन्नति र सेवा विस्तारका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। मुसिकोट नगरपालिकाले डिलरहरूलाई अबदेखि कानूनी रूपमा मान्यता नपाएका जस्तै पीआन नम्बर नभएका र दर्ता नभएका पसलहरूमा ग्यास बिक्री नगर्न सचेत बनाएको छ। रूकुम पश्चिमको मुसिकोट नगरपालिकामा रहेका ग्यास पसलहरूमा अनुगमन गरिएको छ। ग्यासको अभाव देखिएपछि मुसिकोट नगरपालिकाले जिल्ला सदरमुकामका विभिन्न बजारमा रहेका ग्यास पसलहरूमा अनुगमन गरेको हो। दुईवटा डिलर सहित 21 पसलमा अनुगमन गरिएको नगरपालिका नगर अनुगमन समितिका सदस्य सचिव चन्द्र खड्काले जानकारी दिनुभयो। उहाँका अनुसार जिल्ला सदरमुकाममा आधिकारिक दुईवटा डिलर मात्र रहेको भए पनि अनधिकृत पसलहरूले समेत ग्यास बिक्री भइरहेको पाइएको छ। कानूनी रूपमा मान्यता प्राप्त नगरेका पसलहरूबाट समेत ग्यास बिक्री वितरण गर्दा समस्या भएको पाइएको उहाँको भनाइ छ। आधिकारिक डिलरहरूले विभिन्न पसलमा ग्यास बिक्री गर्दा उपभोक्ताहरूले ग्यास पाउन समस्या भइरहेको भेटिएको उहाँले जानकारी गराउनुभयो। नगरपालिकाले डिलरहरूलाई अबदेखि कानूनी रूपमा मान्यता नपाएका जस्तै प्यान नम्बर नभएका र दर्ता नभएका पसलहरूमा ग्यास बिक्री नगर्न सचेत बनाएको छ। यसका साथै डिलरहरूले सल्यानबाटै ग्यास बिक्री गर्दै जिल्ला आउने गरेको पाइएकोले अबका दिनमा यस्तो नगर्न र जिल्लामा मात्र ग्यास बिक्री वितरण गर्न निर्देशन दिएको छ। अबदेखि सहज वातावरणमा ग्यास बिक्री वितरणको वातावरण मिलाउन र कृत्रिम अभाव तथा कालो बजारीको अवस्था सृजना हुन नदिन ध्यान दिन सचेत बनाइएको खड्काले बताउनुभयो। डिलरहरूलाई ग्यास आपूर्तिमा समेत ध्यान दिन भनिएको छ। अब देश बाहिरको समाचार। कतारका पूर्व अमीर शेख हमाद बिन खलीफा अल थानीको निधन भएको उहाँको 74 वर्षको उमेरमा आज निधन भएको कतार सरकारले जनाएको छ। शेख हमाद बिन खलिफाले सन् 1925 2013 कतारको सत्ता सम्हाल्नु भएको थियो। उहाँको कार्यकालमा आधुनिक कतारको विकासका लागि महत्वपूर्ण आधार तयार भएको मानिन्छ। आधुनिक कतारका निर्माता मानिने शेख हमाद बिन खलिफाले राजनीतिक आर्थिक र सामाजिक सुधारको महत्वाकांक्षी एजेण्डालाई अघि बढ़ाउने देशको विशाल प्राकृतिक ग्यास सम्पदाको सदुपयोग गर्दै विकास सुधारका योजना तथा शैक्षिक कार्यक्रमहरू अघि बढ़ाउनु भएको समाचार संस्था अल जजिराले लेखेको छ। सन् 2013 उहाँले आफ्ना छोरा शेख तमीम बिन हमाद अल थानीलाई सत्ता हस्तान्तरण गर्नुभएको थियो। खाड़ी क्षेत्रमा शान्तिपूर्ण सत्ता हस्तान्तरण विरलै हुने गर्दछ। पूर्व अमीर शेख हमाद बिन खलिफा अल थानीको कार्यकालमा कतारको कुल गारस्य उत्पादन जीडीपी 24 गुणा भन्दा धेरैले बढ़ेको थियो। यसै उहाँले उहाँको कार्यालयमा कतार फाउण्डेशनको स्थापना सन् 1996 अल जजिरा समाचार च्यानलको शुरूआत सन् 2004 कतारको पहिलो स्थानीय संविधानको घोषणा तथा स्थानीय चुनाव मार्फत महिलालाई मतदान गर्ने र उम्मेद्वार बन्ने अधिकार प्रदान गरिएको थियो। उहाँको नेतृत्वमा कतारले सन् 2022 फिफा विश्वकप आयोजना गर्ने अधिकार प्राप्त गरेको थियो। कुनै अरब राष्ट्रले यस्तो अधिकार पाएको यो पहिलो पटक रहेको थियो। अन्तिममा खेल समाचार। भारतलाई पछि पार्दै इंग्ल्याण्ड आईसीसी टी20 वरियताको शीर्ष स्थानमा उक्लिएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको पछिल्लो वरियतामा इंग्ल्याण्ड दोस्रो स्थानमा शीर्षमा उक्लिएको हो। घरेलु मैदानमा भएको 5 खेलको टी20 श्रृंखला 4-0 जितेपछि इंग्ल्याण्डले यो उपलब्धि हासिल गरेको हो। यसअघि भारतले आयरल्याण्डसँगको टी20 श्रृंखला 2-0 हारेको थियो। भारत 1000
605 दिनपछि टी20 वरियतामा शीर्षबाट दोस्रो स्थानमा झरेको छ। भारत सन् 2022 को फेब्रुअरीदेखि शीर्ष स्थानमा रहँदै आएको थियो। इंग्ल्याण्डसँगको श्रृंखलामा भारतीय टोलीका धेरै युवा खेलाड़ीहरूले अवसर पाए। कप्तान श्रेयस अय्यरको नेतृत्वमा रहेको टोलीले अपेक्षा अनुरूप प्रदर्शन गर्न भने सकेनन्। अब भारत र इंग्ल्याण्ड बीच पर्सि मंगलबारदेखि तीन खेलको एक दिवसीय श्रृंखला शुरू हुनेछ। हामी समाचार सन्ध्याको अन्त्यमा आएका छौं। जाँदा जाँदै समाचारका शीर्षक पुनः एकपल्ट। गरीबलाई नजिस्का सरकार भन्दै माइती घरमा प्रदर्शन। असार सकिन लाग्दा रूपाई आधा पनि सकिएन। निजी विद्यालय संचालकले भन्यो 3% समता शिक्षा सेवा शुल्क तिर्दैनौ। बाढ़ी पहिरो आउने सम्भावना भएपछि सतर्कता अपनाउन कामपाको आग्रह। सुनसरी झरनाको प्रारम्भिक उचाई 219 मिटर। विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक। सोरझारीमा 40 मिटर जमीन मुनिबाट पानी निकालियो। खानेपानी समस्या हल हुने विश्वास। जगदाता र आर्थिक सहयोगदातालाई राप्ती आधारभूत अस्पतालद्वारा सम्मान। मुसिकोटका ग्यास पसलमा अनुगमन। अनेक अधिकृत पसलबाट ग्यास बिक्री। र आधुनिक कतारका निर्माता शेख अहमद बिन खलिफा अल थानीको निधन। भारतलाई पछि पार्दै इंग्ल्याण्ड टी20 वरियताको शीर्ष स्थानमा उक्लियो। लुम्बिनी प्रदेश तथा आसपासका क्षेत्रमा एफएम ब्यान्ड 96.4 मेगाहर्ज र हाम्रो वेबसाइट जलजलाप्रेस.com तथा facebook.com/radiojaljalabaट संसारभरिक साथ प्रसारण भइरहेको बेलुकी 6 बजेको समाचार सन्ध्या पूरा भएको छ। 7 बजे रेडियो नेपालबाट प्रसारित समाचार सुन्न सक्नुहुनेछ। त्यतिन्जेलसम्मका लागि प्राविधिक साथी रितालाई धन्यवाद दिँदै समाचार कक्षबाट म वन्दना विदा हुन्छु। ताजा खबर र जनपक्ष विचारका लागि तपाईँको मनको आवाज रेडियो जलझला 96.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्ते।

0: तपाईको वरिपरि रहेका कुनै पनि सूचना हामीलाई दिनुहोस्। तपाईको सूचना समुदायका लागि जीवन उपयोगी समाचार बन्न सक्छ। त्यसका लागि हाम्रो फोन नम्बर हो 086-440-154 र 086-440-271। तपाई इमेल मार्फत पनि सूचना पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो इमेल ठेगाना हो jaljala@newsrolpa@gmail.com। हामी jaljalapress.com र मोबाइल एप्लिकेशन मार्फत तपाई जहाँ हुनुहुन्छ हामी त्यही छौँ। हरेक घण्टा ताजा समाचारका साथ तपाईँको मनको आवाज रेडियो जलजला एफएम 96.4 MHz।
1: मनोहरा नगरपालिकाका धेरै बस्तीमा नियमित रूपमा खानेपानी आपूर्ति नहुँदा त्यहाँका स्थानीय ढुङ्गे धारा कुवा र सार्वजनिक धारामा निर्भर हुनुहुन्छ। मुहान क्षेत्रका बासिन्दाले नै खानेपानी नपाएको विषयमा स्थानीय तथा संघीय जनप्रतिनिधिले वर्षौंदेखि सरकारको ध्यानाकर्षण गराउँदै आए पनि समस्या समाधान भएको छैन। संसदको खानेपानी तथा पूर्वाधारसँग सम्बन्धित समितिको गएको साताको बैठकमा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर 3 का सांसद राजुनाथ पाण्डेले गोकर्णेश्वर क्षेत्रमा खानेपानीको समस्या समाधान नभए मेलम्चीको पानी राजधानीमा आपूर्ति हुन नदिने चेतावनी समेत दिनुभयो। शनिबार उहाँले सोनमेरिजल स्थित पानी प्रशोधन केन्द्रमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका प्रतिनिधिसँग बैठक गरी स्थानीय समस्या समाधानका लागि आवश्यक पहल गर्न निर्देशन पनि दिनुभयो। यो सो क्षेत्रको सुन्दरजेल वरपरको खानेपानी समस्या, तर काठमाडौँका मुख्य शहरहरूमा पनि अहिले पानी छैन। बेलम्चीबाट आएको पानी आउने पानी अहिले बन्द छ। अरू वैकल्पिक व्यवस्था गरिन सकेको हो कि केही हप्तादेखि अहिले बेलम्चीको पानी वितरण नहुँदा अरू शहरका बासिन्दाहरूमा पनि वर्षाको बेला पनि पानी नपाइने हो कि भन्ने त्रास छ। यद्यपि केयुकेएलले अथवा काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वितरण विभागले पानी वितरण शाखाले यसका निम्ति प्रयत्न गरिरहेका समाचारहरू आएका छन्। कार्यक्रमको अर्का मित्र हेलो
2: नमस्ते ओम सर
1: नमस्कार
2: हरिबोल बुढापति सुन्दर जलबाट
1: स्वागत छ हरिबोलज्यूलाई र आज सूचना समाचार के छ सुनाउनु
2: ठिकै छ सर्वप्रथम त हाम्रो गाउँको हाम्रो एरियाको समस्या अवगत गराइदिनु भयो हामी पनि जारमा पानी खानुपर्ने बाध्यता छ के गर्नु यस्तै छ त्यही पनि अब सरकारलाई अब कहिले दसैँ पछाडि अब रहँदै सरकार भन्ने कहिले के भन्ने एउटा स्थिर सरकार जनताले रोजेका छन् त्यही अनुसार अभिमत दिएका छन् त्यसमा किन यता र उति गर्नुपर्ने अनुकूल समय छ नि राप्रपा त एउटा भाग्यमानी पनि हो मेरो विश्लेषणमा अब पार्टी विभाजन भइराखेको छ त्यसको अवसर त राप्रपाले जान्छ पूर्णबहादुर सरकारले अनौपचारिक रूपमा काङ्ग्रेस विभाजन गर्नुभयो त्यसै गरी ओलीले प्रचण्डको प्रस्तावलाई अस्वीकार गर्नुभयो यसको अर्थ राम्रो हो भाजपा जस्तो उदय नेपालमा राजसभाको भएको छ तैपनि राजसभा चनाएको हुनुपर्छ अहिले चौतर्फी प्रहार गर्ने हरेक क्षेत्रमा सकारात्मक काममा अहिले हेर्छ कमसे कम काम गर्न दिउँ डिस्टर्ब नगरौँ विरोधको लागि विरोध गरिराखेको छ जहिले पनि कहिले आफ्ना व्यक्तित्वहरू गरेका छ अब कहिले चाहिँ अब त्यो गणेश नेपालीले राजनीतिकरण गर्न खोजेको छ ज्ञान त गहिरो अब पहिला पनि गङ्गा अधिकारी उहाँको श्रीमान जितु अहिलेसम्म दाह संस्कार भएको छैन पुरानो पार्टीहरूले किन सम्बोधन गर्न सकेनन् भन्न सजिलो छ तर गर्न गाह्रो इजी टु से बट डिफिकल्ट टु डु भन्छ नि सर त्यस कारणले गर्दाखेरि सही सहायता गरौँ सकारात्मक सोच्छौँ बालनप्रति बालन सरकारप्रति सद्भावको भाव बिजारोपण गरौँ भन्ने विधा हुन्छ सर नमस्कार
1: नमस्कार हरिबोल बुढा थोकी सुन्दर रिजर्भबाट हुनुहुन्थ्यो। हामी भौतिक विकासमा ढिलासुस्ती भएका थुप्रो समाचार सुन्छौं। कतिपय ठाउँमा चाहिँ ठेक्का लिएका जिम्मेवारी लिएका ठेकेदारहरू नै पनि सम्पर्क विहीन हुने अनि कति कालो सूचीमा पर्ने 5 वर्षमा बनिसक्छ भनेका पूर्वाधारहरू 15 वर्ष हुँदा नै नपर्नेका थुप्रो उदाहरण छन्। यहाँ चाहिँ बेलामा काम सम्पन्न भएको समाचार सानै भए पनि यसले महत्व पाओस् र यस्तै गरी काम प्रेरणादायी हुने गरी होस् समय अगावै काम सकियोस् र त्यस्ता पूर्वाधार निर्माण गर्दा यो चाहिँ नि त्यसको दिगोपनालाई इन्जिनियरिङ डिजाइनलाई पनि त्यसको गुणस्तरलाई पनि ध्यान दिएर हाम्रा विकासका कामहरू अब्बल बनून् र हामी विकास निर्माणमा अगाडि बढ्ने मात्र होइन यी सामान्यत खानेपानी मोटर बाटो बिजुली बत्ती सूचना संचार पुर्याउन सक्ने नेट इन्टरनेटको विस्तार सँगसँगै अब देशले त्यो काम सकेर छिटोभन्दा छिटो औद्योगिक विकासमा लाग्नुपर्छ कृषिको चाहिँ विस्तारमा लाग्नुपर्दछ कृषिलाई व्यावसायिक बनाउनुपर्छ यसलाई उद्योगको रूपमा ल्याउनुपर्छ र सम्भावित अरू त्यस्ता उद्योगहरू खोल्न सक्यो भने मात्रै हाम्रो रोजगारीमा वृद्धि हुन्छ रोजगारीमा वृद्धि त कहाँ हो भएको रोजगारी पनि कतै गुमेका समाचारहरू आइरहेका छन् गुम्ने खतराका कुराहरू आइरहेका छन् नेपालमा बाह्य लगानी त बढ़िरहेको देखिन्छ आन्तरिक लगानीबाट लगानीकर्ताहरू हतोत्साही हुने हुन् कि भन्ने चिन्ता पनि जागेको छ यो मैले सुनाउन खोजेको खुशी लागेको खबर चाहिँ सम्झौता अगाडि अवधि चाहिँ नि कुर्दा कुर्दा कतिपय ठाउँमा मान्छेहरू थाकेका छन् तर सम्झौता अवधि कुरेको भए गोर्खाको लुदी खोला मोटरेबल पुल सकिन 84 असारसम्म लाग्थ्यो भनेको अर्को वर्षको असारसम्म लाग्थ्यो 82 असार 22 गते 2 वर्षभित्र सम्पन्न गर्ने गरी गणेश कुण्ड इन्फ्रास्ट्रक्चर एण्ड बिल्डर्स चालीसँग निर्माण सम्झौता भएकोमा कम्पनीले 1 वर्षमै 60 मिटर लामो मोटरेबल पुल निर्माण गरेर सरकारलाई हस्तान्तरण गरिदिएको छ पूर्वाधार विकास मन्त्रालयले स्याउली बजार हुँदै मनकामना जाने सड़क खण्डको लुदी खोलामा पुल बनाउन 7,59,00,000 रूपियाँ ठेक्का दिएको थियो गोर्खाकै पालुङटार नगरपालिका 9 सेरा स्थित चुक्ती खोलामा पनि सम्झौता अगावै पुल निर्माण सकिएको छ 82 साल असार 22 गते नै 1.5 वर्षको समय दिएर सम्झौता भएको पुल निर्माण कम्पनी अमृत कन्स्ट्रक्सन प्रारीले म्यादको 6 महिना अघि नै निर्माण पूरा गरिदिएको हो 20 मिटर लामो र 8.40 मिटर चौडाईको पुल 3,42,00,000 निर्माण भएको हो यो पुलले पालुङटार नगरपालिका वडा नम्बर 6 वडा नम्बर 9 वडा नम्बर 10 र गोर्खा जिल्ला गोर्खा नगरपालिका वडा नम्बर 12 का स्थानीयलाई आवाजावत सहज हुन्छ 2 वटै पुलको गण्डकीका मुख्यमन्त्री सुरेन्द्रनाथ पाण्डेले उद्घाटन गरिसक्नु भएको छ उहाँले समय अभावै गुणस्तरीय पूर्वाधार निर्माण हुनु सुशासनको सकारात्मक उदाहरण भएको बताउनु भएको छ समयमै मात्र होइन समयभन्दा अगावै गुणस्तरीय पूर्वाधार निर्माण गर्नु नै सुशासन र विकासप्रतिको हाम्रो प्रतिबद्धता हो उहाँ भन्नुहुन्छ यो आयोजना निर्माण व्यावसायिक पूर्वाधार विकास कार्यालय प्राविधिक टोली तथा स्थानीय जनप्रतिनिधिको समन्वय र कार्यक्षमताको परिणाम पनि हो दुवै निर्माण कम्पनीलाई उद्घाटनको समयमा सम्मान पनि गरिएको थियो यसरी सम्झौताको 1 वर्ष अघि नै गोर्खामा मोटरेबल पुल निर्माण भएको छ गोर्खाको यो उदाहरण जस्तै अन्यत्र पनि थुप्रै ठाउँमा बेलैमा हाम्रा भौतिक निर्माणका काम पूर्वाधारहरू बनिसकुन् यसले चाहिँ नागरिकलाई सुविधा दिने त छँदैछ अनि एउटा नजिर बसेको छ हामी कहाँ भौतिक निर्माण ज्यादै ढिलो हुन्छ सरकारी काम कहिले जाला घाम भन्ने पुराना विभिन्न खालका नकारात्मक सुक्ति र कथनहरू छन् तिनलाई अब फेरबदल गर्ने गरी काम हुनुपर्दछ राम्रो कामको निम्ति त जसले जहाँबाट आयोजना बनाए योजना ल्याए डिजाइन गरे नै सबले सबलाई साथ दिनुपर्दछ आज हामी नेपालीका शत्रु छन् भने हाम्रो गरिबी हो हाम्रो कुसंस्कार हो हाम्रो अभाव हो हामीभित्र रहेका तनाव हुन् तिनी साझा हाम्रा आन्तरिक दुश्मनसँग लड्नुपर्छ अरू कुरा त यो सामान्य कुरा हुन् हामी नेपाली हौ हामीलाई सबभन्दा बढी राष्ट्र र राष्ट्रियताको माया छ यो देशमा नै रोजगारी पाउने गरी देशले चाहिँ विकासको गति बढाउनु पर्दछ यसका निम्ति कुनै दुई मत छैन बरु हामीभित्र भएका सामान्य कल्मस होलान् सामान्य बेमतीहरू होलान् त्यसलाई त बसेर समाधान गर्न सकिन्छ त्यसैले सबभन्दा पहिले हाम्रो देश त्यसैले सबभन्दा पहिले हाम्रा साझा मुद्दाहरू तिनलाई समाधान गरौं अरू त हरिसापमा बसेर जहिले पनि गर्न सकिने कुरा भयो अनि अर्को कुरा चाहिँ नेपाल हामी जलस्रोतले धनी मुलुक मध्येकै पर्छौं सम्भावित ठूलो ऊर्जा उत्पादन अझै हामीले गर्न सकेको छैन जति जलविद्युत उत्पादन गर्न सकेका छौं त्यो चाहिँ हिउँदियाममा त अझै हामीलाई पुग्दैन बर्खाको समयमा पानी प्रशस्त भएको बेलामा हामी बिजुलीलाई बिक्री गर्ने गरी केही वर्ष अघिदेखि काम भइरहेको छ धेरथोर बेच्न पनि सकेका छौं तर हाम्रा कतिपय असक्षमताले गलत निर्णयले गलत कामले कहिले कहिले हामीलाई ती कतिपय उत्पादित सामग्री पनि उत्पादित हाम्रा सेवा र वस्तु पनि बेच्न नसक्दा हामीले उपार्जन गर्न सक्ने आर्थिक लाभ चाहिँ गुमिरहेको छ। नेपाल विद्युत प्राधिकरणको असक्षमताका कारण मुलुकमा उत्पादित 1000 मेगावाट भन्दा बढ़ी विद्युत खेर गइरहेको छ। प्राधिकरणले प्रसारण पूर्वाधार अथवा अभाव तथा खपत भन्दा बढ़ी उत्पादन भइरहेको भन्दै 1000 मेगावाट भन्दा बढ़ी विद्युत आयोजनाहरूबाट नकिनेको हो। नेपालमा जलविद्युत जडित क्षमता बढ़दै गए पनि उत्पादित विद्युतको उचित व्यवस्थापन हुन नसक्दा बर्खायाममा निजी क्षेत्रका प्रवर्तकहरूले ठूलो नोक्सानी बेहोर्नु परेको छ। अहिले उत्पादन हुन सक्ने सबै विद्युत प्रणालीमा जोड्न नसक्ने भएपछि विद्युत प्राधिकरण आफै र आफ्ना कम्पनीले उत्पादन गरेको विद्युतलाई प्राथमिकता दिएर लिने गरेको छ। निजी क्षेत्रका उत्पादकको विद्युत खपतका आधारमा मात्रै उत्पादन गर्ने भन्ने गरेको छ। प्राधिकरणले प्रसारण लाइन तयार नभएको, सब स्टेशन क्षमता नपुगेको, ग्रिडमा समस्या आएको तथा मागभन्दा बढ़ी विद्युत उत्पादन भएको भन्दै निजी क्षेत्रका जलविद्युत आयोजनाहरूलाई उत्पादन घटाउन निर्देशन दिन थालेको छ। प्राधिकरणले कन्टिन्जेन्सीमा रहेको जलविद्युत आयोजनालाई आवश्यकता अनुसार उत्पादन घटाउन निर्देशन दिन थालेको ऊर्जा उत्पादकहरूले बताउने गर्नुभएको छ। प्राधिकरणले प्रसारण लाइन वा सब स्टेशन अभावका कारण पूर्ण क्षमतामा सञ्चालन गर्न नसकिने आयोजनालाई आपतकालीनमा राख्ने गरेको छ। बिजुली खपत कम र उत्पादन बढ़ी हुने तथा प्रसारण लाइन र सब स्टेशन क्षमता नपुग्ने भएकाले वर्षेनी वर्षायाममा प्राधिकरणले आपतकालीन अवस्था भन्दै आयोजनालाई उत्पादन घटाउन निर्देशन दिने गरेको छ। यसरी नेपाल विद्युत प्राधिकरणको असक्षमताले 1000 मेगावाट भन्दा बढ़ी बिजुली वर्खायाममा खेर जाने गरेको छ। हामी कहिलेकाहीँ उत्पादन भएन भनेर चिन्ता गर्छौ, उत्पादित विद्युत पनि बिक्री गर्न नपाउनु अथवा नसक्नु चाहिँ हाम्रै कमजोरी हुन्छ। कहिलेकाहीँ आफूले आफैलाई पनि समीक्षा गर्नुपर्छ, अरू धेरैलाई उठाउने औंला उठाउने हात आफ्ना निम्ति पनि उठाउनुपर्छ कि हामीले पनि कमजोरी गर्यौं कि हामी अभाव भयो भन्छौं तर हामीसँग भएकै स्रोत साधन प्रयोग गर्न नसक्नु हाम्रा निम्ति यो लाजको विषय हो। अब बर्खा पानी र खाल्डाखुल्डीको कुरा गरौं। यो वर्षेनी हुने समस्या, कहाँ कहाँ कुन कुन प्रयोजनमा पखरले खाल्डा बनाउँछन्, पोखरी खन्छन् अनि त्यसपछि पुर्दैनन् अनि त्यस्तैमा अबोध पशु चौपाय अबोध बालबालिका डुबेर ज्यान गुमाउँछन्, यो आजको होइन वर्षौंदेखि भइरहेको चाहिने दुखद घटना हो। यसमा परेर कतिका काखले दिएका छन्, कतिका यो पशुधनहरू पनि त्यही खाल्डामा डुबेर मरेका छन् अनि कति सवारी दुर्घटनामा परेर ठूला किसिमका क्षति पनि भएका छन्। यो सिराहाको खबर। सिराहाको गोलबजार नगरपालिका वडा नम्बर 7 स्थित पुरानो चौक चोहरबामा रहेको पशु हाट बजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर एउटै परिवारका 3 जना बालबालिकाको मृत्यु भएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा अवास शेखका 12 वर्षीय छोरी सबनम खातुन, 10 वर्षीय छोरी तुर्बिना खातुन र 7 वर्षीय छोरा साइफुल शेख रहेका छन्। रौतहट जिल्लाको गिजरुवा स्थानीय घर भएका आवास शेख करिब 3 दशकदेखि गोलबजार नगरपालिका 7 मा परिवारसहित बसोबास गर्दै आउनुभएको थियो। घर भाडामा लिएर कबाडी संकलन गरी जीविकोपार्जन गर्दै आउनुभएका उहाँका 5 सन्तान मध्ये 3 जना करिब आज दिउँसो 2:30 बजेतिर घरबाट खेल्न निस्केका थिए। खेल्ने क्रममा उनीहरू पशु हाट बजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर यो नुहाउने क्रममा डुबेको बताइएको छ। सोही खाल्डो गाई गोरू र भैंसी लगायतका पशुहरूका लागि पानी खाना बनाइएको बुझिएको छ। घटनापछि स्थानीय वासिन्दा तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारको लागि अस्पताल पुर्याए पनि चिकित्सकले तीनै बालबालिकालाई मृत घोषणा गरेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बुझिएको छ। एउटा मात्रै हो र वर्षेनी यस्तो घटना भइरहन्छ, त्यसकारण हामीले सुरक्षाका हरेक मापदण्ड अपनाऊ। अप्ठ्यारा भीड़हरूमा जहाँ मान्छे आवत जावत गर्ने ठाउँ छ भने साना छेकबार बार बन्दिश गरौं, भएका खाल्डाखल्ली पुरौं अथवा खाल्डाखल्लीमा पानी जमाउनु छ भने तिनलाई घेराबेरा गरिकन सुरक्षित राख्ने गरौं। एकैछिन केही व्यावसायिक र सचेतनाका सन्देश सुनाएर हामी कार्यक्रममा फेरि आउँछौं।
3: 21औं शताब्दीको नयाँ उपचार विधि लेजर थेरापी, करिब 1 दशकदेखि निरन्तर सेवामा समर्पित लेजर थेरापी क्लिनिक। लामो समयसम्म कड़ा औषधिको सेवनले पेट र मृदौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट शुरूमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू ज्वरो, हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक, लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-5106-0069।
4: Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SEE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hill, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.

0: Magic bonus pound.
1: It's a top
0: भरपूर मनोरंजन सहित मात्र रु 999 मै ई होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा ई होम को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
2: जीवनमा थोरै कुराहरू छन् जहाँ हामीलाई च्वाइस गर्ने सुविधा हुन्छ thahakhabar.com जहाँ तपाईँ निर्धक्क च्वाइस गर्न सक्नुहुन्छ आफ्नो रुचि अनुसारको समाचार समाचारमा विविधता विचारमा सन्तुलन thahakhabar.com त्यति मात्र होइन मोबाइल डाटा सर्फिङमा पनि असाध्यै कम खर्चिलो छिनछिनको खबर अब thahakhabar.com मा

0: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: तपाईको रेडियोमा तपाईकी आवाज
2: कार्यक्रम आवाज
3: अब तपाई आफै बोल्नुहोस्
4: आवाज
1: आवाज
4: आवाज
5: कार्यक्रममा तपाईलाई पुनः स्वागत छ। हामी साँझ 6 बजेको खबर समाचारपछि 7 बजेसम्म रहने गर्छौं। यो निष्पक्ष सक्रियताको अभ्यास हो, हामी त्यही अभ्यास गर्ने गर्दछौ। तपाईँको सहभागिता सधैँ यो संचार प्रविधिलाई र समयलाई बहुआयामिक उपयोग गर्नका निम्ति हो। हामी अरू हाम्रा कर्कश अभाव छोडिकन सकारात्मक सन्देश खबर पनि खोजौ भन्ने प्रयत्न गर्छौं। अरू कुरा अरू श्रृंखला सुनाउला नै। कार्यक्रमका अर्का साथी हेलो
6: मन्डन देवपुर काभ्रेबाट खेल प्रसाद तिमल सिन्हाको नमस्कार हजुर।
5: नमस्कार खेल प्रसाद तिमल सिन्हाज्यू, स्वागत छ। र आज के समाचार लिएर अथवा के खुसी सुनाउन आउनुभयो सुनाउनु?
6: खुसी त छैन सर
5: हजुर,
6: अब एउटा अलिकति चाहिँ नमिठो कुरा लाग्यो। तैपनि अब निष्पक्ष सक्रियताको चाहिँ अभ्यास भनेर त केही बोलाउँ कि जस्तो चाहिँ लागेर
5: हजुर
6: गरेको। अब यो राज्यमा खोइ के कस्तो चाहिँ अनिष्ट चाहिँ आउन लाग्यो हो कि दिनानुदिन लाउलाउ खाउँ खाउँ बेलाका चाहिँ केटाहरू चाहिँ पेट्रोल खनेर चाहिँ मरिरहन्, उता सुकुम्बासीहरू रातभर चाहिँ पानीले डुबेर चाहिँ लाउन खान नपाएर चाहिँ बसिरहेका छन् चाहिँ भन्छ। अब यो फेक समाचारहरू हुन् कि वास्तविक कुरा नै चाहिँ नि हुन् कि यसै गरी चाहिँ नि राज्य त खोइ के गरी चाहिँ चल्छ र सर यो चाहिँ नि अब यसै गरी चाहिँ चल्यो भने त भोलि तपाईँ हाम्रो छोराछोरीले पनि त्यसै गरी चाहिँ आफ्नो दाह चाहिँ नगर्लान् भन्न चाहिँ सकिएला र यस्तो नहोस्, सुख शान्ति समृद्धि चाहिँ आओस् राज्यमा, यति नै सर आजलाई।
5: हवस् धन्यवाद सहभागी हुनुभएकोमा। खेल प्रसाद तिमन सिन्हा मण्डन देवपुर काभ्रेबाट हुनुहुन्थ्यो। देशभर मनसुनी वायुको प्रभावसँगै पानी परेपछि धान रोपाई चलिरहेको छ, तर असारको अन्तिम सातासम्म हिजो आज आइपुग्दा पनि अपेक्षित रूपमा रोपाई हुनुपर्ने जमिनको आधामा पनि रोपाई सकिएको छैन। कृषि विभागले सार्वजनिक गरेको विवरण अनुसार असार 26 गतेसम्म अस्तिको दिनसम्म धान रोपाई हुने अनुपात गरिएको मध्ये 45.81% क्षेत्रमा मात्रै रोपाई सकिएको छ। यो भनेको आधा क्षेत्रफलमा पनि रोपाई गर्न सकिएको छैन जतिमा धान रोपिन्थ्यो। यो वर्ष 13,70,062 हेक्टरमा धान खेती हुने अनुमान गरिएको थियो। गएको शुक्रबारसम्म 6,27,566.78 हेक्टर क्षेत्रफलमा धान रोपिएको छ। गएको वर्ष असार 29 गतेसम्म 59.28% क्षेत्रफलमा रोपाई भइसकेको थियो। यो वर्ष ओहोरको जति पनि रोपाई भएको छैन। समय त अझै बाँकी छ, हेरौं मौसमले कतिको साथ दिन्छ र हामीले धान रोप्न भ्याउँछौ। कार्यक्रमका अर्का मित्र हेलो
7: नमस्कार सर, म विश्वेन्द्र।
5: नमस्कार विश्वेन्द्र सर, हजुरलाई स्वागत गर्दै यहाँले सुनाउने कुरा सुन्न हामी सबै पर्खेका छौँ, सुनाउन।
7: भोलि भानु जयन्ती हो, कति हो चाहिँ मलाई राम्ररी चाहिँ याद भएन। मैले कविता एउटा चाहिँ पोलिसकेको छु, यो कविता म एकछिनमा भन्छु। त्योभन्दा अगाडि एउटा चाहिँ जल्लो बल्लो विषयमा म 1 मिनट बोल्न चाहन्छु। जुन पठाउ राइडरले चाहिँ आफ्नो बाइकमा चाहिँ व्हील लक भएपछि महानगरीतिक प्रहरीसँग जुन विवादहरू भिडियो देखिएको छ त्यसमा चाहिँ दुवै पक्षको त्यतिकै दोष छ जस्तो लाग्छ। एउटा नगर प्रहरीले पनि जनता सामु व्यवहार गर्दाखेरि बोल्दाखेरि कसरी बोल्ने, कुन विषय बोल्ने, कुन शब्द बोल्ने, एउटा चाहिँ त्यो उहाँहरू चाहिँ शिष्टाचार चाहिँ देखिएन। त्यसपछि जो व्यक्ति आत्मदाह पेट्रोल सर्केर आत्मदाह गर्नुभयो र अस्पतालको सयामा हिजो अस्ति बित्नुभयो उहाँको प्रति श्रद्धा हार्दिक श्रद्धा सुमन छ। देशमा यस्तो घटनाहरू धेरै कतिरहेका छन्। सबैभन्दा पहिला हामीले चाहिँ एक अर्कालाई दोष लाउनु भन्दा चाहिँ आफ्नो मानसिक स्थिति कस्तो छ व्यक्तिको मानसिक स्थिति चाहिँ सन्तुलित हुनु पर्यो. जबसम्म मानिसमा चाहिँ मानसिक तनाव हुन्छ उसले त्यस्तो तनाव भएको बेलामा जुनै पनि निर्णय लिने पछि घट्दै त्यो एउटा भयो. फेरि अर्को एउटा चाहिँ व्यक्ति 45 वर्षकोले आफ्नै घरमा आत्मदाह अनुभव आगमन निर्णय र यहाँ सरकारले पनि गम्भीर भएर लाग्नु पर्यो. किनभने चाहिँ यो सरकारबाट चाहिँ जनताले ठूलो अपेक्षा गरेको थियो. ठूलो परिवर्तनपछि नयाँ सरकार आएको तर नयाँ सरकारको पनि अवस्था उहाँहरूको गतिविधि चाहिँ सन्तुष्ट भएन. उहाँहरू बेग्लै किसिमले हेर्नुहुन्छ. एउटा प्रधानमन्त्रीको चाहिँ श्रद्धाञ्जलि शब्द पनि आउँदैन. गृहमन्त्रीले भन्नुहुन्छ हामीले बताउनु भरमभर जोगिने प्रयास गरायो हो. फेरि त्यहाँको भिडियो हेर्दाखेरि सबै व्यक्तिहरू तमासे भएर रमिते भएर हेरिराख्नु भएको छ. उहाँलाई चाहिँ बेलैमा चाहिँ रेस्क्यू उद्धार गराए भए सायद आज गणेश नेपालले चाहिँ मृत्युवरण त गर्नु पर्दैन थियो. र यसरी विभिन्न घटनाहरू घटिराख्दाखेरि चाहिँ देशमा युवाहरूमा चाहिँ यसले चाहिँ असर गर्छ. एउटा व्यक्तिको नकल अर्को व्यक्तिले गर्दै जाने हो भने यो मान्छेमा चाहिँ के सन्देश जान्छ सरकारको स्थानीय पालिकाको नगरपालिकाको यो विषयमा चाहिँ अलिक गम्भीर हुनु पर्यो. कुनै पनि व्यक्तिको ज्यान भन्दा चाहिँ ठुलो पैसा हुँदैन. किनभने चाहिँ ज्यान गएपछि फर्किँदैन. पैसा त देला शिक्षाभरण गर्ला रोजगार दिएला तर त्यो परिवारको सदस्य गुमाउनु पर्दाखेरिको पीडा कसैले जतिसुकै मलम लाए पनि त्यो पुरिँदैन. यो विषयमा म यति नै बोल्न चाहन्छु. एउटा चाहिँ कविता लिएर आएछु भानुभक्त हाम्रो नेपालको एकमात्र आदिकवि आजै भर्खर लेखे हो कविताको शीर्षक भानु तिमी मूर्धन्य व्यक्ति. भानु तिमी एकमात्र आदिकवि तिम्रो जन्म तन हो रङ्गा तिमी एक साधारण खासी बात उत्कृष्ट तिमी नेपाली भाषाका एक सेवक तिमी कहिले नबिलाउने न क्षेत्र तिमी रामायणका रचयिता तिमी नै बधु शिक्षाका सुरुवात कर्ता तिमी नेपाली साहित्यमा कहिले नबिलाउने तारा तिमी आधुनिक नेपाली साहित्यका प्रारम्भकर्ता तिमी नेपाली साहित्यका प्रारम्भकर्ता.
5: आदिकवि भानुभक्त आचार्यको भोलि हामी जन्म जयन्ती मनाउँदैछौ. आजभन्दा 112 वर्ष पहिला 1971 अहिलेको तनहुँ जिल्लाको सुदिरङ्गा भन्ने ठाउँमा भानुभक्त आचार्यको जन्म भएको थियो. उहाँले संस्कृतको रामायणलाई नेपालीमा अनुवाद गरिकन चाहिँ नि यो नेपालीका घर घरमा सरल शैलीमा काव्य पुर्याउनु भयो, जसका कारणले नेपाली समाजलाई रूपान्तरण गर्न ठूलो बल पुगेको चाहिँ नि महसुस गर्न सकिन्छ. उहाँका थुप्रै अरू फुटकर रचनाहरू पनि छन्. भानु जयन्ती नेपालमा मात्रै होइन, नेपाली जाति बसेका अरू देशहरूमा पनि, त्यहीँका नागरिक भएर बसेका नेपाली समाजमा पनि भव्य रूपमा मनाउने गरिन्छ. यसले नेपाली भाषाको नेपाली साहित्यको उन्नयनमा र विकासमा ठूलो महत्व राख्दछ. भानु जयन्तीको पूर्व सन्ध्यामा भक्तपुरबाट आदरणीय विश्वेन्द्र जोन्सेले भानुभक्तलाई नै सम्झेर कविता सुनाउनु भयो. हामी पनि भानु जयन्तीसँगै भाषामा हाम्रो चाहिँ साहित्यमा रुचि राखौं. अहिले हामीलाई यो सामाजिक सञ्जाल डिजिटल चाहिँ प्लेटफर्महरूले थुप्रो समय तानिरहेको छ. एक किसिम हामीलाई मोहनी लगाएकै जस्तो छ. गुनासो के सुनिन्छ भने पठन संस्कृति हराउँदै गयो, पढ्ने बानी मान्छेमा हराउँदै गयो, अनि कागजमा कलमले कापीमा लेख्ने बानी मान्छेको हराउँदै गयो. त्यो सँगसँगै त्यति मात्रै हराएन, महत्वपूर्ण विषयमा तर्क वितर्क गर्ने, त्यस्ता विषयमा अन्तर्क्रिया गर्ने, संवाद गर्ने शैली चाहिँ नेपालीहरूका घर घरमा थियो. जस्तो धेरै वर्ष अघि जानै पर्दैन, सुनिन्छ हाम्रा अलिक अग्रजहरूले अहिले पनि भनिरहनु भएको छ, 30 वर्ष 40 वर्ष अगाडि हाम्रा घरहरू साँच्चै सभ्यताको एउटा मूल जस्तै थियो. दिनभरि कामधन्दा गरेर बेलुकी जम्मा भएपछि खाना खाएपछि एकछिन राम रमाइलो हुन्थ्यो, साहित्यका अनेक कुराहरू सुनिन्थ्यो सुनाइन्थ्यो, अब हाम्रा धार्मिक आस्था र विश्वास अनुसारका काव्य पुस्तकहरू पढेर सुन्ने सुनाउने त्यसभित्रका चाहिने विषयहरूमा अन्तरसंवाद गर्ने शैली थियो। त्यहीबाट हामीले ज्ञानको ठूलो प्रवाह एक आपसमा साट्न सक्ने गर्थ्यौं, प्रवाह गर्ने गर्थ्यौं। आज त्यो छैन, त्यसकारण हामीसँग सृजनशील क्षमता पनि कमजोर भएको हो कि हामी कतै प्रविधिले ल्याएका अनेक चीज वस्तुको प्रयोग गर्ने र विकासमा फड्को मार्ने बहानेमा हाम्रो मन मस्तिष्क चाहिँ झन् बोधो हुँदै गएको हो कि अहिले अघि एकजना साथीले पनि भन्नुभयो कि अहिले आगो र आन्दोलनको सिजन जस्तो छ, हामीले जीवनको मूल्य पनि बुझ्न सकेनौं अथवा मान्छेको जीवनको मूल्य बुझ्ने गरी समाजले काम गर्न सकेन। जो जो दायित्वमा छन् उनीहरूको काम चाहिँ कर्तव्य पूरा हुने गरी भएन कि हामी कहाँ चुक्यौं, हामीले कहाँ बिरायौं, यसको गहिरो समीक्षा गर्ने बेला भएको छ। भलै तपाईँले मलाई मैले तपाईँलाई आरोप लाएरै आरोप प्रत्यारोप गरेरै जति सकिन्छ कनी कनी गालीका ठूला शब्द ठेली उतारेर न देशको विकास हुन्छ न हाम्रो विकास हुन्छ। यो देशको विकास हुन पनि हाम्रो विकास हुन पनि हामी सृजनशील हुनुपर्दछ। दिन भनेको काम गर्नका निम्ति हो, मेहनत गर्नका निम्ति हो, सृजना कर्म गर्नका निम्ति हो भन्छन्। अझ साहित्य सृजना कला सृजना त रात्रिकालीन समयमा पनि हामीले बत्ती बालिकन गर्छौं, मनमने मन्थन गरेर गर्छौं, तर दिनभरि हामी कति नेपाली बेरोजगार छौं, हामी हात खाली राखेर कति बस्छौं, नचाहिने विषयमा हामी कति अल्झिन्छौं, हामीलाई ककलले अल्मा ल्याइरहेको छ, नजिक भएकाहरूसँग संवाद छैन, कहाँ कहाँ हामी सामाजिक सञ्जालबाट जोडिएका छौं, त्यो पनि हामीले सकारात्मक काम गर्यौं कि गरेनौं, यसका फाइदा र बेफाइदाका विषयमा कहिल्यै हामीले तराजु जोखेनौं ताकि हामीलाई हित भयो कि अहित भयो कहिले व्याख्या गरेनौं। अपेक्षा राख्छौं भानु जयन्तीको सेरोफेरोमा साहित्य सृजनाले बढ़ी हामीलाई लोभ्याओस्, त्यसतिर हाम्रो ध्यान जाओस्, सृजना कर्मले नै हामीलाई परिष्कृत शान्त बनाउँछ, मनमा रस ओखतीको काम गर्छ। त्यही भएर त कवि धरणीधर कोइरालाले ठमा कविता नै लेख्नु भएको छ, गरी काव्य सुधा रस ताना अरे, गर मानव जीवन सार्थक अरे, मानव जीवन सार्थक बनाउन काव्यको सुधा लिनुपर्छ, पान गर्नुपर्छ, त्यसको रसले नै जीवनमा ओखति लाग्छ, त्यो हाम्रो भौतिक शरीरमा पनि र आत्मिक हाम्रो मनमा पनि। कहिलेकाहीँ त हाम्रो शरीरभन्दा ठूलो मन हुँदो रहेछ, मन रोगी भयो भने यसले मनलाई त सिद्ध्याउँछ शरीरलाई पनि सक्छ। एउटा मान्छेको मन र शरीर सकिनु ऊ मात्रै सकिँदैन, समाजलाई नै त्यसले एउटा कालो दाग लगाउँछ, चिन्ता थप्छ, घाउ बनाउँछ, अनि अरू धेरैलाई पनि खै कुनै के सोच्न बाध्य गराउँछ। त्यसकारण हाम्रो सोच सकारात्मक होस्, काम सकारात्मक होस्, घर घरमा संवादको शैली बढ़ोस्, पठन संस्कृति बढ़ोस्, लेख्ने अभ्यास गरौं, लेख्ने जागर लागिरहोस्, जसरी हाम्रा बजू बजैहरूलाई बाजे बराजुहरू लाग्थ्यो, हाम्रा काका
4: यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 7 बज्यो।
8: सिराहाको गोल बजार नगरपालिकामा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका 3 बालबालिकाको मृत्यु। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा आज र भोलि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आउँदो साउनदेखि असोजसम्म 3 महिने देशव्यापी डेंगी सचेतना अभियान सञ्चालन गर्ने। दक्षिण कोरियाद्वारा आपतकालीन अत्यधिक गर्मीको लहरको चेतावनी जारी र फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा।
9: भ्रामक एसएमएस तथा फिक्सिङ लिंक सम्बन्धी महत्वपूर्ण सूचना।
10: हालै नेपाल टेलिकमको एसएमएस सेवाको दुरूपयोग गरी कनेक्ट आईपीएस लगायत विभिन्न बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा भ्रामक प्रचलन एसएमएस पठाउने गतिविधि भइरहेको पाइएको छ। यस्ता सन्देशहरूमा खाता निलम्बन भएको, अस्थायी रूपमा बन्द भएको वा अन्य समस्या देखिएको उल्लेख गर्दै ग्राहकहरूलाई शंकास्पद वेबसाइट वा लिंकमा प्रवेश गर्न प्रेरित गरेको पाइएको छ।
9: अत नेपाल टेलिकम सम्पूर्ण महत्वपूर्ण ग्राहक महानुभावहरूलाई यस्ता एसएमएस फोन कल तथा शंकास्पद लिंक प्रति सचेत रहन अनुरोध गर्दछ। कुनै पनि लिंक प्रयोग गर्नु अघि सम्बन्धित संस्थाको आधिकारिकको वेबसाइट वा मोबाइल एप मार्फत जानकारी प्रमाणित गर्न तथा आफ्ना गोप्य विवरणहरू सुरक्षित राख्न अनुरोध गरिन्छ।
10: ग्राहकहरूका लागि महत्वपूर्ण सुझावहरू:
9: अपरिचित वा शंकास्पद लिंकमा क्लिक नगर्नुहोस्।
10: ओटीपी, पासवर्ड, पिन, सीभीभी लगायतका गोप्य विवरण कसैसँग पनि साझा नगर्नुहोस्।
9: बैंकिङ तथा डिजिटल भुक्तानी सम्बन्धी जानकारीका लागि सम्बन्धित संस्थाको आधिकारिक माध्यम मात्र प्रयोग गर्नुहोस्।
10: शंकास्पद एसएमएस, फोन कल वा लिंक प्राप्त भएमा सम्बन्धित संस्थाहरूलाई तत्काल जानकारी गराउनुहोस्।
9: ग्राहकहरूको सुरक्षा कम्पनीको प्रमुख प्राथमिकता भएकोले यस्ता भ्रामक गतिविधिबाट सुरक्षित रहन सम्पूर्ण ग्राहक महानुभावहरूमा हार्दिक अनुरोध गरिन्छ।
10: नेपाल टेलिकम, राष्ट्रको संसार।
11: अब समाचार विस्तारमा। सिरहाको गोलबजार नगरपालिका साथ स्थित पुरानो चौक चौहरवा क्षेत्रमा रहेको पशु हाट बजार परिसरमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा आवास शेखका 12 वर्षीय छोरी सबनम खातुन, 10 वर्षीय छोरी रुबिना र 7 वर्षीय छोरा साइफुल शेख रहेका छन्। प्रहरीका अनुसार आज दिउँसो घरबाट खेल्न निस्किएका तीनै बालबालिका पशु हाट बजार परिसरभित्र रहेको पानी जमेको खाल्डोमा नुहाउने क्रममा डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पशु चौपायलाई पानी खुवाउने प्रयोजनका लागि बनाइएको खाल्डोमा वर्षाको पानी जमेर गहिरो बनेको स्थानीयले बताएका छन्। देशभर मनसून वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाड़ी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार हाल मनसूनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानभन्दा केही माथि र पूर्वमा नेपालको तराई भूभाग नजिक रहेकोले यसको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। महाशाखाले आज र भोलि विशेष गरी कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा तराई मधेशका केही स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले बाढ़ी पहिरो र भूक्षयको जोखिम बढ़न सक्ने जनाएको छ। प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सड़क र हवाई यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र महाशाखाबाट जारी हुने मौसम सम्बन्धी सूचना नियमित रूपमा लिन आग्रह गरिएको छ। कास्की र पर्वत हुँदै बग्ने मादी खोलामा भारी वर्षाका कारण बाढ़ी आएको छ। आज बिहानैदेखि भारी वर्षा भइरहेकाले कास्कीको अन्नपूर्ण गाउँपालिका 11 किमरूङमा बाढ़ी आउनुका साथै वर्षाका कारण विभिन्न ठाउँमा पहिरो जाँदा मोदी खोलाको बहाव अत्याधिक बढ़ेको छ। बाढ़ीले कास्की क्षेत्रका विभिन्न स्थानमा क्षति समेत पुर्याएको छ। मोदी खोलामा दिउँसो 3 बजेदेखि पानीको सतह बढ़ेपछि सतर्कता अपनाउन आग्रह गरिएको छ। जिल्ला प्रशासन कार्यालय पर्वत मोदी गाउँपालिकाले तटीय क्षेत्रमा रहेका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो। प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेलले मोदी खोलामा किनारमा बसोबास गर्नेलाई आवश्यक सावधानी अपनाउन आग्रह गरिएको बताउनुभयो। उहाँले खोला किनारमा काठ दाउरा निकाल्न, माछा छोप्न वा अन्य कुनै प्रयोजनका लागि नजिक नजान समेत आग्रह गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आगामी आर्थिक वर्ष 3 महिने देशव्यापी डेंगी सचेतना अभियान सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्षको साउन, भदौ र असोज 3 महिनाभर अभियान सञ्चालन गर्ने मन्त्रालयले जनाएको छ। अभियानलाई प्रभावकारी बनाउन मन्त्रालयले सबै 753 स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गर्न सम्बन्धित निकायलाई अनुरोध गरेको छ। अभियान अन्तर्गत प्रत्येक हप्ताको शुक्रबार, हरेक शुक्रबार, सफा शुक्रबार अभियान सञ्चालन गरिने मन्त्रालयले जनाएको छ। मन्त्रालयको प्रादेशिक तथा स्थानीय स्वास्थ्य समन्वय शाखाका अनुसार गत आर्थिक वर्ष सञ्चालन गरिएको अभियानबाट डेंगी रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतना वृद्धि हुनुका साथै समुदायको सक्रिय सहभागिता मार्फत संक्रमण न्यूनीकरणमा सकारात्मक प्रभाव परेकोले यो वर्ष पनि 3 महिने देशव्यापी अभियान सञ्चालन गर्न लागेको हो। यसैबीच मन्त्रालयले डेंगीका लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा पुग्न वा निशुल्क 1115 हेल्पलाइनमा सम्पर्क गर्न आम नागरिकलाई आग्रह समेत गरेको छ। सरकारले मनसुनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकार अभियानको तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसुनजन्य रोगको प्रकोप बढ़ने भएकाले रोकथाम र नियन्त्रणका लागि प्रतिकार अभियानको तयारी गरेको हो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचन्दले डेंगी, औलो, हैजा, झाडा पखाला, जापानिज इन्सेफ्लाइटिस, स्क्रब टाइफस र इन्फ्लुएन्जा जस्ता मनसुनजन्य रोगको प्रकोप नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरिएको जानकारी दिनुभयो। उहाँले संघ प्रदेश र स्थानीय तहसँग मिलेर ती रोगको रोकथाम तथा नियन्त्रण गर्न जोखिम मूल्यांकन गर्ने र जोखिमको स्तर अनुसार तीनै तहबाट प्रतिकार गर्ने प्रणाली कार्यान्वयनमा ल्याइने जानकारी दिनुभयो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक डाक्टर राधिका थपलियाले मनसुनजन्य रोगको रोकथाम गर्न सामाजिक सञ्जालबाट सर्वसाधारणलाई सचेत गराउन थालिएको जानकारी दिनुभयो। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सुकुम्बासीलाई लाल पूर्जा दिने गरी सरकारले काम गरिरहेको बताउनु भएको छ। भक्तपुरको खरीपाटी स्थित होल्डिङ सेन्टरको आज निरीक्षणमा पुग्नुभएका मन्त्री रावलले सुकुम्बासीका नाममा कसैलाई पनि राजनीति नगर्न आग्रह गर्नुभयो। मन्त्री रावलसँगै गृहमन्त्री सुधन गुरूङ, सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीता भादी, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादव होल्डिङ सेन्टरमा पुगेर अवलोकन गर्नु भएको थियो। यसैबीच किर्तिपुर स्थित होल्डिङ सेन्टर डुबानमा परेपछि त्यहाँ रहेका सुकुम्बासीलाई खरीबोट स्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले भूमिहीन तथा सुकुम्बासी नागरिकका समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ। काठमाडौँ उपत्यकाका नदी किनाराबाट सुरक्षित स्थानमा स्थानान्तरण गरिएका सुकुम्बासीका प्रतिनिधिहरूले आज माइतीघर मण्डलामा भेला भएर आफूहरूलाई भूमिको स्वामित्व दिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो। संविधान संशोधन बहस पत्र तयार गर्न गठित कार्यदलले सबैका सुझाव समेटेर प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ। सरकारले दोस्रो पटक थपेको माघभित्रै कार्यदलले प्रतिवेदन असार मशान्तभित्रै बुझाउने तयारी गरेको हो। कार्यदलका सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मोहनलाल आचार्यले सबै दल सहित सरोकारवाला निकाय जनताबाट आएका सुझाव प्राप्त भइसकेकाले प्रतिवेदन लेखन कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो। संविधान संशोधन कार्यदललाई 3 महिनाको समय दिइएको थियो। स्वदेश तथा विदेशमा रहेका नेपालीबाट प्राप्त भएका 44,700 सुझाव प्रतिवेदनमा राखिएको उहाँले बताउनुभयो। उत्पादित वस्तुहरूको बजारीकरणमा समस्या हटेसँगै डडेलधुराका किसानहरू तरकारी खेतीतर्फ आकर्षित भएका छन्। विगतमा बजारीकरणको समस्याले खेतबारीमा नै तरकारी कुहिने र खेर जाने गरेकोमा अहिले स्थानीय तहले खेतको बीचमा कृषि सड़क निर्माण र ढुवानीको व्यवस्था गरेसँगै सहज भएको किसानहरू बताउँछन्। डडेलधुराबाट संवाददाता दिपेन्द्र अवस्थीको रिपोर्ट।
12: किसानहरूले उत्पादन गरेको कृषिजन्य उत्पादन बजारीकरणका लागि केही कुरामा सहजता पनि हुँदै आएको छ। कतिपय ठाउँमा उत्पादन भए बजार नहुने समस्या छ भने कतिपय ठाउँमा उत्पादन भए खेतबाटै ढुवानी हुने गरेको देखिन्छ। कृषि क्षेत्रका थुप्रै चुनौतीहरूबाट बस्न सकिए बिक्री गर्न समस्या नभएको आलितालका कृषक रमेश बोहरा बताउनुहुन्छ। कृषि उत्पादनका लागि कतिपय स्थानीय तहहरूले पकेट क्षेत्रका रूपमा समेत उत्पादनलाई जोड़ दिँदै आएका छन्। डडेलधुरा सदरमुकाममा रहेको अमरगढ़ी नगरपालिकासँग जोड़िएको भागेश्वर गाउँपालिका जिल्लाकै कृषि नमूना स्थानीय तहका रूपमा रहेको छ। विगतमा सरकारी तथा गैर सरकारी क्षेत्रले व्यावसायिक कृषिको अभियान समेत यसै क्षेत्रबाट शुरू गरेका थिए। अहिले पनि उक्त क्षेत्रमा गरिने कृषिले परिवार धान्न सहज भएको छ। गाउँकै बीचमा सड़क बनेपछि दिनहुँ गाड़ीहरू खेतमै आउने हुँदा 8 रोपनीको जमिनमा गइएको कृषिले 8 जनाको परिवार धान्न सहज बनेको भागेश्वर 4 लाकमकी शारदा भट्टराई बताउनु हुनुहुन्छ?
13: सेवा सुविधा छ, आज भोलि रोड आयो आफ्नै घर नजिक। हामी सबै कृषि आबद्धमै छौँ। हाम्रो घर परिवारमा 8 जनाको परिवार छौँ। हामी सबै यसरी कृषिबाटै खान्छौँ। वन्यजन्तुसँग बचाउन सकियो भने, रोगबाट बचाउन सकियो भने उत्पादन हुन्छ।
12: अहिले बेमौसमी साग तरकारीको उत्पादनमा किसानहरू व्यस्त देखिन्छन्। यहाँको उत्पादन जिल्ला सदरमुकाम बागबजार तथा सुदूरपश्चिमका तराईका जिल्लामा निर्यात हुने गरेको छ। यो समयमा बर्सातका कारण तराईमा पानी जम्ने र डुवान हुने हुँदा पहाड़को उत्पादनले बजार पाउन थालेको हो। किसानहरूले उत्पादन गरेका कृषि उपज वस्तुहरू खेतबारीमै छ।
13: सेवा सुविधा छ, आज भोलि रोड आयो आफ्नै घर नजिक। हामी सबै कृषि आबद्धमै छौँ। हाम्रो घर परिवारमा 8 जनाको परिवार छौँ। हामी सबै यसरी कृषिबाटै खान्छौँ। वन्यजन्तुसँग बचाउन सकियो भने, रोगबाट बचाउन सकियो।

0: दान गर्न स्थानीय तहले खेतको बीचमा कृषि सड़कको निर्माण तथा ढुवानीका लागि सहजता गरिरहेको बागेश्वर गाउँपालिका कृषि विकास शाखा प्रमुख दान सिंह विष्ट बताउनुहुन्छ।
1: बागेश्वर गाउँपालिकामा उत्पादन गरेको वस्तुहरू सबै जिल्लाका व्यापारीहरू खेतबारीमा आएर किनेर लग्ने गरेका छन् भने अधिकांश किसानहरूले उत्पादन गरेको वस्तुहरू राम्रो मूल्य पाएको हुनाले आफै भाडा लिएर गाडी खेतमै लगेर पनि जिल्लासम्म ढुवानी गरेर बिक्री गरिरहेका छन् भने किसानले सम्पर्क गरेपछि कृषि मूल्य साफत पनि ढुवानी गर्ने प्रक्रियामा रहेका छन्।
0: कृषकले उत्पादनका लागि दिने समय समेत ढुवानी तथा उत्पादन पछिको चिन्तामा लाग्ने समस्यालाई पनि समाधान गरिदिने हो भने कृषि क्षेत्रका विभिन्न चुनौतीहरू मध्येको बजारीकरणको चुनौतीको सामना हुने हुँदा यसतर्फ ध्यान जान जरूरी छ। दिपेन्द्र अवस्थी, रेडियो नेपाल, डडेलधुरा।
2: गोर्खामा धान रोपाईको मुख्य समयमा आवश्यक रासायनिक मलको एक तिहाई मात्र आपूर्ति भएको छ। जिल्लामा आवश्यक 3,500 मेट्रिक टन मल मध्ये हालसम्म 1,100 मेट्रिक टन मात्र प्राप्त भएको कृषि विकास कार्यालय गोर्खाले जनाएको छ। कार्यालय प्रमुख कुलप्रसाद तिवारीका अनुसार प्राप्त मल कोटा निर्धारण गरी स्थानीय तहलाई उपलब्ध गराइएको छ। स्थानीय तहले समूह र सहकारी मार्फत किसानलाई मल वितरण गरिरहेका छन्। आत्मदाहको प्रयासपछि वीर अस्पतालमा उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनालाई लिएर नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीड़ित पक्षबीच 9 बुधे सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारीको उपस्थितिमा भएको वार्तापछि हस्ताक्षर गरिएको सहमति अनुसार घटनाको सत्य तथ्य र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गर्ने र समितिले गठन गरेको 7 दिनभित्र सरकार समक्ष प्रतिवेदन बुझाउने सहमति भएको छ। सहमति अनुसार गणेश नेपालीलाई शहीद घोषणा गर्ने विषयमा प्रचलित कानून, विगतको अभ्यास तथा छानबिन समितिको प्रतिवेदन र सिफारिशका आधारमा सरकारले आवश्यक निर्णय प्रक्रिया अघि बढ़ाउने भएको छ। यसै काठमाडौँ महानगरपालिकाले मृतककी श्रीमतीलाई योग्यता र क्षमताका आधारमा रोजगारी सुनिश्चित गर्ने तथा मृतककी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्चको आवश्यक व्यवस्था मिलाउने लगायतका सहमति भएको छ। संघीय सरकारको 11,19,00,000 रूपियाँको लागतमा लमजुङको डुम्बे बेसी सहर सड़क अन्तर्गत उदीपुरमा पहिरो नियन्त्रणको संरचना बनेपछि वर्षायाममा पनि सवारी आवागमन सहज भएको छ। डुम्रे बेसी सहर चामे सड़क योजना कार्यालयका सूचना अधिकारी नवीन विश्वका अनुसार मर्स्याङ्गी नदीमा माइक्रो पाइल, नदी किनारमा संरक्षण पर्खाल, सड़क कालोपत्र तथा सड़कमाथिको पहिरो क्षेत्रमा नेलिङ लगायतका संरचना निर्माण भएको छ। डुम्रे बेसी सहर सड़क लमजुङ मात्र नभई मनाङलाई पनि जोड्ने मुख्य मार्ग हो। यही सड़कले अन्नपूर्ण चक्रीय पदमार्गलाई जोड़ेको छ। जुम्लाको पातरासी गाउँपालिकाको लोट चौरमा नेपालकै पहिलो कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टर स्थापना निर्माण हुने भएको छ। त्यसबाट कर्णालीमा खेल पर्यटन प्रवर्धन गरी युवालाई खेलमा आकर्षित गर्ने र आय आर्जन वृद्धिको दीर्घकालीन लक्ष्य लिइएको छ। जुम्लाबाट संवाददाता सागर परियारको रिपोर्ट।
3: जुम्लामा लामो समयदेखि जग्गा विवादका कारण निर्माण हुन नसकेको कर्णाली हाई अल्टिच्युड ट्रेनिङ सेन्टर निर्माण कार्य शुरू भएको छ। सम्बन्धी सतहदेखि 2850 मिटर उचाइमा अवस्थित पातरासी गाउँपालिका वडा नम्बर 3 स्थित लोड चौरमा बन्ने उक्त आयोजना सबैको सहयोग र संघर्षपछि सफल भएकोमा खुशी साट्दै सहयोगी सबै निकायलाई पातरासी गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकाईले धन्यवाद ज्ञापन गर्नुभएको छ। एक अर्ब लागत अनुमान गरिएको ट्रेनिङ सेन्टरमा विभिन्न 21 वटा संरचना बन्ने भएका छन् भने लामो समयदेखि आयोजना बनेन भनेर निरन्तर ओकालत गर्दै आएको जुम्लाको संचार क्षेत्रले शिलान्यासपछि निर्माणमा हिरासुस्ती भएमा गुणस्तरीय संरचना नबनेमा सधैँ खबरदारी गर्ने नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्ण प्रसाद चौलगाईले बताउनुभयो।
4: विभिन्न मिडियाहरूले यो बनेन भनेर पटक पटक भस्दै गएको थियो। यहाँका जनप्रतिनिधिज्यूहरूले पनि अहम भूमिका खेल्नु भएको छ। पत्रकारले यो गौरवको आयोजना अलपत्र पढ्यो भनेर लेख्ने दिनमा
3: लामो प्रयासपछि जग्गा प्राप्तिसँगै पहिलो चरणको स्रोत सुनिश्चितता भएपछि शिलान्यास गरी निर्माण कार्य अघि बढ़ाइएको छ। ट्रेनिङ सेन्टर निर्माणले कर्णालीलाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्नेसँगै उत्पादनले बजार पाउने र खेलाड़ी उत्पादनमा समेत टेवा पुग्ने विश्वास लिएको पातरासी गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह बोहराको भनाई छ।

0: जुम्लामा निर्माण हुन लागेको नेपालकै पहिलो हाई अल्टिच्युड ट्रेनिङ सेन्टरले कर्णालीको खेल पर्यटन विकास सँगै खेलकुद क्षेत्रमा समेत महत्वपूर्ण योगदान दिने भएकाले निर्माण कार्य छिटो सम्पन्न गर्न पर्याप्त बजेट विनियोजनमा सरकारले विशेष ध्यान दिन जरूरी छ। सागर परियार, रेडियो नेपाल, जुम्ला।
1: अब अन्तर्राष्ट्रिय समाचार। दक्षिण कोरियाले यस वर्ष पहिलो पटक आपतकालीन हिट वेव अत्याधिक गर्मीको लहरको चेतावनी जारी गरेको छ। चेतावनीसँगै सर्वसाधारणलाई बाहिरी गतिविधि रोक्न र शरीरलाई शीतल राख्न आग्रह गरिएको छ। नयाँ प्रणाली अनुसार कुनै क्षेत्रमा महसुस गरिने तापक्रम कम्तीमा 38 डिग्री सेल्सियस वा वास्तविक तापक्रम कम्तीमा 39 डिग्री सेल्सियस पुग्ने पूर्वानुमान भएमा एक दिनका लागि मात्र भए पनि आपतकालीन हिट वेव चेतावनी जारी गर्न सकिने व्यवस्था गरिएको छ। अधिकारीहरूका अनुसार दक्षिण कोरियामा पछिल्ला वर्षमा अत्याधिक गर्मीको लहर लामो समयसम्म रहने र अझ तीव्र बन्दै गएको छ। तेहरानले हर्मुज जलमार्ग भएर गइरहेका पानी जहाजमा हमला गरेपछि अमेरिकाले इरानमाथि नयाँ आक्रमण शुरू गरेको छ। इरानको इस्लामिक रेभोल्युशनरी गार्ड कोर आईआरईसीले अर्को सूचना जारी नभएसम्मका लागि उक्त जलमार्ग बन्द गरिएको बताएको थियो। त्यहाँका सरकारी संचार माध्यमहरूले नियम मिचेर पानी जहाजले आफ्नो प्रणाली बन्द गरेपछि स्वीकृत मार्गबाट मोडेपछि आक्रमण गरिएको जनाएका छन्। अब आर्थिक समाचार।
2: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
3: वैदेशिक रोजगार विभागले अनुमति नाली भारतका विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने म्यान पावर कम्पनीलाई कार्यवाही गरेको छ। विभागले अनुमति नाली भारतका विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने विभिन्न 159 म्यान पावर कम्पनीलाई पहिलो पटकका लागि सचेत गराउँदै कार्यवाही गरेको हो। संचालनमा रहेका 1117 इजाजत प्राप्त संस्था मध्ये 678 संस्थाले मात्रै माग गरिएको विवरण बुझाएको र त्यसमा 159 संस्थाले विभागको स्वीकृति बिनै भारतका विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएकाले तिनलाई पहिलो पटकका लागि सचेत गराइएको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागले माग गरेको विवरण नै उपलब्ध नगराउने 439 म्यान पावर कम्पनीलाई पनि पहिलो पटक सचेत गराउँदै पुनः विवरण बुझाउन निर्देशन दिइएको छ। विभागले वैदेशिक रोजगार व्यवसायीहरूलाई कानून र विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै भविष्यमा यस्ता गतिविधि दोहोरिए थप कड़ा कार्यवाही गरिने चेतावनी पनि दिएको छ। गएको साता नेपालको शेयर बजार मापक नेप्से प्रतिशत 2600 बिन्दुमा झरेर विगत 6 महिना यताकै न्यून बिन्दुमा पुगेको छ। नयाँ सरकार गठन र शेयर बजार मैत्री नीतिहरूको घोषणापछि बजारमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको थियो, तर त्यस अवधिमा लगानीकर्तामा उत्साह नदेखिँदा शेयर बजार निरन्तर ओह्रालो लाग्दै गएको देखिएको छ। वर्तमान सरकार आउनु अघि चैत्र 12 गते नेप्से प्रतिशत 2950 बिन्दुमा रहेको थियो भने त्यस यता बजार निरन्तर ओह्रालो लाग्दै शुक्रबारसम्म आइपुग्दा नेप्से प्रतिशत 2600 बिन्दुमा झरेको छ। कम्पनीहरूले चालू आर्थिक वर्षको लाभांश घोषणा गर्ने समय आएकाले ओह्रालो यात्रामा रहेको शेयर बजारले अबको केही समयमा भने थोरै भए पनि केही उचाइ लिने लगानीकर्ताहरूको विश्वास छ। वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको ज्येष्ठ मसान्तसम्ममा आफ्नो खुद नाफामा उल्लेखनीय सुधार गरेको देखिएको छ। नेपाल राष्ट्र बैंकको पछिल्लो वित्तीय विवरण अनुसार संचालनमा रहेका 20 वाणिज्य बैंकहरूले चालू आर्थिक वर्षको गएको 11 महिनामा 64,56,37,00,000 रूपियाँ खुद नाफा आर्जन गर्न सफल भएका छन्। यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा 19.62% बढ़ी हो। 20 वाणिज्य बैंक मध्ये 14 बैंकले आफ्नो नाफा बढ़ाउन सफल भएका छन् भने 6 बैंकको नाफामा गिरावट आएको छ। चालू आर्थिक वर्षको 11 महिनामा सबैभन्दा धेरै नाफा कमाउने वाणिज्य बैंकको सूचीको पहिलो स्थानमा नोबिल बैंक रहेको छ। यस्तै धेरै नाफा कमाउने बैंकको सूचीमा ग्लोबल आईएमई बैंक, कुमारी बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक, सानिमा बैंक लगायतका पनि रहेका छन्। सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले पनि राम्रो नाफा कमाएको छ।
1: फिफा
2: विश्वकप 2026 को सेमी फाइनल समीकरण पूरा भएको छ। सेमी फाइनल में पुग्ने चार टोली सबै पूर्व विजेता हुन्। अन्तिम चार में पुग्ने में साबिक विजेता अर्जेन्टिना सँगै साबिक उपविजेता फ्रान्स, इंग्ल्याण्ड र स्पेन रहेको छ। यी चारवटे टोली फीफा वरियताको पनि शीर्ष चार में रहेका छन्। वरियतामा अर्जेन्टिना पहिलो, स्पेन दोस्रो, फ्रान्स तेस्रो र इंग्ल्याण्ड चौथो स्थानमा छ। आइतबार बिहान भएको क्वार्टर फाइनल खेलमा अर्जेन्टिनाले स्विजरल्याण्डलाई 3-1 गोलले हराएर अन्तिम चारमा पुगेको हो। अर्जेन्टिनाले सेमी फाइनलमा इंग्ल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। यस्तै आइतबार नै भएको अर्को खेलमा इंग्ल्याण्डले नर्वेलाई 2-1 गोलले स्तब्ध बनाउँदै सेमी फाइनलमा स्थान सुरक्षित गरेको छ। सेमी फाइनलमा फ्रान्स र स्पेन बीच प्रतिस्पर्धा हुनेछ। फ्रान्स र स्पेन बीच बुधबार राति तथा इंग्ल्याण्ड र अर्जेन्टिना बीच बिहिबार राति प्रतिस्पर्धा हुनेछ। सेमी फाइनल विजेताले साउन 4 गते न्यूयोर्क न्यू जर्सीमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। सेमी फाइनलमा पुगेका मध्ये अर्जेन्टिना सर्वाधिक सफल टोली हो। अर्जेन्टिनाले सन् 1978, 1986 र 2022 गरी 3 पटक विश्वकप जितेको थियो। यस्तै फ्रान्सले 2, इंग्ल्याण्डले 1 र स्पेनले 1 पटक विश्वकप च्याम्पियनको उपाधि उचालिसकेको छ। मलेसियामा जारी एसीसी अण्डर 19 महिला प्रिमियर कपमा नेपालले लगातार दोस्रो जीत निकालेको छ। समूह डी अन्तर्गत आइतबार भएको खेलमा नेपालले सिंगापुरलाई 151 रनले हरायो। जीतका लागि नेपालले दिएको 200 रनको लक्ष्य पछ्याएको सिंगापुर निर्धारित 20 ओभरमा 8 विकेटको क्षतिमा 48 रनमा समेटिएको थियो। सिंगापुरका लागि अंकिता वर्षा राजले 19 रन बनाइन्। बलिङमा नेपालकी अनु कडायतले 3 विकेट लिइन्। मनिषा उपाध्याय र रिया शर्माले 2-2 तथा कप्तान सोनी पाथिनले 1 विकेट लिएकी थिइन्। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 20 ओभरमा बिना विकेटको क्षति 199 रन बनाएको थियो। नेपालले समूह चरणको अन्तिम खेल मंगलबार हङकङसँग खेल्दैछ। जीतसँगै नेपाल क्वार्टर फाइनल नजिक पुगेको छ। प्रतियोगितामा नेपाल सहित 13 देशको सहभागिता रहेको छ। सहभागी टोलीलाई 4 समूहमा विभाजन गरिएको छ। समूह एमा थाइल्याण्ड, म्यानमार र जापान रहेको छ। समूह बीमा यूएई, ओमान र भूटान। समूह सीमा इण्डोनेशिया, मलेसिया र कुवेत तथा समूह डीमा हङकङ, सिंगापुर र कतार रहेको छ। समूहका शीर्ष 2 टोली क्वार्टर फाइनलमा पुग्नेछन्। त्यसबाट 4 टोली सेमी फाइनल र 2 टोली फाइनलमा पुग्नेछन्। फाइनल खेल साउन 2 गते हुनेछ।
1: खेल समाचारका साथमा हुनुहुन्थ्यो सुमिता लामा। अब मौसम। आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका धेरै र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको थोरै स्थानमा तथा मध्य प्रदेश लगायत कोशी, बागमती र गण्डकी प्रदेशको तराई भूभागको एक दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको वर्षा र तापक्रमको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 30.7 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 3.4 मिलिमिटर। काठमाडौँको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस, वर्षा 4.4 मिलिमिटर। पोखराको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 43.7 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 33.5 डिग्री सेल्सियस, न्यूनतम 24.5 डिग्री सेल्सियस, वर्षा 0.3 मिलिमिटर। दिपालको अधिकतम 36.4 डिग्री सेल्सियस, न्यूनतम 25.8 डिग्री सेल्सियस, वर्षा 0.6 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सिराहाको गोल बजार नगरपालिकामा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका 3 बालबालिकाको मृत्यु। कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराईका केही स्थानमा आज र भोलि भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागको आग्रह। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आउँदो साउनदेखि असोजसम्म 3 महिने देशव्यापी डेंगी सचेतना अभियान सञ्चालन गर्ने। दक्षिण कोरियाद्वारा आपतकालीन अत्याधिक गर्मीको लहरको चेतावनी जारी र फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।
4: मेलागी मायुका लागि त सुनसरी गाउँपालिका यो मस्त जरुरी सूचना। जुहो बेला खिमरिदे गरम ओबोदिरी जेउ बेला सोनो फुरी कदास ओचुदिरी जेउ आउ बेला क वन जंगल ल भे लागिने मस्त ज सम्भावना ताए आउ ये गिने प्राकृतिक सम्पदा र तक्षेप ज सक्षम नारी वातावरण मिले ने लख्यापा असर किएने री उमूल र थाउने भुछे ताने वायुमण्डल ल कार्बन मस्त ज तानागे भने जलवायु परिवर्तन ल असर सकिन सोनो माछार नामे ल भे लागिने सज जिमी गिमी लापरवाही सोनो चाउसो खेलगेमा दुख जिमुगे कोठेल मेला की नाटी जन धनी में खेपा छेती ताऊ हो होकाई
5: गेट्सो छानियाला पर्न नेलाकीले पुरा रङ्गे नौ पुराले चौसो खेल गिरी
4: वन जंगल सर मेरा आदिमी बानी एमएल एमए ओ छानियाला लिउ सोतर पोतराले पार जगे रहते
5: सलाई लाइटर सियाउला मे सचाउने चिसराले जा बांजा र यामा देले पोल गेले या इतो चीज र रहिदे वन जंगल याले के भाबाय
4: पिकनिक वन भोज बाको मे सचाउसु छिनी मेले चौसो सैदे कि छनाले वन जंगल ओ छानि दैके बारी प चुरोद विधि ओरे बने
5: नान्थर नाम लिजौ वन उपभोक्ता समूह राई सामुदायिक बनी हुने ढालले छ अनुगमन दिने व्यवस्था चौसन गिरिए
4: गेछो छानेला खोरे ल चाउसी पोलिए होइदे तरिन गाई गेज मेके लाइजु आबो नजिरे बने गेम येलो गेज मेके मालाये औलेम लायो के माइजे
5: वन जंगल स जुडिसि हेङ बारी ल बाली नाली कुचिला चुली यात्रा र सताउसु छिनी ने चौसो सैले के खेले या
4: वन जंगल मेला दिगे माइये
5: ओडा कार्यालय प्रहरी कार्यालय सहज सुनसरी गाउँपालिका गाउँ कार्यपालिका कार्यालय खबर गिरिए
4: अनुरोध सुनसरी गाउँपालिका वन वातावरण सज विपद व्यवस्थापन समिति कोबाङ रोल्पा
6: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचौर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाइ संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल सुनिल स्मृति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा
7: सात बजेको छ सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सिराहामा पोखरीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु, कास्कीमा बाढ़ीका कारण 40 परिवार विस्थापित, आज राति र भोलि कोशी र मधेसमा धेरै ठूलो पानी पर्ने सम्भावना, 23 जिल्लामा बाढ़ीको उच्च जोखिम।
1: जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी चाहिँ अलिक राम्रोसँग हेरिदिने र त्यस अनुसार चाहिँ उहाँहरूले आफ्नो आचरण गरिदिनु भयो भने हामी चाहिँ जन र धनको जोगाउने अभियानमा हामी त लागिरहेछौं।
0: गणेश नेपालीको परिवारसँग सरकारको 9 बुँदे सहमति, अनुमति बिनै भारतीय विमानस्थलबाट श्रमिक पठाउने 159 म्यान पावर कार्यवाहीमा, काठमाडौँको खानेपानीमा हानिकारक जीवाणु फेला, उमालेर मात्रै पिउन विज्ञको आग्रह।
2: पानीमा कोलिफर्म भेटिनु भनेको चाहिँ दिशा पानीमा मिसियो भन्ने कुराको संकेत हो होइन। एउटा त मुहान सफा गर्ने कुरा छँदैछ, उमाल्नु पर्यो कम्तीमा पनि 5 मिनट जति उम्लाने हो। दोस्रो विषय भनेको चाहिँ पानीमा क्लोरिन हाल्ने।
0: निजी क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्न सरकारको नयाँ रणनीति, देशभर मानसिक स्वास्थ्य अभियान सञ्चालन गरिँदै समता शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयको माग।
3: हारी जारी शिक्षा नियमावली 10 संशोधनका केही व्यवस्थाप्रति निजी शिक्षा क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको छ।
0: र विश्वकप फुटबलमा अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा, इंग्ल्याण्ड T20 वरियताको शीर्ष स्थानमा, भारत दोस्रोमा सर्यो।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: नगर प्रहरी अनुपस्थित हुने बित्तिकै काठमाण्डुको न्यूरोडका फुटपाथमा फेरि सड़क व्यापारीले भरिनु व्यवस्थापनको कमजोरी मात्रै होइन, नागरिक चेतनामा पनि प्रश्न उठाउने विषय हो। सार्वजनिक फुटपाथ पैदल यात्रीका लागि हो, स्थानीय व्यापारका लागि होइन। महानगरले अभियानमुखी होइन, निरन्तर अनुगमन र दीर्घकालीन व्यवस्थापनमा जोड़ दिनुपर्छ, ताकि सड़कको व्यवस्था व्यक्ति होइन सुदृढ प्रणालीले चलाउनेछ।
5: आज राति र भोलि सोमबार पूर्वी क्षेत्र तथा मधेसका केही स्थानमा भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी क्षेत्र तथा मधेस सहित केही तराई क्षेत्रमा आज र भोलि भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ। यस्तै महाशाखाले काठमाण्डु उपत्यका सहित 23 जिल्लामा आज बाढ़ीको जोखिम रहेको भन्दै नदी र खोला आसपासका वासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। महाशाखाका अनुसार काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रे मा बाढ़ीको उच्च जोखिम तथा पाँच थार, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, सोलुखम्बु, शंखुवासभा, खोटाङ, ओखलडुङ्गा, उदयपुर, सिन्धुली, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, रौतहट र आसपासका जिल्लामा साना नदी र खोलामा पानीको बहाव उल्लेख्य बढ़न सक्ने र आकस्मिक बाढ़ी आउन सक्ने सम्भावना छ। यसैबीच राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मनसून जन्य जोखिम बढ़ेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गर्दै एडभाइजरी जारी गरेको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी किनारमा नजान र मौसम सम्बन्धी सूचना नियमित रूपमा पालना गर्न आग्रह गरेका छन्। समयमै सूचना पालना गरेमा बाढ़ी पहिरो र डुबानबाट हुने जनधनको क्षति कम गर्न सकिने प्राधिकरणका कार्यकारी प्रमुख प्रदीप कोइरालाले बताउनुभयो।
1: आज राति अनि भोलि अलि चाहिँ भारी वर्षा पूर्वतिर र केही मधेसका केही क्षेत्रहरूमा चाहिँ पर्छ भन्ने जुन एडभाइजरी हामीले जारी गरेका छौँ, त्यस अनुसार अनि हामीले अहिले चाहिँ सतर्क रहने भनेर हामीले हामी मनसुनकै तयारीकोमा छौँ अहिले। हाम्रो अपिल के भने मौसम, जल तथा मौसम विज्ञान विभागको विशेष बुलेटिन र हामीले जारी गरेको एडभाइजरी चाहिँ अलिक राम्रोसँग हेरिदिने र त्यस अनुसार चाहिँ उहाँहरूले आफ्नो आचरण गरिदिनु भयो भने हामी चाहिँ जन र धनको जोगाउने अभियानमा हामी त लागिरहेछौँ, त्यो अभियानमा सहयोग पुग्छ र हामी साँच्चै काम गर्न सक्छौँ भन्ने हाम्रो अपिल चाहिँ।
5: यसैबीच अविरल वर्षापछि आएको बाढ़ीले काशीको अन्नपूर्ण गाउँपालिका 11 40 घर परिवार विस्थापित भएका छन् भने किमरिङ खोलाको पुल बगाएको छ। पुल बगाएपछि खोला पारीको बस्तीसँगको सम्पर्क पूर्ण रूपमा टुटेको छ। बाढ़ीका कारण स्याउली बजारका 7 होटलमा पानी पसेको छ भने स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा सारेको गाउँपालिकाले जनाएको छ। साथै मोदी खोलामा पानीको बहाव बढ़ेपछि दिरेठाटी क्षेत्रमा बासिन्दालाई सतर्क रहन र सुरक्षित स्थानमा जान आग्रह गरिएको पालिकाका उपाध्यक्ष चन्द्रकला अधिकारीले सीआईएनलाई जानकारी दिनुभयो।
6: सामानहरू हटाउन लगाए, एउटा होटेल बढाइहाल्यो, मानवीय क्षति भएको छैन, अब अरू क्षतिहरू भएको छ, भौतिक क्षति भएको छ, मानवीय क्षतिमा हामी जोगायौँ र अब अहिले घान्द्रुक जाने बाटो चाहिँ बिचैबाट खोलाले बगाएर घान्द्रुक जाने बाटो बन्द भएको छ। अहिलेको अवस्था तिरमा किनार किनारमा होटेलहरू थिए, अहिले बगाएको छ, एउटा होटेल बगायो, अरूलाई चाहिँ हामीले त्यहाँ नबस्नुहोस् अटा उता सामानहरू हटाउनुहोस् भनेर हामीले सामान हटाउन।
5: प्रमुख जिल्ला अधिकारी कुमार सिंह गुरूङका अनुसार प्रभावित क्षेत्रमा उद्धार र अनुगमनका लागि प्रहरी टोली परिचालन गरिएको छ। स्थानीय प्रशासनले नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ। मुगुका गणेश नेपालीको आत्मदाहपछि नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीड़ित परिवारबीच नौबुधे सहमति भएको छ। सहमतिपछि परिवारले सब बुझ्न सहमति जनाएको छ। गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि सरकारले परिवारसँग वार्ता अघि बढ़ाएको थियो। सहमति अनुसार पीड़ित परिवारलाई उचित राहत उपलब्ध गराइने, गणेश नेपालीकी छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण व्यवस्था गरिने, उहाँकी श्रीमतीलाई रोजगारी उपलब्ध गराइने तथा घटनाको निष्पक्ष अनुसन्धान गरिने उल्लेख छ। साथै सहमतिका अन्य बुदा मार्फत परिवारको पुनर्स्थापना र आवश्यक सहयोगका विषय पनि समेटिएका छन्। यसअघि सरकारसँग सहमति नजुटेसम्म परिवारले सब नबुझ्ने अडान लिएको थियो। सिराहाको गोलबजार नगरपालिका सातमा एकै परिवारका तीन बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। गोलबजार सात स्थित पशु बजार नजिक राखिएको पोखरीमा नुहाउने क्रममा आज दिउँसो उनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा स्थानीय अब्बास खानका 8 वर्षीय छोरा सैफुल शेख तथा 10 र 12 वर्षीय दुई छोरीहरू क्रमश रूबिना खातुन र सबवन खातुन रहेको सही वडाका वडा अध्यक्ष हरेश शरण ठाकुरले सीआईएनलाई जानकारी दिनुभयो। उहाँका अनुसार पशु बजार क्षेत्रमा रहेको खाल्डोमा पानी भरिएर पोखरी बन्दा सोही पोखरीमा नुहाउन गएका बालबालिकाहरू पानीमा डुबेको प्रहरीले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले देशभर मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई विस्तार गर्ने भएको छ। मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयले संघ प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको हो। मन्त्रालयका सचिव विकास देवकोटाले मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख साथै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिहरूसँग छलफल गर्नुभएको छ। मानसिक स्वास्थ्य शिक्षा समुदाय परिचालन उपचारमा रहेका बिरामीलाई सहजीकरण, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श निगरानीमा जोड़ दिने मन्त्रालयले जनाएको छ। मानसिक स्वास्थ्य सम्बन्धी सेवा र जानकारी सर्वसुलभ बनाउन मानसिक स्वास्थ्य हटलाइन 1166 र हेलो स्वास्थ्य 1115 सहित नजिकका स्वास्थ्य संस्थाका सम्पर्क गर्न सबैमा अनुरोध गरेको मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले सीआईएनलाई बताउनुभयो।
7: संघ प्रदेश स्थानीय तहका सबै स्वास्थ्य हेर्ने निकायहरूले आफूले गरिरहेका मानसिक स्वास्थ्यका कार्यक्रमहरू र अरू साझेदारहरूले गरिरहेका कार्यक्रमहरूलाई व्यापक रूपमा प्रचार प्रसार गर्ने, त्यसलाई सुदृढीकरण गर्ने, त्यसले गर्दा समाजमा सकारात्मक सन्देश प्रवाह हुन्छ र सबैको मानसिक स्वास्थ्यको अवस्थालाई सन्तुलित अवस्थामा राख्न सकिन्छ र एकअर्कालाई परेको सुख दुःख सहज रूपमा अर्कालाई साटासाट गर्न, त्यसबाट अनुभव गर्न, सहयोग गर्न सक्ने वातावरण सिर्जना र उपचारका लागि आवश्यक पर्ने व्यक्तिहरूले पनि सहज रूपमा उपचार कहाँबाट पाइन्छ, कसरी पाइन्छ, के गर्नुपर्छ भन्ने बाटोमा धेरैलाई बुझाउनका लागि अभियान सञ्चालन गर्न खोजिएको छ।
5: काठमाडौँ उपत्यकाका विभिन्न स्थानको खानेपानीमा स्वास्थ्यका लागि हानिकारक कोलिफर्म र ई कोलाई जीवाणु भेटिएको छ। जनस्वास्थ्य कार्यालय काठमाडौँले गरेको परीक्षणमा काठमाडौँ, चन्द्रगिरी, किर्तिपुर, दक्षिणकाली र गोकर्णेश्वरबाट संकलन गरिएका सबै नमूनामा दूषित जीवाणु फेला परेको हो। मनसूनका कारण पानीमा स्रोत दूषित भएकाले झाडापखाला, हैजा, टाइफाइड र हेपाटाइटिस ए तथा ई जस्ता रोग फैलिन सक्ने जोखिम बढ़ेको चिकित्सकहरूले बताएका छन्। सरकारवाला निकायले पानी वितरण अघि क्लोरिन प्रयोग गर्न र नियमित परीक्षण गर्न आग्रह गरेका छन्। जनस्वास्थ्य विज्ञ डाक्टर खेम कार्कीले सर्वसाधारणलाई खानेपानी उमालेर र शुद्धिकरण गरेर मात्र पिउन, सरसफाईमा विशेष ध्यान दिन र पानीजन्य रोगका लक्षण देखिएमा तत्काल स्वास्थ्य संस्थामा जान आग्रह गर्नुभयो।
2: पानीमा कोलिफर्म भेटिनु भनेको चाहिँ दिशाको दिशा पानीमा मिसियो भन्ने कुराको संकेत हो होइन. त्यो चाहिँ हामीले कोलिफर्म भेटिनु भनेको दिशा र पिसाबमा खास गरी दिशामा हुने चाहिँ किराहरू किराको एउटा इन्डिकेटर हो भनौँ न संकेत हो. अब हाम्रो दिशाबाट चाहिँ थुप्रो रोगहरू सर्छ होइन, झाडा पखालादेखि हैजादेखि हेपाटाइटिस ए र ई यो सबै चाहिँ झाडा पखालाबाट सर्ने हो. त्यसैले अनि टाइफाइड फिभर यो सबै झाडा पखालाबाट सर्ने रोगहरू भएको हुनाले अब यो रोगबाट बच्नको लागि चाहिँ पानी शुद्धिकरणको प्रक्रियाहरू अप्नाउनु पर्यो. एउटा त मुहान सफा गर्ने कुरा छँदैछ, पहिलो कुरा त उमाल्ने, उमाल्नु पर्यो कम्तीमा पनि 5 मिनट जति उमाल्ने हो. दोस्रो विषय भनेको चाहिँ पानीमा क्लोरिन हाल्ने, क्लोरिनको त्यो चाहिँ मात्रा मिलाएर क्लोरिन चाहिँ ट्याङ्कीमा हाल्ने. अब ट्याङ्कीको सप्लाई भन्ने वाटर सप्लाईलाई क्लोरिनेसन गर्नु पर्यो. तेस्रो चाहिँ हामीले सोरिस विधि भन्छ, अब त्यो सेतो बोतलहरूमा प्लास्टिकको सेतो बोतलहरू हुन्छ नि त्यस्तो बोतलहरूमा चाहिँ राखेर अनि घाममा राख्यो भने पनि 3-4 घन्टा घाममा राख्यो भने किराहरू मर्छ भन्छ भन्ने हो.
5: वैदेशिक रोजगार विभागले विभागको अनुमति नलिई भारतीय विमानस्थलबाट नेपाली श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउने 159 म्यान पावर कम्पनीलाई कार्यवाही गरेको छ. ती कम्पनीलाई पहिलो पटक सचेत गराएको विभागले जनाएको छ. विभागले 2082 चैतदेखि 2083 जेठसम्म विदेश गएका श्रमिकको उडान विवरण माग गरेको थियो. 1117 म्यान पावर कम्पनी मध्ये 178ले मात्र विवरण बुझाएका थिए. त्यस्तै निजी विद्यालयका 4 प्रमुख छात्र संगठन प्याप्सन एन पाप्सन हिसान र अपेनले बजेट मार्फत शिक्षामा लगाइएको 3% समता शिक्षा सेवा शुल्क खारेज गर्न सरकारसँग माग गरेका छन्। आज संयुक्त पत्रकार सम्मेलन गर्दै उनीहरूले उक्त कर संविधानको भावना विपरीत र विगतमा असफल भइसकेको भन्दै तत्काल फिर्ता लिन आग्रह गरेका हुन्. प्याप्सन अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी विद्यालयले आफ्नै लगानीमा गुणस्तरीय शिक्षा दिइरहेकाले विद्यार्थीमाथि थप करको भार अन्यायपूर्ण भएको बताउनुभयो.
3: निजी क्षेत्रको महत्वपूर्ण योगदानका बावजुद आर्थिक वर्ष 2083-84 बजेट तथा वित्तीय व्यवस्था र हारी जारी शिक्षा निर्णयावली तसौं संशोधनका केही व्यवस्थाप्रति निजी शिक्षा क्षेत्रको गम्भीर ध्यान आकर्षण भएको छ. हामीले यस सम्बन्धमा माननीय अर्थमन्त्रीज्यू तथा माननीय शिक्षा मन्त्रीज्यू समक्ष ध्यान आकर्षण गराइसकेका छौं र नेपाल सरकारबाट सरकारको संवेदनको अपेक्षा पनि राखेका छौं.
5: साझा खबरमा अब खेल खबर. फिफा विश्वकप फुटबलको सेमी फाइनल समीकरण पूरा भएको छ. फिफा वरियतामा शीर्ष 4 अर्जेन्टिना, फ्रान्स, स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा पुगेका छन्। आज बिहान सकिएका 2 क्वार्टर फाइनल खेलपछि सेमी फाइनल खेल्ने 4 टोलीको टुंगो लागेको हो. इंग्ल्याण्डले नर्वे र अर्जेन्टिनाले स्विजरल्याण्डलाई हराएसँगै सेमी फाइनल समीकरण पूरा भएको हो. अब फाइनलमा पुग्न साबेक विजेता अर्जेन्टिनाले इंग्ल्याण्डसँग खेल्दा अर्को खेल फ्रान्स र स्पेन बीच खेल हुनेछ. अर्जेन्टिना 3 पटकको विश्व विजेता हो भने फ्रान्सले 2, इंग्ल्याण्ड र स्पेनले 1-1 पटक उपाधि जितेका छन्. पहिलो सेमी फाइनल खेल फ्रान्स र स्पेन बीच मंगलबार मध्यराती 1:15 हुनेछ. त्यस्तै इंग्ल्याण्ड र अर्जेन्टिनाको खेल बुधबार मध्यराती 1:15 हुनेछ.
8: Santosí Raúl.

0: डडेलधुरा पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा
1: नयाँ बाल बाल बालिकाहरूको जन्म पनि हुने भन्नाले यो प्रत्येक वर्ष सबै बालिकाले उमेर बढेका र नयाँ जन्मेकाहरूले पनि खोप पाउने भए हाम्रो प्रत्येक वर्ष गर्ने गरी प्रचलन छ।
0: बाल बालिकासम्म नियमित रूपमा खोप पुगेको पुष्टि रिपोर्ट सँगै समलिङ्गी महिलालाई समुदायमा स्थापित हुन परिवारको साथ आवश्यक संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। डडेलधुरा जिल्ला पुनः खोप पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो।
4: डडेलधुरा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा गरेपछि जिल्लालाई औपचारिक रूपमा घोषणा गरिएको हो। राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत तोकेका सबै खोप लक्षित उमेर समूहका बाल बालिकासम्म नियमित रूपमा खोप पुगेको पुष्टि भएपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न सकिन्छ। यो सबै प्रक्रिया पूरा गरेपछि डडेलधुरा जिल्लाले पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको मान्यता प्राप्त गरेको छ। स्वास्थ्य कार्यालय प्रमुख किशोर बहादुर साह
5: यो हामीले हरेक वर्ष जिल्ला पूर्ण खोप गर्दै आएको सन्दर्भ हो। लगभग विगत 10-12 वर्षदेखि यो कार्यक्रम निरन्तर रूपले अगाडि बढेको छ। नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पूर्ण खोप दिगोपना सुरक्षित निर्देशिका बमोजिम हामीले चाहिँ विभिन्न वडादेखि पालिकादेखि जिल्ला प्रदेश र देश नै हामीले पूर्ण खोप दिगोपना सुनिश्चित गर्ने एउटा जुन चाहिँ लक्ष्य छ सो अनुसार हामी अगाडि बढेको सन्दर्भ हो। अब यो कार्यक्रम सम्मान गर्ने सन्दर्भमा चाहिँ अब हामीले घरधुरी सर्वेक्षण गर्नुपर्ने हुन्छ र सम्पूर्ण खोपहरू जुन चाहिँ हामीले चाहिँ के अरे खोप तालिका बमोजिमका जुन नेपाल सरकारले दिँदै आइरहेका नियमित खोपहरू छन् ती सबै खोपहरूको नियमित ढुवानीहरू गर्नुपर्ने हुन्छ र स्वास्थ्य कर्मीहरूलाई तालिम पनि दिनुपर्ने हुन्छ।
4: जिल्लाले यो उपलब्धिलाई निरन्तरता दिएको स्वास्थ्य कार्यालय टन्डल जनाएको छ। पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नुको मुख्य उद्देश्य घोषणा मात्र नभई प्रत्येक नवजात तथा बाल बालिकाले समयमै सबै खोप पाएको सुनिश्चित गर्नु हो। यस्तै कुनै पनि बाल बालिका खोपबाट छुट्न नदिन नियमित खोज अनुगमन र समुदायको सहभागिता निरन्तर आवश्यक हुने बताउनुहुन्छ पश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका खोप सम्पर्क व्यक्ति मेन राजवशी।
6: लक्षित बाल बालिकाहरूले समयमै खोप पाएका छन् कि छैनन् भन्ने कुराको पहिचान हुने क्रमबाट शुरू हुन्छ। त्यो क्रममा बाल बालिकाहरूले खोप पाएका छन् भने उनीहरूको कार्डबाट भेरिफाई खोप कार्डबाट भेरिफाई गर्ने काम गरिन्छ भने खोप पाएका छैनन् भने तिनीहरूलाई निश्चित समय अघि तोकेर ती बाल बालिकाहरूलाई बैंकिरहेको खोपहरू दिने काम गरिन्छ। यसको शुरूआत स्थानीय तहको वडा तहबाट शुरू हुने काम हुन्छ भने माथिल्ला निकायहरू त्योभन्दा माथिल्ला निकायहरूले त्यसपछि त्यो गरिएको स्थानीय तहको वार्ड लेभलमा गरिएको कामहरू ठिक छन् कि छैनन् प्रक्रियासँग छन् कि छैनन् त्यसमा बालबालिकाहरू पहिचान गरिएको ठाउँहरूमा पुनः भेरिफिकेसन गर्ने कामहरू त्योभन्दा माथिल्ला निकायहरूले गर्दै जान्छ।
4: जिल्लाका सातवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा पूरा गरेपछि आयोजित विशेष समारोहका बीच जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। प्रत्येक बाल बालिकाले पूर्ण खोप पाउनु उनीहरूको नैसर्गिक अधिकार भएको बताउनुहुन्छ जिल्ला सन्देश समितिका प्रमुख गगन सिंह भण्डारी।
1: जुन प्रत्येक वर्ष यो खोप सुनिश्चितता गर्ने प्रचलन छ र यो किन गरिन्छ भन्दा यो प्रत्येक बालिकाहरूको उमेर पनि बढ्दै जान्छ र नयाँ बाल बालिकाहरूको जन्म पनि हुने भन्नाले यो प्रत्येक वर्ष सबै बालिकाले उमेर बढेका र नयाँ जन्मेकाहरूले पनि खोप पाउने भए हाम्रो प्रत्येक वर्ष गर्ने गरी प्रचलन छ। यो भौगोलिक विकटताका आधारले चुनौती छ तर यो सबै स्थानीय तह यसको संरचना के छ भन्दा प्रत्येक वार्डमा खोप व्यवस्थापन समिति छ। वार्ड हुँदै पालिकामा पालिका स्तरीय खोप समन्वय समिति छ। जिल्लामा खोप समन्वय समिति भनेर व्यवस्था गरेको छ।
4: खोप कार्यक्रमलाई प्रभावकारी बनाउन योगदान पुर्याएको भन्दै सातवटै स्थानीय तहका एक एकजना स्वास्थ्य कर्मीलाई प्रशंसा पत्र प्रदान गरिएको थियो। स्वास्थ्य निर्देशनालय टोटीले ढुङ्ग्रा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र हस्तान्तरण गरेको छ। सागर चन्द्रकार, सीआईएन रेडियो आफ्नो फेम डडेलधुरा।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अझै पनि पहिचानको खोजीमा समलिङ्गी महिला
7: समुदायको बारेमा चाहिँ परिवारले राम्रोसँग जानकारी दिनुपर्छ। जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिङ्क कलर नो।
0: लुकेको पहिचान तर खुल्दै संघर्षका कथा संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटीज एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल। सम्पर्क 01-5421-708-01-5431-443 पाटन हाई स्कूल पाटन ढोका ललितपुर।
8: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक घामने शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
9: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 310 खण्डमा छौं। लिंगका आधारमा गरिने विभेदका कारण लैंगिक यौनिक तथा अल्पसंख्यक समुदायले आफ्नो पहिचान खोलेर भन्न सकिरहेका छैनन्। कानून कारुनमा कमजोर हुँदा यस्ता समुदायले पहिचानका लागि घर परिवार र समाजसँग लड्नुपर्ने बाध्यता रहिआएको छ। यस्तो अवस्थामा उनीहरू मानसिक तथा शारीरिक रूपमा कमजोर बन्दै जाँदा उनीहरूलाई कस्तो परामर्श आवश्यक पर्छ? हामीले मितिनी नेपालका सरिता केसीसँग कुराकानी गरेका छौं।
7: विवाहको परिभाषा त अहिले पनि त्यही नै छ। विवाह भनेको महिला र पुरुषको विवाहलाई मात्र मान्यता दिएको छ राज्यले। तर जबसम्म त्यो विवाहको परिभाषा परिवर्तन हुँदैन तबसम्म हाम्रो समुदायको विवाहलाई चाहिँ पूर्ण रूपमा प्राप्ति भन्न चाहिँ हामी भन्न चाहिँ सक्दैनौँ। तर एउटा चाहिँ सर्वोच्च अदालतले चालेको एकदमै पोजिटिभ कदमको रूपमा चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ लिएको छौँ। किनभने अब विवाह भनिसकेपछि त्यहाँ सम्पत्तिका कुरा आउलान्, डिभोर्सको कुरा आउला, बच्चा ग्रहणको कुराहरू आउलान्, त्यो कुराले चाहिँ जुन अस्थायी अभिलेख रहने गरी विवाह दर्ताले चाहिँ पूर्ण रूपमा प्राप्त
10: म अझै पनि यहाँलाई त्यो द्वन्द्वको विषयमा विचारको द्वन्द्व आफूले आफूलाई पहिचान गर्ने कुरा म के हो भन्ने कुरा जुन द्वन्द्व हुन्छ नि त्यो समय अवधिभरमा चाहिँ कसरी चाहिँ आफूलाई व्यवस्थापन गर्ने
7: हो? एउटा चाहिँ जस्तो पहिला आउँदाखेरि त बाइसेक्सुअल नै भनेर आएको थिएँ। किन भन्दाखेरि त्यो भावना थियो, व्यक्त गर्ने ठाउँ थिएन, सोध्ने व्यक्ति कसलाई सोध्ने मेरो टिचरहरूले मलाई भन्थ्यो कि भन्थेन, अनि मेरो आमालाई त्यो कुरा थाहा थियो कि थिएन, मेरो समुदायलाई थाहा थियो कि थिएन भन्ने कुरा मनमै गुम्सिरहेको थियो। फर्चुनेटली मैले समुदायकै साथीहरू भेट्ने मौका पाएँ र संस्थासँग जोडिँदै आउँदाखेरि आफूले आफूलाई बुझ्ने मौका पाएँ। मनमा क्वेसन चाहिँ थियो, त्यो गाँठो चाहिँ थियो, फुकाउन त सकेका थिएन भनौँ कि नभनौँ भन्ने त्यो मन र दिमागको द्वन्द्व त थियो। फेरि मेरो खुलिसकेपछि मेरो परिवारले के भन्लान् मलाई भन्ने त्यो एउटा पनि थियो नि त। अब त अहिले एउटा स्टेजमा पुग्यो, एउटा उमेर भइसक्यो, अब त घर परिवारले निकाल्दै पनि हस् हजुर भनेर आफू बस्नु पनि सक्ने त्यतिको क्षमता त उहाँले आफूले आफूलाई बनाए। त्यही भए हुँदाखेरि त्यो जस्तो कतिजनाको चाहिँ इभन अहिले पनि हाम्रो संस्थाको पेजमा मेरो चाहिँ एकदमै मिल्ने साथीको बहिनी या भाइ यस्तो छ, तर हामीलाई पनि अचम्म लाग्छ के होला भने पछि बुझ्दै जाँदा गर्दाखेरि उहाँले आफ्नै कथा भनिरहनु हुन्छ क्या. अनि हामी सोच्छौँ एकछिन उहाँको नम्बर दिनुहोस् न त हामी कुरा गर्छौँ. हामी एकदमै गोपनीयता हुन्छ, तपाईँ संस्थामा आउन सक्नुहुन्छ होइन, बाहिर कतै भेटौँ भन्ने तपाईँलाई लाग्छ भने पनि
10: हामी भेट्छौँ
7: भनेर हो. अनि हामी सोच्छौँ किनभने कहिले पनि हाम्रो काउन्सिलिङमा चाहिँ तिमी यही हो भनेर चाहिँ हामी भन्दैनौँ कसैलाई पनि. कम्युनिटीको बारेमा हामीले सम्पूर्ण जानकारीहरू दिन्छौँ. तपाईँले के महसुस गर्नुहुन्छ तब मात्र तपाईँले व्यक्त गर्नुहोस्. किनभने मेरो केसमा पनि म आफूले लामो समयदेखि रिसर्च गरिरहेको थिएँ, किनभने कतिवटा रिसर्च पेपरहरू पनि हेरेँ. लेस्बियनहरूले पहिला आफूले आइडेन्टिफाई गरेर खुलेर आउन नसक्ने भएको हुँदाखेरि चाहिँ बाइसेक्सुअल भन्दो रहेछ, अनि पछि चाहिँ लेस्बियन भनेर आइडेन्टिफाई गर्ने त्यो पनि रहेछ होइन. अब कतिजना लेस्बियन भन्नेहरू पछि ट्रान्समेन भनेर आइडेन्टिफाई गर्नुभएको पनि हुन्छ. यो आफ्नो जेन्डरको बारेमा, आफ्नो पहिचानको बारेमा चाहिँ कतिजना चाहिँ आफूले आफूलाई नै चाहिँ रिसर्च गरिरहेको हुन्छ होइन. सो अनि त्यसपछि होइन अब म यही हो भनिसकेपछि तब मात्र व्यक्त गर्नुहुन्छ पछिल्लो समयमा. त्यही भएर म आफूले चाहिँ यसरी व्यक्त गरेको हुन्छ. पहिला त म के भनौँ होला क्वेसन थियो.
10: यसमा अब ढुक्कसँगले व्यक्त गर्नको लागि चाहिँ आर्थिक रूपमा आफू सबल भयो भनेदेखि
7: हाम्रो ट्याक्स र भोट मात्र राज्यले लिने हो भने हामीले त्यो दिने कि नदिने भन्ने कुरामा सोच्नु पनि पर्ने हुन्छ. कति धेरै अवस्थाहरू छ क्या, किनभने त्यो लेन्सबाट राज्यले पनि त हेर्नु त पर्यो नि त. हामी एज अ सिटिजनको रूपमा हामीले चाहिँ हाम्रो सम्पूर्ण कर्तव्य पूरा गर्ने, तर जब राज्यको पालो आउँदाखेरि चाहिँ तपाईँहरूको तथ्याङ्क छैन, यो छैन, त्यो छैन भन्ने त भएन नि. ट्याक्स लिँदा पनि त्यही भन्नु सक्नुपर्छ नत्र भनेदेखि.
10: हामी लगभग कुराकानीको अन्त्यतिर आइसकेका छौँ. अन्त्यमा मुख्य कुरा भनेको परिवार भयो, परिवारले साथ दियो सपोर्ट गर्यो भनेदेखि सबै तमाम कुराहरू चाहिँ सुन्नेमा झर्न नि सक्छ. के गर्नुपर्छ परिवारले चाहिँ?
7: एउटा चाहिँ किनभने यो समुदायको बारेमा चाहिँ परिवारले राम्रोसँग जानकारी दिनुपर्छ. जस्तो अहिले पनि छोरा भन्ने बित्तिकै ब्लू कलर र छोरी भन्ने बित्तिकै पिङ्क कलर, नो, छोरा भन्ने बित्तिकै ट्रक र गन, अनि छोरी भन्ने बित्तिकै डल लिएर जाने प्रविधि चाहिँ त्यो हामीले अन्त्य गर्नुपर्छ. र छोरी भनिसकिसकेपछि आफ्नो हिसाबले छोरीको चाहिँ जुन वर्त साइन फिमेल भन्छौँ हामीले, छोरीको यो नाङ्गो लिएर जन्मिने बित्तिकै ऊ छोरी नै हुन्छ भन्ने चाहिँ हुँदैन. उसले भोलि गएर ट्रान्सम्यान भनेर आइडेन्टिफाई गर्न सक्छ, र छोरा भनेर जन्मिसकिसकेपछि ऊ भोलि गएर ट्रान्स वुमेन भनेर आइडेन्टिफाई गर्न सक्छ भन्ने कुराहरू पनि बुझ्नु चाहिँ एकदमै धेरै आवश्यकता छ. एउटा चाहिँ मेजर चाहिँ परिवारले चाहिँ यो समुदायले नबुझेको कारण, अनि समुदायले के अरे समाजले के भन्ला भन्ने त्यो पिरलो छ. सो समाजले त जे नि भन्छ, पैसा धेरै कमाउँदा पनि कहाँबाट कमायो भन्ने छ, पैसा थोरै कमाएर गरिब हुँदाखेरि पनि के चाहिँ गर्यो भन्ने हुन्छ. समाजको काम भनेको क्वेसन नै गर्ने हो, क्रिटिसाइज नै गर्ने हो. सो सबैले आन्सर दिन पनि सम्भव हुँदैन. सो फ्यामिलीले असर गरेको समुदायको व्यक्तिको अवस्था र फ्यामिलीले असर नगरेको व्यक्ति नगरेको समुदायको अवस्था एकदमै फरक छ. किनभने जब परिवारले स्वीकार गरिसकेपछि ऊ समाज र राज्यसँग लड्न सक्ने क्षमतावान हुन्छ. जब परिवारले स्वीकार गरेन भनेदेखि ऊ बुवा आमा हुँदा पनि टुप्रो भएर चाहिँ बाँच्नुपर्छ क्या. कतिजनाले रोएर भन्छन् दिदी आमा बुवा छ तर म एकदमै टुप्रो जस्तो लाग्छ भनेर. त्यो कथाहरू सेयर गरिरहँदाखेरि मनमा एकदम बित्छ क्या. हामीले फ्यामिली काउन्सिलिङ पनि गर्छौँ, प्रोग्रामहरू पनि गर्छौँ, अनि एक्सेप्ट नगरेको परिवारले एक्सेप्ट गरेको परिवारले कुरा गरिदिनुहोस् तपाईँहरूले भनेर पनि भन्छौँ हामीले. त्यो सहजीकरण चाहिँ हामीले गर्छौँ. र अर्को चाहिँ पाठ्य पुस्तकमा पनि परिवार भनेको चाहिँ परिवारको फोटो चाहिँ हजुरबा हजुरआमा बुवा आमाको मात्र नो, अब समलिङ्गी महिलाको पनि परिवार हुन्छ र यहाँ भनौँ एलजीबीटीआई समुदायको पनि परिवार हुन्छ भन्ने त्यो चित्रहरू पनि हामीले राख्नुपर्छ. स्कुलका बच्चाहरूलाई पनि यो विषयवस्तुमा जानकारी गराउनुपर्छ भन्ने कुराहरू चाहिँ एकदमै आवश्यकता छ. र राज्यको निकायबाट हेर्ने हो भने चाहिँ भेदभाव गरेको खण्डमा परिवारै किन नहोस् उनीहरूलाई पनि दण्ड सजाय र जरिमाना चाहिँ दिनुपर्छ. किनभने उसले पनि त्यो बच्चाको पनि आफ्नो रहर हुन्छ, इच्छा हुन्छ, खुल्ला रूपले बाँच्न पाउने अधिकार हुन्छ, र बच्चाको अधिकार चाहिँ परिवारले पनि हनन गर्न चाहिँ पाउँदैन. किनभने आमा बाबा हुँदा हुँदै पनि उसले टुप्रो भएर चाहिँ बाँच्न पाउने चाहिँ उसको अधिकार चाहिँ होइन. सो ऊ जे हो त्यसलाई चाहिँ स्वीकार गर्न सक्ने एउटा वातावरण चाहिँ हामीले बनाउँछौँ.
9: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बालबालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाजमा रेकर्ड हुने हाम्रो आइबीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला. आउने साता तपाईँको प्रश्नको उत्तर खोजौला. साझा खबरमा हाम्रो पालो आजलाई यति. अब तपाईँको पालो.
0: सिराहामा पोखरीमा डुबेर एकै परिवारका तीन बाल बालिकाको मृत्यु भएको छ। कास्कीमा बाढ़ीका कारण 40 परिवार विस्थापित भएका छन्। आज राति र भोलि कोशी र मधेसमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको छ। 23 जिल्लामा बाढ़ीको उच्च जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गणेश नेपालीको परिवारसँग सरकारको 9 बुधे सहमति भएको छ। अनुमति बिनै भारतीय विमानस्थलबाट श्रमिक पठाउने 159 म्यान पावर कार्यवाहीमा परेका छन्। काठमाडौँको खानेपानीमा हानिकारक जीवाणु फेला परेको छ। उमालेर मात्रै पिउन विज्ञले आग्रह गरेका छन्। निजी क्षेत्रको भ्रष्टाचार नियन्त्रण गर्न सरकारको नयाँ रणनीति जारी भएको छ। देशभर मानसिक स्वास्थ्य अभियान सञ्चालन गरिँदैछ। समता शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालयको माग रहेको छ। र विश्वकप फुटबलमा अर्जेन्टिना फ्रान्स स्पेन र इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश गरेका छन्। इंग्ल्याण्ड T20 वरियताको शीर्ष स्थानमा रहेको छ भने भारत दोस्रोमा झरेको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असार 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: जलजला टायर चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 8 बज्यो।
1: छैन समय गतिशील छ, जब समय बोल्न थाल्छ संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा कृष्ण शर्मा सँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: गणेश नेपालीको परिवार र सरकार बीच नौ बुधे सहमति सहित घोषणाका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाइने, तीन महानगरीय प्रहरी निलम्बनका लागि सिफारिश।
0: सिरहामा पोखरीमा डुबेर एकै परिवारका तीन बाल बालिकाको मृत्यु, आज राति र भोलि देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह।
1: सरकारको चौतर्फी आलोचनापछि खरीपाटी होल्डिङ सेन्टरमा मन्त्रीहरूको लर्को, सुकुम्बासीलाई चाँडै लाल पूर्जा वितरण गर्ने आश्वासन।
0: इरानद्वारा एकै पटक छ देशमाथि हमला, अमेरिका र इरानलाई संयमित अपनाउन पाकिस्तानको आग्रह।
1: र विश्वकपको फाइनल प्रवेशका लागि अर्जेन्टिना र इंल्याण्ड तथा फ्रान्स र स्पेन भिड्ने एसएससी महिला अण्डर 19 प्रिमियर कपमा नेपालको शानदार जित।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन्टार्क लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टार्क ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। आत्मदाह गरेका मुगका 25 वर्षीय गणेश नेपालीको घटनामा संघीय सरकार, स्थानीय तह र पीड़ित पक्षबीच नौ बुधे सहमति भएको छ। आज काठमाडौँ प्रशासन कार्यालयमा भएको सहमतिमा घटनाको सत्य तथ्य र निष्पक्ष छानबिनका लागि पूर्व न्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिने जनाइएको छ। समितिले 7 दिनभित्र सरकार समक्ष प्रतिवेदन पेश गर्ने बताइएको छ। सहमतिमा छानबिन समितिको प्रतिवेदन र सिफारिशका आधारमा गणेश नेपालीले सही घोषणा गर्ने विषयमा प्रक्रिया अघि बढ़ाइने पनि उल्लेख गरिएको छ। साथै घटनाका दिन त्रिपुरेश्वर क्षेत्रमा खटिएका महानगर प्रहरीका कर्मचारीलाई हालका लागि निलम्बन गरी छानबिन प्रतिवेदन अनुसार थप कार्यवाही गरिने सहमति भएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जानकारी दिनुभयो।
3: स्वर्गीय गणेश नेपाललाई सही घोषणा गर्ने सम्बन्धमा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिशका आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढ़ाउनेछ। तीन घटना घटेको दिन उक्त घटनास्थलमा खटिएका महानगरीय प्रहरी बलका कर्मचारीलाई हाललाई निलम्बन गर्न लेखी पठाउने, मृतककी श्रीमतीलाई निजको योग्यता तथा क्षमताको आधारमा रोजगारी सुनिश्चित गरिनेछ। साथै मृतककी छोरीको उच्च शिक्षासम्मको अध्ययनका लागि काठमाडौँ महानगरपालिकाबाट सम्पूर्ण खर्च समेतको आवश्यक
0: गृहमन्त्री सुधन गुरूङले आत्मदाहको कारण शुक्रबार ज्यान गुमाएका नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गर्नुभएको छ। आज जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पुगेर गृहमन्त्री गुरूङले नेपालीकी श्रीमतीलाई नागरिकता हस्तान्तरण गर्नुभएको हो।
1: भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा राउलले सरकारले सुकुमवासीहरूलाई जति सक्दो चाँडो लाल पूर्जा वितरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। खरीपाटी स्थित होल्डिङ सेन्टरका सुकुमवासी परिवारसँग आज कुराकानी गर्दै मन्त्री राउलले पुस्तौंसम्म कसैले औंला उठाउन नसक्ने र प्रश्न नउठ्ने गरी कानूनी रूपमा बलियो लाल पूर्जा दिन लागि काममा भने केही समय लागेको बताउनुभयो।
4: प्रक्रिया पूरा गर्नुपर्छ, डिलेजहरू सबै राख्नुपर्छ, तपाईँहरूको नागरिकता चाहिन्छ किनभने तपाईँहरूले नै सुरक्षित गर्नु पुस्तक पुस्तासम्म पनि त्यसमा कसैले औला उठ्ने नठाउन सक्ने गरेर नेपाल सरकारले काम गरिरहेको छ। त्यही भएर किन त्यो टाइम लागिरहेको छ भने केही कामको लागि, नतिजामुखी कामको लागि, केही कुरा भोलिको दिनमा क्वेसन नउठ्ने गरेर काम गर्नलाई समय लाग्छ।
1: मन्त्री राउलले सुकुमवासी र जग्गा दुवैको पहिचान गर्ने कार्य निकै संवेदनशील र जटिल विषय भएकाले निश्चित मिति नतोके पनि होल्डिङ सेन्टरमा रहेकाहरूलाई भने प्राथमिकतामा राखेर काम अघि बढ़ाइने बताउनुभयो।
4: जति सक्दो चाँडो विभिन्न होल्डिङ सेन्टरमा हुनुहुन्छ उहाँहरूको हकमा नेपाल सरकारले प्राथमिकता राखेर यो काम अघि बढ़ाइराखेको छ। होइन यही दिन हो, यति दिनमा त भन्ने किनभने प्रक्रिया हो, मैले भने कहिलेकाहीँ जमिनमा पनि इस्यु आउन सक्छ, तर तपाईँहरूले जति सक्दो चाँडो सुकुमवासी भवनमा चाहिँ लाल पूजा पाउनुहुन्छ। यी दिनहरू प्रतिबद्धता नेपाल सरकारको तर्फबाट।
1: किर्तिपुरी स्थित होल्डिङ सेन्टरमा बाढ़ी पसेपछि सरकारको अहिले आलोचना बढ़ेको छ। आलोचना बढ़ेपछि आज गृहमन्त्री सुदन गुरूङ, मन्त्री राहुल, स्वास्थ्य मन्त्री निशा मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल, श्रम मन्त्री रामजी यादव र महिला मन्त्री सीता बारी सहितको टोलीले खरीपाटी पुगेर त्यहाँको अवस्थाबारे अनुगमन समेत गरेको छ।
0: यता सरकारले सुकुम्बासीमाथि दमन गरेको भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ। होल्डिङ सेन्टरमा पीड़ा सहन नसकेर विरोधमा उत्रिएका सुकुम्बासीमाथि सरकारले बढ़बढ़ दमन गरेको भन्दै आज काठमाडौँको माइतीगर मण्डलामा प्रदर्शन गरिएको हो। उनीहरूले विभिन्न नाराबाजी गर्दै प्रदर्शन गरे। सरकारले भूमिहीनमाथि दमन गरेका कारण प्रदर्शनमा उत्रिन बाध्य भएको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले बताउनुभयो। उहाँले गरीबलाई नजिस्काउन सरकारसँग आग्रह गर्दै अब देशव्यापी आन्दोलन सरकाउने चेतावनी दिनुभयो।
5: शिक्षा पनि व्यवस्थापन गर सक्दैनौ हामी त्यही थाक थलोमा आएर हामी बस्छौ, त्यही आएर हाम्रो व्यवस्थापन गर, होइन भनेदेखि हामीले नजिस्का। अब हामी देशव्यापी रूपमा अहिलेसम्म त हामीले आन्दोलन उठाएको छैनौ, अब हामी आन्दोलन उठाउँछौ। हेरौँ त्यो बेलामा यो सरकारको आयु कति लामो हुन्छ।
0: यता नेपाली कम्युनिष्ट पार्टी नेकपामा आबद्ध अखिल नेपाल सुकुम्बासी संघ लगायत संघ संगठनले सरकारले आफूहरूले ढाँकेर छल्ने काम गरिरहेको जिकिर गरेको छ। अखिल नेपाल सुकुम्बासी संघका इन्चार्ज नहेन्द्र खड्काले त्यस विरूद्ध सशक्त आन्दोलन गर्नुपर्ने अवस्था आएको बताउनुभयो।
6: र अखिल नेपाल सुकुम्बासी संघ अहिले आफ्ना जो 23 पार्टीहरू एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेको छ, त्यसका सबै घटकहरूको सुकुम्बासी संगठनहरूको बीचमा एकता गर्दै छिटै नयाँ ढंगको संघर्षको हामीले अहिले तयारी गरिरहेका छौं।
0: खड्काले सुकुम्बासीले तत्काल लाल पुर्जा दिने काम नगरी आफूहरू सरकार विरूद्ध कड़ा संघर्षमा जाने चेतावनी दिनुभयो।
1: सड़कमा नगर प्रहरी कम देखिन थालेपछि काठमाडौँका न्यू रोड सहित विभिन्न स्थानका फुटपाथमा दिउँसै व्यापारी क्रियाकलापहरू शुरू भएको छ। फुटपाथमै व्यापार शुरू हुन थालेपछि अव्यवस्थित पार्किङ समेत बढ़ेको देखिएको छ। फुटपाथमा व्यापार बढ़दा पैदलयात्री सड़कमा हिँड्न बाध्य भएका छन्। यसले सवारी आवागमन प्रभावित हुनका साथै ट्राफिक जाम समेत बढ़ेको छ। केही दिन अघिसम्म काठमाडौँ महानगरपालिकाका प्रहरी नियमित रूपमा सड़कमा खटिएर न्यू रोड लगायतका क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रण गरिरहेका देखिन्थे। दिउँसोको समयमा फुटपाथमा पसल राख्न महानगरले कड़ाई गरेको थियो। व्यापार गर्नका लागि निश्चित समय समेत तोकिएको थियो। आत्मदाह गरेका मुकुका गणेश नेपालीसँगको घटनापछि सड़कमा नगर प्रहरीको उपस्थिति उल्लेख्य रूपमा घटेको छ। नगर प्रहरीमाथि आक्रमण हुने वा सुरक्षा जोखिम बढ़न सक्ने चिन्ताका कारण केही समयका लागि नियमित सड़क ड्यूटीमा नखटिएको महानगरका एक कर्मचारीले बताउनुभयो।
0: सिराहामा एकै परिवारका 3 बालबालिकाको पोखरीमा डुबेर मृत्यु भएको छ। कोल बजार 7 स्थित पशु बजार नजिकै रहेको पोखरीमा नुहाउने क्रममा आज दिउँसो उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ। मृत्यु हुनेमा स्थानीय अब्बास खानका 8 वर्षीय एक छोरा सैफुल शेख तथा 10 र 12 वर्षीय 2 छोरीहरू क्रमशः रूबिना खातुन र सबनम खातुन रहेको जिल्ला प्रहरी कार्यालयका सिराहाका सूचना अधिकारी रमेश पालले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ। नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
7: ब्याङ्क खाता सञ्चालन तथा बन्द गर्दा लाग्ने शुल्क सम्बन्धी व्यवस्थाबारे जानकारी राखौं। नेपाल राष्ट्र ब्याङ्कबाट क ख र ग वर्गका ब्याङ्क तथा वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन 2082 इजाजत प्राप्त निर्देशन नम्बर 20 बुदा नम्बर 6 समावेश व्यवस्थाहरू सुनौ। ब्याङ्क तथा वित्तीय संस्थाले खाता खोल्दा, चेक जारी गर्दा, गुड फर पेमेन्ट चेक समेत, चेकको स्टप पेमेन्ट गर्दा, मौज्दात प्रमाणित गर्दा, ब्यालेन्स सर्टिफिकेट, खाता सञ्चालन गर्दा, खाता बन्द गर्दा, स्टेटमेन्ट दिँदा, विप्रेषण रकम खातामा जम्मा गर्दा, एबीबीएस लगायतका सेवा प्रदान गर्दा ग्राहकबाट कुनै किसिमको सेवा शुल्क लिन पाइँदैन। तर ग्राहकले कुनै एक अवधिको स्टेटमेन्ट एक पटक भन्दा बढ़ी माग गरेको अवस्थामा न्यूनतम शुल्क लिन बाधा पुगेको मानिँदैन। ग्राहकको निष्क्रिय खाता सक्रिय गराउँदा कुनै शुल्क लिन पाइँदैन। कुनै पनि अवस्थामा रहेको खाताको रकम न्यूनतम मौज्दात भन्दा कम भएका कारणले रकम कट्टा गरी मौज्दात घटाउन पाइँदैन। साथै न्यूनतम मौज्दात बापत राखिएका रकममा समेत तोकिएको ब्याज प्रदान गर्नुपर्छ। अहिले भनिएका बाहेकका अवस्थामा ग्राहकसँग लिनुपर्ने शुल्क सम्बन्धमा ग्राहकलाई पूर्ण जानकारी गराउनुपर्छ। नेपाली मुद्रामा विद्युतीय कार्डहरू जारी गर्दा शुरूमा लिइने शुल्क बाहेक त्यस्तो कार्डको अवधि समाप्त नहुन्जेलसम्म नवीकरण शुल्क लिन पाइँदैन। सचेत ग्राहक, सुरक्षित ब्याङ्किङ, नेपाल राष्ट्र ब्याङ्क, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
8: गुणस्तरीय प्लम्बिङको
9: मार्बल कास्टिङ एडिसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट।
7: aso.nrb.org.np। वित्तीय ग्राहक संरक्षण इकाईको सम्पर्क नम्बर 01-5719-605।
8: गुणस्तरीय प्लम्बिङको
9: मार्बल कास्टिङ एडिसी।

0: यो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
1: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
2: मनसून सक्रिय भएसँगै देशभरिकै मौसममा आंशिकदेखि सामान्य बदली आएको छ। हाल देशका विभिन्न भूभागहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज राति र भोलि देशका विशेष गरी मध्य र पूर्वी क्षेत्रमा मौसम थप प्रतिकूल बन्ने देखिएको हो। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद संजीव अधिकारीका अनुसार आज राति विशेष गरेर मध्य र पूर्वी भागका धेरै ठाउँमा मध्यम र थोरै ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ। साथै कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा अति भारी वर्षा समेत हुन सक्ने उहाँले बताउनुभयो।
3: आज रातिको मौसम पूर्वानुमानलाई हेर्नु पर्दाखेरि चाहिँ आज विशेष गरेर मध्य र पूर्वीमा चाहिँ धेरै ठाउँमा नै मध्यमसम्मको पानी पर्ने, थोरै ठाउँमा धेरै भारीसम्मको पानी पर्ने र कोशी बागमती र गण्डकीको पहाड़तिर चाहिँ एक दुई ठाउँमा अति भारी वर्षा समेत हुन सक्ने हाम्रो पूर्वानुमान रहेको छ। यो क्रम भोलि दिउँसोमा केही कम भए रातिमा पुनः प्रतिपल आजकै जस्तो मौसम पूर्वानुमान रहेको छ।
2: यो क्रम भोलि दिउँसो केही कम भए पनि राति पुनः आजको जस्तै मौसम दोहोरिने अनुमान छ। भोलि राति लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागमा पनि भारी वर्षा हुन सक्ने र पर्सीबाट मात्रै मौसममा केही सुधार आउने महाशाखाले पूर्वानुमान गरेको छ। महाशाखाका अनुसार मनसूनको न्यून चापीय रेखा नेपालको दक्षिणतिर नेपालकै नजिक अवस्थित रहेकाले मनसूनी गतिविधि पनि निकै सक्रिय भएको हो। सुदूरपश्चिम र कर्णाली प्रदेशमा भोलिका लागि भारी वर्षाको सम्भावना नरहे पनि अन्य सबै प्रदेशहरूमा सजगता अपनाउनु पर्ने मौसमविदको भनाइ छ। लगातारको वर्षाका कारण बाढ़ी पहिरो र डुबानको जोखिम बढ़न सक्ने भन्दै महाशाखाले आज र भोलि विशेष गरी सतर्कता अपनाएर बस्न सर्वसाधारणहरूलाई आग्रह समेत गरेको छ।
1: काठमाडौँ महानगरपालिकाले आज र भोलि धेरै भारी वर्षा हुने सम्भावना रहेकाले बाढ़ी पहिरोबाट बस्न सतर्कता अपनाउन आग्रह गरेको छ। महानगरपालिकाले सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका क्षेत्रभित्र हुन सक्ने बाढ़ी पहिरो तथा भूक्षयको सम्भावित जोखिमबाट बस्न तथा महिला बालबालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका बिरामीलाई बचाउन सावधानी अपनाउन अनुरोध गरेको हो। मौसम र सम्भावित जोखिमका विषयमा आधिकारिक सूचना अध्यावधिक गर्न र तत्काल एम्बुलेन्स चाहिँ 112 सम्पर्क गर्न महानगरले आग्रह गरेको छ।
2: सरकारले मनसूनजन्य रोगको रोकथाम तथा नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मनसूनजन्य रोगको प्रकोप बढ़ने भएकाले रोकथाम र नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरेको हो। स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डाक्टर अनुज भट्टचनले डेंगी, औलो, हैजा, झाडापखाला, जापानिज इन्सेफ्लाइटिस, स्क्रब टाइफस र इन्फ्लुएन्जा जस्ता मनसूनजन्य रोगको प्रकोप नियन्त्रणका लागि प्रतिकारी अभियानको तयारी गरिएको बताउनुभयो। उहाँले संघ प्रदेश स्थानीय तहसँग मिलेर ती रोगको रोकथाम तथा नियन्त्रण गर्न जोखिम मूल्यांकन गर्ने र जोखिमको स्तर अनुसार तीनै तहबाट प्रतिकारीय गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको समेत बताउनुभयो। राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्रका निर्देशक डाक्टर राधिका थपलियाले भनी मनसूनजन्य रोगको रोकथाम गर्न सामाजिक सञ्जालबाट सर्वसाधारणहरूलाई सचेतना गराउन थालिएको जानकारी दिनुभयो।
1: निजी शिक्षालय संचालकका विभिन्न संगठनहरूले सरकारले लागू गरेको 3% समता शिक्षा सेवा शुल्कबारे पुनर्विचार गर्न आग्रह गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याप्सन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ किसान, राष्ट्रिय निजी तथा विद्यालय एसोसिएशन नेशनल प्याप्सन र एसोसिएशन अफ प्री स्कूल एजुकेटर्स नेपाल ओपिनले आज संयुक्त रूपमा पत्रकार सम्मेलन आयोजना गरी उक्त शुल्क व्यवहारिक र न्यायोचित नभएकोले गर्दै यसको कार्यान्वयनबारे पुनर्विचार गर्न सरकारसँग आग्रह गरेका हुन्। संगठनका अध्यक्ष रूकृष्ण प्रसाद अधिकारी, युवराज शर्मा, सुभाष न्यौपानी र कृष्ण कुमार बोहरा ओपिनद्वारा जारी संयुक्त विज्ञप्तीमा पुनर्विचार गर्न आग्रह गरिएको हो।
2: नेपाल शिक्षक महासंघले प्रधान अध्यापकको भत्ता आधारभूत तलबको प्रतिशतमा कम्तीमा 15% तोक्न माग गरेको छ। महासंघले सरकारले हालै जारी गरेको शिक्षा नियम मौली 10 संशोधन 2083 विरूद्ध विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। सरकारले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले पाउने मासिक भत्ता बढ़ाएको छ। संशोधित नियमावली अनुसार अब प्रधानाध्यापकहरूले 1000 देखि 3000 पाउने भएका छन्। यस्तै माध्यमिक विद्यालयको प्रधानाध्यापकले मासिक 500 रूपियाँ पाउँदै आएकोमा अबदेखि 3000 पाउनेछन्। निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापकले 2000 पाउनेछन्।

0: अघि मासिक 300 भत्ता तोकिएको थियो। त्यस्तै प्राथमिक विद्यालयका प्रधान अध्यापकले मासिक 200 भत्ता पाउँदै आएकोमा अब ती प्रधान अध्यापकले मासिक 1000 भत्ता पाउनेछन्। तर भत्ता बढ़ाउनु पर्ने महासंघको माग छ।
1: मध्यप्रदेश सरकारको विनियोजन विधेयक 2083 प्रस्तुत भएको छ। प्रमुख प्रतिपक्षी जसपा नेपाल र जनमत पार्टीले बजेट बारे विमति राख्दै सदन अवरूद्ध गर्दा विनियोजन विधेयक प्रस्तुत हुन सकेको थिएन। विवाद समाधानका लागि आज कार्यदल गठनसँगै अवरोध हटेपछि अर्थमन्त्री युवराज भट्टराईले विनियोजन विधेयक प्रस्तुत गर्नुभएको हो। अब प्रदेशसभाको अर्को बैठक पर्सि दिउँसो 1 बजे बस्नेछ।
0: 26 वर्ष अघि जारी भएको पशु वधशाला र मासु जाँच ऐन 2055 अब चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याइने भएको छ। कृषि वन तथा पर्यावरण मन्त्रीले काठमाडौँ उपत्यकाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसँग छलफल गर्दै ऐन कार्यान्वयनका लागि आवश्यक तयारी तत्काल अघि बढ़ाउन निर्देशन दिनुभएको हो। मन्त्रीले ऐन बनेको 2 दशकभन्दा बढ़ी समय बितिसक्दा पनि प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अब कुनै बाहनामा ढिलो गर्न नसकिने स्पष्ट पार्नुभयो। उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले स्वच्छ गुणस्तरीय र परीक्षण गरिएको मासु मात्र उपयोग गर्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्न ऐन कार्यान्वयन अपरिहार्य रहेको उहाँको भनाइ थियो।
1: कास्कीको पोखरा महानगरपालिकाको सेडीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी बेटिङ गराउँदै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले छापामारी 8 जनालाई नियन्त्रणमा लिएको हो। सफ्टवेयर सम्बन्धी काम गर्ने वाहनामा स्थानीय जीवन श्रेष्ठको घरमा 7 वटा कोठा भाडामा लिएर उनीहरूले अनलाइन सट्टेबाजी सञ्चालन गरिरहेका थिए। सट्टेबाजी सञ्चालन गर्ने मुख्य व्यक्तिका रूपमा भारतको भूपा मानपुरका 34 वर्षीय सत्यम सिंहलाई प्रहरीले पहिचान गरेको छ। उनीसँगै भारतका 24 वर्षीय हर्ष उसरेटे, 23 वर्षीय विशाल छाउ, 22 वर्षीय जमान सिंह तमार, 27 वर्षीय विक्रान्त सिंह, 26 वर्षीय अजितेश कुमार मिश्र र 24 वर्षीय सत्यम राजपूत पक्राउ परेका छन्। यस्तै दार्चुलाका 31 वर्षीय दिनेश सिंह बोहरालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र उडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले उक्त स्थानबाट उनीहरूले सट्टेबाजी गरिरहेका अवस्थामा पक्राउ गरेको हो। प्रहरीले बरामद गरेका 3 वटा कम्प्युटरको प्रारम्भिक दिनगर्दा ठूलो परिमाणमा आर्थिक कारोबार भएको भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कास्केका सूचना अधिकारी डीएसपी वीरेन्द्र कुमार पासवानका अनुसार यो गिरोहले कारोबारका लागि एक्सिस बैंक, आईडीएफसी बैंक, क्यानरा बैंक जस्ता भारतीय बैंकहरूका साथै 24 पे, पेबजार, गुगल पे र नोक्सोन पे जस्ता डिजिटल वालेटहरूको प्रयोग गर्ने गरेको थियो। उनीहरूले प्रयोगकर्ताहरूलाई उक्त लिंकमा रकम जम्मा गर्न लगाई क्रिकेट, फुटबल र क्यासिनो जस्ता खेलमा सट्टेबाजी गराउने गरेका थिए। जितेको रकम अनलाइन माध्यमबाटै भुक्तानी गर्ने व्यवस्था मिलाइएको थियो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: Het bonuspaal. Is de kap en naar die school. Geef hem maar dat hij wel af मनोरंजन सहित मात्र ₹999 मै टी स्टोर को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा टी स्टोर को कस्टमर सपोर्ट 01421766 मा सम्पर्क गर्नुहोस्
1: यो हो महासञ्चार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
2: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.comबाट पनि संसारभर सुन्न सकिन्छ
3: अब बाँकी समाचार बजाङको सुगुरेमा हिजो भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँचजनालाई नेपाली सेनाले आज हेलिकप्टर मार्फत उद्धार गरी थप उपचारका लागि नेपालगंज मेडिकल कलेज पुर्याएको छ नेपाली सेनाद्वारा जारी विज्ञप्ति अनुसार हवाई उद्धार गरिएका मध्ये 3 महिला र 2 पुरूष रहेका छन् सेनाका अनुसार स्वास्थ्य अवस्था थप जटिल रहेका 2 पुरूषलाई हेलिकप्टर मार्फत सुर्खेत ल्याई त्यसपछि स्काई ट्रकबाट काठमाडौँ ल्याइएको हो सोही क्रममा अर्की एकजना बिरामी बालिकालाई पनि सुर्खेत प्रादेशिक अस्पतालमा उपचारका लागि पुर्याइएको सेनाले जनाएको छ बजाङको केदारसिंह गाउँपालिका साथ सुगुरेमा हिजो भएको जीप दुर्घटनामा 3 जनाको मृत्यु भएको थियो भने 7 जना घाइते भएका थिए
2: सुरक्षण मुद्रण केन्द्रले गत कार्तिक यता 26 लाखको सवारी चालक अनुमति पत्र लाइसेन्स छापेको जनाएको छ 2 चरण गरेर सुरक्षण मुद्रण केन्द्रले उक्त लाइसेन्स छापेको हो पुरानो मितिका 29 लाख मध्ये 25,92,417 लाइसेन्स छापिसकेको केन्द्रले जनाएको छ यसमा 3,07,583 लाइसेन्स 1 वर्षभन्दा कम समय अवधिका छन् यस्ता लाइसेन्स पनि नवीकरणपछि मात्र छापिने यातायात व्यवस्था विभागले बताएको छ विभागबाट प्राप्त डेटा अनुसार सबै लाइसेन्स छापिसकेको केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाले बताउनुभयो
3: झापाको शिव शताक्षी नगरपालिका वडा नम्बर 8 अबदेखि कुकुर पाल्दा अनिवार्य रूपमा वडा कार्यालयबाट अनुमति लिनुपर्ने भएको छ सामुदायिक कुकुरको टोकाईका कारण सर्वसाधारणहरूमा समस्या बढ़ेपछि वडा कार्यालयले यस्तो नियम लागू गरेको हो वडाले सार्वजनिक सूचना जारी गर्दै सबै कुकुरधनीहरूलाई दर्ता प्रक्रियामा आउन आह्वान गरेको छ
2: अर्घाखाँचीको पारिनी गाउँपालिका 4 स्थित गहुँ खर्क वन क्षेत्रमा नमूना रिचार्ज पोखरी निर्माण गरिएको छ पर्यावरणीय सन्तुलन कायम गर्न तथा वन्यजन्तुको सहजताका लागि पोखरी निर्माण गरिएको हो वनको बीचमा ढुङ्गाको बाँध निर्माण गरी तयार गरिएको बहुपयोगी रिचार्ज पोखरीले जलस्रोत संरक्षण पर्यावरणीय सन्तुलन कायम गर्न तथा जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ
3: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार इरानले पश्चिम एसियाका 6 देशमाथि एकैपटक हमला गरेको छ अमेरिकी हमलाको जवाफी कार्यवाही भन्दै इरानले आज खाड़ीका 6 देशमाथि हमला गरेको हो इरानले जोर्डन कुवेत कतार बहराइन युएई र ओमानमा रहेका अमेरिकी सैन्य अड्डाहरू र रणनीतिक स्थानलाई लक्षित गरी हमला गरेको उल्लेख गरेको छ यसअघि अमेरिकाले इरानका करिब 140 सैन्य अड्डामाथि बमबारी गरेको जनाएको थियो अमेरिकी सेन्ट्रल कमाण्ड सेन्ट कमका अनुसार यो बमबारी होर्मुज स्ट्रेटमा साइप्रसको झण्डा रहेको कन्टेनर जहाजमाथि इरानी हमलापछि गरेको अमेरिकाको भनाइ छ इरानी हमलामा उक्त जहाजमा आगो लाग्नका साथै इन्जिन क्षतिग्रस्त बनेको छ भने चालक दलका सदस्य समेत हराइरहेका छन् इरानले अर्को आदेश नआएसम्म होर्मुज बन्द गर्ने घोषणा गरेको छ साथै यो आदेशको पालना नगरेमा कार्यवाही गर्ने चेतावनी पनि दिएको छ
2: पाकिस्तानका उप प्रधानमन्त्री तथा विदेश मन्त्री इसहाक दारले अमेरिका र इरानलाई संयमता अपनाउँदै तनाव घटाउने दिशामा अघि बढ़न आग्रह गर्नुभएको छ दारले आज इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीसँग टेलिफोन वार्ता गर्दै पछिल्लो क्षेत्रीय अवस्थाबारे छलफल गर्नुभएको थियो वार्ताका क्रममा दारले विवाद समाधानका लागि संवाद र कूटनीतिक नै सबैभन्दा उपयुक्त माध्यम भएको उल्लेख गर्दै क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न सबै पक्षले संयमता अपनाउनु पर्नेमा जोड़ दिनुभयो वहाँले क्षेत्रीय शान्ति प्रवर्धन र स्थायित्व कायम गर्न रचनात्मक भूमिका निर्वाह गर्न पाकिस्तान प्रतिबद्ध रहेको दोहोर्याएको मन्त्रालयले जनाएको छ
3: नेपाल परिवेशमा अब खेल समाचार
4: विश्वकप फुटबल विशेष
5: विश्वकप इतिहासमा विरलै मात्र यस्तो संयोग जुड्ने गर्छ जहाँ फिफा विश्व वरियताका शीर्ष चार टोली नै अन्तिम चारमा पुग्छन्। फिफा विश्व वरियताको क्वार्टर फाइनलका खेल सकिएसँगै विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा शीर्ष चार स्थान ओगट्न सफल टोली नै सेमी फाइनलमा पुगेको हुन्। यसले आगामी सेमी फाइनल भिडन्त निकै उच्च स्तरको र रोचक हुने देखिएको छ। यसपटकको सेमी फाइनलमा पुगेका सबै टोली उच्च लयमा रहेको र विश्व प्रसिद्ध खेलाड़ीले भरिएका कारण फुटबल प्रेमीहरूले निकै प्रतिस्पर्धात्मक खेल हेर्न पाउने अपेक्षा गरिएको छ। फिफा वरियता अनुसार दुई स्थान सुधार गर्दै शीर्ष स्थानमा उक्लिएको फ्रान्सले क्वार्टर फाइनलमा मोरक्कोलाई 2-0 गोल अन्तरले पराजित गर्दै सेमी फाइनलको यात्रा तय गरेको थियो। अब फाइनल प्रवेशका लागि फ्रान्सले विश्व वरियताको तेस्रो स्थानमा रहेको स्पेनको सामना गर्नेछ। स्पेनले क्वार्टर फाइनलमा बेल्जियमलाई हराएको थियो। अर्को सेमी फाइनलमा विश्व वरियताको दोस्रो स्थानमा रहेको अर्जेन्टिना र चौथो स्थानमा रहेको इंग्ल्याण्ड बीच महाभिडन्त हुने भएको छ। आज बिहान भएको खेलमा साबिक विजेता अर्जेन्टिनाले स्विजरल्याण्डलाई 3-1 गोल अन्तरले पाखा लगाउँदै सेमी फाइनल यात्रा तय गरेको हो। अर्कोतर्फ निकै लयमा देखिएको इंग्ल्याण्डले नर्वेलाई 2-1 गोल अन्तरले हराउँदै अन्तिम चारमा आफ्नो उपस्थिति जनाएको छ। आगामी बुधबार र बिहिबार हुने दुई खेलले तेस्रो स्थान र फाइनलमा भेट्ने टोलीको टुङ्गो लाग्नेछ। जारी विश्वकपमा 48 टोली सहभागी भएकोमा 44 बाहिरिएका छन्। त्यसै गरी 104 खेलमध्ये 100 खेल सकिएका छन्। अमेरिका, मेक्सिको र क्यानाडाले यो विश्वकप संयुक्त रूपमा आयोजना गरेका हुन्। फिफाले विश्वकपको फाइनल खेलिसकेपछि त्यसबाट आमदानी गर्ने योजना समेत बनाएको छ। फिफाले फाइनलमा प्रयोग हुने मैदानका रियल दुबोका सेट पीसहरू सम्झनाको रूपमा बिक्री गर्ने घोषणा गरेको छ। फिफाका अनुसार मैदानका टुक्राहरूको शुरूआती मूल्य $445 राखिएको छ। सबैभन्दा महँगो संस्करणको मूल्य $4,300 अर्थात नेपाली रूपियाँ करिब 5,90,000 हुनेछ। दुबो बेचेर फिफाले $11 मिलियन भन्दा बढ़ी आमदानी गर्न सक्ने अनुमान गरिएको अमेरिकी संचार माध्यमहरूले उल्लेख गरेका छन्। विश्वकप फाइनल न्यू जर्सी स्थित मेटलाइफ स्टेडियममा हुनेछ। यो मैदानलाई विश्वकपका लागि प्राकृतिक घाँसको मैदान तयार गरिएको छ। फाइनलमा प्रयोग हुने प्राकृतिक दुबो उत्तरी क्यालोरिना स्थित एक टर्फ फार्ममा उत्पादन गरिएको हो। प्रतियोगिताका लागि फिफाले स्टेडियमको नाम पनि न्यू जर्सी न्यूयोर्क स्टेडियम राखेको छ। यसअघि नै फिफाले विश्वकप फाइनलका नियमित टिकटको मूल्य $2,370 निर्धारण गरिसकेको छ भने खाना तथा पेय पदार्थ समेत समावेश आतिथ्य हस्पिटालिटी टिकटको मूल्य $3,450 र $2,500 राखिएको छ।
2: र स्थिति महिला अण्डर 19 प्रिमियर कपमा नेपालले सिंगापुरलाई पराजित गरेको छ। आज भएको समूह चरणको दोस्रो खेलमा नेपालले सिंगापुरलाई 151 रनको फराकिलो अन्तरले पराजित गरेको हो। नेपालले दिएको 200 रनको विशाल लक्ष्य पछ्याएको सिंगापुरले विश्वभरमा 8 विकेट गुमाएर मात्र 48 रन बनाउन सक्यो। सिंगापुरलाई सस्तैमा समेट्न नेपालका अनु कडाई 3, मनिषा उपाध्याय र रिया शर्माले समान 2 तथा कप्तान सोनी पाखरिनले 1 विकेट लिइन्। त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित विश्वभरमा कुनै विकेट नगुमा 199 रनको विशाल योगफल तयार गरेको थियो। नेपालका लागि ओपनर सानव प्रवीणले 98 रनको अभिजित इनिङ खेलिन्। अर्की ओपनर साबिती दाहामीले 78 रन बनाउँदै अभिजित रहिन्। पहिलो खेलमा नेपालले कतारै 105 रनले पराजित गरेको थियो। हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपल्ट।
3: आत्मदाह गरेका गणेश नेपालीको परिवार र सरकार बीच 9 बुधे सहमति। शहीद घोषणाका लागि आवश्यक प्रक्रिया अगाडि बढ़ाइने। 3 महानगर प्रहरी निलम्बनका लागि सिफारिश।
2: सिराहामा पोखरीमा डुबेर एकै परिवारका 3 बालबालिकाको मृत्यु। आज राति र भोलि देशका विभिन्न स्थानमा अति भारी वर्षाको सम्भावना। सतर्क रहन आग्रह।
3: सरकारको चौतर्फी आलोचनापछि खरीपाटी होल्डिङ सेन्टरमा मन्त्रीहरूको लर्को। सुकुम्बासीलाई चाँडै लाल पूर्जा वितरण गर्ने आश्वासन।
2: इरानद्वारा एकैपटक 6 देशमाथि हमला। अमेरिका र इरानलाई सम्वेक्त अपनाउन पाकिस्तानको आग्रह।
3: र विश्वकपको फाइनल प्रवेशका लागि आज अर्जेन्टिना र इंग्ल्याण्ड तथा फाइनल प्रवेशका लागि अर्जेन्टिना र इंग्ल्याण्ड तथा फ्रान्स र स्पेन भिड्ने। एसएससी महिला अण्डर 19 प्रिमियर कपमा नेपालको शानदार जित।
2: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश तकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। कृष्ण र अप्सरा विदा हुन्छौ। नमस्कार।
6: मेरो कपाल पनि झरिराखेको छ। लामो समयदेखि शरीर फतक्क पनि गलिराखेको छ। के भएको होला मलाई? अझै दिन प्रतिदिन शरीरको तौल पनि घट्दै गइराखेको छ।
7: ए नानी, यता सुन त, तिमीलाई बाथरोग भएको हुन सक्छ। यो सबै त बाथरोगको लक्षणहरू हो नि।
6: ल अब यो रोगको उपचार गर्नको लागि कहाँ जानु होला? कि त बुटौल कि त काठमाडौँ जानु पर्ने होला। मसँग समय पनि छैन, खर्च पनि धेरै लाग्ने होला।
7: ल तिमीलाई यति पनि थाहा छैन, बाथरोगको उपचार अब हाम्रै सुन्दर सहर घोराहीमै हुने भएछ नि। हाम्रै सुन्दर सहर घोराहीमा डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्रणाली परिजित फार्मेसी छँदैछ नि, त्यहाँ त बाथरोगको उपचार हुन्छ। बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा उपचार गरिन्छ।
6: ल हुन्छ, अब म उपचार गर्नको लागि तपाईँले भनेकै ठाउँमा जान्छु।
7: हजुर, हाम्रा सेवा तथा सुविधाहरू हाजिकिएमा, खोक्रो भए, बारम्बार भाँचिएमा, औलाहरू निलो भएमा, धेरै कालो भए, कुहिना खोजीमा, बारम्बार गर्भपतन भएमा, कपाल धेरै झरेमा, मुखमा यौन अङ्गमा बारम्बार घाउ भएमा, मुख तथा आँखा सुखापन भएमा, लामो समयदेखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा, बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा, बिना कारण शरीरको तौल घटेमा, जोर्नीको दुखाई, ढाड कम्बर दुखेमा, गाउट तथा युरिक एसिडको समस्या भएमा, बारम्बार आँखा रातो भएमा, फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलजी दम भएमा, बारम्बार लामो समयसम्म ज्वरो आएमा, छालामा दाग अल्सर सूर्यासिसको दाग भएमा, लामो समयदेखि छाला कडा भएमा, लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाई भएमा, युवा अवस्थामा पक्षघात भएमा, मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ, एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा, कम उमेरमा हृदयघात मुटु रोग भएमा, हामीलाई सम्झनुहोस्। हामीसँग बाथरोग विशेषज्ञ डाक्टर आविष्कार सुवेदी लगायतका विभिन्न विशेषज्ञहरूद्वारा उपचार सेवा प्रदान गरिन्छ। बाथरोग एन्ड स्किन केयर सेन्टर सुपरिजित फार्मेसी, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ। थप जानकारीका लागि सम्पर्क नम्बर 082-591-670, 98-578-43123, 98-478-070।
6: डाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली, ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङ।
8: यो दाँती त हैरान पारिसक्यो, अहिले त झन् तातो चिसो खान पनि दिँदैन, दुखेको दुखी गर्छ। दाँतको उपचार पनि गर्नु पर्ने थियो, छोरीको दाँत त झन् बाङ्गो टिङ्गो छ, कस्तो नसुहाउने भएको छ, सिधा बनाउनु पर्ने थियो, यसको उपचार गर्न कहाँ पो जाने होला?
9: ल अब चिन्ता गर्नु पर्दैन, रोलपाली मुस्कान डेन्टल क्लिनिक छ नि तपाईँको साथ।
10: हो, दाँतका सम्पूर्ण रोगीहरूले अब पर्दैन चिन्ता लिन, रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति 4 सुनिचौर रोल्पामा जानुहोस् निको हुन।
11: हजुर, हामी कहाँ दन्त चिकित्सकद्वारा हप्ताको 7 दिन दाँत र गिजाको सम्पूर्ण उपचार गरिन्छ।
9: हजुर आउनुहोस्, 24 घण्टा तपाईँकै सेवामा तत्पर छौ।
10: हजुर, हाम्रा सेवाहरू
9: हजुर जस्तो सुकै भाँगा टिङ्गा दाँत सुविधा बनाउने,
12: नदुखाइ दाँत निकाल्ने,
9: दुखेको दाँत जरैदेखि उपचार गर्ने,
12: गिजाबाट रगत आउने, सास बनाउने समस्याको सफल उपचार,
9: दाँतमा सिमेन्ट चाँदी अथवा भर्ती हुनेहरूका लागि विशेष छुट सहित नसुनिने गरी दाँतमा सिमेन्ट भर्ने,
12: एक दुईवटा तथा तलमाथिको पुरै दाँत लगाउने,
9: दाँत तथा मुख सम्बन्धी विशेष छुट सहित गुणस्तरीय उपचार गर्ने।
12: थप जानकारीका लागि प्रोप्राइटर विष्णु खड्का, सम्पर्क नम्बर 98-40-741-318,
9: 98-095-14-652।
11: रोलपाली मुस्कान डेन्टल क्लिनिक सुनिल स्मृति गाउँपालिका 4 सुलीचौर रोल्पा, ग्लोबल आइएमए बैंक सँगै जोडिएको घरमा।
13: निशुल्क पढाइ हुने बारे अत्यन्त जरुरी सूचना।
14: नेपालको पहिलो बाल संस्कार केन्द्र आनन्द अकाडेमी घोराई र शाखा तुलसीपुर दाङमा 100% सम्म अनुदान छुटमा निम्न कोर्सहरूमा भर्ना खुल्यो।
15: उतातर्फ अंग्रेजी जापानीज कोरियन भाषा का बेसिक देखि एडवांस सम्म का कोर्स
16: कंप्यूटर तर्फ बेसिक डिप्लोमा र एडवांस डिप्लोमा
15: शिक्षक सेवा आयोग का प्रावी निमावी मावी र शिक्षक लाइसेंस
16: लोक सेवा तर्फ खरीदार नासु महिला विकास निरीक्षक पुरासो शिक्षा गेम स्काउट वन रक्षक रेन्जर र संस्थान बैंकिंग का सम्पूर्ण कोर्सहरू
15: सुरक्षा निकाय तर्फ नेपाल प्रहरी असही नेपाल आर्मी र अधिकृत ग्याडेट
16: असल र सफल जीवन का लागि लिनै पर्ने तालिमहरू आनन्द ज्ञान तालिम तर्फ सुपर लर्निंग तालिम भाषण गर्ने कला व्यक्तित्व विकास जीवन जिउने कला नेतृत्व विकास तालिम मोटिभेसन तालिम र आनन्द योग तथा प्राणायाम
15: सस्तो र गुणस्तरीय होस्टेल सुविधा रहेको अनलाइन र भौतिक दुवै कक्षा सञ्चालन हुने
16: विस्तृत जानकारीका लागि फेसबुक पेज आनन्द अकाडमी दाङ प्राली युट्युब र टिकटक आनन्द अकाडमी दाङ सम्पर्क मोबाइल नम्बर 9849204754 र 9849793412
15: विद्यार्थी भई आउनुहोस् गुरु भई फर्कनुहोस् आनन्द अकाडमी घोराही दाङ
17: आया मम्मी दादू क्यों मत खाना खाना नहीं सकती ना
18: है ना यो छोरी ले क्यों भन्छे दादू क्यों भरेरा हैरान पारी सकी भन्या जहाँ लगे पनी इसको दांत कहिले ठीक ना होने भयो
19: आइना ए भाउजू तपाई आमा छोरी मिलेर के गन्थन मन्थन गरिरहनु भएको छ भन्नुस् त के पर्यो तपाईलाई
18: के हुनु नि बाबु यहाँ छोरीले दाँत दुख्यो भनेर हैरान पारिसके जुन डेन्टल क्लिनिकमा लगे पनि कहिले निको हुने हैन
19: ए के न ठुलै समस्या होला भनेको त जाबो यति कुराको लागि पो तपाईहरु गन्थन मन्थन गरिरहनु भएको अब हाम्रै घोराईमा रहेको B&B डेन्टल क्लिनिकमा जानु न त्यहाँ गएपछि त नानीको दाँतको समस्या
18: ए हो र बाबु यो कहाँनिर छ र बाबु यसका सेवा सुविधाहरू के छन्
19: हजुर हाम्रा सेवा तथा सुविधाहरू आफ्नै सुविधा सम्पन्न दन्त ल्याबको व्यवस्था जिर्कोनिया ल्याबको साथै विभिन्न सेवाहरू उपलब्ध दाँत सफा गर्ने बाङ्गो चिङ्गो दाँत मिलाउने दाँत भर्ने जरैदेखि दाँत भर्ने बुद्धि बङ्गारा उखेल्ने आरसिटी गरेको दाँतमा खोल राख्ने फ्लोराइड पेन्ट फिटर सिलनेट दाँतमा लगाएर दाँतलाई किरा लाग्नबाट बचाउने निशुल्क दन्त चेक जाँच गरिने दुखेको दाँतलाई नदुखाई जरैबाट सफा गर्ने दाँतमा तार लगाउने भर्ती तथा विदेश जानेहरूको लागि विशेष खालको दाँत भरिने
18: थप जानकारीका लागि B&B डेन्टल क्लिनिक घोराई 15 हस्पिटल रोड निमा हल कुमारी बैंक अघाडि दाङ शाखा नारायणपुर बुधौरा चोक सम्पर्क टेलिफोन नम्बर 0825903550 र मोबाइल नम्बर 9558743122 र 9558743123
19: B&B डेन्टल क्लिनिक घोराही 15 दाङ
20: के तपाईँ पाइल्स रोगबाट ग्रसित हुनुहुन्छ कि फिसर र फिस्टुलाबाट थलिनु भएको छ यदि त्यसो हो भने यस क्षेत्रकै एक मात्र विशेषज्ञ सेवा सहितको पाइल्स उपचार केन्द्रमा गई ढुक्कले उपचार गरी फर्कनुहोस्
21: हजुर हामी कहाँ पाइल्स फिसर फिस्टुला र मलद्वार सम्बन्धी सम्पूर्ण समस्याहरूको छारसूत्र विज्ञद्वारा बिना अपरेशन सफल उपचार गरिन्छ
20: दिशा गर्दा रगत आउने पिप बग्ने मलद्वार च्यातिएको दिशा गर्दा मासु बाहिर आउने मलद्वारमा मासु पलाएको मलद्वार दुख्ने पोल्ने सिलाउने आदिको उपचार तथा परामर्श
21: पुरानो भन्दा पुरानो ग्यास्ट्रिक अल्सर कब्जियत पेट दुख्ने अमिलो पानी आउने खान मन नलाग्ने र गानुगोलाको उपचार
20: बाथरोग युरिक एसिड हाड जोडी दुख्ने हात खुट्टा सुन्निने छमझमाउने कटकट खाने रोगको उपचार तथा परामर्श
21: अनुहारको चायापोतो डन्डी फोर दाग सेतो तथा कालो दुबीको उपचार
20: सेतो पानी बग्ने यौनी चिलाउने गनाउने पानी बग्ने निसन्तान मानसिक भय दिमागको बोधोपन निराशा खिन्नता आदिको सफल उपचार गरिनुका साथै स्वदेशी तथा विदेशी आयुर्वेदिक औषधि पनि उपलब्ध छ
21: हामी कहाँ जाँड रक्सी र चुरोटबाट छुटकारा दिलाइन्छ सम्पर्क तुलसीपुर कञ्चन आयुर्वेद क्लिनिक एन्ड फिजियोथेरापी सेन्टर जेसी चोकदेखि 100 मिटर पश्चिमतर्फ न्यू विजय सुनचाँदी पसलसँग सटेको घरमा तुलसीपुर दाङ
20: र घोराईका लागि संगीत आयुर्वेद मेडिकल हल मिलन चोक घोराई दाङ
21: सम्पर्क मोबाइल 9857821105
20: 9479002802
21: 9805582605
20: र 9010939940
0: संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्तै जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको ओदानम 3 रुनीबाङ बजार र ओदानम 4 सुलिचोर बजार परिसरबाट निस्किने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गर्दै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्टाई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गर्ने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरोकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियमानुसारको कार्यवाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद रिजाल, सुनिल स्मृति गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: सम्पूर्ण सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराई दाङमा।
19: हजुर, हाम्रा सेवाहरू बालकान्ति हस्पिटलबाट आउनु भएका वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टरद्वारा बच्चाहरूको उपचार, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टरद्वारा सम्पूर्ण रोगको उपचार, जस्तै महिला तथा पुरुषमा हुने बाझोपन, महिनावारी गडबडी, सेतो पानी बग्ने, गर्भवती चेक जाँच, साथै बाठेघर तथा स्तन क्यान्सरको चेक जाँच गरिन्छ।
1: वरिष्ठ हाडजोली तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा चेक जाँच गरिन्छ। जस्तै हात खुट्टा झमझमाउने, नसा चियापिएको, हाड जोडीमा समस्या, हाड जोडी भाँचिएको सम्पूर्ण उपचार गरिन्छ।
19: वरिष्ठ रेडियोलोजिस्ट डाक्टरद्वारा भिडियो एक्सरे सेवा,
1: साथै यहाँ अत्याधुनिक मेसिनद्वारा प्याथोलोजी सेवा र डिजिटल एक्सरे सेवा पनि रहेको छ।
19: मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार केन्द्रको अगाडि दाङ। थप जानकारीका लागि सम्पर्क टेलिफोन नम्बर 082-590-79, 98-229-54-555। स्वास्थ्य नै धन हो, त्यसैले स्वास्थ्य प्रति सजग रहौ। मध्यपश्चिम पोलिक्लिनिक प्राली, घोराही 14 हस्पिटल रोड, रक्त संचार

0: नदीहरूको आवाज तपाईँको मनको आवाज रेडियो जलजिल्ला 96.4 मेगाहर्ज।
1: जलजिल्ला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा बेलुकीको 9 बज्यो।
2: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मणिग्राम रूपन्देही।
3: के तपाईँलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाइ, युरिक एसिड बढेको, महिनावारीको दुखाइ, यौन समस्या, बाँझोपन, मोटोपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोस्तमा 5 मणिग्राम रूपन्देही। फोन नम्बर 0175624 र 98648 2 32।
4: जब जब रात पर्छ अनि उसैलाई सम्झिन मन लाग्छ, उड्न थाल्छ मनका भावनाहरू, कतै साहित्यिक सृजना त कतै मनको बहहरू यसै यसै भनौँ भनौँ जस्तै लाग्छ।
5: तिन बारी थकाइ लागेको हुन्छ अनि रातभरि

0: छटपटी छुट्छ।
1: यिनै थकाई र छटपटीको एक मात्रा हामी बन्छौ साथी। आउँछौ राति सुन्न नबिर्सनु होला कार्यक्रम गुड नाइट
0: प्रत्येक राति 9 देखि 10 बजेसम्म
1: रोल्पा लिबाङमा रहेको सामुदायिक रेडियो जालजला 96.4 मेगाहर्जबाट सुन्न अनि सहभागिता जनाउन नबिर्सनु होला
0: कार्यक्रम।

हजुर नमस्कार नमस्कार नमस्कार अनि हार्दिक स्वागत छ तपाई सम्पूर्णलाई यति बेला कार्यक्रम गुड नाइटमा। कार्यक्रम गुड नाइट लिएर हामी आज पनि उपस्थित भइसकेका छौं। रातिको समय छ, रातिको समयमा म आज पनि उपस्थित भइसकेको छु तपाईँको संसारमा, तपाईँहरूको माझमा आवाजमा छु म वीरेन्द्र गिरी भने मलाई प्रविधि संयोजनबाट विभिन्न रेडियोबाट विभिन्न साथीहरूले साथ दिइरहनु भएको छ। तपाई हामीलाई रेडियो जलझला एफएम 96.4 मेगाहर्ज सँगै इन्टरनेट अनलाइनमा जलझला प्रेस .com नेपाली पात्रो र हाम्रो पात्रोमा रेडियो जलझला सर्च गरेर सुन्न सक्नुहुन्छ। यदि मात्र होइन तपाईले हामीलाई विभिन्न रेडियो स्टेशनहरूबाट पनि सुनिरहनु भएको छ। सामुदायिक रेडियो स्काई 90.4 मेगाहर्ज, सामुदायिक रेडियो हापुरे 89.4 मेगाहर्ज अनि रेडियो धनकुटा 106.2 मेगाहर्जबाट पनि कार्यक्रम यति बेला सुन्दै हुनुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। कार्यक्रम गुड नाइटको आज हामी यता आज आइतबारी व्यवसायमा छौं र आइतबारी व्यवसायमा रहेर के गर्छौ कसो गर्छौ तपाई नियमित सुन्दै आउनु भएका साथीहरूलाई त जानकारी नै छ। आज मात्रै कार्यक्रम सुन्नु भएको छ भने तपाईँलाई जानकारी नहुन पनि सक्छ, होइन? नयाँ नयाँ सुन्ने साथीहरूलाई त जानकारी नहुन पनि सक्छ, यो स्वाभाविकै हो। त्यो कारणले गर्दाखेरि म तपाईँलाई जानकारी गराइदिइहाल्छु आजको कार्यक्रममा हामी के गर्छौं भन्ने कुरा। र आजको कार्यक्रममा आइसक्नु भएपछि तपाईसँग हामी कुराकानी त गर्छौं नै, होइन? तपाईसँग हामी कुराकानी त गर्छौं नै, सँगसँगै तपाईँका म्यासेजहरू पनि वाचन गर्नेछौ। त्यसैले 9868309040 को नम्बर तपाईँका लागि हामी खुला गरेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईसँग कुराकानी गर्नेछौ। यो कुरा म तपाईँलाई जानकारी गराउँछु। तसर्थ कति पनि ढिला नगरिकन तपाईँको हामीले तपाईँको लागि नम्बर खुला गरिसकेका छौं। फोन डायल गर्नुभयो भने हामी तपाईँसँग कुराकानी गर्नका लागि तम तयारी अवस्थामा छौं। यो कुरा म तपाईँलाई जानकारी गराए र तम तयारी अवस्थामा भइसकेपछि त तपाईँ फोन गर्नु पर्यो। फोन गर्नका लागि मैले नम्बर पनि जानकारी गराइसकेका छु 9864417298 र म्यासेज गर्नका लागि 9864 फोन गर्नका लागि 9868309040 र म्यासेज गर्नका लागि 9864417298 फोन गर्न सक्नुहुन्छ। यो कुरा म तपाईँलाई जानकारी गराए। आउनुहोस् अबको क्रममा म राख्न चाहन्छु एउटा निकै मिठो गीत छ, निकै राम्रो गीत छ। 16 वर्ष लागेपछि भन्ने गीत छ। त्यो गीतपछि तपाईँको माझमा हामी फेरि आउनेछौ। तबसम्मका लागि राख्न गइराखेको छु 16 वर्ष लागेपछि यो गीत तपाईँको लागि।

16 वर्ष लागेपछि उमेर कलेज जान थालेपछि टेलिफोनको घन्टी बज्छ आधी रातमा हो आधी रातमा हैन टेलिफोनको घन्टी कलेज जान थालिसकेपछि आधी रातमा बज्न थाल्यो हैन अब यो के को संकेत हो भन्ने कुरा त अब थाहै होला हैन टेलिफोनको घन्टी बजिसकेपछि अब के को संकेत हो भन्ने कुरा त सबैलाई थाहा हुन्छ ग्यारे हैन थाहा हुनु पनि पर्यो फेरि नत्र त के हुन्छ हैन त ठिक छ जे भए पनि टेलिफोनको घन्टी त बज्नु पर्यो ग्यारे फेरि उमेर नत्र त उमेरमा टेलिफोनको घन्टी बजेन उमेरमा फोन आएन भने त गाह्रो पर्छ ग्यारे हैन त्यो कारणले गर्दाखेरि ठिक छ हामी कार्यक्रम गुड नाइटमा छौँ तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ आज गफगाफको बसाई हो गफगाफको बसाईमा गफगाफ गरौंला होइन गफगाफको बसाईमा गफगाफ गर्नका लागि तपाईँ हामीलाई फोन डायल गर्नुहोला 9868309940 को नम्बर तपाईँको लागि खुला गरेको छु मैले है नम्बर फेरि एकचोटि जानकारी गराउँछु 9868309940 मा फोन गर्नुहोला गफगाफ गरौंला र म्यासेज पनि गर्न सक्नुहुन्छ तपाईँले 9864417298 म्यासेज पनि गर्न सक्नुहुन्छ यो कुरा म तपाईँलाई जानकारी गराउँछु तसर्थ तपाईँलाई फोन गर्नुहोला म्यासेज गर्न मन लागे म्यासेज गर्नुहोला दुईवटै नम्बर दुईवटैका लागि तपाईँको लागि नम्बर खुला गरेको छु मैले र यति बेला

0: पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु 9862607940 टेलिफोनमा भनौँ न होइन, साथी आउनु भएको छ, म स्वागत गरिहाल्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्कार हजुर।
1: नमस्कार सर। नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट? म्यासेज गर्न मन लागे, म्यासेज गर्नुहोला। दुईवटै नम्बर, दुईवटैका लागि तपाईँको लागि नम्बर खुला गरेको छु मैले। र यति बेला पहिलो साथी हुनुहुन्छ, म स्वागत गर्छु 9862607940 टेलिफोनमा भनौँ न होइन, साथी आउनु भएको छ, म स्वागत गरिहाल्छु। कहाँदेखि को हुनु

0: खगेन्द्र विष्ट लुङ्ग्री चार ठुलो नम्जा बाचा
1: हजुर
0: के छ हालखबर तपाईँको
1: एकदम ठिक छ हजुरको कस्तो छ
0: हाम्रो पनि एकदम ठिक छ के गर्दै हुनुहुन्छ नि तपाईँले
1: हजुर सर इतिहास कामबाट आएर खाना पकाएर खाइरहेको समाचार सुन्दै
0: खाना खाइरहनु भएको छ समाचार त आछ क्या
1: हजुर
0: अनि तपाईँको नाम के भन्नुभयो अरे त्यही त नि खगेन्द्रजी अनि खाना खानु खाना त खाइसक्नु भयो दिनहरू कसरी बिताउनु भयो के काम गर्नुभयो दिनमा
1: हजुर दिनमा चाहिँ तल हाम्रो गाउँ चाहिँ अलिक पानीको अलिक अभाव छ सर होइन
0: ए हजुर
1: अनि तल हाम्रो तपाईँको चार पाँच मिटर निचे चाहिँ तल तपाईँको सोलर लिएर उभो आइरहेको अहिले बिचभरि काम चाहिँ त्यहीमा बित्यो मेरो होइन
0: ए भनेपछि पानीको अभाव भनेपछि खाने पानीको अभाव छ
1: हजुर सोलरले तानिरहेको छ अब दुई दिनले नफिर्छ घर घरमा धारा पनि रहेको छ ठेक्कामा
0: भनेपछि तपाईँले भनेपछि अब लुङ्ग्री गाउँपालिकाले घर घरमा धारा बनाइदिनु भयो
1: बनिसकेको छ अब पानी मात्र सोलरले तान्दा फिर्ने भएको छ सर
0: ए पानी मात्रै छोड्ने होइन
1: हजुर
0: के भएरछ के भएर पानी नआएर रहेछ
1: हजुर खै अब तल्लो तल हाम्रो चाहिँ ठुलो नम्जा र सानो नम्जा छ
0: हजुर हजुर
1: अनि सानो नम्जामा चाहिँ पानी फिट भइसकेको छ तलबाट चाहिँ अलिक बजेट नगएर सोलरले पानी चाहिँ फालेको छैन के
0: ए ए भनेपछि अब आउँछ चाँडै आउँछ अब होइन
1: हजुर दुई तिन दिनमा अब त मिटर के अरे सोलर फिट गरेपछि अनि सबै पानी आउँछ होला
0: हुन्छ कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो फेरि व्यवसायमा आउनु होला अहिलेको लागि अब गुड नाइटको शब्दहरू राख्नुहोस् खगेन्द्रजी
1: हजुर सबभन्दा तपाईँलाई अनि कार्यक्रममा बस्ने दाजुभाइ सबैलाई धन्यवाद भन्ने म ठुलो सक्छु सर नमस्कार
0: नमस्कार टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो ठुलो नम्जाबाट उहाँसँग कुराकानी गरिसकेका छौं पालो तपाईँको हो फोन गर्नुहोला 9868309040 नम्बर तपाईँको लागि खुल्ला गरेका छौं फोन डायल गर्नुभयो भने हामी तपाईसँग कुराकानी गर्नेछौ यो कुरा म तपाईँलाई जानकारी गराए फटाफट फोन डायल गर्नुहोला तपाईँ कहाँ हुनुहुन्छ के गर्दै हुनुहुन्छ कहाँ के कस्तो अवस्थामा हुनुहुन्छ जहाँ जस्तो अवस्थामा भए पनि यति बेला हामीलाई सुनिरहनु भएको छ भन्ने पूर्ण अपेक्षा मैले यहाँबाट लिइराखेको छु र फटाफट फोन डायल गर्नुहोला र यति बेला अर्का सहभागी हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु त्यसपछि म म्यासेज वाचन गर्छु है धेरैजना साथीहरूले म्यासेज पनि गर्नु भएको छ नमस्कार हजुर
2: नमस्ते
0: को बोल्नुभयो कहाँबाट
2: जाजरकोटबाट
0: जाजरकोटबाट नाम के भन्नुभयो
2: हेमराज रावत
0: हेमराज रावत के छ हेमराजजी खबर तपाईँको
2: एकदमै ठिक छ तपाईँको भन्नु
0: हाम्रो पनि ठिक छ के गर्दै हुनुहुन्छ नि हजुर मेरो मात्र कार्यक्रम हो र भने हेमराजजी तपाईँको पनि त हो के अरे हाम्रो कार्यक्रम सुन्दैछु भन्नुहोस् के कार्यक्रम गुड नाइट सुन्दैछु भन्नुहोस् के होइन ठिक छ कार्यक्रममा आउनु भएको छ दिनहरू कसरी बिताउनु भयो आज त स्कुल पनि बिदा थियो होला के अरे होइन
2: नै हाम्रो त बिदा छैन सर हाम्रो चलिरहेछ
0: आज आइतबार पनि बिदा छैन
2: हाम्रो यहाँ छैन
0: ए भनेपछि त ठिक छ अब सकेसम्म त बिदा नभएकै राम्रो मलाई पनि यो दुई दिनको बिदा त खासै ठिक त लागेको छैन तर सरकारले राखिदिएपछि अब मान्नै पर्यो होइन
2: हजुर
0: तर विद्यार्थीहरूलाई सेवाग्राहीहरूलाई विभिन्न सेवाग्राहीले एकदम मार्ग भएको छ क्या यो बिदाले हामी सेवाग्राहीको गुनासोहरू पनि हामी सुन्न पाउँछौ कि अनि त्यो भएर अब कर्मचारी साथीहरूले त सजिलै भएको छ होइन हुन्छ कार्यक्रममा आउनु भएको छ अब आज के छ आज गुड नाइटको शब्दहरू राख्ने त होला होइन अनि
2: दिदीको लागि अनि म भन्दा अघि
0: नमस्ते टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी उहाँसँग कुराकानी गरिसकेका छौ 9864-17298 म्यासेज पनि गर्न सक्नुहुन्छ मैले भनिराखेको छु र म्यासेज आएको छ

0: म पनि सुन्दैछु। ललिता खनालले मेसेज गर्नुभएको छ, नमस्ते दाई सन्चै हुनुहुन्छ, म पनि सुन्दैछु। इस्मा बाछ कार्यक्रममा सधैँ राम्रो छ, रमाइलो छ भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं ललिता खनाललाई। र यति बेला अर्को साथी आउनु भएको छ, म्यासेज एउटा मात्रै, एकजना साथीले मात्रै म्यासेज गर्नुभएको थियो। अर्को साथी आउनु भएको छ, म फोन लिन्छु त्यसपछि गीत राख्नेछु है। नमस्कार हजुर।
1: हजुर नमस्कार।
0: को बोल्नुभयो, कहाँबाट?
1: हजुर हामी अर्घाखाँचीबाट। हजुर
0: अर्घाखाँची कुन ठाउँबाट? हजुर
1: अर्घाखाँची सिद्धगङ्गा नगरपालिका।
0: सिद्धगङ्गा नगरपालिकाबाट बोल्दै हुनुहुन्छ होइन? के छ सिद्धगङ्गा नगरपालिकातिरको हालखबर?
1: एकदम ठिकै छ, पानी परिरह जात्री सालबाल पानी पुगेको छैन, क्षेत्र पाइप एकदम धमाधम छ। हेर्नुहोस् पहाडी एरिया परो,
0: पहाडी एरिया त हाम्रो पनि हो क्या अरे।
1: अच्छा अच्छा अच्छा,
0: रोल्पा पनि त पहाडी एरिया हो क्या अरे।
1: हजुर हजुर, यो पहाड हो पर, अब पानीको सालबाल छैन, थोचेरी आउँछ, थोचेरी तपाईँ चलिरहेको छ। हेर्नुहोस् एकदम ठिक छ, मकै जाँदै राम्रो भएछ, धान रोप्न छ्यालबाल भयो होइन, त्यति छ।
0: ए छ्यालबाल भयो होइन?
1: हजुर।
0: अनि के छ, कुन रेडियोबाट हामीलाई सुन्नुभयो?
1: हजुर
0: कुन रेडियोबाट हामीलाई सुन्नुभयो?
1: यही रेडियोमा हो कुरो, अब कुन रेडियो त म त जानिनँ सर, म त अलिकति पहिलोचोटि फोन गरेको।
0: ए पहिलोचोटि फोन गर्नुभयो, कति मेगाहर्ज हो रेडियोको?
1: हजुर
0: रेडियोको मेगाहर्ज केबाट, रेडियोबाट सुन्दै हुन्छ कि मोबाइलबाट?
1: रेडियोबाट।
0: ए ल ठिक छ, कार्यक्रममा आउनु भएको छ, आज दिनहरू जे होस् त्यस्तैमा बिताउनु भयो होइन?
1: एकदम ठिक छ हजुर, त्यही भएर सम्झेको सबैले फोन गरे, त्यहाँ हामीले फोन गरौँ लाग्दैन विचार गरेको। हजुर ल फेरि एकदम कुरा राम्रो है त।
0: ल गुड नाइटको शब्दहरू साथीहरूलाई सम्झिनुहोस् ल।
1: ल ल, मेरा साथीभाइ, मेरा छोराहरूलाई, अब मेरा दिदी बहिनीहरूलाई, दाजुभाइहरूलाई, बुवा आमाहरूलाई, सबैलाई, मेरा मलाई चिन्ने इष्टमित्र सबैलाई सम्झना छ भनेर भनिदिनु।
0: हुन्छ बिदा गर्छौ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो। अब गीत सुन्ने पालो होला कि अरे होइन, अब त एउटा गीत छ कि, एउटा असाध्यै राम्रो गीत छ, तपाईँहरू पनि मनपर्छ होला। त्यो गीतको नाम हो भिजो सिरानी आधी रातमा भन्ने गीत छ कि अरे होइन, यो गीत आइसक्यो, भिजो सिरानी आधी रातमा तिम्रो यादमा भन्ने गीत छ। त्यो गीत तपाईँको लागि सुनायो भने तपाईँले अच्चाकाली राम्रो मान्नुहुन्छ होइन। ल गीत आइसकेको छ, अब म गीत राख्छु तपाईँको लागि, गीतपछि तपाईँको माझमा फेरि आउँछौ यो गीत तपाईँको लागि।

0: भिजो सिरानी आदि रातमा उनको यादमा यस्तै यस्तै गीत तपाईको लागि हामी प्रस्तुतिमा जोडिसकेका छौं। कार्यक्रम गुड नाइटमा छौं, तपाई यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा यति बेला अघि नै देखि साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँ देखिको हुनुहुन्छ ला साथी हुनुहुन्छ, म स्वागत गरिहाल्छु। नमस्कार हजुर,
1: जय नमस्ते।
0: नमस्ते, को बोल्नु भयो, कहाँबाट?
1: प्युठानदेखि कमल गिरी।
0: प्युठानबाट?
1: कमल गिरी दाजु।
0: कमल गिरी, के छ कमल?
1: सबै ठिकै छ, तपाईँ के छ? खानपिन भयो कि नै त्यो बिहाको?
0: हाम्रो पनि खानपिन त भइसक्यो क्या अरे, तपाईँको भयो कि नै?
1: हजुर,
0: तपाईँको भयो कि नै?
1: मेरो हुँदैछ दाजु, भर्खरै खाँदैछु।
0: भर्खरै खाँदै हुनुहुन्छ होइन?
1: हजुर
0: हुन्छ, कार्यक्रममा आउनु भएको छ आज। अनि दिनहरू कसरी बिताउनु भयो कमलजीले?
1: हजुर,
0: दिनहरू कसरी बिताउनु भयो?
1: दिनहरू त खेत रोपेर बित्यो दाजु, आज त
0: खेत रोपेर बिताउनु भयो होइन?
1: हजुर
0: हुन्छ, कार्यक्रममा आउनुभयो, धेरै खुसी लाग्यो, फेरि आउनु होला। गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: सर्वप्रथम हजुरलाई
0: धन्यवाद,
1: अनि प्रविधि मित्र बस्नु दिदीलाई, अनि बिपिन दाई, अनि हिमाल, अनि सन्दीप, सुदान सबैले सुन्छु। नमस्ते दाजु।
0: नमस्ते, टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौँ। पालो तपाईँको हो, फोन गर्नुहोला 98 68 39 40 को नम्बर तपाईँको लागि खुला गरेका छौ। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर।
2: नमस्ते,
0: को बोल्नु भयो, कहाँबाट? रोजिना शेर्पाली। कहाँबाट? सुनिल स्मृति। कुन ठाउँबाट हजुर? अनि के छ रेजिनाको हालखबर? ए रबिना शेर्पाले होइन?
2: हजुर,
0: रबिनाको हालखबर ठिक छ होइन?
2: हजुर।
0: अनि मौसम कस्तो छ आज भोलि, पानी कतिको पर्छ उता सुनिल स्मृतितिर? आज थोरै पर्यो, धेरै परेन। कति बजीतिर परेको थियो थोरै भयो नि? दुई बजीतिर पर्यो होइन, यतातिर त दुई बजीतिर त पानी परेको थिएन, अलिकति पाँच बजेतिर चार बजेतिर हल्का हल्का परेको थियो। लिबाङतिर त यस्तो छ क्या अरे होइन? अनि के छ खाना खानुभयो? हामीले पनि खाइसक्यौँ क्या अरे। अनि आज कार्यक्रममा आउनु भएको छ, आज के सुन्न पाऊ? ए आज त सुनाउने बसाइ होइन क्या अरे होइन? आज कसलाई सम्झिनुहुन्छ? नमस्ते, आउनु भएको थियो रबिना, उहाँसँग कुराकानी गरिसकेका छौ। अब पालो तपाईँको हो, फोन गर्नु होला। अब म्यासेजमा वाचन गर्छु र पहिलो म्यासेज मलाई पठाउनु भएको छ ललिता खनालको म्यासेज, मैले वाचन गरिसकेका छु होइन। त्यसपछिको म्यासेज छ हाम्रो यता प्युठाटा केसरीले कार्यक्रम सुन्दै रहेको जानकारी गराउँदै म्यासेज पठाउनु भएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौं केसरीजीलाई। त्यसै क्रममा अर्को म्यासेज रहेको छ हामीलाई पठाउनु भएको छ, उहाँले लेख्नु भएको छ। हेलो हजुर नमस्ते, म पनि सुन्दैछु गुल्मीको मदानी तीन सिर्सेनीबाट, अस्मिता नेपाली भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ अस्मिता नेपालीले हामीलाई सुन्दै रहेको जानकारी गराउनु भएको छ र सबैलाई गुड नाइटका शब्दहरू राख्छु सुनाइदिनु होला भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। र अर्को म्यासेज रहेको छ, उहाँले लेख्नुहुन्छ गंगादेव दुईबाट, रमिता बिसी नमस्ते दाई, म पनि कार्यक्रम सुन्दै असाध्यै राम्रो लाग्छ कार्यक्रम रहेको छ। दाई म पनि सुन्दैछु फगामबाट वीर बहादुर जी मगर हो कार्यक्रममा साथै राम्रो अनि रमाइलो छ भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ वीर बहादुर जी मगरलाई कार्यक्रम सुन्दै रहेको जानकारी दिनुभएको छ यसै क्रममा अर्को फोन कल आएको छ म फोन लिन्छु नमस्कार हजुर नमस्ते नमस्कार हजुर को बोल्नु भयो कहाँबाट अमृता गुरुङ है के छ अमृता खबर तपाईँको
3: मेरो एकदम पनि सन्चै आरामै एकदम ठिकै छ भन्नुपर्छ बरु तपाईँको के कस्तो छ सुनाइहाल्नु
0: हाम्रो पनि एकदम एकदम ठिकठाक छ कार्यक्रममा आउनु भएको छ यति बेला के गर्दै हुनुहुन्छ नि
3: म चाहिँ यतिखेर त समयमा अब बसेर कार्यक्रम सुन्दै फोन डायल गरेको साथै फोन पनि लाग्यो खुसी नै छु भन्नुपर्छ
0: है फोन लागेपछि त खुसी लाग्दो रहेछ नि
3: हजुर खुसी त भयो लागिहाल्छ नि त
0: अनि तपाईँ के गर्नुहुन्छ खास दिनहरू कसरी बिताउनु भयो स्कुल पढ्नुहुन्छ कि पढ्नुहुन्न
3: खासमा दिनहरू कसरी बिताउने र आज त आइतबार बसाइ हो आइतबार मात्रै छुट्टी हुन्छ आइतबार शनिबार अहिले चाहिँ स्कुल बिदा हुन्छ अनि कोदो रोप्यो त्यसरी नै बित्यो भन्नुपर्छ है
0: कति क्लासमा पढ्नुहुन्छ नि अमृताले
3: म कक्षा नाइनमा पढ्छु है
0: कक्षा नाइनमा पढ्नुहुन्छ होइन
3: हजुर हजुर
0: मैले त कक्षा नौमा पढ्नुहुन्छ होला भनेको त नाइनमा पो रहेछ होइन
3: अब नाइन भन्नु र नौ भन्नु नि फरकै परेन नि त
0: खै नौमा नमा औको मात्र लागे हुन्छ नाइनमा अब नाइ न हुन्छ कसरी एउटै भयो र
3: अब एउटै एउटै अब भन्न त उस्तै उस्तै सुनिन्छ के अरे अलिकति फरक भए मात्रै हो
0: ए अलिकति फरक भए मात्रै हो होइन
3: हजुर
0: ठिक छ कार्यक्रममा आउनुभयो कार्यक्रम कतिको मनपर्छ कतिको रमाइलो लाग्छ के छ भन्नु त
3: कार्यक्रम चाहिँ एकदमै पनि सुन्न मन लाग्छ अब रमाइलो नै छ भन्नुपर्छ जस्ट समयले साथ दिएसम्म त सुनिन्छ तर पनि अब के गरौँ न
0: के गरौँ गाह्रो छ होइन
3: गाह्रो छ के गरौँ
0: ठिक छ कार्यक्रममा आउनु भएको छ अब साथीहरूलाई गुड नाइटका शब्दहरू राख्नुहोस्
3: हस् हुन्छ विशेष गरी त हजुरलाई गुड नाइट शुभ सपनी मिठो मिठो मिठो कामना गर्छु र मेरो घर अलि फ्यामिलीलाई गुड नाइट शुभ सपनी भन्न चाहन्छु दाईलाई नि गुड नाइट शुभ सपनी भन्न चाहन्छु र मभन्दा अगाडि आउने मभन्दा पूर्ण साथीहरूलाई नाइट शुभ सपनी भन्दै सुतिन्छु नमस्ते
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँसँग कुराकानी गरिसकेका छौँ अब गीत सुन्ने पालो हो क्या अरे होइन म एउटा गीत खोजिराखेको छु र ल भेटिएको छ असाध्यै राम्रो गीत मैले तपाईँलाई अब सुनाउँछु होइन एकदमै नारायण गोपालले गाउनु भएको असाध्यै राम्रो गीत तपाईँको लागि यो गीत तपाईँको लागि हामी कार्यक्रम गुड नाइटमा छौँ तपाईँ यति बेला कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ र कार्यक्रम गुड नाइटमा रहिरहँदा हामी तपाईँसँग कुराकानी गर्दै अगाडि बढिराखेका छौँ यो गीत तपाईँको लागि

0: होसमा हुँदैन कोही राति राति नबोलाऊ नबोलाऊ कसैलाई हैन राति राति यस्तै तपाईको लागि प्रस्तुतिमा जोडिसकेका छौ। यो गजल गीत थियो क्यारे हैन गजल गीतमा आधारित गीत तपाईको लागि हामीले राखेका हौ। तपाई कार्यक्रम गुड नाइट सुन्दै हुनुहुन्छ हामी यति बेला कार्यक्रम गुड नाइटमा छौ। यति बेला साथी आउनु भएको छ म स्वागत गर्छु कहाँदेखिको हुनुहुन्छ फोन सम्पर्कमा साथी आउनु भएको छ नमस्कार हजुर कहाँदेखिको बोल्नुभयो तपाईँको आवाज आएन हजुर अर्घ खाँचीबाट के सुनार भन्नुभयो अनु सुनार के छ अनु खबर
1: एकदम ठिक छ अनि हजुरको के छ नि
0: ठिक छ अनुले के गर्नुहुन्छ नि
1: म यतिकै बसी घर काम गर्नु त्यही हो
0: ए बसिरहनु भएको छ घर यसरी काम गर्नुहुन्छ होइन
1: हजुर
0: अनि कार्यक्रममा आउनु भएको छ आज भोलि भनौ न दिनहरू कसरी बित्छन् अनि रोपाईहरू सकियो कि सकिएन कहिले कहिले सघाउनु भयो कहिले सघाउनु भयो रोपाई कहिले सघाउनु भयो रोपाई हिजोदेखि सकियो होइन अब सकियो आनन्दै भयो होइन अब त बस्ने मात्रै
1: काम पनि
0: के के काम हुन्छ काम धेरै हुन्छ क्या अरे होइन हुन्छ कार्यक्रममा आउनु भएको छ आज अब कुराकानी मात्रै हो क्या अरे होइन अहिलेको लागि गुड नाइटको शब्दहरू राख्नुहोस्
1: सर्वप्रथम त हजुरलाई
0: धन्यवाद
1: अनि मलाई चिन्ने नचिन्ने सम्पूर्णलाई
0: नमस्ते टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो उहाँले फोन गर्नुभएको थियो पालो तपाईँको हो फोन गर्नुहोला अर्का सहभागी हुनुहुन्छ अर्का खाँचीबाट अनु नेपाली आउनु भएको थियो के अरे उहाँसँग कुराकानी गरिसके साथी नमस्कार हजुर
2: नमस्कार
0: को बोल्नुभयो
2: हजुर म प्युठानदेखि सुषमा सुनार बोलेको
0: सुषमा सुनार प्युठान कुन ठाउँबाट अनि तपाईँको नाम सुषमा सुनार भन्नुभयो
2: हजुर सुषमा सुनार
0: तपाईँको घरै त्यही हो
2: हजुर
0: ए अनि हामीलाई कतिको सुन्नुहुन्छ त
2: म हजुर मैले डेली कार्यक्रम सुन्ने मैले नै हो नि मैले बेलुकी 9 बजे दस बजीसम्म कार्यक्रम सुन्ने मैले नै
0: 9 बजीदेखि 10 बजेसम्म कार्यक्रम सुन्ने तपाईँ नै हो होइन
2: हजुर मैले नै हो
0: ए ल ठिक छ अनि के गर्नुहुन्छ नि तपाईँले दिनहरू कसरी बिताउनुहुन्छ
2: घरासी काम गर्ने घरासी गाई बाख्राहरू गोसी हुने घाँस काट्ने अब त्यस्तै हो बाबुनाहरू
0: बानीलाई हेर्ने घाँस काट्ने काम गर्ने होइन घरमा को हुनुहुन्छ
2: घरमा त हामी छौँ थुप्रै बुहारी छोराहरू नाति नातिनाहरू
0: नाति नातिना पनि पाइसक्नुभयो
2: हजुर
0: ठिक छ ठिक छ हजुर तपाईँ अब हजुरआमा होइन त्यही त नि अब हजुरआमा बनिसक्नुभयो नाति नातिना पाइसक्नुभयो होइन कति वर्ष पुग्नुभयो
2: म अहिले 37 वर्ष भए
0: 37 वर्ष हुनुभयो
2: हजुर
0: अनि 37 वर्षमा नाति नातिना पनि पाइसक्नुभयो
2: हजुर
0: ओहो तपाईँ त भाग्यमानी
2: हजुर म भाग्यमानी
0: अब यस्तै क्रमले गइरहने त पनाती पनाती न खनाती खनाती नै देख्नुहुन्छ क्या हो
2: हजुर अब एक दुई वर्ष
0: त्यस्तै त्यस्तै लाग्यो है मलाई त होइन
2: हजुर हजुर
0: ठिक छ कार्यक्रममा आउनुभयो देख्नु पर्यो नि होइन
2: हजुर हजुर देख्नु पर्यो हजुर त्यही त नि कार्यक्रम एक वर्षको कार्यक्रम सुन्दाखेरि चाहिँ मैले
0: ए जहिले जहिले कार्यक्रम सुन्नुहुन्छ होइन
2: हजुर हजुर मैले
0: अनि कतिको मनपर्छ त कार्यक्रम
2: म भत्ती बहुत मनपर्छ मलाई
0: ए असाध्यै मन पर्छ हैन
2: असाध्यै मन पर्छ
0: अहा हुन्छ धेरै खुसी लाग्यो फेरि फेरि आउनु होला माया चाहिँ नमार्नु होला अहिलेको लागि गुड नाइट का शब्द राख्नुस् र सबैलाई सम्झिनुस्
2: हजुर पहिलो प्रथम हजुरलाई गुड नाइट छ
0: सबै धन्यवाद
2: अनि त्यसपछि मलाई चिनि नचिनि मलाई सुषमा सुषमा भन्नु तिन महिना तिनीहरू साथी हुँदै सबै सम्झेर गुड नाइट सम्झ
0: हुन्छ अहिलेको लागि विदा गर्छौ नमस्ते टेलिफोन सम्पर्कमा सुषमा सुनार आउनु भएको थियो असाध्यै राम्रो कुरा गर्नुभयो हामीसँग फोन गर्नुभएको थियो नाति नातिना पनि देखिसक्नु भएको छ उहाँ भर्खर 37 वर्ष पुग्नुभयो भन्नुभयो होइन ओहो कति भाग्यवानी हेर्नुहोस् त यहाँ कोही कोही त 37 वर्षमा बिहा पनि नगर्नु भएको पनि हामी पाउँछौ उहाँ चाहिँ नाति नातिना पनि देखिसक्नु भयो होइन भाग्यमानीको भूतै कमारो भन्छन् त्यस्तै हो होइन अब म्यासेज म लिन्छु क्यारे त्यसपछि फोनमा आउने साथीसँग कुराकानी गरौँला होइन म्यासेज त लिनु पर्यो क्यारे नत्र यति दुःख गरेर 98 6 44 17 298 पठाउनु भएको छ हो कति होइन ती पाँचवटा म्यासेज त म वाचन गर्छु यति बेला म्यासेज गर्ने साथी हुनुहुन्छ नमस्ते दाई म रुन्टीगढीबाट म पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ जेजी भन्नु पुरा नाम लेखेर पठाइदिनु होला रुन्टीगढीको मित्र है यति बेला अर्को साथी हुनुहुन्छ म स्वागत गर् अर्को म्यासेज छ भनौँ न म्यासेज छ म म्यासेज वाचन गर्छु उहाँले लेख्नुहुन्छ रेखा सुनार हो म कार्यक्रम सुन्दैछु भन्नुभएको छ उहाँ कहाँबाट हुनुहुन्छ भने मदानी सातबाट हो भन्नुभएको छ मदानी सातबाट रेखा सुनार हो कार्यक्रम सुन्दैछु भन्नुभएको छ धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ यसै क्रममा अर्को म्यासेज छ म

0: वाचन गरिराखेको छु। यसै क्रममा अर्को मेसेज सिरमबाट अमृत जीम हो सुन्छ हरि सिरमबाट म पनि कार्यक्रम सुन्दैछु भन्नुभएको छ। अर्को मेसेज वाचन गर्छु मैले, उहाँले लेख्नुहुन्छ सुनसारी गाउँ। उहाँले त फोन पनि गर्नुभएको थियो, फोन गर्ने साथीले कि त फोन मात्रै गर्नुहोस् कि त म्यासेज मात्रै गर्नुहोस्। अमृता गुरुङले त फोन पनि गर्नुभएको थियो, म्यासेज पनि गर्नुभएको छ, दुईटामा एउटा गर्नुहोस् ल। हेलो दाई, अर्घ्य खाजी सकुन धाराबाट खड्क थापा हो, कार्यक्रम सुन्दैछु भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छु उहाँलाई। र अब फोन लिने बेलामा एकजना साथी होल्डमा बस्नु भएको थियो, फोन लिने बेला चाहिँ फोन काट्नुभयो होइन। अब त हाम्रो त्यति गरेपछि त हाम्रो के लाग्छ र फेरि होइन, फोन नकाट्या भए पो बल्ल हामी कुरा गर्न पाउँथ्यौँ क्या अरे होइन। फोन लिने बेला चाहिँ उहाँले फोन काट्नु भएको छ, ठिक छ। अर्को साथी पनि आउनु भएको छैन। हाम्रो स्टुडियोको घडीमा यति बेला 44 मिनट गइसकेका छ, समय गएको त पत्तै नपाइने क्या होइन, गाह्रो छ मलाई पनि, समय गएको पत्तै नपाइने गाह्रो छ मलाई भन्ने अरे क्या होइन। तपाईँ फटाफट फोन डायल गर्न सक्नुहुन्छ 98 68 39 40 को नम्बर तपाईँका लागि खुला गरेका छौ। फोन डायल गर्नुभयो भने तपाईँसँग हामी कुराकानी गर्नेछौ। फटाफट फोन डायल गर्नु पर्यो 98 68 39 40 खै त साथीहरू कहाँ हराउनु भयो? दुईजना साथीको कल लिएर म्यासेज वाचन गरेपछि त साथीहरू आउनै छोड्नु भयो त। एकजना साथी होल्डमा बस्नु भएको थियो, अब म अब फोन लिन्छु भन्ने बेला फोनै काटिदिनु भयो, गाह्रो छ मलाई पनि। सायद उहाँकोमा धेरै ब्यालेन्स नभएर हो कि अथवा के भएर हो होइन, त्यो त हामीलाई थाहा हुने कुरा भएन क्या अरे। साथी आउनु भएको छ, म स्वागत गरिहाल्छु भन्दै थिएँ, उहाँको पनि फोन काटिएको छ। मिस कल होइन, मिस कल गरेपछि मलाई पिर पर्छ, पिर परेपछि चित्त दुख्छ, चित्त दुखेपछि पिट्ट फुट्छ क्या अरे होइन। त्यसैले चित्त दुखाउने काम चाहिँ नगर्नु होला, फोन गर्नु होला 98 68 39 40 साथी आउनु भएको छ, म स्वागत गरे। कान्तिकी को हुनुहुन्छ? नमस्ते हजुर।
1: नमस्ते दाई,
0: को बोल्नु भयो?
1: एलिना
0: खादुन है, पहिला मिस कल गर्नुभयो त्यसपछि फोन गर्नुभयो? होइन, कहाँ म गीत बजाउनु लागेको छु त अहिले, होइन म त फोनको पर्खाइमा बसिरहेको छु। त्यसै गफ लाउनुहुन्छ ए, लिनाको काम छैन क्या, गफ लाउने बस्ने, गफ लाउनु पर्छ होइन, गफ लाउनु पर्छ त, ए रमाइलो गर्न गफ लाउनु पर्छ, गफ्नलाई हुन्न
1: हुन्न,
0: कसले भन्यो है गफ लाउनु पर्छ भनेर?
1: मैले,
0: ए तपाईँले भन्नुभयो?
1: हजुर,
0: तपाईँलाई गफ लाउनु पर्छ भन्ने कुरा कसले सिकायो हो?
1: मलाई आफै,
0: ए आफै सिक्नु भयो?
1: हजुर।
0: ओहो, आफै पनि सिक्ने रहेछ होइन।
1: हजुर,
0: अनि दिनहरू कसरी बिताउनु भयो, के गर्नुभयो? होइन, त्यस्तै त्यस्तै गर्नुभयो?
1: हजुर।
0: तपाईँ त आज मैले अल्छी हुनुभएको छ भन्ने सुनेको छु हो र?
1: कसले भन्यो?
0: मैले भने
1: होला
0: होला
1: होला,
0: यसरी अल्छी त हुनु भएन क्या अरे,
1: अबदेखि हुन्न।
0: हुन्छ, कार्यक्रममा आउनुभयो, गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: फर्स्टमा तपाईँको लागि अनि मेरो फ्यामिलीको लागि, मेरो भाइ बहिनीको लागि भन्दै नमस्ते।
0: नमस्ते, टेलिफोन सम्पर्कमा आउनुभएको थियो साथी एरिया खातुन, उहाँसँग कुराकानी गरिसकेका छु। अब फेरि म फोन कलमै जान्छु किनभने समय हामीसँग छैन, 47 मिनट गएको छ। अब गीत बजाएर साथीहरूको कल लिन सकिन्न यति बेला। साथी नमस्कार हजुर।
2: हेलो भाइ, नमस्ते।
0: नमस्ते, के छ खबर, कहाँदेखि को बोल्नुभयो? अस्मिता परियार, गोलमितम घाँसबाट। अस्मिताको के छ हाल खबर? के गर्दै हुनुहुन्छ अहिले?
2: खाना खाएर सुत्नु भएको, हजुरले खानुभयो?
0: अस्मिताले दिनु भएन क्या अरे, कहाँ आउने हो? तमघास के पकाएर खुवाउनुहुन्छ होला भन्नुहोस् त्यहाँ आएपछि?
2: के के खानुहुन्छ हजुरले?
0: मैले होइन, तपाईँले जे जे दिनुहुन्छ मैले त्यही खान्छु कहाँ।

0: बुझ्नु भयो?
1: हजुर।
0: तपाईँले जे जे दिनुहुन्छ मैले त्यही त्यही खान्छु क्या। के दिनुहुन्छ भन्नुहोस् त। अनि दिनहरू कसरी बिताउनु भयो अमृताले?
1: पानी परिराखेको छ मकैमा मल राख्ने।
0: ए तपाईँको ठ्याक्कै तम्घास बजारमा होइन? अलिमाथितिर। तपाईँको नाम अस्मिता हो कि अमृता परियार भन्नुभयो अरे?
1: अस्मिता।
0: अस्मिता परियार। घरमा को को हुनुहुन्छ?
1: बाबु, बाबु,
0: बाबु। बाबा तपाईँ सासु ससुरा गाह्रो हो? हुनुहुन्न नि। ठिक छ, कार्यक्रममा आउनुभयो धेरै खुसी लाग्यो, फेरि फेरि आउनु होला। तपाईँलाई बिदाई गर्छु तर त्यो भन्दा अगाडि गुड नाइटको शब्दहरू राख्नुहोस्।
1: हुन्छ, स्पेसल त तपाईँको लागि अनि टेक्निसियन मित्रको लागि अनि मेरो हस्बेन्डको लागि अनि मेरो बाबुको लागि अनि मेरो दुबईमा रहनु भएको भिनाजुको लागि। हेलो, गुड नाइट भन्दै छुट्टिन्छु। नमस्ते।
0: टेलिफोन सम्पर्कमा आउनु भएको थियो साथी, उहाँसँग कुराकानी गरिसकेको छु। अब 49 मिनट गइसकेको छ। अब तपाईँको फोन कल र म्यासेज म अन्तिममा लिन्छु। फोन कल त लिन्छु मैले, होइन 51-52 गएपछि म म्यासेज लिन्छु। फोन डायल गर्नुहोला 9868-39-40 नम्बर तपाईँको लागि खुला गरेको छु क्या। फोन डायल गर्नुभयो भने तपाईँको फोन कल आउँछ अनि म उठाउँछु अनि बोल्छु क्या अरे, होइन बोल्न त पऱ्यो क्या अरे, होइन कार्यक्रम आइसकेपछि फोन आइसकेपछि बोल्न पऱ्यो क्या अरे, गफ गर्न पऱ्यो। आज त गफ गर्ने दिन हो क्या अरे, गुड नाइट बोल्ने दिन हो, अरू केही गर्नु पर्दैन, केही सुनाउनु पर्दैन, गफ मात्रै गर्ने हो आजको दिन त। कति सजिलो भएर होइन, कति सजिलो हो आजको दिन त, फोन गर्ने गफ गर्ने साथीहरूलाई सम्झिने अनि छुट्टिने, होइन ऊ त साथीहरूले यो मान्छेले त मलाई फोन गरेको थियो, यसले मलाई सम्झिछ भन्नुहुन्छ, होइन पालो तपाईँको हो फोन गर्नु होला। यति बेला साथी हुनुहुन्छ, म स्वागत गर्छु। कहाँदेखि को हुनुहुन्छ? नमस्कार हजुर। नमस्ते, को बोल्नुभयो कहाँबाट?
2: नमस्कार दादा।
0: को बोल्नुभयो कहाँबाट? भूमसारा बुढा मगर के छ भूमसारा, खबर तपाईँको? अनि यति बेला के गर्दै हुनुहुन्छ? अनि दिनहरू कसरी बिताउनुहुन्छ, के के गर्नुहुन्छ दिनमा? ए गोठालोतिर गएर दिनहरू बिताउनुहुन्छ, होइन? ए त्यही त नि, पानी त परिराखेको छ क्या अरे, पानी त अब बर्खाको सिजनमा नपरे कहिले पर्ने हो र फेरि, होइन? हुन्छ, कार्यक्रममा आउनु भएको छ। आज के गर्छौ तपाईँलाई जानकारी होला क्या अरे। ल उसो भए गुड नाइटको शब्दहरू बोल्नुहोस्। हुन्छ, नमस्ते। टेलिफोन सम्पर्कमा साथी आउनु भएको थियो, उहाँसँग कुराकानी गरिसकेका छौ। अब 52 मिनट गइसक्यो, हेर्नुहोस् त कति, 52 मिनट गइसक्यो। भन्दिनँ म म्यासेज वाचन गर्छु अब म, होइन अब साथीहरूको कल लिदिनँ, अब म्यासेज वाचन गर्छु, किनभने म्यासेज वाचन गरेन भने फेरि मलाई पाप लाउँछ। म्यासेज वाचन गर्नको लागि नम्बर दिने अनि म्यासेज वाचन नगर्ने भन्ने कुरा हुन्छ क्या अरे। म्यासेज कतिवटा छन्? 1, 2, 3, 4 म्यासेज छन्। म ती 4 म्यासेज वाचन गरिहाल्छु। हामीलाई लेख्नु भएको छ, म पनि सुन्दैछु रातिको गुड नाइट कार्यक्रम सुनसहरीबाट, बिस्मा मगर हो भन्नुभएको छ। धेरै धेरै धन्यवाद ज्ञापन गर्छौ सुनसहरीबाट बिस्मा मगरलाई। अर्को म्यासेज छ, उहाँले के लेख्नु भएको छ भने म दुर्कोटबाट विद्या एनपीएल भन्नुभएको छ। यो एनपीएल भनेको के हो फेरि, होइन? कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। यसै क्रममा अर्को म्यासेज छ, उहाँले लेख्नुहुन्छ, निर्मला रुका मगर हो, रोल्पा नगरपालिका धाङसीबाट कार्यक्रम सुन्दैछु भन्नुभएको छ, धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। अर्को म्यासेज छ, उहाँले लेख्नुहुन्छ, त्रिवेणी 2 दहबनबाट युनिसा छेत्री, कार्यक्रम सुन्दैछु, कार्यक्रममा सधैँ राम्रो लाग्छ दाजु भन्नुभएको छ।

ल म मेसेज पनि वाचन गरिसकेका छु। अब कार्यक्रमबाट बिदा भएर पनि जानुपर्छ, समय लेटु काटिसक्न लाग्छ होइन। अब यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। अन्तिममा एउटा गीत त छोड्नु पर्ला ग्यारे होइन, एउटा गीत सुनाउँदै बिदा हुनुपर्छ। र अन्तिममा मैले तिम्रो यादमा कल्पी कल्पी भन्ने गीत सुनाउँछु तपाईँको लागि राख्छु। गीत असाध्यै राम्रो छ होइन, अति बित्यो सिरानीमा सुन्दाखेरि नै एकदम रमाइलो गीत छ ग्यारे यो होइन। त्यो भएको कारणले यही गीत तपाईँको लागि हामी राख्छौँ। र मैले गीत भेटेको छु भनेको त ल भेट्यो ल। यतिन्जेल कार्यक्रम सुनेर साथ दिने तपाईँ सम्पूर्णलाई धेरै धन्यवाद ज्ञापन गर्छु। कार्यक्रममा फोन गर्नुभयो तपाईँलाई पनि विशेष धन्यवाद ज्ञापन गर्छु। हाम्रो आवाज रेडियो सेटसम्म पुर्याएर साथ दिने हाम्रो प्राविधिक मित्र सुषमा मल्ल, रिता मगर अनि सञ्जिता लिम्बू सबै सबैलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्छु। र अब घर बाहिर कुनै सामान छुटाउनु भएको छ कि होइन, भित्र ल्याउनु पर्ने, घर बाहिरै बिर्सनु भयो कि, तपाईँको फेरि बिर्सने बानी छ, म यो सम्झाइदिएको छु। खाना पकाइसकेपछि भान्साको कोठाको आगोहरू त निभाउनु भयो नि राम्रोसँग होइन, निभाउनु होला, नत्र फेरि के हुन्छ के हुन्छ थाहै हुन्न होइन। अनि त्यति भइसकेपछि औषधि खानुभयो कि खानु भएन, बिरामी मान्छे औषधि खानु होला, झालडुकाको चुकुन राम्रोसँग लगाउनु होला पनि भन्छु मैले। अनि त्यसपछि झालडुकाको चुकुन खाने पानी आफूसँगै राखेर सुत्नु होला, अनावश्यक विद्युतीय उपकरणहरू खुल्लै नछोड्नु होला भन्दै सुझाव सल्लाह वा प्रतिक्रिया दिनु परेमा सिधै मलाई फोन गर्नुहोला 98644-17298 फोन गरेर कार्यक्रमको बारेमा सुझाव दिनुहोला भन्दै आजको लागि म वीरेन्द्र गिरी विदा हुने अनुमति चाहन्छु। नमस्कार, गुड नाइट, शुभ सपनी, शुभ निदरी।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज। जलजला टाइम चेक। यति बेला हाम्रो स्टुडियोको घडीमा रातको 10 बज्यो।
1: यस टाइम चेक का प्रायोजक दीर्घायु हस्पिटल प्राली तिलोतमा 5 मडिग्राम रूपन्देही।
2: के तपाईलाई गर्दन वा कम्मरमा नसा च्यापिएको, प्यारालाइसिस, मुख बाङ्गिने, एलर्जी, छाला रोगका समस्या, पुराना रुगाखोकी, टन्सिलाइटिस, अनिद्रा, माइग्रेन, डिप्रेसन, मानसिक तनाव, हात खुट्टा घुँडा कुहिना पोल्ने वा झमझमाउने, हड्डी खिएर हाट जोड्ने, मांसपेशी वा बाँसको दुखाई, युरिक एसिड बढेको, महिनावारीको दुखाई, यौन समस्या, बाँझोपन, मुटुपन, अरुचि, मधुमेह तथा उच्च रक्तचाप जस्ता समस्याहरू छन् भने आधुनिक मेसिनको साथमा सम्पूर्ण सेवाको उपचार एकै ठाउँमा गरिन्छ। प्राकृतिक चिकित्सालय दीर्घायु हस्पिटल प्राली तिलोत्तमा 5 मडिग्राम रूपन्देही। फोन नम्बर 0175624059 र 9645778232।

0: समुदायको लागि सामुदायिक रेडियो जलजला एफएम 96.4 मेगाहर्ज
1: अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। Texas International College announces registration open for plus two science, management, along with hotel management, humanities and law. Our features: outstanding board result, experienced faculty, modern labs and library, scholarship opportunities, sports and extracurricular activities, admission process, entrance exam, SE grade evaluation and personal interview. For more details, Texas International College, Mitra Park, Java Hills, Kathmandu. Phone 01-4479-017-4490-670. Website texasintl.edu.np.
2: भाइ भाइ भाइ सामान पुऱ्याउने अनि आइहाल्ने अरू सामान पनि पुऱ्याउनु छ।
3: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिलाउ।
2: नमस्कार।
3: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
2: यो त साइज अफ दाई, यो चाहिँ मेन।
3: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप दिन आएको।
2: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
3: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
3: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
3: सुरक्षा घरको
2: साथ जीवन।

हार्दिक नमस्कार प्रणाम वरपर सर्न सर्न हावाको सरसनाहट आफ्नै शैलीमा फुलिरहेका बगैँचाका सुन्दर फूलहरू चिरबिर चिरबिर चिरबिराउँदै जीवनका सुमधुर गीत गुनगुनाउँदै गरेका चराचुरुङ्गीहरू र सागर भेट्ने यात्रामा अविरल अविच्छिन्न बगिरहेका नदी नाला एवं चहरा छाँगाहरू यी सबै सबै कति दिव्य छन् कति निर्मल छन् प्रिय सज्जन प्रकृतिको यो दिव्य क्षणमा तपाईँसँगको सान्निध्य प्राप्त गर्दै सत्सङ्ग रूपी निर्मल जलमा स्नान गर्न तपाईँका घरद्वार घर आँगनीहरूमा उपस्थित रहेको छु म लक्ष्मण भण्डारी कार्यक्रम जीवन गङ्गा लिएर कार्यक्रम जीवन गङ्गाको एउटा नयाँ प्रवाहमा म तपाईँलाई हार्दिक स्वागत गर्दछु अभिवादन अभिनन्दन टक्र्याउँदछु प्रिय सज्जन प्रसिद्ध चिन्तक एवं आध्यात्मिक व्यक्तित्व आचार्य रजनीशले भनेका छन् व्यक्ति जति संवेदनशील हुँदै जान्छ त्यति नै उसले अत्यन्त महत्वपूर्ण आवाजहरू सुन्न सक्छ महत्वपूर्ण रहस्यहरूको दर्शन गर्न सक्दछ उसको संवेदनशीलताको सघनता सँगसँगै जडहरूबाट पनि उसले एक किसिमको अनुरोध प्रकट भइरहेको महसुस गर्न थाल्दछ चेतनविहीन वस्तु जड पदार्थहरूभित्र पनि चेतना भएको अनुभूति गर्न सक्दछ जब एउटा साधकमा परम संवेदनाको विकास हुन्छ आचार्य रजनीशले भनेको यो कुरा अत्यन्त सत्य प्रमाणित भएको छ प्रिय सज्जन गीतामा पनि यो सत्यलाई बताइएको छ संसारका जड चेतन सबै सबैमा म व्याप्त छु भनेर भगवान श्रीकृष्णले भन्नुभएको छ यो माम पश्यति सर्वत्र सर्वं च मयि पश्यति तस्यहं न प्रणश्यामि स च मे न प्रणश्यति जसले सबैतिर मलाई देख्दछ त्यसका निमित्त म दुर्लभ छैन म सुलभ छु र ऊ मेरा निमित्त सुलभ छ सबै सबै जड चेतन जीवित मृत सजीव निर्जीव सबै सबैमा परम ईश्वरीय शक्ति विद्यमान छ प्राकृतिक अस्तित्व विद्यमान छ विज्ञानले भनेको पारमाणविक ऊर्जा विद्यमान छ प्रिय सज्जन त्यसो भएका हुनाले सामान्य चेतना भएका व्यक्तिले जडभित्र पनि चेतनाको अनुभूति गर्न सक्दैन तर जसले सचेत र अचेत सबैको शाश्वत र आदि स्रोत एउटै ब्रह्माण्डीय ऊर्जा एवं विश्वशक्ति हो भनेर बुझेको हुन्छ उसले सर्वत्र सत्यको दर्शन गर्ने हैसियत राख्दछ यसैले संसारका कुनै पनि विषय वस्तु र मानिसहरू अथवा पदार्थहरू जीव जन्तुहरू पशु पक्षीहरू सत्यले रहित छैन ईश्वरीय शक्तिले विश्व ऊर्जाले रहित छैन सबैमा एउटै शाश्वत विश्व ऊर्जा सन्निहित छ त्यसैले कोही फरक हुनै सक्दैन सबै समान त्यसकारण भनिएको छ योगीहरूले समताको अभ्यास गर्दछ सबैतिर समताको दर्शन गर्न सक्नुपर्दछ भन्ने गीताको मूल दर्शन पुग्न सक्छ हामी कहाँ ढुङ्गालाई भगवानको बिम्ब मानेर पूजा गर्ने जुन चलन छ त्यो चलन विशिष्ट संवेदनाको विशिष्ट चेतनाको अभिव्यक्ति साक्षात श्रीकृष्णमा जुन शक्ति र ऊर्जा छ त्यो एउटा शालिग्राम स्वरूप ढुङ्गालाई पूजा गर्न पनि पाउन सकिने निष्कर्ष हाम्रो विशिष्ट साधक एवं योगी सज्जनहरूको लामो तपस्याको प्रतिफल सामान्य मानिसहरू देख्ने कुरालाई मात्रै सबै थोक मान्दछन् तर विशिष्ट साधकहरू भने देख्न सकिने र नसकिने दुवैको अस्तित्व स्वीकार गर्दछ
नदेखिने पनि देखिने बन्न सक्दछ भने देखिने अन्तत नदेखिनेमा रूपान्तरित हुनुपर्ने नीतिबाट अलग रहन सक्दैन भन्ने ती परम साधकहरूको विशिष्ट साधकहरूको बुझाइ हुन्छ। यसैले सबै उस्तै हुन्, सबैको समान मूल्य र महत्व छ भन्ने दैवी आज्ञालाई स्वीकार्नुलाई विशिष्ट चेतना भनेर भनिन्छ। आत्मपौमेन सर्वत्र समम पश्यति अर्जुन सुखम वा यदि वा दुःखम सयोगी परमो मतः। आत्मपौमेन सर्वत्र समम पश्यति अर्जुन सुखम वा यदि वा दुःखम सयोगी परमो मतः। भगवान श्रीकृष्णले गीतामा व्यक्त गर्नुभएको श्लोकको अर्थ हो, प्रिय अर्जुन, जुन योगी आफूभित्र जस्तै सबैतिर समान देख्दछ, साथै सुख र दुःखमा पनि समान धारणा राख्दछ, त्यस्तो योगी परम श्रेष्ठ भनेर भनिएको छ। त्यस्तो योगीलाई परम श्रेष्ठ योगी मानिएको छ। हामीले आफूभित्र रहेका हरेक अङ्गलाई उत्तिकै महत्व दिएका हुन्छ। हामीले आँखालाई धेरै मूल्य, तर गुदद्वारबाट मल निस्कने भएका हुनाले गुदद्वारलाई कम मूल्य दिने काम कहिले पनि गर्न सक्दैन। हामीसँग मलमूत्र निष्कासन गर्ने अङ्गहरू पनि छन्, थोक सिँगान खकार आदिसँग सम्बन्धित अङ्गहरू पनि छन्, तर कुनै पनि अङ्गलाई विशेष र कम भनेर विभेद हामीले कहिल्यै पनि गर्न सक्दैनौ, गरेका पनि छैन। मेरो दाहिने हात ठिक, देब्रे हात बेठिक, दाहिने आँखा ठिक, देब्रे आँखा बेठिक, खुट्टा ठिक, टाउको बेठिक, यसरी विभेद कुनै पनि व्यक्तिले गर्दैन आफू स्वयंमा। सबै अङ्गहरूलाई समान मूल्य दिन्छ, सबैप्रति समान धारणा राख्दछ सबै अङ्ग प्रत्यङ्गहरूप्रति हरेक व्यक्तिले। हामीले जुन मूल्य टाउकोलाई दिएका हुन्छौं त्यही मूल्य पैतालाका औंलाहरूलाई पनि दिएका हुन्छौं। प्रिय सज्जन, चाहे जुन अङ्गमा चोट लागेको होस्, हामीले समान रूपमा दुःख अनुभूति त्यसरी नै एउटा विशेष साधकले आफ्नो जीवन र अर्काको जीवनलाई उस्तै प्रकारले हेरेको र